0: होइन, मोहन सामुदायिक सहकारी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बसशालामा लगानी गरेको बताउनु भयो।
1: होला अब त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बसै लाग्यो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो गरौँला भनेर अब गरिआयो सर। अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बसशाला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के सोचे जस्तो भयो।
0: बुटुवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसायी संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बसशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटुवल उपमहानगरपालिकाले एकलौटी रूपमा बसशाला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बसशाला सञ्चालनमा समस्या आएको हो। बसशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बसशाला नै बन्द गरेको दावी गर्नुभयो।
2: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो रटुङ रहनु पर्छ भन्नेमा गएको छौँ हामी। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नुपर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
0: बुटवल उपमहानगर बुटवलका मासु व्यवसायी र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा बसशाला सञ्चालन गर्ने योजना बनेको थियो।
3: कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज 3 र 4 गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ। समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै वडा तहको निर्वाचन सम्पन्न गर्न 77 जिल्लामा निर्वाचन अधिकृत खटिएर काम शुरू गरिसकेको जानकारी दिनुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनासलु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। चुम्नो ब्री गाउँपालिका एक सामा गाउँका ताना नर्भुज लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राखेर मनासलु आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनासलु बेस क्याम्पभन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनासलु आधार शिविर तथा पुङ्गेन थोङ गुम्बा यस वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनासलुको फेदमा वीरेन्द्र ताल, कागताल, घुन्सार कुपुकमा रहेको ताल, नेउचु थानमा रहेका 3 जोखिमयुक्त ताल एवं मनासलु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। ती ताल र नदीको मा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ। सरकारले रसुवाको बुटेकोसी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले बुटेकोसी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि

नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार आजदेखि वडा अधिवेशन शुरू हुँदैछ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि शुरू हुने वडा अधिवेशन भोलि पनि सञ्चालन हुनेछ। यसमा 14 महाधिवेशनका सभापति शेरबहादुर देउबा पक्ष भने सहभागी छैन। सभापति गगन थापाले 15 महाधिवेशनको तयारी वडा तहबाटै शुरू हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। 2082 पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्। विधान अनुसार वडा समितिमा 30 वर्ष मुनिका एकजना युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा 3 युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ। नगर उपमहानगर र महानगरका वडा समितिमा 30 वर्ष मुनिका 2 युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा 30 वर्ष मुनिका युवाबाट 1 महिलासहित 3 प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट

0: बाढीलाई सामान्य अतिवृष्टि वा बाढीका रूपमा मात्रै नभई हिमाली क्षेत्रमा भौगोलिक हिम नदी र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोडिएर आएको श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। अध्ययनले बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे पनि निष्कर्ष निकाल्नेछ। साथै बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर आगामी दिनमा यस्ता विपदबाट जलविद्युत आयोजना जोगाउन आवश्यक पूर्व तयारी र उत्थानशीलता बारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ। गत भदौ 10 भोटेघुसी बाढीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको छ।
1: प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार स्थानीय तहका वडा कार्यालय र सम्बन्धित निकायबाट घरधनीको नामावली सहित सिफारिस भएर आएको विवरणका आधारमा प्रारम्भिक तथ्याङ्क तयार गरिएको हो। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट बेदुर नगरपालिका, बेलकुटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको छ। बाढीले घर बगाउनका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ। सिडिओ शम्भु प्रसाद रेग्मीका अनुसार प्रभावित परिवारको लगत संकलन अझै जारी रहेकाले छुटेका परिवार थपिन सक्ने भएकाले घर क्षतिको संख्या 2000 नाग्ने देखिएको छ। प्रारम्भिक विवरण अनुसार विदुर नगरपालिकामा सबैभन्दा बढी 1678 परिवारको आवासमा क्षति पुगेको छ। यस्तै बेलकुटगढी नगरपालिकामा 195, तारकेश्वर गाउँपालिकामा 48 र किस्पाङ गाउँपालिकामा 34 परिवारको आवासमा क्षति पुगेको छ। बाढीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा, कागज पत्र लगायतका सामग्री समेत नष्ट भएको बेदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार बाढीबाट घरमा क्षति पुगेका तथा बाढी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ।
0: नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ। यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो। गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन प्रक्रिया अघि बढाइएको थियो। कानून मन्त्रालयले सहमति दिएपछि मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नियमावली संशोधनसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने व्यवस्था भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो।

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: इमेजिन वन एसिया नारा सहित बीसौं एसियाली खेलकुद आजदेखि जापानको नागोयामा औपचारिक रूपमा शुरू हुँदैछ। आइची नागोया एसियाडको उद्घाटन समारोह फालोमा मिजुहो रंगशालामा हुँदैछ। उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र सम्राज्ञी मासाको सहभागिता हुने बताइएको छ। एसियाडमा 43 खेलका 71 विधामा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। एसियाका 70,000 भन्दा बढी खेलाड़ी सहभागी छन्। केही खेल भने उद्घाटन अघि नै शुरू भइसकेका छन्। नेपालले 21 खेलमा 135 खेलाड़ी सहभागी उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको झण्डा बोक्नुहुनेछ। नेपाली खेलाड़ीले यसपटक स्वर्ण सहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन्। कराते उसु बक्सिङ र क्रिकेटबाट नेपालले पदकको आशा गरेको छ। नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण पदक जित्न सकेको छैन। नेपालले 3 रजत र 23 काँस्य गरी 26 पदक जितेको छ। पछिल्लो एसियाडमा कराते एरिका गुरूङले जितेको रजत नेपालका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो। यसपटक नेपाली टोलीले पहिलो पटक स्वर्ण जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछ। एसियाडको समापन असोज 18 गते हुनेछ। आज संविधान दिवस राष्ट्रिय रूपमा मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन जारी भएको हो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 साल असोज 3 गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यसैको सम्झनामा हरेक वर्ष असोज 3 गते संविधान दिवस मनाइन्छ। नेपालमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलन र उत्पीडित तथा उपेक्षित वर्ग जाति क्षेत्र लिङ्ग र समुदायका आन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेशी समानुपात प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि आवश्यक केही कानून अझै बन्न बाँकी छन्। बनेका कानूनको प्रभावकारी कार्यान्वयनको विषय पनि उठिरहेको छ। पछिल्लो समय संविधान संशोधनको बहस समेत चलिरहेको छ। 2081 भदौ 23

0: तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यसैगरी संगठित संस्था, संस्थापक, शेयरधनी, संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ।
1: तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ।
2: आर्थिक वर्ष 2082-83 जिल्लामा 76,121 मेट्रिक टन दूध उत्पादन भएको छ। आर्थिक वर्ष 2081-82 74,751 मेट्रिक टन दूध उत्पादन भएको थियो। यो वर्ष 1,369 मेट्रिक टन बढी दूध उत्पादन भएको छ। आर्थिक वर्ष 2082-83 4,781.3 मेट्रिक टन मासु उत्पादन हुँदा 81-82 4,998.19 मेट्रिक टन मासु उत्पादन भएको थियो। आर्थिक वर्ष 2082-83 164 मेट्रिक टन माछा उत्पादन हुँदा 2081-82 113 मेट्रिक टन माछा उत्पादन भएको थियो। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्र सिंह ठकुरीले प्रति व्यक्ति जिल्लामा प्रति वर्ष न्यूनतम 91 लिटर दूध आवश्यक पर्नेमा तनहुँमा 115 लिटर उपलब्धता भएको बताउनु भएको छ। यस्तै 14 केजी मासु आवश्यक पर्नेमा 14 केजी नै उपलब्धता छ। 48 गोटा अण्डा आवश्यक पर्नेमा 81 अण्डा उपलब्ध रहेको ठकुरीले बताउनु भएको छ।
1: दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप आज हुने भएको छ। नेपाल र भारतका 14 खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। आयोजक संस्था गोर्खा प्रमोशनका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो। प्रतियोगितामा महिलातर्फ 52 किलो तौल समूहमा नेपालकी पुनम पुनमगर र भारतकी मेहकप्रीत सिद्दिच बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, खबर यति नै।
3: Movie and more.

मुवेन मोरको अर्को एपिसोड आइसकेको छ बीएफबीएस गोर्खा रेडियोमा र आजको लागि पनि हाम्रो कलेक्सन नेपाली सिनेमा र उस्तै परिमा हामी विदेशी सिनेमाहरूको पनि कुरा गर्ने गर्छौँ, त्यो त तपाईँलाई थाहा नै छ। आजको मेरो कलेक्सनले भने के लिएर आएको छ म तपाईँहरूसँग सेयर गर्नेछु, किनकि भर्खरै मात्र कार्यक्रम सुरु भएको छ। सो सुरुवातमा म तपाईँहरूलाई गीत सुनाउँछु।

हाम्रो साँझको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ यति बेला सिनेमा हलहरूमा प्रदर्शनमा रहेको र योभन्दा अगाडि क्यान्स जस्तो प्रतिष्ठित फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाएर मात्र होइन जुरी अवार्ड समेत लिन र स्ट्यान्डिङ ओभिएसन समेत जित्न या सबैको मन जित्न भनौँ न चाहिँ सफल सिनेमा एलिफेन्ट इन द फक्सको कुरा गरौँ। यो सिनेमा जसको कुरा गर्नुपर्दा या कुरा गर्न सुरु गर्ने बित्तिकै हामी सबैजनाले बुझ्दछौँ कि एलिफेन्ट्स इन द फग जसलाई तिनीहरू भनेर नेपालीमा नाम दिएको छ, यसको कथा, यसको विषयवस्तु जसरी प्रस्तुत गरियो होइन, नेपालको एउटा क्षेत्रलाई लिएर जसरी प्रस्तुत गरियो, यो सिनेमाले सुरुवातमै इन्टरनेसनल लेभलको प्रशंसा पाइसकेपछि बल्ल नेपाली सिनेमा हलहरूमा रिलिज भएको सिनेमा हो यो। र यति बेला अब यो सिनेमाको म कुरा जुन गर्दैछु त्यो यस कारणले पनि हो कि अमेरिकामा आयोजना हुन लागेको 79 एकेडेमी अवार्ड यानि अस्कर अवार्डमा नेपालको तर्फबाट भरि यही सिनेमा एलिफेन्ट इन द फगलाई चाहिँ सिफारिस गरिएको छ। नगरोस् पनि कसरी यो वर्ष फर्केर हेर्ने भने जति पनि सिनेमाहरू छन् नेपाली सिनेमा भनेर जसलाई हामी भन्न सक्छौँ तीमध्ये सबैभन्दा उत्कृष्ट सिनेमाको रूपमा हामी यो सिनेमालाई चिन्न सक्छौँ। यसको विषयवस्तु, यसको प्रस्तुति र इन्टरनेसनल लेभलमा जुन किसिमको वाहवाही या प्रशंसा चर्चा यो सिनेमाले पायो त्यो अनुसार यो सिनेमालाई नै सिफारिस गर्नुपर्ने एकदमै दुई मत छैन, एकदमै सजिलैसँग यसलाई सिफारिस गर्न सकिन्छ र आई थिङ्क कसैको विरोध पनि छैन। होइन भने कुनै पनि सिनेमा जब गभर्मेन्ट लेभलबाट होइन सरकारको तर्फबाट सिफारिस गरिन्छ कुनै पनि फिल्म फेस्टिभलमा पठाउनको लागि त्यहाँ दुईवटा तिनवटा चारवटा सिनेमाहरूले मेरो सिनेमा चाहिँ डिजर्भिङ थियो, मेरो सिनेमा डिजर्भिङ थियो भनेर चाहिँ डिस्कसन हुने अनि त्यो सिनेमालाई चाहिँ पठाउनु पर्ने त्यसैलाई नै पठाऊँ भन्ने किसिमको कुराहरू हाम्रो किन गएन, त्यो किन गयो, यो किन गयो, त्यो किन गएन भनेर धेरै नै वाद विवाद हुन्छ। तर जहाँसम्म मलाई लाग्छ एलिफेन्ट इन द फगको कुरा गर्ने हो भने कसैले पनि अब्जेक्सन गर्न सकेको छैन र गर्दैन पनि होला। तर यो सिनेमा बाहेक पनि यस्तै किसिमको अवार्डको लागि अन्य कसले चाहिँ आवेदन दियो होला, अरू कसलाई चाहिँ यसो रेकमेन्ड गर्न सकिन्छ कि भनेर सोचियो होला भन्दाखेरि गौँथली, किनकि नेपालमा पछिल्लो दिनहरूमा अहिले पनि सिनेमा हलहरूमा अहिले पनि गौँथलीको उपस्थिति छ र गौँथली पनि एउटा यस्तो सिनेमा भन्यो जसको प्राविधिक पक्ष, जसको कथा, जसको प्रस्तुति अनि क्यारेक्टरहरू अनि इमोसनल जर्नी होइन अनि आर्टवर्क सब सबै कुराले चाहिँ यो सिनेमाले पनि धेरैको ध्यान तानेको थियो होइन मैले गौँथलीको कुरा गर्नुपर्दा। तर गौँथलीभन्दा अलिकति फरक किसिमले हेर्ने हो भने अलरेडी इन्टरनेसनली आफ्नो उपस्थिति जनाइसकेको, स्ट्यान्डिङ ओभिएसन पाइसकेको, जुरी अवार्ड जितिसकेको त्यो पनि क्यान्स जस्तो फिल्म फेस्टिभलमा भने हामीले सायद तिनीहरू नाम गरेको यही सिनेमा एलिफेन्ट इन द फगलाई पठाउनु पर्छ भन्ने चाहिँ सबैको मनसाय र मान्यता रहेको कारणले पनि यो सिनेमालाई चाहिँ रेकमेन्ड गरिएको छ। क्यान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट फर्स्ट टाइम यसरी कुनै पनि विधामा अवार्ड जितेर पुरस्कार जितेर फर्केको यो सिनेमा अलरेडी टोरन्टो, मेलबोर्न, बुसान जस्तो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा समेत पनि सेलेक्सनमा परिसकेको सिनेमा हो। सो अल द बेस्ट भन्न चाहन्छु हामी होल टिमलाई नेपालको तर्फबाट नै रिप्रेजेन्ट गर्न लागेको छ यो सिनेमाले यति बेला अमेरिकामा आयोजना हुन लागेको 79 एकेडेमी अवार्डको लागि। सो हामी आशा गरौँ यो पल्ट पनि यो सिनेमाले कुनै न कुनै एउटा यस्तो अवार्ड लिएर आउनेछ जसले नेपाल या नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछ।

दसैँ आउन अब केही समय मात्रै बाँकी छ, तर दसैँ सँगसँगै दसैँ आइसक्नुभन्दा धेरै अगाडिदेखि नै नेपाली सिनेमामा जुन चहलपहल हुन्छ दसैँको कारणले त्यो भनिरहनु पर्दैन। यति बेला पनि दसैँलाई टार्गेट गरेर रिलिज हुने तयारीमा रहेको सिनेमा आबाट आमा पार्ट टू, किनकि यसको पार्ट वानलाई फर्केर हेर्ने हो भने राम्रो बिजनेस गरेको सिनेमा हो यो, र यो सिनेमा चाहिँ धेरै पनि भएको छैन, लास्ट इयरको मात्रै कुरा हो। सिनेमा जुन प्रदर्शनमा आएको थियो र राम्रो कमाई गरेको थियो, राम्रो चर्चा कमाएको सिनेमा थियो। लगतै यो सिनेमाको पार्ट टू पनि आउने तयारी भइसकेको छ। असोजको 30 गतेलाई टार्गेट गरेको छ यो सिनेमाले आफ्नो रिलिजको लागि, र यो सिनेमाको एउटा पोस्टर सार्वजनिक भएको छ यति बेला। जुन पोस्टरमा हामीले के देख्न सक्छौँ भने, चर्किएको यो घरले फेरि सोध्यो, यो दसैँमा पनि तिम्रो सन्तान आएन है आमा, भनेर लेखिएको छ। र यो पोस्टरले चाहिँ धेरै कुरा भन्छ पनि, किनकि यो सुन्ने बित्तिकै पार्ट वानको हामीले धेरै कुराहरू सम्झिन्छौँ कि आफ्नो सन्तान पैसा कमाउने नाममा विदेशिएपछि नेपालमा या स्वदेशमा रहने परिवारलाई कस्तो पीडा हुन्छ, कस्तो कुराहरू हुन्छ, उनीहरू के बाट गुज्रिनुपर्छ, यो कुराहरूलाई नै कथा बनाइएको थियो। र एकदमै इमोसनल जर्नी छ यो सिनेमाको, होइन, र यस्तो झन् त्यसमाथि यस्तो मन छुने लाइनको साथमा यो पोस्टर सार्वजनिक भएको छ, आबाट आमार पार्ट टू भनेर। यो सिनेमाको फर्स्ट जुन पोस्टर सार्वजनिक भएको छ, यो पोस्टरमा हामीले के देख्न सक्छौँ भने, फिल्मका मेन लिड क्यारेक्टरहरू जस्तै विपना थापा, पल शाह र साइग्रेस पोखरेल, है, तिनजनालाई हामीले देख्न सक्छौँ। तिनैजनाको पोस्टर यो सिनेमाको यो फर्स्ट लुकमा हामीले देख्न सक्छौँ, जसमा धेरै कुराहरू देखिएको छ, धेरै कुराहरू देख्न सक्छौँ, दृश्यहरू, फरक फरक दृश्यहरूलाई चाहिँ नै एउटै पोस्टरमा अटाउन कोसिस गरेको छ। जस्तै गाउँको परिवेशमा हो यो कथा, यो अहिले पोस्टरमा पनि गाउँको परिवेश नै देखाइएको छ। यही पोस्टरमा हामीले पासपोर्ट पनि देख्छौँ, आकाशमा उडिरहेको प्लेन देख्छौँ, चर्किएको घरको भित्ता देख्छौँ, फुटेको फोटो फ्रेम पनि हामीले देख्छौँ, होइन, त्यो देखेर हामी धेरै कुरा अन्दाज गर्न सक्छौँ कि अगेन यो कथा वैदेशिक रोजगारी र यो वैदेशिक रोजगारीसँगै परिवारले भोग्नुपर्ने यो जुन डिस्टान्सको पीडा जुन छ नि, त्यो कुराहरू नै हो भनेर हामी यसै पनि प्रश्न बुझ्न सक्छौँ। तर यसपल्टको यो सिनेमा रिलिज सँगसँगै हाम्रो मन एउटा भारी हुन्छ यो पोस्टर देख्दा, अब आउने दिनमा यो सिनेमाको अन्य पब्लिसिटी टुल्स जे कुराहरू देख्दा पनि एउटा मन भारी हुने कारण चाहिँ हाम्रो के छ भने, यो सिनेमामा पार्ट वानमा विपना थापाको साथमा देखिएका प्रदीप रावत कलाकार एक्टर, जसलाई हामी बलिउड सिनेमाका एक्टरको रूपमा चिन्दछौँ, विशेष गरी साउथका थुप्रै सिनेमा गरिसकेका यिनै कलाकारको गजनी सिनेमामा जुन मुख्य भूमिका भिलेनको रोलमा देखिएको थिएँ, त्यो कारणले पनि उनको एउटा जुन परिचय बनेको थियो। त्यस्ता राम्रो कलाकार जसले नेपाली सिनेमालाई पनि माया गरे, नेपाली सिनेमाका केही चाहिँ पार्ट बनेर पनि उपस्थिति भए, चाहे त्यो आबाट आमा होस् होइन, चाहे अन्य सिनेमा, त्यसलाई हामीले केही समय अगाडि गुमाउनु पर्यो। हामीले यो सिनेमामा स्वर्गीय प्रदीप रावतको केही झलकहरू अवश्य देख्नेछौँ, तर मनमा अवश्य पनि पीडा हुन्छ सम्झिँदा मात्रै पनि कि अब उनी यस संसारमा छैनन् भनेर, जसको नाम आबाट आमासँग एकदमै स्ट्रङ वेमा चाहिँ जोडिएको थियो। पार्ट टूमा उनको यादहरू हामीसँगै रहनेछन्। उनको उपस्थिति बाहेक पनि सिनेमामा हामीले कलाकारको रूपमा अफकोर्स विपना थापालाई देख्नेछौँ, पल शाहलाई देख्नेछौँ, साइग्रेसलाई देख्नेछौँ, त्यस्तै गरी आकाश श्रेष्ठलाई देख्नेछौँ, सबिन श्रेष्ठलाई पनि देख्नेछौँ, रजित विष्टलाई देख्नेछौँ, मल्लिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दिलीप अखेडा, थुप्रै कलाकारहरूलाई पनि देख्नेछौँ। र मलाई जहाँसम्म लाग्छ, स्वर्गीय प्रदीप रावतको उनको आफ्नो जीवनको लागि या नेपाली सिनेमाको लागि उनको यो उपस्थिति यो सिनेमा नै अन्तिम हो जहाँ उनको उपस्थिति भएको देखिन्छ नेपाली भाषाको सिनेमाको रूपमा। आर्य इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमा, जसलाई चन्द्र पन्तले लेख्नु भएको हो होइन, र साहिल खान र मिलन श्रेष्ठले चाहिँ यो सिनेमाको सम्पादन गरेका हुन्। नेपाल र बेलायत दुवै ठाउँमा छायाङ्कन गरेको छ यसपल्ट यो सिनेमालाई। त्यो बाहेक हङकङमा, क्रोएसियामा चाहिँ यो सिनेमाको राइट्स, जुन प्रदर्शन गर्न मिल्ने राइट्स पनि अलरेडी बिक्री भइसकेको छ। तपाईँलाई याद छ भने, पहिलोपल्ट रिलिज गर्दा यो सिनेमा, या भनौँ यो सिनेमाको पार्ट वान रिलिज गर्दाखेरि, सिनेमाले लगभग 13 करोडभन्दा माथिको व्यापार गरेको थियो। यसपल्ट त झन् दसैँको अवसरमा असोजको 30 गते रिलिज हुँदैछ भने, हामी आशा गरौँ पुरानो रेकर्डलाई, आफ्नै सिनेमाको पुरानो रेकर्डलाई ब्रेक गर्दै यो सिनेमाले यसपल्ट एउटा नयाँ इतिहास रच्नेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: Movie and more. झिङ्गे दाउ भन्ने बित्तिकै सबैभन्दा पहिले तपाईँहरूको मनमा के आउँछ? तपाईँहरूको आँखामा कस्तो दृश्य आउँछ? पक्कै पनि देउरानी जेठानीको लडाई, एकअर्काको पुत्लापुत्ली भनाभन, होइन, अनि त्यो सँगसँगै दाजुभाइको पनि एक आपसमा झगडा, अनि त्यसपछि एकजना दुखी आमा, यही कुराहरू, यही दृश्यहरू तपाईँहरूको आँखामा आउँछ होला, किनकि झिङ्गे दाउ पार्ट वानमा यिनै दृश्यहरूले भरिएको थियो। भन्न नपर्ला के अधिकारी र आँचल शर्मा दुवैको चाहिँ देउरानी जेठानीको भूमिकामा यस्तो राम्रोसँगले प्रस्तुत भएको छ, यस्तो राम्रो देखिएको छ। दुवैजना साँच्चै देउरानी जेठानी हो र एकअर्कालाई देख्नै सक्दैन, फुटेको आँखाले पनि देख्न सक्दैन भनेको जस्तै दुवैजनाको पात पातमा एकअर्कासँग हुने झगडा लडाईँ हामीले पार्ट वानमा देखिसकेका छौँ। यति बेला नै फिल्मको पार्ट टू सार्वजनिक भएको छ र यो जुन पार्ट टू सार्वजनिक भएको छ, यसबाट पनि हामीले अगेन यो सिनेमामा एन्टरटेन्मेन्टको लागि धेरै कुरा राखिएको प्रश्न देख्न सक्छौँ। इमोसनल जर्नी छ आमाको, जसले दुई सन्तानलाई असाध्यै माया गरेर हुर्काएको, तर विवाहपछि दुई छोराहरूको जीवनमा आएको परिवर्तन र दुवैको जीवनमा चाहिँ आफ्नो श्रीमती र आफ्नो परिवार बाहेक अरू कुनै कुराको महत्त्व नभएको जस्तो त्यो जर्नी एकातिर छ भने अर्कोतिर रानी जेठानीको दुवैजनाको तभन्दा मकै कम भन्ने टाइपको जुन एउटा होडबाजी छ नि, चाहे त्यो हराएको आमालाई खोज्ने कुरामा किन नहोस्, त्यो होडबाजी पनि देखिन्छ। दाजुभाइको बिचमा पनि बच्चादेखि साह्रै एकअर्कालाई माया गर्ने दाजुभाइ पनि विवाहपछि जुन एकअर्कालाई देख्न नसक्ने अवस्थामा छन् त्यो कुरा पनि देखाइएको छ। सबै कुराहरू पहिलाको जस्तै फ्लेभर त यसमा छ, तर त्योभन्दा पनि के कुराहरू फरक छ यसपल्ट आमालाई खोज्ने क्रममा दाजुभाइको बिचमा हुने गरेको कुरा अनि दृश्य अनि त्यसपछि एक्सन सबै कुराहरू असाध्यै इन्टरटेनिङ छ यसपल्ट भने डाउट भएन। तर केही कुराहरू पहिलाको हेरेर परिवर्तन भएको छ जुन मलाई लाग्छ तपाईँहरूसँग मैले सेयर गर्नुपर्छ। पहिलो कुरा चाहिँ यो सिनेमामा जुन दुईजना दाजुभाइको भूमिका थियो, होइन, दाजुभाइको भूमिकामा एकदमै एकअर्कालाई असाध्यै माया गर्ने दाजुभाइ भनेर देखाइएको थियो। त्यसमा पहिलोको पार्ट हेर्ने हो भने हामीले जसलाई देख्यौँ ती दाजुभाइ थिए मुकुन भूषाल र कुशल विष्ट। तर अनफर्चुनेटली सायद आफ्नो व्यक्तिगत कुनै कारण या व्यवसायिक कमिटमेन्टको कारणले यसपल्ट झिङ्गे दाउ टूमा चाहिँ हामीले मुकुन भूषाललाई देख्ने छैनौँ दाजुको भूमिकामा। उनको सट्टामा उनको त्यही भूमिकामा दाजुको त्यही भूमिकामा यसपल्ट कास्ट गरिएको छ महेश त्रिपाठीलाई। र मैले भने नयाँ कलाकारहरू या नयाँ अनुहारहरू झिङ्गे दाउ टूको लागि नयाँ अनुहारहरू साँच्चै हेर्ने हो भने हामीले को देख्न सक्छौँ भने महेश त्रिपाठी देख्न सक्छौँ, हामीले सरोज खनाललाई देख्न सक्छौँ, हामीले आर्यन सिग्देललाई देख्न सक्छौँ, होइन, यिनै कलाकारहरूलाई हामीले देख्न सक्छौँ। ती बाहेक पनि एज इट इज केके अधिकारी, आँचल शर्मा, अनि त्यसै गरिकन कुशल विष्ट, हिउँबाला गौतम, त्यसै गरी वसुन्धरा भूषाल, चैतन्य देवी, सङ्गम भण्डारी, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, जसको राम्रो एकदमै हँसाउने टाइपको भनौँ न भूमिकाहरू थियो, त्यो चाहिँ एज इट इज नै रहेको छ। यति बेला पनि यो सिनेमाले आफ्नो केही कुराहरू जस्तो तिज ब्याटल भनेर तिजको गीत सार्वजनिक गर्यो, होइन, धागो चिन्यो चर्खाको भन्ने टाइपको, अनि केही आफ्नो ट्रेलर, केही पोस्टर, आफ्नो केही टुल्सहरू सार्वजनिक गरिसकेको छ। रिलिज हुन पनि त धेरै दिन बाँकी छैन, सायद त्यसले गर्दा पनि होला सिनेमाको चाहिने कुराहरू सार्वजनिक भइसकेको छ। चाँडै नै तपाईँहरू माझ आउने तयारीमा रहेको सिनेमाले आई होप पार्ट वान भन्दा पनि अझ धेरै एन्टरटेन तपाईँहरूलाई गराउनेछ पार्ट टूले। अल द बेस्ट टिम झिङ्गे दाउ।

आजको कार्यक्रममा मलाई एकपल्ट फेरि तपाईँहरूसँग कुरा गर्न मन लाग्यो एउटा यस्तो सिनेमाको जुन हाम्रो नेपाली भाषामा बनेको छैन, यो हिन्दी भाषामा बनेको छ। तर हिन्दी भाषामा बने पनि यो सिनेमाको केही कुराहरू, केही कारणहरू यति इन्सपाइरिङ छ कि मलाई लाग्छ संसारभरि जुनसुकै भाषामा बन्ने सिनेमाले पनि यदि कसैलाई पनि, सिनेमा मेकर्सलाई या दर्शकलाई कसैलाई पनि इन्सपायर गर्छ भने त्यो भाषाले खासै फरक पर्दैन जस्तो लाग्छ। कुरा गर्न मन लाग्यो यति बेला मलाई एउटा यस्तो सिनेमाको जसको चर्चा अचम्मै किसिमले चारैतिर भइरहेको छ, नहोस् पनि कसरी, धेरै कुरा विचार नगरी आफूलाई जस्तो सिनेमा बनाउन मन लागेको छ त्यो कथालाई बाहिर लिएर आउँ, बस त्यति मात्रै टार्गेट थियो यो फिल्मको टिमको, विशेष गरी फिल्मका निर्माता या निर्देशकको कुरा गर्ने हो भने जम्मा 2 करोड भारतीय रुपियाँ जम्मा 2 करोड इन्भेस्ट गरेर बनाइएको थियो यो सिनेमा। तपाईँलाई अन्दाज छ यति बेला यो सिनेमाले कति पैसा कमाइसक्यो? 2 करोड रुपियाँ मात्रै जम्मा इन्भेस्ट गरिएको यो सिनेमाले यति बेला लगो 300 करोडको हाराहारीमा पुग्ने दौडमा रहेको सिनेमा हो यो। म कुरा गर्दैछु हनुमान अंशको। हनुमान अंश एउटा यस्तो इक्जाम्पल सेट गर्ने सिनेमा बन्यो जसलाई बनाउँदै गर्दाखेरि फिल्मका निर्देशक विशाल चतुर्वेदीले कहिले पनि सोचेका थिएनन् कि यो सिनेमाले यो रूप लिएला भनेर। मैले अघि पनि भने एउटा सामान्य कथा सामान्य तरिकाले भनौँ होइन, एउटा कथा भन्नु मन छ सो सिनेमाको हिसाबले यसलाई बनाऊ बाहिर ल्याऊ भन्ने मात्रै टार्गेट थियो सिनेमाको। तर जब एक कान दुई कान मैदान हुँदै हेर्नेहरूले फिडब्याक दिन थाले, रिभ्यू दिन थाले, त्यसपछि जुन स्पिडले यो सिनेमाले चाहिँ अचम्मै किसिमले बिजनेस गर्न थाल्यो, अचम्मै किसिमले दर्शकहरू हुल्काहुल पाउन थाले, त्यो देखेर स्वयं फिल्मको टिम पनि अचम्ममा परेको छ। कुरा गर्ने हो हनुमान अंशको भने यो सिनेमामा हामीले देख्न सक्छौँ मुख्य भूमिकामा सबिनव सत्यलाई, त्यसै गरी पूर्णिमा तिवारी, अनिल रस्तोगी, चन्दन आनन्द, गुलशन पाण्डे। मैले लिएको जति पनि नामहरू छ यीमध्ये कतिपय नामहरूलाई त तपाईँले सुन्नु पनि भएको छैन होला होइन, पहिलोपल्ट सुन्नुभयो होला, किनभने यी नामहरू त्यस्ता सुपर डुपर हिट सिनेमाहरू बारम्बार दिएर असाध्यै चर्चा कमाएको सुपरस्टारहरू कोही पनि होइनन्, सामान्य कलाकार तर कलालाई असाध्यै माया गर्ने एउटा एकदमै राम्रो कलाकारहरू भनौँ न, तिनैलाई कास्ट गरेर बनाइएको सिनेमा भनिरहनु नपर्ला हनुमान अंश भनिसकेपछि। यो सिनेमा चाहिँ भगवान राम या हनुमानजीको वरिपरि बुनिएको कथा हो, त्यो त हो नै। त्यो बाहेक पनि एउटा अर्को इन्ट्रेस्टिङ कुरा जुन छ त्यो के हो भने यो सिनेमालाई भारतमा अति प्रसिद्ध हिन्दू सन्त नीम करोली बाबा, जसलाई हामी यही नामबाट चिन्दछौँ नीम करोली बाबा, उनैको जीवनमा आधारित भएर बनाइएको सिनेमा थियो यो हनुमान अंश, जसले यति बेला जुन भारतीय बक्स अफिसमा जुन किसिमले धुम मचाइरहेको छ त्यो देख्दाखेरि सबैजना अचम्ममा परेका छन्। अनि फेरि भारतीय बक्स अफिसको मात्रै कुरा गरेको होइन मैले, यति बेला नेपालमा पनि यो सिनेमा हेरेर फिडब्याकहरू आउन थालिसकेपछि ओहो यो सिनेमा त हेर्नुपर्छ है भन्ने जस्तो सोच राखेर सिनेमा हलसम्म पुग्ने दर्शकहरू पनि उत्तिकै सुरु भइसकेको छ। र यसको इम्प्याक्ट नै भन्नुपर्छ यति बेला यस्तै गुरुहरू, यस्तै सन्त गुरुहरूको विषयमा ओहो सिनेमा पो बनाउनु पर्दो रहेछ भनेर पनि त्यो किसिमको कुरा पनि चल्न सुरु भएको छ। जसको एउटा लेटेस्ट एक्जाम्पल दिने हो भने भारतका आध्यात्मिक गुरु प्रेमानन्दजी महाराजको पनि जीवनमाथि अब सिनेमा बन्ने भयो रे भन्ने कुराहरू आइरहेको छ। त्यसै गरी किन्नर समुदायको धार्मिक सङ्गठन वैष्णव किन्नरको जुन एउटा आफ्नै अखाडा छ त्यसको प्रमुख शङ्कराचार्य हिमाङ्गी सखीले पनि प्रेमानन्द महाराजको बारेमा हो सिनेमा बनाउने हो, हामीले यो सिनेमा बनाउनै पर्छ भनेर भर्खरै अनाउन्स गरेका छन्। र उनीहरूले बनाउने अबको यो सिनेमाको नाम भनिराखिएको छ राधा अंश भनेर। योभन्दा अगाडि जुन अहिले यस्तो चारैतिर चर्चामा छ हनुमान अंश भइहाल्यो, यो बन्ने सिनेमाको नाम अर्को, बन्ने सिनेमाको नाम भने राधा अंश भनेर नाम दिएको छ। सो यो सिनेमाले प्रेमानन्दको आध्यात्मिक जीवन, उनको विचार होइन, उनको चाहिँ राधा रानीप्रतिको जुन भक्ति छ त्यो भक्तिलाई लिएर बनाउन लागि हुनाले गर्दाखेरि पनि हुनसक्छ यो सिनेमाको नाम राधा अंश भनेर राखिएको छ। र यो जुन अर्को सिनेमाको मैले कुरा गरेँ होइन, प्रेमानन्दजीको जीवनमा सिनेमा बन्ने रे भन्ने बित्तिकै भारतीय मिडियाहरूमा चाहिँ यति बेला पक्कै पनि यो सिनेमामा कास्ट गरिँदा कलाकारहरूको रूपमा चाहिँ अनुष्का शर्मा या उनका श्रीमान विराट कोहली उनीहरू पनि कतै न कतै यो सिनेमासँग जोडिने होला, मेबी कलाकारको रूपमा, प्रड्युसरको रूपमा, कुनै पनि अन्य आधारबाट चाहिँ जोडिने होला भन्ने नाम चलिरहेको छ। त्यो किन भन्दाखेरि यी दुई व्यक्तित्व
अनुष्का शर्मा जसलाई हामी कलाकारको रूपमा बढी चिन्दछौँ, विराट कोहली क्रिकेटरको रूपमा हामी बढी चिन्दछौँ, होइन, दुवैको नाम यस कारणले पनि जोडियो किनकि यी दुवैजनालाई चाहिँ उनीहरूको मनमा गुरु प्रेमानन्दप्रतिको भक्ति आस्था अलिक बढी नै छ भनेर पनि चिनिन्छ। बारम्बार उनीहरू चाहिँ गुरुलाई भेट्न गइरहेको दृश्यहरू जानकारीहरू मिडियामा आउने गरेको छ, सो त्यो पनि कुरा यति प्रायः चलिरहेको छ। एनिवेज, नेपालमा मात्रै होइन, भारतीय सिनेमाहरूको कुरा गर्ने हो भने त्यहाँ पनि कुनै पनि एउटा सिनेमा चलिदियो भने त्यो सिनेमा या त्यस्तै टाइपको सिनेमाहरू भकाभक बन्न थाल्ने नयाँ कुरा होइन। सो हामी आशा गरौँ यति बेला हनुमान अंशले जुन कमाई गरिरहेको छ त्यो कमाईले कस्तो रूप लिने हो, त्यतिकै लेभलमा बनिने अरू सिनेमाले कस्तो कमाई गर्ने हो, त्यो पछिको कुरा भयो। अहिलेलाई भने मैले यो इन्फर्मेसन मात्रै तपाईँलाई दिएँ हाम्रो

0: एफबीएसई गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: यति बेला हाम्रो नेपाली सिनेमाहरूले जुन किसिमको नाम राखिराखेको छ इन्टरनेसनली, इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा होइन नामहरू राखिराखेको छ, चाहे त्यो एलिफेन्ट इन द फगकै कुरा किन नहोस्, त्यो देख्दाखेरि ओहो नेपालमा बन्ने सिनेमा पनि सितिमिति सिनेमाहरू त होइन। नेपालमा बन्ने सिनेमाहरू पनि आजभोलि असाध्यै ध्यानपूर्वक विषयहरू छानिने, प्रस्तुत गरिने, एकदमै धेरै कन्सियस भएर बनाउन थालिएको रहेछ भनेर चाहिँ कुरा गर्न पाउँदा खुसी लाग्छ। आजको कार्यक्रमको सुरुवातमा पनि मैले तपाईँलाई कुरा गरेको थिएँ कि कसरी नेपाल सरकारको तर्फबाटै एलिफेन्ट इन द फग तिनीहरूलाई चाहिँ सिफारिस गरिएको छ अमेरिकामा हुन लागेको अबको अस्कर अवार्डमा। र यति बेला पनि मलाई कुरा गर्न मन लाग्यो एउटा अर्को सिनेमाको, जुन सिनेमाको नाम भनिरहेको छ सिर्जेर द सङ अफ ग्रान्डमदर। पुजार सार्की सिनेमा त तपाईँलाई याद होला होइन, यो पुजार सार्की सिनेमा जुन छ यो सिनेमाका लेखकको रूपमा चिनिन्छन् विकास सुवेदी, जसले आफैले निर्देशन गरेर बनाएका सिनेमा हुन् सिर्जेर। हुन त यो सिनेमाको बारेमा धेरै कुराहरू जान्नै बाँकी छ, बुझ्नै बाँकी छ। सिर्जेरा भनिएको छ द सङ अफ ग्रान्डमदर। र यो सिनेमा, यो त टाइटल मात्रै मैले तपाईँलाई भने, यो सिनेमा जापानको प्रतिष्ठित टोकियो ग्याप फाइनान्सिङ मार्केटमा छनौट भएको छ। 2026 फिचर फिल्म मार्फत यो सिनेमा सिर्जेरा उत्कृष्ट जुन 24 सिनेमाहरू छानियो विभिन्न देशबाट, मध्ये नेपालबाट चाहिँ यो एउटा सिनेमा छानिएको छ। र नेपालबाट मात्रै भन्नुभन्दा पनि कसरी बुझ्यौँ भने यो टोकियो ग्यापमा यो जुन हुन लागेको जुन फाइनेन्सियल मार्केटको मैले तपाईँलाई कुरा गरेँ, सेयर गरेँ, यो कार्यक्रममा यसरी छनौट भएको दक्षिण एसियाकै एक्लो सिनेमा बनेको छ यो सिनेमा, जसलाई विकास सुवेदीले निर्देशन गरेका हुन्। र सिर्जेर यसरी छनौट भइसकेपछि अब यो सिनेमाका निर्माता, फिल्मका निर्देशक टिम होइन चाँडै नै टोकियोमा आयोजना हुने फन्डिङ कार्यक्रममा भेटघाट हुने, भेट्ने कुरा गर्ने, कस्तो सिनेमा बन्ने, कसरी बनाउने, के गर्ने भन्ने कुराहरूमा मिटिङ हुने तयारीमा रहेको छ। सन् 2020 फर्केर हेर्ने हो भने त्यो बेला नेपाली फिल्म साम्बालाले पनि यही बजारमा छनौट भएर एउटा पुरस्कार जितेको थियो फन्डिङको है, र यति बेला आएर यो सिनेमा सिर्जेराले पनि यही सिनेमाको लागि फन्डिङ पाउने भएका छन्। विकास सुवेदीको कुरा गर्ने हो भने उनलाई हामीले योभन्दा अगाडि म्युजिक भिडियोका डिरेक्टरको रूपमा बढी चिन्दथ्यौँ होइन, उनले थुप्रै म्युजिक भिडियोहरू चाहिँ डाइरेक्सन गरिसकेका छन्। यसरी कुनै बेला म्युजिक भिडियो डिरेक्टरको रूपमा चिनिएका विकास सुवेदी, जसलाई हामीले पुजार सार्की, कुमारी, प्रकाश र महाभोज जस्तो सिनेमाका स्क्रिप्ट राइटरको रूपमा पनि चिन्यौँ, उनैले निर्देशन गर्ने सिर्जेरा चाँडै चाहिँ तपाईँहरूमा आज आउनेछ। र अघि मैले भने सिनेमाको टाइटल सुन्दाखेरि हामी धेरै कुरामा कन्फ्युज हुन्छौँ, के कुरा होला यो, के होला भनेर, तर नातिनी अनि हजुरआमा दुवैजनाको बिचको सम्बन्ध यसो हेर्नुहोस् त, जेनेरेसन ग्याप, एकातिर हजुरआमा अर्कोतिर नातिनी, तर यो जुन जेनेरेसन ग्याप भए तापनि ह्युमन इमोसन अनि फिलिङ्स त एउटै हुन्छ, सो त्यो कस्तो होला त, यो कुराहरू सायद समेटिने छ यो सिनेमामा। र एउटा अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ यो सिनेमाको बारेमा के छ भने, यो सिनेमामा फ्रान्सेली अभिनेत्री लुआना बजरामीको मुख्य भूमिका रहेको छ, यानि मुख्य भूमिकामा उनलाई कास्ट गरिएको छ। यिनी को हुन् भनेर तपाईँहरू सोच्दै हुनुहुन्छ भने मैले बताएँ, फ्रान्सेली एक्ट्रेस हुन् र यी तिनै अभिनेत्री हुन् जसले अलरेडी अस्कर फिल्म फेस्टिभलमा एउटा सर्ट फिल्म टु पिपल एक्सचेन्जिङ सलाइभा मा चाहिँ एक्ट्रेसको रूपमा काम गरिसकेकी थिइन्। त्यो हिसाबले अलरेडी एउटा रिनाउन्ड सिनेमामा उनले काम गरिसकेकी छिन्। सिजरा भनेर जुन यो नाम दिएको छ विकास सुवेदीले बनाउन लागेको सिनेमा, यो सिनेमाले एउटा नयाँ प्लेटफर्म क्रिएट गर्नेछ हामी सबै नेपाली फिल्मलाई माया गर्ने फिल्म मेकर्सहरूको लागि।

मुभी मोडको आजको लागि कलेक्सनहरू तपाईँहरू माझ मैले राखिसकेको छु। कार्यक्रमबाट अब मैले जानुपर्ने समय भइसकेको छ र जाँदा जाँदै पनि म तपाईँहरूको लागि एउटा गीत छाडेर जाँदैछु र आज मैले दिएको इन्फर्मेसनहरू आई होप तपाईँहरूलाई मन पर्यो होला र यसले तपाईँलाई नेपाली सिनेमासँग अझै अलिकति नजिक बन्ने मौका पनि दियो होला र नेक्स्ट विक आउँदा म फेरि यस्तै किसिमको अरू जानकारीहरू नेपाली सिनेमा या उस्तै रहेको खण्डमा अन्तर्राष्ट्रिय सिनेमाहरूको पनि इन्फर्मेसनहरू लिएर आउनेछु। तबसम्मको लागि म सङ्गीता श्रेष्ठ बिदा माग्न चाहन्छु तपाईँहरूसँग कार्यक्रमबाट। तपाईँहरू भने सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

आजदेखि वडा अधिवेशन शुरू हुँदैछ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि शुरू हुने वडा अधिवेशन भोलि पनि सञ्चालन हुनेछ। यसमा 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा पक्ष भने सहभागी छैन। सभापति गगन थापाले 15 महाधिवेशनको तयारी वडा तहबाटै शुरू हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ। 2082 पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्। विधान अनुसार वडा समितिमा 30 वर्ष मुनिका एकजना युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा 3 युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ। नगर उपमहानगर र महानगरका वडा समितिमा 30 वर्ष मुनिका 2 युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा 30 वर्ष मुनिका युवाबाट 1 महिलासहित 3 प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था गरिएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरणका लागि वैज्ञानिक अध्ययन अघि बढाएको छ। ऊर्जा मन्त्रालयले 7 सदस्यीय वैज्ञानिक समिति गठन गरेको छ। समितिले बाढीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म पुगेर अध्ययन गर्नेछ। अध्ययनका क्रममा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च, ल्यान्डस्लाइड र रसुवा भोटेकोशी महाविपत लगायतका नाम छलफलमा छन्। मन्त्रालयका अनुसार वैज्ञानिक प्रमाण र तथ्य संकलन गरेपछि बाढीको उपयुक्त नाम टुङ्गो लगाइनेछ। बाढीलाई सामान्य अतिवृष्टि वा बाढीका रूपमा मात्रै नभई हिमाली क्षेत्रमा भौगोलिक हिम नदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोडिएर आएको श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। अध्ययनले बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे पनि निष्कर्ष निकाल्नेछ। साथै बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर आगामी दिनमा यस्ता विपदबाट जलविद्युत आयोजना जोगाउन आवश्यक पूर्व तयारी र उत्थानशीलताबारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ। गत भदौ 10 भोटेघुसी बाढीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका

0: रेडियो सम्भव प्रसाद रेग्मीका अनुसार प्रभावित परिवारको लगत संकलन अझै जारी रहेकाले छुटेका परिवार थपिन सक्ने भएकाले घर क्षतिको संख्या 2000 नाग्ने देखिएको छ। प्रारम्भिक विवरण अनुसार विदु नगरपालिकामा सबैभन्दा बढी 1678 परिवारको आवासमा क्षति पुगेको छ। यस्तै बेलकुटगढी नगरपालिकामा 195, तारकेश्वर गाउँपालिकामा 48 र किसबाङ गाउँपालिकामा 34 परिवारको आवासमा क्षति पुगेको छ। बाढीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा, कागज पत्र लगायतका सामग्री समेत नष्ट भएको बेदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार बाढीबाट घरमा क्षति पुगेका तथा बाढी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ।
1: नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ। यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो। गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन प्रक्रिया अघि बढाइएको थियो। कानून मन्त्रालयले सहमति दिएपछि मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नियमावली संशोधनसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने व्यवस्था भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो।
2: BFBS, Gorkha Radio Home.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ भनौँ, होइन? र आजको नारीमा प्रत्येक साता हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्छौँ। र आज पनि श्रोताहरू बीएफबीएस गोर्खा रेडियोको काठमाडौँको यो स्टुडियोमा आउनुभएको छ एकजना विशेष नारी, एकजना विशेष पाहुना। उहाँ शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ श्रोताहरू, र उहाँलाई आज मैले निम्त्याएकी छु र उहाँको यो साङ्गीतिक यात्रालाई हामी बुझौँ, महसुस गरौँ, होइन, उहाँको जिन्दगीलाई अलिकति नजिकबाट चिहाउने कोसिस गरौँ। र आज हाम्रो साथमा शारदा डङ्गोल आइसक्नु भएको छ श्रोताहरू स्टुडियोमा। अब हामी अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते शारदाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: ठिक छु म।
0: अनि न्यू रोडबाट आइदिनु भएको छ आज है तपाईँ, न्यू रोडबाट टाढै भनौँ, यहाँदेखि जाउला खेलदेखि बिहान फेरि निकै जाम हुन्छ बाटोमा, होइन, गाडीहरूको, र पनि आइदिनु भएको छ, थ्याङ्क यू सो मच। र तपाईँ एउटा म्युजिसियन हुनुहुन्छ, तपाईँको ग्रुप, आफ्नो ग्रुप छ श्री तारा, होइन, कहिलेदेखि हो यो श्री तारा, कहिलेदेखि फर्म भएको? 2009 भनेपछि धेरै वर्ष भइसकेछ है तपाईँहरू त श्री तारा। तपाईँ ती श्री ताराको मेम्बरहरू कतिजना हुनुहुन्छ?
1: हाम्रो चाहिँ सबै फिमेल भएकोले धेरै चेन्ज भइरहेछ मेम्बरहरू चाहिँ।
0: हजुर हजुर।
1: कोहीको बिहा हुने, कोहीको नानी पाएपछि नआउने, कोही विदेश गयो, त्यस्तो भएकोले धेरैजना आयो गयो भइरहेछ।
0: ए, त्यही त है, फिमेलहरूको त प्रब्लम हुन्छ, त्यसले गर्दाखेरि म्युजिसियनहरू नयाँ नयाँ आउँदै जाँदै फेरि अर्को आउँदै गर्ने, होइन?
1: हामी चाहिँ खास स्टार्ट ब्यान्ड इस्टाब्लिस भएको चाहिँ आनी छोइङ डोल्माजीले चाहिँ, केटीहरूले पनि म्युजिसियन छ, इन्स्ट्रुमेन्ट बजाउने भए चाहिँ ब्यान्ड फर्म गर्नुपर्छ भनेर त्यो हिसाबले हामी फर्स्ट भेटेको थियौँ। त्यति बेला 3 थियो, पछि बिचमा हामीले 5 भएर पनि काम गरे, अनि ओमिनेन्ट कन्सर्ट जाँदाखेरि चाहिँ हामी 5 भएर काम गरेँ, अनि त्यहाँपछि बहिनीहरूको बिहा हुन थाल्यो, कोही विदेश गयो, अनि फेरि त्यो ब्रेक भयो, त्यहाँपछि फेरि हामी 3 मिलेर फेरि अहिले गरिरहेछौँ।
0: अहिले 3 चाहिँ मेन, होइन, को को हुनुहुन्छ 3?
1: सारङ्गी, फ्लुट छ।
0: ए, 3 मेन इन्स्ट्रुमेन्ट्स, होइन, सारङ्गी, फ्लुट र यो तपाईँ चाहिँ के बजाउनुहुन्छ?
1: मादल, स्किन बाजाहरू,
0: छालाको बाजा जति सबै बजाउनुहुन्छ भनेपछि, होइन। र अब यो आनी छोइले गर्दाखेरि चाहिँ विशेष गरेर फिमेलहरू पनि यो क्षेत्रमा उत्रिनु पर्छ तिमीहरू भन्ने हिसाबले चाहिँ उहाँले गर्दाखेरि चाहिँ उहाँको सुझावमा चाहिँ तपाईँहरूले स्टार्ट गर्नुभएछ, ब्यान्ड बनाउनु भएछ, होइन, ब्यान्ड बनिएछ भनौँ न त, होइन। नेवारी समुदायको मात्रै हुनुहुन्छ कि तपाईँहरू?
1: मैले गन्धर्व, सारङ्गी बजाउने गन्धर्व बहिनीसँग पनि काम गरेछु, अनि अर्को भरत गन्धर्व, उहाँसँग पनि काम गरेछु। त्यस्तो हामीले नेवारी समुदाय भनेर सीमित त छैन, तर जो आए नि, जसले चाहिँ सारङ्गी बजाउन सक्छ, बाँसुरी बजाउन सक्छ, हामी काम गर्छौँ।
0: तपाईँहरूको यो डङ्गोल समुदायमा यति धेरै म्युजिसियनहरू हुनुहुन्छ, विशेष गरेर यो छालाको इन्स्ट्रुमेन्टहरू बजाउने हुनुहुन्छ है?
1: हजुर, हाम्रो समुदायमा चाहिँ बाजा सिक्ने चाहिँ एउटा रुल जस्तै हो, उसले सिक्नुपर्छ भने केटाहरूको चाहिँ है, केटीहरूलाई चाहिँ अहिले चाहिँ सिकाउन थालेछ। अहिले पनि घरको मूल जेठो छोरा हुन्छ नि, त्यो गएर त्यहाँ बाजा बजाउने, त्यो एउटा कम्युनिटीमा उसको एक्टिभिटीहरू सबै, हाम्रो फेस्टिभलहरू यो आउँदाखेरि यो गर्ने भन्ने, त्यो मूल मान्छे एउटा चाहिँ गइराख्नुपर्ने एउटा रुल जस्तै हो हाम्रो हाम्रो कम्युनिटीमा चाहिँ।
0: हजुर हजुर, जानै पर्छ, म्युजिक सिक्नै पर्ने, होइन, म्युजिकको बारेमा थाहा हुनै पर्ने, आफ्नो आफ्नो त्यो भनौँ न त,
1: गुठी गुठी नै हुन्छ, नासा गुठी भनेर भोज खाने, अनि त्यहाँ बाजा बजाउने, डाफाहरू बजाउने,
0: हजुर हजुर हजुर,
1: लाइफको एक्टिभिटीमै पर्छ त्यो,
0: कम्पलसरी,
1: हजुर,
0: कल्चर
1: हजुर
0: कल्चरमा परेको छ,
1: हजुर। तर केटाहरूलाई है, फेरि केटीहरूको त्यस्तो गुठी छैन फेरि। अनि योभन्दा 15 अगाडि जति नै मैले, म पनि डाफा सिक्ने भनेर हाम्रो कम्युनिटी हुन्छ नि, त्यहाँ कुरा गर्दाखेरि चाहिँ केटीहरूले चाहिँ यो बाजा सुन्न मिल्दैन, ढिमे चाहिँ सिकाउँछौँ हामी, यस्तो खी बाजा चाहिँ मिल्दैन भनेर सिकाउनु भएन.
0: ओके, डाफा भनेको चाहिँ के हो?
1: डाफा भनेको चाहिँ हाम्रो नेवार कम्युनिटी स्पेसल नेवारमै, त्यो चाहिँ एउटा हाम्रो पूर्णिमाको दिन होइन, एउटा हरेक ओकेजनमा चाहिँ ग्रुप मान्छे बसेर गीत गाउने, त्यो चाहिँ क्लासिकल रागा बेसमा पर्छ. फेरि
0: हजुर
1: गाउन पनि गाह्रो, अब तपाईँ आयो तपाईँले गाइहाल्न सक्ने त्यस्तो हुँदैन, त्यसलाई एकदम लामो ट्रेनिङ चाहिन्छ, अनि बल्ल ऊ क्यापेबल हुन्छ त्यो चिज प्रेजेन्ट गर्नलाई.
0: रागमै आधारित हुनेछ. अनि यो श्री तारा चाहिँ नाम चाहिँ कसरी आयो फेरि?
1: आन्जीले नि राख्नुभएको.
0: ए हजुर हजुर, जे होस् धेरै राम्रो काम गर्नुभएको रहेछ हाम्रो आनी छोइङ डोलमाजीले. र कन्ट्याक्टमा हुनुहुन्छ उहाँसँग अहिले?
1: अहिले त्यस्तो छैन. हामी भुइँचाल आउनु अगाडि चाहिँ त्यहाँसम्म चाहिँ हाम्रो थियो, भेटघाट हुन्थ्यो.
0: हजुर हजुर,
1: हाम्रो यस्तो भइरहेछ, हामी यस्तो गरिरहेछौँ भन्ने अपडेट थियो.
0: अपडेट है. अनि प्रोग्रामहरू बाहिरतिर, जे होस् आफ्नो समुदायमा, नेवारी समुदायमा त भयो होइन, बाहिरतिर पनि गर्नुहुन्छ तपाईँ?
1: हजुर, अस्ति हामी भूमि फोल्क फेस्टिभल भनेर जनकपुरको मधेसकोहरूले नै हामीलाई बोलाएको थियो, हामी नेवारी सारी लाएरै तिनजना गएर बजाएको थियो.
0: ए हजुर, तिनजनामा पनि राम्रो देख्छ, अझै धेरैमा राम्रो देख्छ है तपाईँहरूको त्यो
1: मधेस उताको हो नि त.
0: हजुर,
1: त्यही पनि हामीलाई बोलायो, हामी गएको थियो.
0: कुन कुन इन्स्ट्रुमेन्ट लगेर जानुभयो?
1: हामीले खी बाजा मादल धिमेहरू नि लगेको थियो, अनि सारङ्गी र फ्लुट त भइहाल्यो.
0: धिमे भने पनि मादल जस्तै हुन्छ होइन?
1: धिमे भनेको चाहिँ खरी हुँदैन त्यसमा,
0: ए
1: स्किनकै मात्र हुन्छ.
0: स्किन मात्रै
1: हजुर, खरी ठुलो सेपको हुन्छ.
0: हजुर हजुर हजुर, हाम्रो यता ढोलकहरू जस्तो होला,
1: ढोलक भन्दा अझ ठुलो साइजको हुन्छ, त्यो पनि दुई थरी हुन्छ. एउटा चाहिँ धेरै ठुलो खालको, यता राइट लेफ्ट र राइट बराबरै गोलो हुने, अनि सानो धिमे भनेर चाहिँ अलिकति सानो साइजको हुन्छ, तर त्यस्तै गोलो लेफ्ट राइट बराबरकै.
0: ए ओके, तपाईँहरूको त्यो फेस्टिभलतिर त्यो बजाउँदै सडकमा नाच्दै हिँड्नु,
1: त्यो सानो धिमे हो.
0: सानो धिमे है. र अब तपाईँले एउटा बाजा लिएर आउनुभएको छ, हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा होइन, एउटा म्युजिसियन आउनु भएको छ जसले चाहिँ श्रोताहरू शारदा डङ्गोल उहाँले चाहिँ छालाले बनेको जति, स्किनले बनेको जति इन्स्ट्रुमेन्ट्स सबै बजाउनु हुँदो रहेछ भनेपछि हामीलाई त नाम पनि थाहा छन्. नाम एकपल्ट सरर भनिदिनु होला,
1: बाजाहरूको नाम.
0: यो स्किनले बनिएको
1: बाजा, अब मेरो कम्युनिटीमा तगौ धिमे भनेर ठुलो खालको धिमे र चिगौ धिमे भनेर दुई थरी भयो, अनि मादल पनि बजाउँछ हाम्रो कम्युनिटीमा, नेवारी गीतमै बजाउँछ, अनि त्यस्तै ढोलक पनि बजाउँछ, तर उनीहरूको अर्कै स्टाइल हुन्छ, फरक हुन्छ. अनि खी बाजा हुन्छ, त्यो चाहिँ विशेष गरी दाफा गीतमा बजाउँछ, अनि नगडा हुन्छ लट्ठीले बजाउने, त्यो पनि स्किनकै हुन्छ. नगडा बाजा
0: मैले त देखेको एउटा दुखी तबला हो होइन, ड्रम अनि मादल, अनि हामी त्यो साई भजनमा बजाउँथ्यौँ डफली होइन, डफली, अनि त्यति नै होला ढोलक, तामाङको डम्फु पनि, त्यस्तोहरू मात्रै देखेको होइन. तपाईँहरूको त धेरै प्रकारको हुन्छ बाजाहरू. तपाईँले के चाहिँ ल्याउनु भएको छ?
1: डप डप भनेर अर्को एउटा नि, हातले नबजाउने त्यसलाई समात्ने मात्र, अनि डम्बरू जस्तो
0: स्किनको भनौँ न, यो बाजा त उहाँबाट सुरु भएको छ है, भगवान शिवजीबाटै सुरु भएको छ, त्यसले गर्दाखेरि त बजाउनु पर्छ. लु बजाउनु त, अब निकालेर के ल्याउनु भएको छ?
1: मैले आज चाहिँ खी बाजा ल्याएछु.
0: हजुर श्रोताहरू, खी बाजा रे, यो चाहिँ ठुलो मादलको डिजाइनको छ, तर ठुलो छ, मादल भन्दा धेरै ठुलो छ. उहाँले बिचाराले एउटा इन्स्ट्रुमेन्ट चाहिँ लिएर आउनुहोस् है शारदाजी भनेको थिएँ मैले, हुन्छ नि म एउटा लिएर आउँछु भन्नुभएको थियो. धेरै ठुलो सामान बोकेर आउनुभएको छ, इन्स्ट्रुमेन्ट भनौँ न होइन, बोकेर आउनु भएको छ. अब यसलाई कसरी बजाउनुहुन्छ हाम्रो श्रोता?
1: अहिले मैले बजाउनु लगाएको चाहिँ हाम्रो दाफामै बज्ने सात मात्राको छ यो.

0: जेवस थ्याङ्क यू सो मच. कति म त सुनिरहँ जस्तो लाग्थ्यो, कस्तो मजाले हात तपाईँको त्यो हिर्काउँदाखेरि भनौँ न होइन, कस्तो मजाले त्यो हामी कहाँ सक्छौँ सक्दैनौँ नि आवाज सानो.
1: सिकाउँछु पनि,
0: सिकाउनु पनि हुन्छ है
1: स्कुलहरूमा सिकाउँछु. मेरो युकेमा युकेबाट पनि अनलाइन सिक्ने एउटा स्टुडेन्ट पनि छ.
0: ओहो, को हुनुहुन्छ?
1: रबिन, उहाँ इन्जिनियर हुनुहुन्छ. अनि मैले चिनेको त होइन, यस्तै सोसियल मिडियाबाटै उहाँले चाहिँ सिक्ने भनेर क्लास लिएको.
0: रबिनजी तपाईँको गुरुमा आजको नारीमा आउनु भएको छ, सुन्नुहुँदै होला होइन, मिठो एउटा सात मात्राको ताल होइन, यता चाहिँ रूपक ताल भन्छौँ नि हामी यसलाई चाहिँ होइन, सात मात्राको ताल बजाइदिनु भयो. तपाईँले त अनलाइन सिक्दै हुँदो रहेछ, कस्तो सिक्दै हुनुहुन्छ, पछि आउँदाखेरि यसो सुन्नु पर्ला होइन. जे होस् थ्याङ्क यू सो मच शारदाजी, यो एउटा इन्स्ट्रुमेन्ट बजाइदिनु भएकोमा. अरू ताल पनि अहिले हामी सुन्नेछौँ होइन, तपाईँको यो मादलभन्दा ठुलो, धेरै ठुलो इन्स्ट्रुमेन्ट छ यो, यसको नाम के भन्नुभयो?
1: खि बाजा.
0: खि होइन,
1: हजुर,
0: खि बाजा.
1: यही यसैलाई फेरि हाम्रो गाउँतिर चाहिँ समला बाजा भनेर तपाईँले भर्खर अघि
0: हाल्नु
1: भयो नि, त्यसमा चाहिँ यो यही बाजा हो.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: र अब श्री तारा फर्म भएको पनि धेरै भइसकेछ, धेरै प्रोग्रामहरू गर्नुभएको छ, तपाईँहरूले धेरै अनुभव बटुलिसक्नु भएको छ, विदेशतिर चाहिँ जानुभएको छैन होला प्रोग्राम लगेर?
1: छैन, एकचोटि चाहिँ अफर आएको थियो अस्ट्रेलियामा जाने. त्यति बेला म त्यो प्रोग्राम हुने बेला ठ्याक्क 8 months हुने थियो म प्रेग्नेन्ट.
0: ए ओके.
1: अनि त्यही भएर जान पाएन, पछि फेरि जुरेन.
0: बच्चा कत्र भइहाले? बच्चा कत्र?
1: मेरो नानी 8 वर्ष.
0: 8 वर्ष अघि होइन, र अब फेरि पनि हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ. अनि यता नेपालभरि चाहिँ अब विशेष आफ्नो समुदायमा त प्रशस्तै बजाउनुहुन्छ तपाईँहरू, नेपालभरि चाहिँ कता कता भर्खर जनकपुर गएर आउनुभयो तपाईँहरू? अरू
1: पोखरा गएको छु म, बुटवल, हाम्रो लियो क्लबले हामीलाई श्री तारा ब्यानलाई नै बोलाएको थियो त्यति बेला.
0: अनि अनुभवहरू कस्तो छ यसो घुम्दाखेरि? अब लेडिज अरेले स्टेजमा बसेर लहरै बसेर होइन बजाउँदै गरेको देख्दाखेरि, भनौँ न अरू महिलाहरू कतिको आकर्षित हुन्छन् तपाईँहरूलाई आएर के छ कसो छ हामी सिक्न चाहन्छौँ भन्नेहरू कति निस्किन्छन्?
1: हुनुहुन्छ, आउनुहुन्छ, ओहो तपाईँहरू केटी भएर यस्तो बाजा बजाइराख्नु भएको छ कस्तो राम्रो भन्नुहुन्छ. अनि त्यहाँबाट फेरि अरूले नि बोलाउनुहुन्छ, कोहीले सिक्ने भन्नुहुन्छ, अनि त्यसैले कनेक्सन चाहिँ हुन्छ. तर अब ब्यानलाई चाहिँ हामीले स्ट्रङली अगाडि लग्न सकेनौँ केटी नै भएको कारण.
0: हजुर हजुर. के कस्ता गाह्रो अप्ठ्यारोहरू के कस्ताहरू फेस गर्नु भएको छ अहिलेसम्म फिमेल ब्यान्ड भएको?
1: हजुर, यस्तो म चाहिँ प्रेग्नेन्ट भएको बेला पनि बजाउन गइरहेको थिएँ, तर कति अब फिमेलहरू आउन चाहँदैन, त्यसैले नै हामीले ब्रेक हुन्छ. अनि पछि नानी पाइसकेपछि पनि म पोखरामा, नानी 3-4 महिना हुँदाखेरि म पोखरा प्रोग्राम गएको छु. कति प्रोग्रामहरूमा म नानीलाई लिएर भामी सर्न जान्ने नभएको बेला हुन्छ नि, त्यसलाई यतिकै भुइँमा त्यहीँ राखेर म स्टेजमा प्रोग्राममा पनि बजाएको छु. मैले एक फेर मलाई दीपक बजाचार्यको प्रोग्राममा पनि बोलाएको थियो, त्यति बेला चाहिँ 10-15 मादल प्लेयर चाहिएर मलाई नै एकजना तिमी पनि आउनु भनेर नरेश प्रजापतिजीले बोलाउनु भएको थियो, गयो. अनि मम्मीको पनि नभ्याउने, हस्बेन्डको पनि प्रोग्राम थियो. मेरो हस्बेन्ड चाहिँ मङ्गोलियन हटमा फ्लुट बजाउनुहुन्छ.
0: ए हजुर, उहाँको नाम चाहिँ के हो?
1: विनय महर्जन.
0: विनय महर्जन.
1: अनि दुवैजना नभएपछि उसलाई छोड्ने ठाउँ भएन, मैले लिएर गएँ. अनि म स्टेज जाने बेला मैले यत्तिकै साउन्ड सिस्टमको भाइ एकजनालाई मेरो नानी म स्टेज जान्छ एकचोटि पक्रिनु है भनेर मैले त्यसरी पनि काम गरेँ।
0: हजुर, मङ्गोलियन हार्ट भनेपछि हाम्रो राजु लामाको टिम होइन, हस्बेन्ड एन्ड वाइफ दुईजनै म्युजिसियन हुनुहुँदो रहेछ होइन। आराम नि त अब त्यतिको नानीलाई सानो बामी सर्ने बामी सर्नुभन्दा पहिलाको नानीलाई अथवा बामी सर्दै गरेको नानीलाई स्टेजमा एकपट्टि राखेर अब दुईजना म्युजिसियन भएपछि त्यति पागलपन त हुनु पर्यो नि त होइन।
1: अरू फेरि अब जस्तै मैले यसरी आएँ तिमी पनि यसरी आऊ भनेर मैले अरू मेरो कलिग साथीहरूलाई त आउनु ब्यान्डमा गर्नुपर्छ हामीले भनेर त्यो गर्ने नै हुँदैन। फेरि हामीलाई यो ब्यान्डमा काम गरेर फाइनेन्सियली स्टेबिलिटी छैन, अब एउटा प्रोग्राममा गयो पैसा आउँछ कहिले कहिले कहिले आउँदै आउँदैन होइन, फोनै उठाइदिँदैन काम सकेपछि। अनि त्यस्तो भएपछि मैले साथीहरूलाई नि आउन तिमी जे छोडेर नि आऊ भन्न पनि मिल्दैन।
0: त्यही त अघि बढ्नै गाह्रो फिमेल विशेष गरेर फिमेल ब्यान्ड भएकोले गर्दा श्रोताहरू धन सुरु सुरुमा त अप्ठ्यारो भयो होला तपाईँहरूलाई एउटा फिमेल ब्यान्ड फर्म गरेर त्यसको सुरुवात गर्दाखेरि त धेरै के कस्ता अप्ठ्यारो त्यति बेला चाहिँ मान्छेको भनौँ के गरेको यस्तो घरमा नबसेर भन्ने
1: नेगेटिभ यस्तो त हामीले त्यस्तो कहिले सुन्नु परेन। त्यो एक्सपिरियन्स चाहिँ छैन केटी भएर किन आएको यस्तो स्टेजमा त्यस्तो छैन। ओहो कति राम्रो गर्यो गर्नुपर्छ गर गर भन्ने
0: तर काम चाहिँ अलिक कम पाइयो होइन।
1: हजुर
0: त्यो नै ठुलो अप्ठ्यारो भयो भने होइन काम कम पाइयो भने त। तर अहिले जमाना कस्तो छ भने शारदाजी समय कस्तो छ भने आफ्नो पब्लिसिटी आफै गर्ने खालको समय छ। जबसम्म आफू फ्रन्टमा गएर म यस्तो यस्तो गर्छु होइन भनेर अब समय त्यस्तै छ भनिँदैन तबसम्म मान्छेले क्या त त्यो किनभने धेरै छ नि त अहिले म्युजिसियनहरू धेरै होइन फिमेल सिङ्गर्सहरू धेरै आर्टिस्टहरू एकदमै धेरै छ होइन। आफ्नो क्षमता देखाउनलाई आफू पनि अघि जानुपर्ने हुन्छ नि त के भन्नुहुन्छ यसमा।
1: म तपाईँले भनेको त्यो कुरामा चाहिँ सहमत छु किनभने मैले मेरो साथीहरूले मलाई कति अगाडिदेखि टिकटक खोल्नु तिम्रो बाजा बजाएको राख्नु भनेर कति भन्दा पनि मलाई त्यो टिकटक खोलेर मेरो के गर्नु जस्तो हुन्छ नि आफैलाई धेरै ऊ भयो थियो। तर त्यही टिकटकबाट आज तपाईँले मलाई आज बोलाइरहनु भएको छ पछि मैले खोलेँ मेरो बजाउनेहरू सबै राखेँ मैले त्यसलाई अब मैले कन्टिन्यू त गरिनँ तर क्लिप्सहरू म राख्न थालेँ एक वर्ष जति भयो होला।
0: हजुर हजुर त्यसरी आफूले आफूलाई समय भने नि त्यस्तो छ अहिले कस्तो छ भने समय लुक्स हेरेर हिसाब लगाउँछ होइन आफ्नो क्षमता पहिला त्यसलाई प्रदर्शन गरेर देखाएर चाहिँ अब त्यति बेला मात्रै एक्सेप्ट गर्ने मान्छेले होइन चलनहरू छ नि त मान्छेलाई यसो हेरेर हुन त नेभर जज अ बुक बाई इट्स कभर भन्छ नि होइन तर अब त्यो छैन।
1: तर म चाहिँ प्रोग्राम आएँ नि नआएँ नि मेरो रेगुलर म 2 घन्टा त्यस्तो म रेगुलर बजाउँछु। एक दिन पनि मेरो प्रोग्राम आएन आज हुन्छ नि यहाँ प्रोग्राम सोग्राम आएन म बजाउँदिनँ जस्तो हुँदैन मलाई। यो अझ पाएँ त म बजाइराख्नु पाएँ हुन्छ जस्तो हुन्छ तर घरको काम फेरि म फार्मेसिस्ट हो मेरो फार्मेसी पनि छ अनि त्यो एकदम टाइम सेड्युल मिलाउन गाह्रो हुन्छ।
0: त्यही त अब मल्टी ट्यालेन्टेड मान्छे मल्टी टास्किङमा होइन हुनुहुँदो रहेछ। फार्मासिस्ट पनि हुनुहुन्छ श्रोताहरू उहाँको आफ्नै फार्मेसी पनि रहेछ। म्युजिक पनि साथसाथै परिवारलाई पनि लानु पर्यो होइन। अहिले भनाइ छ नि अहिले कलियुगमा अरे कस्तो हुन्छ भने हामी आध्यात्मिकमा जाने यस्तो भन्छौँ नि होइन
1: साधना गर्ने।
0: अहिले कलियुगमा सांसारिक र आध्यात्मिक जीवनलाई भनौँ सांसारिक र आध्यात्मिक कुरालाई ब्यालेन्स गरेर सँगसँगै लानुपर्छ अरे त्यस्तै भएछ तपाईँको त। अब यो तपाईँको त साधना नै हो आध्यात्मिक साधना नै भनौँ होइन।
1: मलाई त्यति बेला पनि एसएलसी सकेपछि मैले खास पहिला मादल बजाएको चाहिँ स्कुलमै हो। स्कुलमा केटाहरू मादल बजाइरहेको थियो अनि त्यो आवाज सुनेरै म एकदम मलाई खोइ के भयो म गएँ क्लासमा अनि मादल सिकेँ मैले। पछि एसएलसी सकेपछि पनि मलाई अझ सिक्न मन थियो मैले नुचेबहादुर ढङ्गोल सरकोमा गएर सिकेँ। मलाई म्युजिक नै पढ्न मन थियो पढ्न चाहिँ तर मलाई फ्यामिलीमा चाहिँ के भन्नुभयो भने तिमीलाई अब यो म्युजिकले तिमीलाई फाइनेन्सियली सपोर्ट गर्दैन तिमीले अलिअलि तिम्रो रहर मात्र हो यो तिमीले जीवन चलाउन सक्ने यस्तो केही यसमा हुँदैन तिमीले पढ्नुपर्छ भनेर अनि मैले साइन्स पढेँ म्युजिक नै पढ्न पाएँ। मलाई अझ म्युजिकमै रहन धेरै मन थियो
0: आफ्नो आफ्नो डेस्टिनी हो।
1: पछि मैले प्लस टू साइन्स पढिसकेपछि डिप्लोमा इन फार्मेसी गरेँ ब्याचलर पनि सकाएँ। ब्याचलर सकेपछि बिहा भयो मेरो बिहा भइसकेपछि अब चाहिँ म पढ्छु अब मम्मीहरूले त्यस्तो भन्नुहुन्न होला नि भनेर कलेज एडमिट पनि आफै गरेर गएर गरेँ गरेर कलेजहरू जान थालेँ। पछि म प्रिग्नेन्ट भएँ मैले एक्जामको बेला चाहिँ थ्योरी एक्जाम दिन जानै सकेन प्र्याक्टिकल चाहिँ दिएँ मलाई धेरै गाह्रो भयो थियो अनि प्र्याक्टिकल चाहिँ सकाएँ, थ्योरी म दिन जानै सकेन मैले त्यति बेला, कीर्तिपुर थियो कलेज। अनि त्यहाँपछि नानी पाएपछि अब म पछि यो ठुलो भएपछि जान्छु भनेर बस्दा बस्दा अहिले त्यो समय परिस्थिति आएन। तपाईँले भने जस्तो डेस्टिनेसन रहेनछ,
0: हो डेस्टिनेसन एउटा बनाएछ नि, त्यो भाग्य र लेखेको हुन्छ समय भन्छ नि, हामी समय बलवान भन्छौँ नि होइन। यसको यो एउटा भनाइ छ हिन्दीमा, समय से पहले भाग्य से ज्यादा कुछ नहीं मिलता भन्ने एउटा हिन्दीमा, एक इन्च पनि तलमाथि हुन्न भन्ने भन्छ सुन्छौँ हामी होइन, ईश्वरको इच्छा बिना पत्ता पनि हल्टिँदैन भन्ने कुराहरू, यस्तो कुराहरू म सुनेर पनि अलिकति सन्तुष्टि पनि लिनुपर्छ क्या होइन।
1: होइन म चाहिँ अब भाग्यले नदिने, म चाहिँ कर्ममा धेरै विश्वास गर्छु, म मेरो प्र्याक्टिस गर्ने, म सिक्ने, म युट्युबहरूमा पनि हेरेर कति यिनीहरूले कसरी गर्दो रहेछ क्लासिकल म्युजिक, त्यहाँबाट पनि म सिक्छु हेरेर।
0: अब यस्तो छ नि शारदा जी, कर्म र सङ्घर्ष हामी त उठेकोदेखि बेलुका सुतिन्जेलसम्म
1: गर्छौँ,
0: यसो गरेर पो हुन्छ कि यसो गरेर पो बन्छ कि यसो गरेर पो बन्छ कि भने होइन, त्यो त हाम्रो कन्टिन्यू नै छ जन्मेकोदेखि होइन। र अब त्यसमा अब हुनु नहुनु समयको खेल हो, जे होस् तपाईँ जे हुनुहुन्छ दामी हुनुहुन्छ बिन्दास होइन, र यसैलाई कन्टिन्यू गर्नुहोस्। प्र्याक्टिस त हो सबैभन्दा ठुलो होइन, तपाईँले आखिरी यो बेसिक नलेज पाएपछि त त्यसलाई बढाउने त आफूबाट पनि भर पर्छ होइन। जे होस् अब म्युजिसियनै भेट्नु भएको रहेछ श्रीमान,
1: मैले भेटेकै उहाँलाई इन्स्टिच्युटमा भेटेको।
0: हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ हाम्रो विनयजी चाहिँ अहिले, कति व्यस्त हुनुहुन्छ?
1: उहाँहरूको युरोपको लागि युरोप टुरको प्रोसेसहरू चल्दैछ।
0: अनि बिस्तारै सुटुक्कै श्रीमानलाई होइन विनयजीलाई म पनि एउटा खि बोकेर जान्छु नि भन्नु मिल्दैन
1: होइन। म अहिले फेरि मेरो मैले चाहिँ यो दाफाको काम गर्नलाई मेरो छुट्टै एउटा प्रोजेक्ट छ अहिले, दाफा धिङताङ दाफा समाज नेपाल भनेर मैले दाफाहरू रेकर्ड गर्ने, अनि केटीहरूलाई नै दाफा सिकाउने हुन्छ नि भोकल सिकाउने, अनि त्यो गीतहरू रेकर्ड गरेर मैले दुइटा चाहिँ बनाइसकेँ।
0: मलाई दाफा चाहिँ सुन्नु मन लाग्यो।
1: अनि म त्यस्तो कामहरूमै बिजी हुन्छु, फार्मेसी हुन्छ, फेरि बच्चा छ, हामी दुवैजना एकै ठाउँमा हिँड्नै मिल्दैन।
0: तपाईँ डाफा सिकाउने, डाफा अघि भन्नुभएको त्यो क्लासिकल सिङ्गिङ होइन,
1: हजुर,
0: भनेपछि तपाईँ एउटा भोकलिस्ट पनि हुनुहुन्छ?
1: होइन, मैले यो डाफामा चाहिँ म चाहिँ बाजा बजाउँछु।
0: ए ओके।
1: अनि अरू लेडिज जो इन्ट्रेस्टेड हुन्छ उहाँहरूलाई चाहिँ म हामी यस्तो गरौँ यस्तो यस्तो छ यो पछि यो गर्ने, पहिला रेकर्ड गर्ने, पहिला ट्रेनिङ हुन्छ, अनि स्टुडियोमा रेकर्ड गरेर त्यसको भिडियो निकाल्ने।
0: एक दिन तपाईँको डाफा सुन्न चाहिँ म आउँछु।
1: युट्युबमा छ,
0: होइन लाइभ सुन्ने नि।
1: अब अहिले फेरि हामीले अर्को गर्न लाजौँ, यो एक डेढ महिनामा सुरु हुन्छ,
0: तपाईँहरूको प्र्याक्टिसमा बोलाउनुहोस् न होइन, भइहाल्छ नि त्यति बेला। अब यही नोटमा एउटा कुनै एउटा ताल सुनाउन त,
1: म एउटा सानो टुक्रा बजाउँछु,
0: टुक्रा मात्रै,
1: एउटा सानो टुक्रा क्लासिकल
0: ओके
1: बेसमा।

0: यो चाहिँ के ताल हो?
1: यो चाहिँ तीन ताल, धा दिन दा 16 मात्राको, अनि मैले अहिले भर्खर टुक्रा बजाएको चाहिँ चक्रधार, एउटै तिनचोटि रिपिट गरेर।
0: अनि अब तपाईँको जुन चाहिँ शास्त्रीय तारा, यसलाई अब अघि बढाउनलाई होइन, अब फेर्दै भनौँ केटीहरू बहिनीहरू होइन,
1: 20-30 जनासँग काम गरिसक्यो होला।
0: जे होस् अब आफूलाई त रोक्नु भएन नि त तपाईँ।
1: हजुर, मैले चाहिँ अब अहिले नै हाम्रो टेवा नेपालबाट एउटा प्रोग्राम आएको छ, अनि अब अहिले चाहिँ कस्तो भएको छ भने प्रोग्राम आयो भने हामी भेट्ने अनि बल्ल त्यो प्रेजेन्टेसनलाई ध्यान दिएर गर्ने भइरहेछ। पहिलाको जस्तो हामी ग्रुपमा बसेर प्र्याक्टिस गर्ने त्यो चाहिँ
0: छैन,
1: कन्टिन्यू गर्न गाह्रो भयो। एक त फेरि म आफैमा पनि बिजी भएँ।
0: तपाईँको त आफ्नै बिजिनेस पनि रहेछ होइन, यस्तोमा चाहिँ भेला हुनु गाह्रो होइन, कोही कता कोही कता कोही हस्पिटल,
1: अनि फेरि कोहीको भ्याउँदैन, उसको के छ भने कि फेरि को छ म खोज्छु, अनि
0: र पनि सम्हाल्दै हिँड्नु भएको छ।
1: हजुर,
0: सम्हाल्दै अङ्गाल्दै खाली भएको ठाउँमा अरूलाई खोज्दै है, कस्तो छ यात्रा? यो यात्रा चाहिँ
1: पहिला त साह्रै रुन मन लाग्थ्यो मलाई, खोजेर नि नपाउने। कोरिया जानुभयो हाम्रो फ्लुटिस्ट होइन, अनि सारङ्गीमा पनि कोही भएन, अनि त्यहाँपछि मैले 2-2.5 वर्षसम्म इन्ट्रेस्टेड दुईजना बहिनी अलिअलि बजाउने चाहिँ भेटेँ, अनि उहाँहरूलाई 2-2.5 वर्षसम्म हामीले प्र्याक्टिस गरेर अनि बल्ल स्टेजमा गएको। त्यसरी जेरोबाट पनि सुरु गर्ने,
0: 2-3 दिन सिकाएर
1: होइन, 2-2.5 वर्ष।
0: ए ओके,
1: मैले फेसबुकबाट खोजेँ को छ फ्लुट बजाउने, को छ सारङ्गी बजाउने भनेर खोजेँ खोजेपछि भेटाएँ, अनि हामी भेटेर अनि ल उहाँहरू दुईजना चाहिँ बजाउन चाहिँ हुन्थ्यो, उहाँ भोइलिन बजाउनु हुन्थ्यो, अनि ल अब सारङ्गी बजाउनु पर्छ भनेर त्यसरी 2-2.5 वर्ष कुरेर प्र्याक्टिस गरेर हामी स्टेजमा फेरि आएको। तर त्यो बहिनीहरूको अहिले हामी भूमि फोल्कमा पनि मैले फोन गरेको थिएँ, तर उहाँहरूको चाहिँ नानी प्रेग्नेन्ट, अहिले नानी सानो छ उनीहरूको।
0: तर यसरी जुन प्रकारले तपाईँ हिँड्दै हुनुहुन्छ होइन, मान्छे खोज्दै फेरि लैजाँदै, अर्को खाली हुन्छ फेरि मान्छे खोज्दै लैजाँदै सिकाउँदै तपाईँ जुन गर्दै हुनुहुन्छ, यो अब तपाईँको ड्रिम हो होइन, यसलाई तपाईँ छोड्नु सक्नुहुन्न।
1: म्युजिक पनि एउटा किसिमले मलाई चाहिँ के मैले भोगेको सबैलाई त भन्दिनँ, हो एडिक्सन जस्तै भयो मलाई।
0: वन्स यु टेस्ट इट होइन, एकपल्ट टेस्ट गरिसकेपछि यसको टेस्ट त्यो जिप्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति सुन्यो भने।
1: मेरो प्लस टूको एक्जाम हुँदाखेरि बाहिर केटाहरू गिटार बजाएर गीत गाउँथ्यो, मलाई नि एकचोटि मादल बजाउनु पायो भनेर रुन्थ्यो म।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: म सानोमा नाच्थेँ स्कुल पढ्दा, सुन्नु न मेरो कुरा, स्कुल पढ्दा म नाच्थेँ, कस्तो साह्रो नाच्थेँ, झन् स्कुलको प्रोग्राममा पुरा नाच्थेँ, अनि गाउँको प्रोग्रामतिर पनि लिन आउँथेँ क्या, मामा मामाहरू लिन आउने गाउँको मामाहरू, त्यो जानु दिएन भन्ने कम्ता आँसु आउँदैन थियो मलाई, है घुवा गरुनु पनि नसक्ने या मन दुखेर कस्तो आँसु आउने है, त्यस्तो त्यस्तै नै अब है, म त्यति बेला नच्छु थिएँ स्कुल पढ्दा, नच्छु नाच्नु भनेपछि हुन त अझै पनि नाच्छु नाच्नु, तर गीत सङ्गीतको जुन चाहिँ छ डान्स भन्दाखेरि पनि अझै डान्स त अब गीत तालमा मलाई लाग्छ सबैको खुट्टा अलिअलि हल्लिन्छ, सबैको अलिकति त्यो तबलाको तालमा म्युजिकमा होइन, एउटा कुनै फिल्मी गीत बज्दैछ आफूलाई मनपर्ने भनेपछि अलिकति खुट्टा मान्छेहरू यसो टाउको होइन खुट्टा हल्लाउँछ, तर यो सङ्गीत जुन चाहिँ गीत छ होइन गीत सङ्गीत यसको चाहिँ मैले भने नि वन्स यु टेस्ट इट यु नेभर फर्गेट होइन, कहिले पनि त्यो टेस्ट जिब्रोको टुप्पामा बसिरहन्छ, कहीँ कतै अलिकति धुन सुन्यो भने आहा भन्ने त्यहीँ डुबी जाउँ जस्तो हुन्छ, मलाई पनि हुन्छ किनभने मैले पनि अलिकति टेस्ट गरेको छु है। र अब सपना के छ त हौ, अब यो श्री तारालाई के गर्ने त, कसरी अगाडि लैजाने, कसरी अलिकति सबैको सामु भनौँ होइन देखाउने, हामी पनि छौँ नि यहाँ भनेर के छ।
3: अब अहिले चाहिँ मैले म्युजिक नै युनिभर्सिटीमै म्युजिक नै पढ्ने बहिनीहरू भेटाएको छु, अनि अब होप उहाँहरूले चाहिँ कन्टिन्यू हुन्छ नि पछिसम्म पनि लामो लङ रेस होला भनेर म होपमा छु।
2: त्यही त धेरै राम्रो नि, अब
3: मेन त फाइनेन्सियली स्टेबिलिटी हुनु पर्दो रहेछ, अनि मेम्बर पनि टिक्छ
2: हो
3: खोज्नु पऱ्यो पहिला,
2: अब त्यो बिना त हुँदै भएन नि, अब बाजा मात्रै बजाएर पेट चाहिँ कुहिछ भने त मजा आएन नि होइन, अनि त्यो गर्नलाई चाहिँ तपाईँले के सोच्नु भएको छ, प्लान तपाईँको स्टेप अब फर्दर स्टेपहरू के छ, तपाईँको प्लान के गर्नु भएको छ, मनमा कल्पना त आउँछ नि किनभने आफू पनि छोड्नु सक्दिनँ।
3: अब अहिले म नै त्यो अर्कै बाटो गएको जस्तो हुन्छ नि, मैले मेरो डेस्टिनेसन भन्ने के हो मलाई थाहा छैन, मैले भने नि मैले एउटा संस्था इस्ट्याब्लिस गरेरै केटीहरूको दाफा प्रेजेन्टेसन निकाल्ने भनेर म त्यसैमा लागिरहेको छु, मैले फर्स्ट चाहिँ हारतीमाको दाफा गरेको थियो, त्यसबाट चाहिँ मलाई केएमसीबाट पनि सपोर्ट छ अनि मैले त्यो गरेँ, अब अहिले म यही दाफाकै प्रोजेक्टमा छु, अनि स्टिल त्यो जुन हाम्रो श्री ताराकै बहिनीहरू पनि त्यसमा पनि इन्भल्भ छन्।
2: श्री तारा कति राम्रो नाम है, हाम्रो आनी छोइङजीले राख्नु भएको रहेछ श्रोता, यो श्री तारा उहाँहरूको ब्यान्डको नाम जसमा चाहिँ फिमेल म्युजिसियनहरू मात्रै हुनुहुन्छ उहाँहरू, जे होस् अहिले चाहिँ अलिक भनौँ न पछिसम्म लान सकिन्छ कि भन्ने खालको म्युजिसियन
3: हामी अहिले भेटिरहन्छौँ दाफाको काममा, अनि श्री ताराको प्र्याक्टिस पनि भइरहेको छ।
2: तपाईँले पो लक्कीली म्युजिसियन हस्बेन्ड भेट्नु भएछ त, अब सबैको उसमा के हो के हो, तर कोसिस चाहिँ जारी हुनु पऱ्यो तपाईँहरूको, यो श्री तारालाई अगाडि लैजाने कोसिस चाहिँ तपाईँहरूले जारी नै राख्नुपर्छ होइन, तपाईँहरूले यति राम्रो ब्यान्ड फिमेलहरू अगाडि आउनु जरुरी छ,
3: हजुर
2: अहिलेसम्म देखिँदैन नि फिमेल ब्यान्डहरू, फिमेल म्युजिसियनहरू सबै बसेर बजाएको देखिँदैन पनि, देख्यो भने ए केटीहरू पनि रहेछ कि भन्यो सक्यो गर्छ है, तर त्यो थट प्रोसेस जुन चाहिँ छ होइन लेट ए के बहिनीहरू पनि रहेछ त है बजाउनेहरू पनि हुन्छ, त्यो थट प्रोसेस त्यसलाई चेन्ज गराउन कसरी सकिन्छ त, तपाईँ त्यसको लागि त मैले भने अगाडि आउनु पऱ्यो हामी पनि छौँ है भनेर,
3: एउटा चाहिँ कन्टिन्युटी हुनुपर्छ, कन्टिन्युटी मेन हो, अनि एउटा पेसेन्स हुनु पऱ्यो, म यसैमा गर्छु, म यसमा गर्न सकिन्छ भनेर एउटा पोजिटिभ एटिच्युड पनि चाहियो होइन, एउटा चाहिँ फाइनेन्सियल्ली स्टेबिलिटी पनि चाहियो त्यो कुरामा, त्यो तिनवटा भयो भने सकिन्छ।
2: आफू आफू पनि चाहिँ अलिकति फाइनेन्सियल्ली स्ट्रङ छ भने त्यो एउटा ब्याक फोर्सको काम गर्ने भयो होइन,
3: नभए त म्युजिसियनै भएर नहुने पनि होइन, भइरहेछ गर्नेहरू पनि छ, तर इन्स्ट्रुमेन्टल बजाउनेमा चाहिँ धेरै गाह्रो छ,
2: गाह्रो छ, गाह्रो छ। जे होस् श्रोताहरू सुन्दै हुनुहुन्छ आजको नारीमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ, उहाँको एउटा ब्यान्ड चाहिँ श्री तारा फिमेलहरू मात्रै उहाँहरू को ब्यान्ड रहेछ, यसो तपाईँहरू हेर्नुहोला टिकटकमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ। एउटा श्री ताराको चाहिँ छैन आफ्नो ब्यान्ड चाहिँ, त्यो भन्नाले
3: टिकटक चाहिँ छैन,
2: छैन त्यो तपाईँहरूले बनाउनु जरुरी छ,
3: युट्युबमा चाहिँ छ।
2: ए हजुर हजुर हजुर, आजकल त युट्युबभन्दा पनि धेरै टिकटक
3: हेर्छन्
2: मान्छे, किनभने टिकटकको क्लिपले एउटा दुइटा क्लिप हेऱ्यो पनि सबै कुरा बुझिन्छ क्या, अझै कमेन्ट बक्समा जानुपर्छ है, ए माथिको भिडियो यस्तो रहेछ भनेर बुझिन्छ है, त्यस्तो जमाना छ फास्ट एकदमै होइन, यस्तो बेलामा हामी पनि छौँ है भन्ने चाहिँ जनाउनुपर्छ तपाईँहरू है। र कतिजना हुनुहुन्छ जम्मा तपाईँहरू अहिले?
3: अहिले चाहिँ तिनजना मात्रै,
2: अहिले तिनजना मात्रै, चाहिएको बेलामा बहिनीहरूलाई बोलाउनु
3: हजुर।
2: ए अनि स्कुलहरूमा पढाउनुहुन्छ कुन कुन स्कुलमा?
3: स्कुलमा मादल सिकाउने, अस्ति भर्खर मैले यो केएमसीकै प्रोजेक्ट थियो फ्राइडे, हाम्रो उनीहरूको बुक फ्री फ्राइडे भनेर हुँदो रहेछ, त्यसमा चाहिँ महानगरपालिकाबाटै मादल सिकाउने थियो थियो, त्यहाँ चाहिँ मैले कन्या मन्दिर जेपी स्कुलमा सिकाएँ, अनि त्यो चाहिँ सर्टेन पिरियडको हुन्छ, वर्षभरिको छैन, तर अहिले निकाल्ने छ उहाँहरूको प्लान चाहिँ। अनि डिलाइट भन्ने एउटा स्कुल छ ताइवानबाट, ताइवानको पर्सनल फन्डिङबाट नेपालमा चाहिँ उनीहरूले बाजा किनिदिने, टिचर हालिदिने, त्यसरी एउटा संस्था छ त्यहाँ, त्यहाँको पनि टिचर हो म।
2: ए हजुर हजुर, जे होस् स्कुलमा पनि पढाउनु हुँदो रहेछ म्युजिक, अनि तपाईँको श्रीमान पनि फ्लुटिस्ट हुनुहुन्छ होइन, विनय महर्जन मङ्गोलियन हार्टको होइन एउटा मेम्बर हुनुहुन्छ, फ्लुटिस्ट हुनुहुन्छ, म्युजिसियन हुनुहुन्छ, वाइफ पनि म्युजिसियन, के कस्तो सपोर्टहरू पाउनुहुन्छ श्रीमानबाट, कतिको इन्करेज गर्नुहुन्छ?
3: पहिला पहिला त नबजाइदिए हुन्थ्यो जस्तो उहाँले पनि त्यस्तै गर्नुहुन्थ्यो, अब फ्रेङ्कली स्पिकिङ, अनि मैले चाहिँ म गर्छु मैले गर्नुपर्छ भनेर म धेरै अगाडि बढेँ, अनि कामहरू यसरी गर्ने उसो गर्ने त्यो चाहिँ गर्नुहुन्छ,
2: जे होस् अहिले चाहिँ अलिअलि सपोर्ट गर्नु
3: हजुर
2: आफ्नो समुदायको
3: होइन, हाम्रो यो कम्युनिटी नै, हाम्रो समाज नै त्यस्तै छ क्या, केटीहरू चाहिँ बाहिर गएर एक्सपोज नभए हुन्थ्यो भन्ने,
2: हजुर हजुर,
3: त्यो
2: घरकै
3: काम गरेर
2: टिक्का सिक्का लगाएर
3: यताउता नहिने हुन्थ्यो जस्तो उसलाई नै हुन्थ्यो पहिला,
2: हजुर हजुर,
3: नगए हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो पहिला चाहिँ, अब अहिले चाहिँ हाम्रो यो प्रोजेक्टको काम सेफ दाफा प्रोजेक्ट भनेर गरेका छौँ हामीले, त्यो प्रोजेक्टको काममा पनि उहाँले धेरै हेल्प गर्नुहुन्छ।
2: जे होस् समय आउँछ होइन, सबैको समय आउँछ होइन, त्यसले गर्दा समय अब समयमा
3: म एउटा म नानी पाइसकेपछि त बिचमा एकचोटि मलाई डिप्रेसन जस्तो पनि भएको थियो, म केही गर्नै नसक्ने हुन्छ नि, मैले अब छोड्नुपर्छ म्युजिक, म गर्दिनँ होला जस्तो पनि एउटा, त्यो श्री तारा ब्यान्डमा पनि मेम्बर्स थिएन त्यति बेला, अनि एकदम होपलेस भइसकेको थियो, अनि मैले त्यति बेला चाहिँ उजाला महर्जन भेटाएँ, उहाँले चाहिँ फिमेल म्युजिसियनहरू नै खोजिरहनु भएको रहेछ, उहाँ चाहिँ राइटर हुनुहुन्छ, उहाँ ऱ्याप पनि गर्नुहुन्छ, तर फिमेल
2: गाउनुहुन्छ
3: हजुर, फिमेलको राइट्सहरूको बारे गर्नुहुन्छ उहाँले, अनि उहाँ भेटेपछि तिमीले यस्तो बजाउँदो रहेछ हामीसँगै गर्नुपर्छ भनेर, अनि उहाँसँग भेटेपछि मेरो फेरि मैले चाहिँ त्यो कन्टिन्यू अझ मैले गर्नुपर्छ भनेर म्युजिकमा धेरै काम गरेँ मैले त्यहाँपछि चाहिँ।
2: सङ्गीतमा त सङ्गत हुनु पर्यो नि त है, सङ्गत र माहौल
3: हजुर,
2: सङ्गीत कुनै पनि काममा भनौँ होइन, सङ्गत हुनु पर्यो अनि त्यसको माहौल पनि, एउटा राम्रो माहौल पाउँदैन तबसम्म मनमै दबाएर राख्नुपर्ने हुन्छ त्यो सङ्गीतप्रतिको सपनाहरू इच्छाहरू होइन रहरहरू।
3: त्यति बेला चाहिँ धेरै म तपाईँले भने जस्तो एकदम धेरै दबाएर पनि बसेको थियो, म डिप्रेसनमै गएको थिएँ क्या म त्यति बेला, म अब म्युजिक छोड्ने भन्ने ठाउँतिरै पुगेको थियो, पछि होइन उसले तिमीलाई कसैले आएर तिमी बाजा बजाऊ, तिमीलाई बाजा बजाएपछि म यहाँ लग्छु त्यहाँ लग्छु भनेर कसैले भन्दैन, पहिला तिमीले बजाउनु पऱ्यो भन्ने कुरा चाहिँ मेरो दिमागमा त्यो चाहिँ आयो
2: हजुर
3: त्यहाँपछि अनि बाटोहरू पनि बन्दै गयो
2: मैले
3: स्कुलहरूमा सिकाउन थालेँ यताउता धेरै गर्न थालेँ म एकछिन पनि फ्री नहुने इन्भल्भ भइरहने एउटा इन्भाइरोमेन्ट नै बन्यो
2: ठुलो सपोर्ट पाउनु भएछ उज्ज्वला महर्जन भन्नुभयो ऱ्यापर पनि हो उहाँ
3: हजुर
2: राइटर पनि हो ऱ्यापरले त आफ्नो कथा आफै लेख्छ होइन र उहाँको नम्बर पनि पाऊँ है मलाई अहिले जाने बेलामा होइन जे होस् एउटा राम्रो सपोर्ट पाउनु भएको रहेछ सङ्गीतको क्षेत्रमा तपाईँले सपनाहरू छन् धेरै होइन पुरा गर्नु होला अहिलेलाई चाहिँ अब एउटा फेरि सुनाउँ न एउटा कुन चाहिँ ताल होइन कुन चाहिँ सुनाउनु
3: अब अहिले चाहिँ हाम्रै कम्युनिटी नेवारीमा बज्ने नेवारी
2: हजुर हजुर
3: नयाँ नयाँ

0: थ्याङ्क यू सो मच. जे होस् अब आजको नारीको समय प्राय समाप्त हुन लागेको छ. शारदाजी तपाईँको स्टुडेन्ट पनि हुनुहुन्छ युकेमा होइन, र अब अनलाइन अझै क्लासहरू कोही श्रोताहरू गर्न चाहनुहुन्छ भने शारदा डङ्गोल उहाँ हुनुहुन्छ टिकटकमा, हजुर टिकटकमा, र उहाँलाई यसो फलो गर्नुहोला, अनलाइन क्लासहरू गर्नुहोला. जे होस् अब हाम्रो विश्वभरि बस्नुभएका भनौँ न विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई जाँदा जाँदै एउटा म्युजिसियन शारदा डङ्गोल के भन्न चाहनुहुन्छ?
1: म एउटा फिमेल भएकोले चाहिँ फिमेलहरूले म्युजिसियन अथवा फिमेलहरू कसैलाई केही गर्ने इच्छा हुन्छ, आफ्नो रहर हुन्छ, तर मेलहरूलाई यस्तो सजिलो हुँदैन, केटीहरूलाई गाह्रो हुन्छ, उनीहरूलाई चाहिँ एउटा प्रोत्साहन चाहिन्छ. अनि म पनि त्यस्तै एक्सपेक्ट गर्छु. तपाईँ अरू पनि तपाईँहरूको घरमा दिदीबहिनी हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ प्रोत्साहन इन्करेज गरिदिनु होला. केही गर्छ, कोही राइटर हुनसक्छ, कोही के गर्न, तर उसलाई चाहिँ फ्रिडम हुँदैन. उसमा तिमीलाई जे मन लाग्छ तिमी गर न भन्ने चाहिँ हुँदैन क्या. त्यो चाहिँ उसले राम्रो काममा कसैले केही गरेछ भने चाहिँ प्रोत्साहन चाहिँ दिनु होला. अनि मेरो युट्युब च्यानल छ, त्यसमा गएर मेरो कामहरू हेरिदिनु होला, कस्तो छ प्रतिक्रियाहरू दिनु होला, सब्सक्राइब गरिदिनु मेरो च्यानल, अनि त्यसले गर्दाखेरि चाहिँ म अझ धेरै गर्न सक्ने बन्छु.
0: हजुर श्रोताहरू, उहाँको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, उहाँको कामहरू हेर्नुहोला, उहाँ एउटा राम्रो म्युजिसियन हुनुहुन्छ. र शारदाजी समय दिनुभयो, यो यसको खी होइन बाजाको नाम खी बजाइदिनु भयो होइन, आनन्द आयो, धेरै कुराहरू सेयर गर्नुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. र तपाईँलाई र तपाईँको टिम श्री तारा टिमलाई हामी सबैको तर्फबाट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट हाम्रो तर्फबाट अल द बेस्ट.
1: थ्याङ्क यू. मलाई पनि तपाईँले यहाँसम्म बोलाइदिनु भयो, मेरो कुराहरू राख्नलाई एउटा स्पेस दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद.
0: हस् थ्याङ्क यू. हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय अब प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो
0: रेडियो
3: आइची नागोया एसियाडको उद्घाटन समारोह फालोमा मिजुहो रङ्गशालामा हुँदैछ. उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र सम्राज्ञी माशाको सहभागिता हुने बताइएको छ. एसियाडमा 43 खेलका 71 विधामा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ. एसियाका 17,000 भन्दा बढी खेलाडी सहभागी छन्. केही खेल भने उद्घाटन अघि नै सुरु भइसकेका छन्. नेपालले 21 खेलमा 135 खेलाडी सहभागी गराउँदैछ. उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको झण्डा बोक्नुहुनेछ. नेपाली खेलाडीले यसपटक स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेका छन्. कराते, उसु, बक्सिङ र क्रिकेटबाट नेपालले पदकको आशा गरेको छ. नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण पदक जित्न सकेको छैन. नेपालले 3 रजत र 23 काँस्य गरी 26 पदक जितेको छ. पछिल्लो एसियाडमा कराँतेकी एरिका गुरुङले जितेको रजत नेपालका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो. यसपटक नेपाली टोलीले पहिलो पटक स्वर्ण जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछ. एसियाडको समापन असोज 18 गते हुनेछ. आज संविधान दिवस राष्ट्रिय रूपमा मनाइँदैछ. संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन जारी भएको हो. संविधान जारी भएको आज 11 वर्ष पुरा भएको छ. तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 साल असोज 3 गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो. त्यसैको सम्झनामा हरेक वर्ष असोज 3 गते संविधान दिवस मनाइन्छ. नेपालमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलन र उत्पीडित तथा उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपात प्रणाली सहितको संविधान जारी भएको हो. संविधान कार्यान्वयनका लागि आवश्यक केही कानून अझै बन्न बाँकी छन्. बनेका कानूनको प्रभावकारी कार्यान्वयनको विषय पनि उठिरहेको छ. पछिल्लो समय संविधान संशोधनको बहस समेत चलिरहेको छ. 2081 भदौ 23 र 24 नवयुवा आन्दोलनपछि 2082 फागुन 21 प्रतिनिधि सभा चुनाव भयो. चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेपछि संविधान संशोधनको बहस थप अगाडि आएको छ. नेपालमा धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ.
4: आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो. सेबोलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ. आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ. आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ. यसैगरी संगठित संस्था, संस्थापक, शेयर धनी, सञ्चालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ. मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको

0: 2085-83 164 मेट्रिक टन माछा उत्पादन हुँदा 2081-82 113 मेट्रिक टन माछा उत्पादन भएको थियो। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्र सिंह ठकुरीले प्रति व्यक्ति जिल्लामा प्रति वर्ष न्यूनतम 91 लिटर दूध आवश्यक पर्नेमा तनहुँमा 115 लिटर उपलब्धता भएको बताउनु भएको छ। यस्तै 14 केजी मासु आवश्यक पर्नेमा 14 केजी नै उपलब्धता छ। 48 गोटा अण्डा आवश्यक पर्नेमा 81 अण्डा उपलब्ध रहेको ठकुरीले बताउनु भएको छ।
1: दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप आज हुने भएको छ। नेपाल र भारतका 14 खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। आयोजक संस्था गोर्खा प्रमोशनका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो। प्रतियोगितामा महिलातर्फ 52 किलो तौल समूहमा नेपालकी पुनम पुनमगर र भारतकी मेहकप्रीत सिद्दिच बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, खबर यति नै।
2: BFBS, Gorkha Radio Home.

बाटोमा जाँदै गर्दा मैले एउटा मान्छेलाई देखेँ। उहाँलाई म चिन्दिन, सायद उहाँले पनि मलाई चिन्नुहुन्न होला, त्यो मलाई थाहा छैन। जब मैले उहाँलाई देखेँ, मेरो पाइला केही बेर रोकिए जस्तो भयो। म बिस्तारै अगाडि बढेँ, फेरि फर्केर हेरेँ। म उहाँलाई चिन्दिन र उहाँले मलाई चिन्ने कुरै भएन। जब उहाँलाई देखेँ, त्यसपछि मेरा पाइलाहरू केही रोकिए जस्तो भयो। अलिकति धिमा धिमा चल्न थाले मेरा पाइला। स्वस्थ गतिमा म आफ्ना पाइला चलाउँदै अगाडि बढेँ र एकछिनपछि फर्केर हेरेँ। केही बेर उहाँलाई नियालिरहेँ। उहाँले मलाई देख्नुभयो कि भएन त्यो मलाई थाहा छैन, होइन, तर जब मैले उहाँलाई नियालेँ, उहाँलाई देखेँ, उहाँको त्यो छोटो उपस्थिति भयो नि मेरो अगाडि, त त्यो सानो उपस्थितिले मेरो मनमा एउटा यस्तो ठुलो छाप, एउटा ठुलो कुराको छाप छोडेर गयो। कहिलेकाहीँ हामीलाई प्रेरणा दिने मानिस हाम्रो आफ्नो अनुकूलको नहुन सक्छ, हामीले आफूले सोचेको मान्छे नहुन सक्छ, हाम्रो आफ्नो मान्छे नहुन सक्छ, हामीसँग बोलेको पनि नहुन सक्छ, सायद उसलाई थाहा पनि हुँदैन होला। उसको एउटा सानो व्यवहारले, उसको एउटा सानो झलकले कसैको जीवनमा कति ठुलो अर्थ बनाइसकेको हुन्छ, कति ठुलो कार्य गरिसकेको हुन्छ। उसको आफ्नो जीवनको प्रयासले, निरन्तरताले। तर उहाँमा मैले त्यस्तो कुरा के देखेँ, के कुराले मेरो मन छोयो, किन उहाँलाई देखेर मेरो मनमा यति ठुलो प्रेरणा मिल्यो, त्यो कुरा आजको मनको आवाजको अन्तिममा म तपाईँलाई बताउनेछु। त्यसैले आजको मनको आवाजलाई अन्तिमसम्म सुनिरहनु होला, म सँगसँगै यात्रा गर्नुहोला। यो मनको आवाज, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु र यहाँको नजिकै मन्दिर हाजिर छु। डर पनि खाइयो, तिज पनि सकियो, असोज पनि लाग्यो। यो असोज महिना तपाईँका लागि फलिफाप बनोस्, असोजले सबै दुःख पीरहरू हटाओस् र सुख समृद्धि ल्याओस्। यिनी शुभकामनाका साथ आउनुहोस्, मनको आवाजलाई सुरु गरौँ यो सुन्दर गीतबाट।

रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो तपाईँको छेउमा मन्दिरा छु र तपाईँ हामी सुन्दैछौ मनको आवाज। हामी मानिसलाई प्राय बाहिरबाट हेर्छौ है, कसैलाई राम्रो लुगा लगाएको देख्यौं भने भन्छौ ओहो कति राम्रो जीवन छ यो व्यक्तिको, भनेको जस्तो लाउन पाछ खान पाछ। कोही थाकिरहेको देख्यौं भने, कोही अस्त व्यस्त देख्यौं भने सोचिहाल्छौ सायद उसको जीवन नै राम्रो छैन होला, उसको जीवनमा दुःख छ होला। तर सत्य कुरा, वास्तविक कुरा के हो भन्दाखेरि चाहिँ मानिसको अनुहारमा जुन कुरा देखिन्छ नि त्यहाँ उसको संघर्ष देखिँदैन। कोही मुस्कुराइरहेको हुन्छ तर मनभित्र कति ठूलो चिन्ता बोकेर ऊ अगाडि बढिरहेको हुन्छ, हामीलाई के थाहा हुन्छ र उसले त यसो मुस्कुराइदिन्छ, हामी त उसको ओठको मुस्कान देख्छौ बस। कोही चुपचाप आफ्नो काम गरिरहेको हुन्छ तर त्यही कामको पछाडि कति वर्षको संघर्ष छ, हामीलाई के थाहा त्यो संघर्ष उसले कति गर्यो कसरी गर्यो भन्ने कुरा त उसलाई थाहा छ नि होइन। त्यसैले अब एउटा एउटा बानी हरेक दिन चाहिँ म यो गर्दिनँ भनेर आफूले नै प्रतिज्ञा गर्नुपर्छ अरे आफ्नो लागि होइन। सायद आजबाट हामीले यो पनि सोच्न सक्छौँ, कसैलाई हेरेर तुरुन्तै निर्णय गर्नुभन्दा सायद त्यो मान्छे हामीले सोचेको भन्दा फरक छ कि, त्यो मान्छे हामीले सोचेको भन्दा बलियो छ कि, त्यो मान्छे हामीले सोचेको भन्दा निरर छ कि, उसको जीवनमा परिआएका समस्याहरूसँग ऊ लडिरहेछ कि, के थाहा। अरूको सङ्घर्ष बुझ्ने प्रयास गर्दा हामीले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ, हामीले यो बानीलाई बदल्न सक्छौँ यदि हामीले त्यसरी हेरिरहेका छैनौँ, प्याच प्याच अरूलाई भनिरहेका छौँ भने छिटो निर्णय गर्नुभन्दा सोचेर त्यो व्यक्तिलाई बुझेर उसको जीवनलाई बुझेर हामीले उसको जीवनको वास्तविक कथा उसको अनुहारमा नहेरिकन उसको जीवनको यात्रामा लेखिएको कथालाई हेऱ्यौँ भने सायद हामीले हरेक व्यक्तिलाई बुझ्न सक्छौँ जस्तो लाग्छ कि मलाई। त्यही भएर हामीले देखेको जीवनभन्दा नदेखेको सङ्घर्ष ठुलो हुन्छ र त्यही सङ्घर्ष, त्यही जीवन यापनको भोगाई जुन व्यक्तिले भोगेको छ नि हो त्यो व्यक्तिको चाहिँ त्यही भोगाईलाई खोतल्यौँ भने चाहिँ बल्ल हामीले वास्तविक मानिस ऊ कस्तो हो भनेर चिन्न सक्छौँ। झलक्क हेरेर टलक्क टल्केको देखेर ओहो यो खुसी छ यसबाट मैले अपेक्षा गर्नुपर्छ भन्ने चाहिँ सत्य नहुन सक्छ। आज पनि तपाईँका लागि राम्रा राम्रा कुराहरू छन्, एउटा सत्य कथा पनि म भनिहाल्छु, अनि केही काम लाग्ने कुराहरू छन्, केही आफूले सुधार गर्नुपर्ने कुराहरू छन्, अनि मानिसहरू जिन्दगी मायामा समर्पित गर्न चाहन्छन्, मायामा पनि कति समस्याहरू आउँछन् त्यसलाई पनि ट्याकल गर्ने ह्यान्डल गर्ने तरिकाहरू हुन्छन्। धेरै कुरा आजको मनको आवाजमा गरौँला, साथै बस्नुहोला। यो सुन्दर गीत तपाईँको नाममा समर्पित छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। सुमन र रिताको विवाह भएको करिब 15 वर्ष भइसकेको थियो। दुई छोराछोरी, सानो तर सुखी परिवार। सुमन जागिरमा व्यस्त, रिता घर र बच्चाहरूको जिम्मेवारीमा व्यस्त। उनीहरूको जीवनमा पनि अरूहरूको जस्तै कहिलेकाहीँ सानातिना झगडाहरू हुन्थे। तर एक दिनको कुरा के भयो भन्दाखेरि चाहिँ सुमनको मोबाइलमा लगातार केही मेसेजहरू आउन थाले। रिताले सोधिन, को यो सुमन जहिले पनि मेसेज गरिरहेको हुन्छ? सुमनले सहजै भने, अफिसको काम हो। तर रिताको मनमा एउटा सानो शंका पस्यो। त्यसपछि उनले सुमनको मोबाइल हेर्न थालिन्। सुमन कहाँ गयो, उसले कसलाई फोन गर्यो, किन यति ढिलो आयो, सानो शंकाले बिस्तारै बिस्तारै ज्वरो गाड्दै गयो। त्यो शंका ठुलो हुन थाल्यो। सुमनलाई पनि लाग्न थाल्यो, रिताले अब म माथि विश्वास गर्दिनन्। दुवै एउटै घरमा थिए, तर मनमा भने बिस्तारै बिस्तारै दूरी बढ्दै गयो। श्रीमान सुमनले सोचे, श्रीमतीले विश्वासै गर्दिनन्, उनले म प्रति शंका गर्छिन्। उनको मन चिसिन थाल्यो। श्रीमती रिता, उनी श्रीमानले अरू कोही युवतीलाई मन पराउन थाले, उनलाई समय दिन थाले, उनीसँग कुरा गर्न थाले, म प्रति उनको मन अघायो। सायद अब उनी अरूसँगै रमाउन थाले भनेर उनको मन चिसिन थाल्यो। यसरी एक अर्कामा दूरी बढ्न थाल्यो। एउटा साँझ चाहिँ उनीहरूको यति ठुलो झगडा भयो। उनीहरूको बच्चाहरूलाई के गर्नु न कसो गर्नु भयो। त्यति नै बेला छोरीले आमा बाबुको लागि एउटा कागज लिएर आएर दिइन्। त्यसमा केही कुरा लेखिएको थियो, हाम्रो घरमा पहिले जस्तो खुसी किन देखिँदैन, किन सुनिँदैन, जहिले पनि झगडा, जहिले पनि झगडा, किन भनेर दुई लाइन लेखिएको थियो प्रश्न गरेर। त्यो चिठीले दुवैलाई चुप बनाइदियो। सुमनले रितातिर हेरे, रिताले सुमनको आँखामा। दुवैको आँखामा आँसु थियो। सुमनले बिस्तारै भने, रिता, तिमीलाई थाहा छ, मलाई तिमीले शंका गरेको भन्दा पनि तिमीले मलाई विश्वास गर्न छोडेको कुराले मेरो मन बिझाएको छ, मेरो मन दुखेको छ। मलाई पनि त तिमी माथि विश्वास छैन भन्ने होइन नि, तर कहिलेकाहीँ डर लाग्छ, तिमी मबाट टाढिँदै गए जस्तो लाग्छ। त्यो दिन उनीहरूले दोष लगाएनन्। पहिलोपल्ट लामो समयसम्म बसेर कुरा गरे, आफ्ना मनमा भएका तीता कुराहरू उकाले। सुमनले आफ्नो कामको तनाव सुनाए, रिताले आफ्नो एक्लोपन सुनाइन्। दुवैले आफ्नो गल्तीलाई महसुस गरे। उनीहरू आफ्नो संसारमा व्यस्त भए, एकले अर्काको मनलाई छाम्न बिर्सिए, एकले अर्कोलाई त्यो समस्यामा मछुनी भन्न बिर्सिए, एक अर्कासँग आफ्नो मनका कुराहरू साट्न बाँड्न बिर्सिए, एक अर्काको सहयोगी हुन बिर्सिए, अनि शङ्का र उपशङ्कामा बाँच्न थालेपछि, एकले अर्कोलाई आरोप प्रत्यारोप गरेपछि यस्तो अवस्था आएको थियो। अब त्यसपछि उनीहरूले यस्तो अवस्था नआओस् भन्नका लागि के गरे त? यो समस्या मात्र होइन, उपाय पनि उनीहरूले खोजे। त्यो उपाय म यो गीतपछि सुनाउँछु तपाईँलाई, साथै बस्नुहोला।

हजुर, त्यसपछि उनीहरूले के गरे भन्दाखेरि चाहिँ सुमनले भने, अब एउटा नियम बनाऊ रिता, हामी कम्तीमा पनि एक दिनमा हामी 20 देखि आधा घन्टा अथवा हामीलाई मन लाग्यो भने 1 घन्टा पनि मोबाइललाई स्विच अफ गरेर हामी एक अर्कासँग आफ्नो कुरा गर्छौँ। आजको दिन कस्तो भयो, आज के कुराले दुःख दियो, आज कुन कुराले खुसी बनायो, आज कुन कुराले सफलता दिलायो, सानो कुराहरूबाट हामी फेरि आफ्नो घरको त्यो खुसी फर्काउँ। उनीहरूले यसरी नियम बनाउन थाले र त्यो नियमलाई पालना पनि गर्न थाले। त्यसपछि बिस्तारै बिस्तारै त्यो खुसी अगाडि बढ्न थाल्यो, त्यो खुसी देखिन थाल्यो। कहिलेकाहीँ सम्बन्ध बचाउन ठूलो त्याग होइन, सानो समयको त्याग गर्नु अनि एकअर्कासँग कुरा गर्नु, एकअर्काको हेरचाह गर्नु, एकअर्कामा विश्वास गर्नु अनि पतिको प्रिय श्रोता पत्नी बनिदिनु, पत्नीको प्रिय श्रोता पति बनिदिनु। त्यसपछि मतभेद त कम हुँदै गइहाल्छ नि, तर मतभेदलाई मनमुटाव बन्न दियौँ भने चाहिँ त्यो शङ्काले साँच्चै नै लङ्का लान्छ। हाम्रो लङ्कालाई आगो लगाउन कति पनि बेर लाउँदैन। शङ्का उठ्यो भने भित्रभित्रै मनमा कुडिएर यसले यस्तो गर्न थाल्यो, कोही होला कि, यस्तो उस्तो भन्नुभन्दा बरु सिधै कुरा गर्नु राम्रो, छलफल गर्नु राम्रो। रिस उठ्यो भने बरु चिच्याउनु भन्दा पहिला कुरा सुन्ने अनि विचार गर्ने, त्यो कुरा कतिको सत्य हो त, त्यसपछि चाहिँ अनि यो कुरा सत्य हो कि होइन भनेर जाँचबुझ गर्नु। र कहिलेकाहीँ कुनै कुनै कुराहरू चाहिँ जाँचबुझ नगरे पनि बेवास्ता गर्दा राम्रो हुन्छ। जाँचबुझ गर्दा ए म माथि विश्वास नभएको भन्ने कुराले फेरि मनमुटाव जन्मिन सक्छ, तसर्थ सानातिना कुराहरूलाई बेवास्ता गर्दा राम्रो हुन्छ। किनकि सुन्दर परिवार त्यहीँ बन्छ जहाँ परिवारका व्यक्तिहरू एकअर्कालाई जित्न होइन एकअर्कालाई बुझ्न थाल्छन्, त्यति बेला त्यो घर स्वर्ग बन्छ। त्यसैले सम्बन्धलाई बचाउनका लागि यस्ता थुप्रै कुराहरू छन् जसलाई हामीले हेक्का राख्नुपर्ने हुन्छ।

महिलाहरूको तिजलाई मनायौँ होइन, तिज पञ्चमी भनेपछि विशेष हिन्दू नारीहरूको लागि स्पेसल हुन्छ, तर आजकाल यसको महत्त्व बुझ्दै गएपछि धेरैले तिज मनाउनुहुन्छ। क्षेत्रीय ब्राह्मण समुदायका महिलाले मात्र होइन अरूले पनि मनाउन थाल्नु भएको छ। नारीहरूको एउटा साँच्ची नै भनियो भने रमाइलो पर्व, एउटा उत्सव जस्तै पर्व हो यो। तिज भन्ने बित्तिकै हाम्रो अगाडि रातो साडी, हरियो पोते, चुरा, मेहेन्दी, नाचगान होइन, स्वर श्रृङ्गार भन्छ नि, अनि दरखानी, यस्तै कुरा मनमा आउँछ। अनि माइती जाने होइन, दाजुभाइले बोलाएनन् भने पिर मान्ने, दुःख मान्ने, अनि तिजका गीतहरूमा चाहिँ आफ्नो मनको भारी बिसाउनका लागि भएभरको उकुस मुकुस, कुनै पीडाका, कुनै रमाइला, कुनै ठट्यौली, कुनै हँस्यौली, यस्ता गीतहरू तिजमा गाएर मनलाई हलुको पार्ने पनि गर्छन् र यस्तैका रूपमा हामीले तिजलाई झलक्क सम्झिने गर्छौँ। स्वर श्रृङ्गार गर्नु, नाच्नु, गाउनु, आफूलाई राम्री अथवा राम्रो पार्नु, दर खानु, यतिका लागि मात्र यो पर्व मनाउने होइन। योसँग धेरै महिलाहरूको भावना, सम्झना, माया र समर्पण पनि जोडिएको हुन्छ। कसैका लागि तिज माइती सम्झिने दिन हुन सक्छ, कसैका लागि दिदी बहिनी भेट्ने अवसर हुन सक्छ, कसैका लागि बाल्यकाल सम्झेर बाल्यकालको सम्झना मनभरि राखेर वर्ष दिनभरि मनभित्र राखेका भावनाहरू गीत र नाच मार्फत व्यक्त गर्ने एउटा सुन्दर अवसर हुन सक्छ। विशेष गरी हाम्रा आमा हजुरआमाहरूलाई, अलिकति अगाडिका पाका नारीहरूलाई हेरौँ न, उहाँहरूले परिवारका लागि वर्षभरि कति कुराको त्याग गर्नुभएको हुन्छ, कति समर्पण गर्नुभएको हुन्छ, काम काम, छोराछोरी, आफन्त इष्टमित्र, खेतबारी, आफ्नो व्यवहार, आफ्ना रहरहरू सबै पर पर सार्दै अर्को वर्ष गरौँला, अर्को वर्ष यो हुन्छ, अनि त्यसपछि भन्दा भन्दा भन्दा उहाँहरूको उमेरै बितिसकेको हुन्छ। तर तिज आयो भने चाहिँ एउटा उहाँहरूको अनुहारमा छुट्टै खुसी देखिन्छ। किन भन्दा त्यो तिजमा चाहिँ महिलाले केवल रातो साडीमा सुन्दर देखिने प्रशंसा मात्र होइन, उहाँहरूको जीवनभरको समर्पणलाई सम्मान गर्ने दिन भएको हुनाले, उहाँहरूको खुसीको क्षण भएको हुनाले, त्यो दिनमा चाहिँ जति सकिन्छ हामीले सम्मान र इज्जत गर्नु राम्रो हुन्छ। नारीहरूको मन माया, प्रेम, समर्पण र भावनाले भरिएको हुन्छ। तिजको खुसीसँगै आमा, दिदी बहिनीहरू, अनि तपाईँको श्रीमती हुन सक्छन्, छोरीहरू हुन सक्छन्, जति पनि नारीहरू हुनुहुन्छ, उहाँहरू हाम्रो जीवनमा एउटा माया र हाम्रो जीवनलाई उज्यालो थप्ने भावना, प्रेरणाको स्रोत हुनुहुन्छ। सम्पूर्ण महिला दिदी बहिनीहरूप्रति, आमा हजुरआमाहरूप्रति, नानीहरू छोरीहरूप्रति एकदम थुप्रै थुप्रै सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य पनि हो र दायित्व पनि हो, किनकि यो पर्वको वास्तविक सुन्दरता नि हामीले कति रमाइलो गर्यौँ भन्नेमा मात्र होइन, हामीले एकले अर्कालाई कति सम्मान गर्यौँ, कति माया गर्यौँ, कति आदर गर्यौँ र कति एक अर्कालाई खुसी दियौँ भन्ने कुरा

0: मीडिया।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

तपाईँलाई रिस कतिको उठ्छ? रिसको कुरा त अब के गर्नु, होइन? कोही आँखै देख्दैनन् रिस उठेर, कोही अलिअलि रिसाउँछन्, कोही भित्रभित्र मुरमुरिन्छन्, बाहिर देखाउन सक्दैनन्, कोही बाहिरै देखाउँछन्, कोही भित्र यति ठुलो संरचना रचिसकेका हुन्छन् तँलाई पख्न भनेर, अनि बाहिर चाहिँ मुस्कुराउँछन्। रिसका पनि विविध कारणहरू छन्, अनि कोही घुर्क्याउँछन्, चित्त नबुझेको कुरा घुमाई घुमाई एउटै कुरालाई 20 चोटि घोची घोची भन्छन्। विभिन्न तरिकाका छन् रिसहरू पनि। तर हामी बाहिरका मानिससँग भन्दा आफ्नै मान्छेहरू, आफ्नै नजिकका मान्छेहरूसँग बढी रिसाउँछौँ, किनकि उनीहरूबाट हाम्रो अपेक्षा धेरै हुन्छ। अनि रिस उठेको बेलामा हामीले बोलेका शब्दहरूले पनि वर्षौँको हाम्रो सम्बन्धलाई चोट पुर्याएकी हुन्छ। त्यसैले आफ्नो मान्छेसँग रिसाउँदाखेरि चाहिँ तुरुन्तै प्रतिक्रिया नदिने, त्यसपछि त आधा झगडा त्यही समाप्त भइहाल्यो। अब यसलाई चाहिँ कसरी त्यो झगडाबाट आफू बच्ने भन्ने कुराको चाहिँ केही एक्सर्साइज हामीले गऱ्यौँ भने चाहिँ यो अभ्यासले हामीलाई रिसबाट मुक्त हुनलाई सचेत गराउँछ। जस्तो पहिलो नम्बरमा एकदमै रिस उठेको छ तपाईँलाई, होइन, अब के गर्ने? एकछिन चुप्प लागेर बसौँ, कोसिस गरौँ जति रिस उठे पनि मौन बसौँ। त्यही क्षण बोलेका शब्द फिर्ता लिन सकिँदैन, यति रिस उठेको हुन्छ के बोलिन्छ अत्तो पत्तो नै हुँदैन। त्यसै कारणले जति सुकै रिस उठोस् एकछिन मौन बस्ने। दोस्रो, अत्यधिक रिस उठ्यो तपाईँलाई, त्यहाँ झगडा भइरहेको छ, अब तपाईँलाई यस्तो रिस उठ्यो, अब के गर्ने त भन्दा त्यहाँबाट निस्किने, अर्को कोठामा जाउँ, पानी पिउन जाउँ, बाहिर खुल्लामा गएर लामो सास लिउँ, अथवा के गर्न सकिन्छ त्यो ठाउँबाट, त्यो झगडाबाट चाहिँ बाहिर निस्कियौँ। तेस्रोमा छ, आफूलाई प्रश्न गरौँ, अहिले म यो कुरालाई चाहिँ समाधान गर्न खोज्दैछु कि म रिसको आवेगमा आफ्नो रिसलाई पोख्दैछु, यो कुराको चाहिँ पत्तो आफैले लगाउनु पर्छ। कैयौँ पटक चाहिँ के हुन्छ भन्दा आफू चाहिँ सही अरू चाहिँ गलत भएको हामीले आफूलाई मान्छौँ, तर कहिलेकाहीँ आफू पनि गलत हुन सक्छौँ, त्यही कारणले पहिला विचार गर्नु पर्यो। चौथोमा छ, रिस त उठ्यो, अब कुन कुराले उठ्यो, किन उठ्यो, त्यो बेग्लै कुरा हो। अब रिस उठिसकेपछि, रिस शान्त भएपछि मात्र कुरा गरौँ। तिमीले यस्तो गर्यौ भन्नुभन्दा पनि तिमीले यस्तो नगरेको भए राम्रो हुन्थ्यो भन्नुपर्छ कि हामीले, किनकि आरोपले मानिसलाई बचाउमा उभ्याउँछ। आफ्नो भावना सुनाउँदा सम्बन्धमा संवादको ढोका खुल्छ, एउटा छलफलको विषयका लागि एउटा सम्भावना हुन्छ। रिस उठ्नु गलत होइन, तर रिसको भरमा आफ्नो मान्छेलाई चोट पुर्याउनु चाहिँ एकदमै गलत हो, यसलाई चाहिँ रोक्नुपर्छ। हामी बाहिरका मानिसहरूसँग चाहिँ सभ्य भएर बोल्न सक्ने, अनि आफ्नै मान्छेहरूसँग चाहिँ त्यही सम्मान, त्यही रेस्पेक्ट देखाउन नसक्ने, यो त भएन नि, होइन? जीवनमा धेरै मानिस भेटिन्छन्, तर आफ्नो भनेर स्वीकारेका मानिसहरू बारम्बार भेटिँदैनन्। त्यसैले रिसलाई केही समय दिनुहोस्, तर सम्बन्धलाई जीवनभरको चोट नदिनुहोस्।

छ। अघि कार्यक्रमको सुरुवातमा भनेको थिएँ नि, एउटा अपरिचित व्यक्तिलाई देखे, उसलाई देख्न साथै मेरा पाइलाहरू रोकिए, अनि उसलाई हेर्दा हेर्दै मेरो मनले एउटा प्रेरणा पायो। त्यो कुरा के हो त? ती व्यक्ति पाको पनि हुनुहुन्थ्यो, शरीर पनि त्यति बलियो थिएन, उहाँको खुट्टामा समस्या थियो जस्तो लाग्छ, सायद उहाँलाई हिँड्न पनि सजिलो भइरहेको छैन। बिस्तारै बिस्तारै भए पनि उहाँ अगाडि बढिरहनु भएको थियो। त्यो लगभग डेढ घण्टाको बाटो थियो, त्यो हिँड्नै पर्थ्यो, त्यसमा अरू उपाय नै थिएन, किनकि त्यो उकालो ओह्रालो त्यो गोरेटो बाटो थियो। केही बेर उहाँलाई पछाडिबाट नियालिरहे, अनि अचानक आफ्नै बारेमा सोच्न थाले। उहाँ भन्दा म कम उमेरको, शारीरिक रूपमा पनि उहाँ भन्दा म सबल, मैले सोचे उहाँ त म भन्दा कमजोर हुनुहुन्छ, त्यही पनि अगाडि बढिरहनु भएको छ। त्यो उत्साह, त्यो उमङ्ग, त्यो अनौठो किसिमको एउटा साहस ममा जन्मियो, अनि मैले सोचे हामीले आफूलाई प्रेरणा दिनको लागि, हामीले आफूलाई उत्साहित पार्नका लागि, हामीले आफूलाई अगाडि बढाउनका लागि चाहिँ माथि मात्रै होइन, हामी भन्दा कमजोर पनि त व्यक्तिहरू छन् नि, हामीले पनि कसैलाई हिम्मत दिन सक्छौ, हिम्मत बढाउन सक्छौ। जीवनमा आफूभन्दा अगाडि बढेकालाई पनि हेरेर सिक्नु पर्ने रहेछ, अनि आफूभन्दा कठिन अवस्थामा भएर पनि अगाडि बढिरहेकाहरूलाई हेरेर हिम्मत लिन पनि सिक्नु पर्ने रहेछ। म यति थाकेको थिएँ नि त, होइन, हिँड्नै सक्दिनँ, अब सक्दै सक्दिनँ भनेर लथ्रङ्ग परिसकेको थिएँ, तर ती व्यक्तिलाई देखेपछि ओहो, यिनी त यस्तो अवस्थामा हिँडिरहेका छन् भने म कसरी रोकिन सक्छु भन्ने मैले प्रेरणा पाएँ। त्यसपछि म पनि हिँड्न थालेँ नि त। त्यो त्यही पाठ रहेछ। उहाँको त्यो प्रयासले मेरो मनमा कति ठूलो ऊर्जा भरिदियो। तर उहाँलाई थाहा नभए पनि आज मनमनी म ती व्यक्तिलाई धन्यवाद भन्न चाहन्छु जसले मेरो मनमा त्यस्तो एउटा उत्साह भरिदिए। हिम्मत हार्नु हुँदो रहेनछ, आफूलाई मात्र हेरेर आफू कमजोर छु भनेर निराश हुनु पनि आवश्यक रहेनछ। हामीले कसै न कसैबाट, कोही न कोहीबाट सानो प्रेरणा पायौँ भने पनि त्यसबाट ठूलो मनमा आशा जगाएर अगाडि बढ्न सक्दा रहेछौँ। आजलाई बिदा पाऊँ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: विद्यार्थीले पढ्न पाएका छैनन्। बाढीले 63 वटा शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीड़ितलाई राख्न विद्यालयमा होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नु पर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 वटा अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बालबालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बालबालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ। ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
1: 2079 माघमा सर्वोच्चले सिङ्गापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै विगेसोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विगेसोका अध्यक्ष पदम सुन्दर लिम्बु,
2: हाम्रो सल्लाह पनि भइरहेको छ, हामी 50-60 वटा देशमा आन्दोलन गर्नेमा पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती गोरिल्ला नबनाउनुहोस्, तर तपाईँहरूले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँहरूले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। विगेसोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो फुटाउ राजगर नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भन्या छ त्यो दिनुहोस्, जे भन्या छ त्यो गर्नुहोस् भन्या हो।
1: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। विगेसो सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर गर्थी,
3: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
1: पत्रकार सम्मेलनमा विगेसोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
4: एउटा अनौठो कुरा के भएको छ भने ए 2083 सालको भदौ 9 गते उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।

0: अब भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको परिवारहरू सिङ्गापुरमा अहिले आत्महत्या गर्नु परेको अवस्था छ।
1: बिगेश्वरले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानुनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
2: हवस् त, खबर यति नै। नमस्कार। यो BFBS गोर्खा रेडियो हो। यो BFBS गोर्खा रेडियो।

बिहे बिहेस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहे बिहेस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहे बिहेस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान् शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्व रूपमा रहनुभएका आशुतोष तथा औटर दानी भगवान् शिवको उपासनाबाट हामी सम्पूर्ण रूपमा धनधान्यले समृद्ध हुनेछौँ, स्वास्थ्य हाम्रो ठिकठाक रहनेछ र हामीले भगवान्को भक्ति प्राप्त गर्ने इच्छा गर्यौँ भने भगवान् भोले नै हो भक्तिका दाता। यो सृष्टिमा अरू त्यति दानी भक्तिका दानी कोही पनि छैनन्। शिवजीले जसलाई दिनुहुन्छ त्यसले कतै न कतै भक्ति नै प्राप्त गर्छ। त्यसैले हामी पनि त्यस्ता उडर दानीको निरन्तर रूपमा उपासना गर्ने गर्दछौँ र उहाँका विविध स्वरूपहरूको शक्ति स्वरूपिणी अर्धनारी स्वरूपमा रहनुभएका देवीहरू तथा भक्त राजका रूपमा पूजित हुनुभएका हनुमानजीको पनि हामी शनिबारका दिन भैरवादी देवताहरूसहित हामी उपासना गर्ने गर्दछौँ र हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान् भोलेले हामी सबैको इच्छा पूर्ति गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आज पनि हामी तपाईँ समक्ष उपस्थित भइसकेका छौँ र हामी केही न केही विषयबिन्दुमा रहेर हाम्रो चर्चालाई अगाडि बढाउने गर्दछौँ, जसको श्रवणबाट आदरणीय श्रोता चित्तमा रहेका मलहरूको नाश होस्, दुर्गन्धहरूको नाश होस् र वास्तवमा हाम्रो दुःखहरूको नाश होस् यही बताइएको छ र यतैतर्फ हाम्रो दृष्टि तिखारिने अवस्थामा छ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी यतैतर्फ उत्प्रेरित भएर अगाडि बढिरहेका छौँ र शास्त्रका आज्ञाहरूको नै हामी चर्चा गर्छौँ। अप्रामाणिक गन्थनहरूको चर्चा वास्तवमा गर्नु हुँदैन भनिएको छ, शास्त्रद्वारा निषेध गरिएको छ। त्यसैले त्यतातर्फ धेरै कम मात्र हामी प्रवृत्त हुने चेष्टा गर्छौँ र त्यसै अन्तर्गत तपाईँ समक्ष भेट्ने गर्छौँ र आज हामी केही शिक्षाप्रद चर्चाहरू गरौँ। कस्य दोष कुले नास्ति व्याधि न केन पीडिताः, व्यसनम केन न प्राप्तम, कस्य सौख्यम निरन्तरम। आदरणीय श्रोता, वास्तवमा शास्त्रले मनुष्यको हृदयमा प्रवेश गरेर त्यहाँ जस्तो चिज चाहिन्छ त्यस्तै चिज पस्किएको छ। मनुष्यले त्यसलाई अलिकति तिखो नजरले नहेरेर मात्रै यो समस्या हो भनेर शास्त्र भन्छ। जस्तो मनुष्यहरू हामीहरू संसारमा रहेका मनुष्यहरूको चरित्रलाई उल्लेख गर्दै शास्त्र भन्छ, अरूलाई अत्यन्तै सुखी देख्छ, अरूलाई जान्ने बुझ्ने ठुलो मान्छे मान्छ र आफू ऊभन्दा ठुलो हुने ऊभन्दा सुखी हुने दौडमा दौडिएर नरकको यातनामा पुग्छ भनेर शास्त्र भन्छ। वास्तवमा त्यस्तै छ, किनभने संसारमा एकअर्काप्रतिको हेराई प्रतिस्पर्धा र जित्ने एउटा आकाङ्क्षाले गर्दा नै दुःखहरूको यो विस्कुन फिजाइएको छ र त्यसैमा हामी लटपटिरहेका छौँ भनिएको छ। किनभने संसार दोषयुक्त छ, भगवान्ले भन्नुभएको छ जसरी आगामा धुवाँ हुन्छ त्यसै गरी सांसारिक पदार्थहरूमा दुःख अर्थात् दोष हुने गर्दछ, त्यसैले सुख यहाँ प्राप्त हुन सक्दैन। सहजम कर्म कौन्तेय सदोषमपि न त्यजेत भनेर भगवान्ले भन्नुभयो। किनभने संसारमा दोषयुक्त पदार्थहरूको नै उपस्थिति रहेको छ, त्यसैले त्यसमा सुख प्राप्त हुन सक्दैन। त्यसै सन्दर्भमा यो पद्यले भन्छ, संसारमा दोष नभएको कुल कहाँ छ? कुनै पनि कुलमा जुनसुकै कुल होस्, जतिसुकै ठुलो कुल भनेर छाती फुलाए पनि त्यो कुलमा काहीँ न काहीँ दोष रहेकै हुन्छ। त्यसै गरी कसलाई चाहिँ व्याधिले पीडित गरेको छैन, अर्थात् रोगले कसलाई आक्रमण गरेको छैन? धनीलाई, विद्वानलाई, ठुलोलाई, सानोलाई, भक्तलाई, गरिबलाई, दुखीलाई, स्त्रीलाई, पुरुषलाई, हिन्दूलाई, मुस्लिमलाई, क्रिश्चियनलाई, बौद्धलाई, जैनलाई, कसैलाई काहीँ पनि छोडेको छैन। त्यसैले हामीले पनि त्यतातर्फ धेरै उत्सुक हुनु आवश्यक छैन। त्यसै गरी व्यसनम केन न प्राप्तम, व्यसन कसले प्राप्त गरेका छैन, अर्थात् कुसङ्गको प्राप्ति, दुर्व्यसनहरूको प्राप्ति अथवा व्यसन भनेको एउटा निश्चित बानी बेहोरालाई भनिन्छ र त्यसमा प्रगाढताका साथ मान्छे लाग्ने गर्छ। र सौख्यम निरन्तरम कस्य, कसलाई सुख निरन्तर प्राप्त भएको छ र? त्यसैले संसारको यो समग्र स्थितिलाई हेरेर तिमीलाई जे प्राप्त भएको छ त्यसैमा सन्तोष गर्ने चेष्टा गर, यही हो धर्मको मर्म र यसैलाई मानेर तिमी सुखी हुन सक्छौ र भोलिका दिनमा तिमी अझ अगाडि सुखी हुँदै सुखी हुँदै सुखी हुँदै एक दिन परमात्मा रूपी परम आनन्दको प्राप्ति गर्नेछौ भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले अरू सुखी छन्, धनी छन्, अरू विशिष्ट छन् भनेर भ्रममा परेर हामी दौडिनु हुँदैन, किनभने अरू पनि हामी जस्तै स्थितिमा पीडित भएर कुनै न कुनै रूपमा दोषले न्याकिएको अवस्थामा नै रहेका छन् भनेर बुझ्नुपर्छ भनिएको छ।
त्यसैले यो शिक्षालाई लिएर हामी अलिकति सुखको अनुभूति हाम्रो जीवनमा गर्न सकौँ यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

0: नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार आजदेखि वडा अधिवेशन शुरू हुँदैछ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि शुरू हुने वडा अधिवेशन भोलि पनि सञ्चालन हुनेछ। यसमा 14 महाधिवेशनका सभापति शेरबहादुर देउबा पक्ष भने सहभागी छैन। सभापति गगन थापाले 15 महाधिवेशनको तयारी वडा तहबाटै शुरू हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। 2082 पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्। विधान अनुसार वडा समितिमा 30 वर्ष मुनिका एकजना युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा 3 युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ। नगर उपमहानगर र महानगरका वडा समितिमा 30 वर्ष मुनिका 2 युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा 30 वर्ष मुनिका युवाबाट 1 महिलासहित 3 प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था गरिएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरणका लागि वैज्ञानिक अध्ययन अघि बढाएको छ। ऊर्जा मन्त्रालयले 7 सदस्यीय वैज्ञानिक समिति गठन गरेको छ। समितिले बाढीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म पुगेर अध्ययन गर्नेछ। अध्ययनका क्रममा ग्लेसियर रक एभलेन्स, आइस रक एभलेन्स, ल्यान्डस्लाइड र रसुवा भोटेकोशी महाविपत लगायतका नाम छलफलमा छन्। मन्त्रालयका अनुसार वैज्ञानिक प्रमाण र तथ्य संकलन गरेपछि बाढीको उपयुक्त नाम टुङ्गो लगाइनेछ। बाढीलाई सामान्य अतिवृष्टि वा बाढीका रूपमा मात्रै नभई हिमाली क्षेत्रमा भौगोलिक हिम नदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोडिएर आएको श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। अध्ययनले बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे पनि निष्कर्ष निकाल्नेछ। साथै बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर आगामी दिनमा यस्ता विपदबाट जलविद्युत आयोजना जोगाउन आवश्यक पूर्व तयारी र उत्थानशीलताबारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ। गत भदौ 10 भोटेघुसी बाढीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको छ।
1: प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार स्थानीय तहका वडा कार्यालय र सम्बन्धित निकायबाट घरधनीको नामावली सहित सिफारिस भएर आएको विवरणका आधारमा प्रारम्भिक तथ्याङ्क तयार गरिएको हो। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट बिदुर नगरपालिका, बेलकुटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको छ। बाढीले घर बगाउनका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ। सिडिओ शम्भु प्रसाद रेग्मीका अनुसार प्रभावित परिवारको लगत संकलन अझै जारी रहेकाले छुटेका परिवार थपिन सक्ने भएकाले घर क्षतिको संख्या 2000 नाग्ने देखिएको छ। प्रारम्भिक विवरण अनुसार बिदुर नगरपालिकामा सबैभन्दा बढी 1678 परिवारको आवासमा क्षति पुगेको छ। यस्तै बेलकुटगढी नगरपालिकामा 195, तारकेश्वर गाउँपालिकामा 48 र किस्पाङ गाउँपालिकामा 34 परिवारको आवासमा क्षति पुगेको छ। बाढीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा, कागज पत्र लगायतका सामग्री समेत नष्ट भएको बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार बाढीबाट घरमा क्षति पुगेका तथा बाढी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ।
0: नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्रै यस्तो सुविधा पाउँदै आएका थिए। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संशोधित नियमावली

नमस्कार, सुस्वागत छ यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सदाजै. आज पनि यस विकेन्डमा शनिबारको बिहानीमा भने तपाईँ हामी सँगै रहनेछौँ. आजको यस सुनौलो बिहानी कार्यक्रममा बिहानको 10 बजेसम्म आज विक्रम सम्बत 2083 साल असोज महिनाको 3 गते तदनुसार आज शनिबार 19 सेप्टेम्बर सन् 2026 हो र हरेक दिन हाम्रा चाडपर्व रीतिरिवाजहरू हामी तपाईँहरूको साथमा राख्दै आइरहेका छौँ. आज पनि तपाईँहरूको साथमा आज अर्को दिन परेको छ श्रोता. आज भने संविधान दिवस हो. संविधान दिवस नेपाली जनताले आफ्नो शासकीय व्यवस्था आफैले चुनेका प्रतिनिधिबाट सञ्चालन गर्ने पद्धति अथवा स्थापित गर्ने सङ्घर्ष र बलिदान हो र फलस्वरूप नेपालमा आजको दिनमा हुँदैछ.

हजुर, लोकतन्त्रको जगमा निर्माण भएको नेपालको संविधान 2072 त्यो समयमा सुरु गरेको थियो र अहिलेसम्म आइपुग्दा नेपालको मूल संरचना सङ्घ अनि त्यस अन्तर्गत 7 प्रदेश र प्रदेश अन्तर्गत स्थानीय तहको व्यवस्था गरिएको छ अनि शक्ति पृथकीकरणको आधारमा पनि कार्यपालिका व्यवस्थापिका र न्यायपालिका रहने र राष्ट्रपति राष्ट्राध्यक्ष हुने कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने र कार्यकारिणी अधिकार भने मन्त्री परिषदमा निहित रहने व्यवस्था संविधानमा रहेको छ। नेपालको स्वाधीनता सार्वभौमिकता भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने बाहेकका सबै विषयमा संविधान संशोधन गर्न सकिने लचिलो व्यवस्था पनि संविधानले अंगालेको छ र नेपालमा संविधान अनुसार निर्वाचित संघीय अनि प्रादेशिक स्थानीय सरकारहरू अहिले एक्टिभ रहेका छन्। संसारको सबैभन्दा उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित यो शासन पद्धति संस्थागत गर्ने अभ्यासमा पनि समस्त नेपाली जनता लागिरहेको कुरा पनि हामीले सुन्छौँ, होइन, लागिरहेका पनि छन्। तर यसमा भनौँ न समतामूलक समावेशी समाज स्थापनामा मुलुकले जे जति समय खर्चिएको छ त्यसको तुलनामा भौतिक विकास आर्थिक समृद्धिको लागि पनि राज्यको ध्यान पुगोस् हामी यही कामना गर्छौँ र विकास र समृद्धिको बाटो मुलुकले अँगाल्न खोजिरहेको अहिलेको अवस्थामा सबैको साथ सहयोग भयो भने अझ राम्रो हुनेछ। यो दिवस मनाउन वर्षमा एक दिन सडक गल्ली चोक भनौँ न राष्ट्रिय झन्डा फहराउँदैमा टुँडी खेलमा परेड प्रदर्शन गरेर घर घरमा दीपावली गर्न आजको दिनमा संविधान दिवसको प्रत्याभूति हुनेछ र यसरी नै विकास स्रोत साधनको सही प्रयोग गरी भ्रष्टाचार निवारण र आर्थिक अनुशासन तथा सुशासन कायम गर्दै मुलुकमा विकास र समृद्धिको लहर ल्याउन सकियो भने संविधान दिवस मनाउनुको सार्थकता पनि झल्कनेछ। हजुर, आजको दिनको कुराकानी थियो श्रोता, आज यो संविधान दिवसको प्रसङ्ग हो। आजको दिनमा नेपालमा संविधान दिवस मनाइएका विभिन्न तस्विरहरू पनि तपाईँहरूले हेरिराख्नु भएको छ र नेपालमा विशेष गरेर आज संविधान दिवस मनाइँदैछ अनि त्यस्तै गरी आजको दिनको कुरा भयो भने श्रोता संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको विचारहरू पनि तपाईँहरूले विभिन्न सोसल मिडियामा हेरिराख्नु भएको छ, ओके, सुनिराख्नु भएको छ भन्दै आउनुहोस् अब भने यो कार्यक्रमको पहिलो घण्टामा सदाझै आज पनि यहाँहरूले मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दर भाव अनि आजको राशिफल हामी समयले साथ दिएसम्म सुन्नेछौँ र एवं रीतले कार्यक्रमहरू तपाईँहरूले बिहानको 10 बजीसम्म सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत, गाउने कलाकार केहर सिंह।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFPS Radio।

समय बिहानको 7:25 गयो, नेपालमा पनि दिनको 12:10 गएको छ र ब्रुनाईमा भने दिनको 2:25 गयो। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। आज बेलायतको मौसमको कुराकानी गर्नुपर्दा आज बादल सुरु हुनेछ, विशेष गरेर दक्षिणी भूभागतिर बादल लागि हल्का रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। अन्य बाँकी स्थानहरूमा भने लामो समयसम्म बादल लाग्नेछ, विशेष गरेर इङ्ल्यान्डको दक्षिणी भूभाग अनि वेल्समा भने समय समयमा वर्षा हुनेछन्। बाँकी स्थानहरूमा भने घाम पनि लाग्ने र कुनै कुनै स्थानहरूमा विशेष गरेर स्कटल्यान्डको केही स्थानहरूमा भने पानी पर्ने सम्भावना रहेको छ र कुनै कुनै स्थानहरूमा भने सामान्य घाम बादल र हल्का वर्षा पनि हुने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 21 डिग्री सेल्सियस हो। आज युकेमा सूर्योदय बिहानको 6:41 भयो र सूर्यास्त भने बेलुकी 7:07 हुनेछ। आज रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा बादल देखा पर्नेछ, विशेष गरेर दक्षिणी भूभागका धेरै स्थानहरूमा रातभर बादल देखा पर्ने र कुनै पनि समयमा भने हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। अनि उत्तरी क्षेत्रतिर पनि एकदमै फ्रेस हावा चल्नेछ, आकाश सफा देखिनेछ र भोलि आइतबारको दिनमा भने दक्षिणी भूभागमा पानी परिसकेपछि आकाश सफा देखिनेछ, घाम लाग्नेछ र भोलिको दिनमा अन्य स्थानहरूमा पनि घाम लाग्नेछन् भने स्कटल्यान्डमा कन्टिन्यू रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ र बाँकी स्थानहरूमा घाम लाग्नेछ र मौसम एकदमै घमाइलो हुनेछ। भोलिको लागि अधिकतम तापक्रम 20 डिग्री सेल्सियससम्म पुग्नेछ। त्यसपछि भने सोमबार, मङ्गलबार, बुधबार र बिहिबार भने तापक्रम पनि अलिकति बढ्दै जाने र मौसम पनि घमाइलो हुने अनुमान गरिएको छ। हामी ती दिनहरूमा पनि अन्य दिनहरूमा पनि मौसम सम्बन्धी जानकारी गराउँदै जानेछौँ। रेडियो सुन्दै गर्नुहोला। आउनुहोस् अब हामी गीत सुनौँ अरुण थापाको स्वरमा, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ।

हजुर, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, फुलहरूमा पनि तिमी कोमल गुलाब हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ। अरुण थापाले गाउनुभएको यही मिठो गीत सँगसँगै आउनुहोस् अब भने आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिददर 153.10 रुपियाँ र बिक्री दर 153.70 रुपियाँ। युरोपियन युरो एकको खरिददर 175.83 रुपियाँ र बिक्री दर 176.52 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर 204.69 रुपियाँ र बिक्री दर 205.50 रुपियाँ। स्विस फ्रेन्क एकको खरिददर 185.65 रुपियाँ र बिक्री दर 186.38 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिददर 109.08 रुपियाँ र बिक्री दर 109.51 रुपियाँ। कनेडियन डलर एकको खरिददर 109.37 रुपियाँ र बिक्री दर 109.80 रुपियाँ। सिङ्गापुर डलर एकको खरिददर 119.85 रुपियाँ र बिक्री दर 120.32 रुपियाँ। जापानिज यन 10 को खरिददर 9.70 रुपियाँ र बिक्री दर 9.73 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिददर 40.76 रुपियाँ र बिक्री दर 40.92 रुपियाँ। कटारी रियाल एकको खरिददर 41.99 रुपियाँ र बिक्री दर 41.16 रुपियाँ। अनि त्यस्तै गरी साउथ कोरियन वन 100 को खरिददर 11.04 रुपियाँ र बिक्री दर 11.09 रुपियाँ। हङकङ डलर एकको खरिददर रहेको छ 19.51 रुपियाँ र बिक्री दर 19.59 रुपियाँ।

आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। छापावल सुन प्रतितोला 3,03,100 रुपियाँ र असल चाँदीको मूल्य प्रतितोला 4,775 रुपियाँ रहेको छ। यो त भयो वैदेशिक विनिमय दर र सुन चाँदीका दर भाव। आउनुहोस् अबको केही समयपछि तपाईँको राशिफल हामी सुन्नेछौँ। अहिलेको लागि भने जिन्दगी यो उत्सव हो, रमाइलो गर्नुपर्छ। आउनुहोस् अब हामी सुनौँ।

0: Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

समय बिहानको 8 बज्नको लागि अब 12 मिनेट बाँकी रहेको छ। आउनुहोस् आजको राशिफल के कस्तो छ त, यानि कि तपाईँको आजको दिन के कस्तो छ, अबको प्रस्तुतिमा हामी सुनौ। सबैभन्दा पहिला त मेष राशि हुने श्रोता, तपाईँको लागि आजको दिन एकदमै सुमधुर रहेको छ, दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ र आफूले गरेका कामहरूबाट धेरैलाई फाइदा पनि पुग्न सक्छ। अनि तपाईँले आस मारेको काम बन्नाले पनि उत्साह वृद्धि हुनेछ। तपाईँको सानो प्रयत्नले पनि ठुलो काम बन्न सक्छ भने सामाजिक काममा पनि रुचि बढ्ने योग रहेको छ मेष राशिको लागि। वृष राशिको लागि स्वास्थ्य कमजोर रहे पनि चुनौतीपूर्ण काममा जुट्नु पर्ला, परिस्थितिले कठोर निर्णय गराउन सक्छ, कमजोर नतिजा सच्याउन पनि काम दोहोऱ्याउनु पर्ला र तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावनाको खोजी गर्ने समय छँदैछ। श्रम गर्नु परे पनि मनमा भने एक प्रकारको सुखानुभूति रहनेछ। मिथुन राशिको लागि पनि आजको दिनमा व्यवहारले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतीहरूको लागि पनि आजको दिन उत्साहवर्धक नै रहनेछ। प्रियजनसँगको भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। कर्कट राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले पनि अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले पनि हर्जना तिराउन सक्छ। परिस्थिति अलि सङ्घर्षपूर्ण रहला। सिंह राशि, अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठामा काम सम्पादन गर्ने मौका त मिल्ने नै छ। फाइदाको स्रोत पहिलाउन सकिनुका साथै प्रत्यक्ष गरेका काम सजिलै पूरा हुनेछन् सिंह राशिको लागि। कन्या राशिको लागि व्यक्तिगत तथा पारिवारिक काममा समय व्यतीत रहनेछ र आज सहयोगी चयन गर्न राम्रो सोच विचार गर्नुहोला। नयाँ काम थाल्न केही पर्खिनुपर्दा बुद्धिमानी हुनेछ र मेहनत गर्दा काम पूरा हुँदै जाने र आजको दिनमा भने अध्ययनको राम्रो उपलब्धि प्राप्त हुनेछ कन्या राशिको लागि। तुला राशि, आजको दिन एकदमै राम्रो छ। तपाईँहरूको लागि दिन लाभदायक मनोरञ्जनपूर्ण रहनेछ र व्यवसायले पनि रमाइलो यात्रा बनाउनेछ भने मेहनतीहरूको लागि जीवनशैलीमा राम्रो परिवर्तन गर्न सकिनेछ। अनि प्रियजनसँगको भेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने र यात्राबाट पनि फाइदा हुने योग रहेको छ तुला राशिको लागि। वृश्चिक राशि, परिस्थितिमा चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नु नै बेस होला। व्यापारमा पनि उतार चढाव देखा पर्न सक्छ। व्यवसायभन्दा पनि सेवामूलक कामबाट भने राम्रो उपलब्धि हुन सक्छ। धनुराशिको लागि पनि मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले पनि आजको दिनमा खुसी छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् र रमाइलो जमघट हुन सक्छ। मकर राशिको लागि अध्ययनमा प्रगति हुनुका साथै ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरीहरूलाई पनि सुधार्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनुका साथै आज आम्दानीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ मकर राशिको लागि। कुम्भ राशि, आँटले काम पूरा गर्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह वृद्धि हुनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनुका साथै आज आम्दानी बढ्ने र थोरै लगानीबाट पनि धेरै नाफा उठाउन सकिनेछ कुम्भ राशिको लागि। मेन राशि,
पुराना कामको चर्चा हुनेछ, मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ र आजको दिनमा जिम्मेवारी पूरा गर्नमा भने केही सामाजिक उत्तरदायित्वहरू पनि बढ्दै जानेछन् र आजको दिन भने उत्साहवर्धक नै रहनेछ अनि आज खुसियाली छाउनेछ मेन राशिको लागि पनि। हजुर, यो थियो तपाईँको आजको राशिफल, यानि कि आजको भाग्यफल भनौँ। तपाईँहरूको राशिफल जे जस्तो भए पनि तपाईँले आफ्नो कर्मक्षेत्रमा विश्वास गर्नुहोस्, बस त्यति भएपछि तपाईँको जिन्दगी आजको दिन भनौँ होइन एकदमै सुखानुभूति हुनेछ, इन्जोय गर्नुहोला। तपाईँहरू सबै सबैलाई ह्याप्पी स्याटरडे भन्दै अब हामी अर्को साङ्गीतिक विश्राम लिउँ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षरस र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो। संविधान जतिसुकै राम्रो भए पनि कार्यान्वयन गर्ने हात इमान्दार र सक्रिय नभए त्यो कागजमा मात्रै सीमित हुने उहाँको भनाइ छ।
4: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवाधिकार र कानुनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो सुरुवात हो अन्त्य होइन, सुशासन नारा होइन काम हो, र हामी काम गरिरहेका छौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान जीवन्त दस्तावेज भएकाले अनुभवका आधारमा परिमार्जन र संशोधन गर्न सकिने बताउनु भयो। व्यथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी संविधानबारे विवेकपूर्ण बहस गर्नुपर्ने उहाँको भनाइ छ। लामिछानेले संविधानमा नै समीक्षा र संशोधनको व्यवस्था रहेकाले अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने बताउनु भयो। उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहित प्रति श्रद्धाञ्जली अर्पण गर्दै देश तथा विदेशमा रहेका नेपालीलाई संविधान दिवसको शुभकामना दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गलत बाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बीबीसीले गत फागुन 21 निर्वाचनका क्रममा गलत सूचना सम्प्रेषण गरेर नेपाललाई गलत दिशातर्फ लैजान खोजेको आरोप पनि लगाउनु भयो। पूर्व प्रधानमन्त्री ओलीले गत भदौ 23 र 24 गते लोकतान्त्रिक विधि र प्रणाली कमजोर पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक उपद्रो गरिएको दावी गर्नुभयो। घटनामा को संलग्न थिए भन्ने विषय क्रमशः खुल्दै गएको उहाँको भनाइ छ। ओलीले संविधान जारी भए यता लोकतन्त्र र संविधानको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौती सामना गर्नु परेको पनि बताउनु भयो। भोटेकोशी बाढीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्। बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीडितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बालबालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बालबालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास रहने जंगली भाले हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्रको 20,000 ताल नजिकै कुमाल ताल क्षेत्रमा रोनाल्डो आज बिहान मृत भेटिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। करिब 24 वर्षदेखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो प्रजनन केन्द्रका पोथीको हात्तीको प्रमुख भाले थियो। रोनाल्डोबाट 38 छावा जन्मिएका छन्। आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

समय बिहानको 8:10 गयो र नेपालमा भने दिनको 1 लागि 5 बाँकी रहेको छ। ब्रुनाईमा पनि दिनको 3:10 गयो। बिएफबिएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, आउनुहोस्। अब भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ यस बिहानीमा, उहाँहरूले पनि हामीलाई विभिन्न समयमा जानकारी गराइरहनु भएको छ। आउनुहोस् अब यसै क्रममा शोभा गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम

0: निराख्नु भएको छ. थ्याङ्क यू सो मच भन्न चाहन्छु अल्डरसर्ट निवासी शोभा गुरुङजी. अनि हाम्रो जुमबहादुर गुरुङ मामा हुनुहुन्छ स्विन्डनबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. उहाँले हामीलाई ह्याप्पी स्याटरडे भनेर ब्युटिफुल कार्ड पठाइदिनु भएको छ. थ्याङ्क यू. अनि विष्णु गुरुङ भाइ ब्ल्यान्डफोर्डदेखि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. शुभ प्रभातम यहाँलाई पनि. अनि त्यस्तै गरी गङ्गादेवी थापा आमा हुनुहुन्छ फानबरबाट, उहाँ सधैँ सधैँ यो कार्यक्रममा सहभागिता जनाउनुहुन्छ. आज पनि उहाँले हामीलाई केही आवाज पठाउनु भएको छ. के भन्नुभएको छ त, हामी सुनौ है त एकैछिन. उहाँ के भन्नुहुन्छ सुनौ त.
1: नानी गुड मर्निङ नमस्ते.
0: हजुर गुड मर्निङ नमस्ते.
1: छुट्टी लिनु भएको थियो होला धेरै दिनमा, आज तपाईँको स्वर सुन्न पाउँदा खुसी भएँ म.
0: हजुर
1: पनि आजसम्म सन्चै छु, एक्लो जीवन देन तेन गरेर बिताउँदैछु नानी. थ्याङ्क यू.
0: हस् धन्यवाद आमा. जिन्दगी हो, जिउनुपर्छ, रमाइलो गर्नुपर्छ होइन. र भनिन्छ नि जीवनको एउटा सानो त्यान्द्रोमा यो आशा बाँचिरहेको हुन्छ. त्यस कारण अब तपाईँले एक्लो जीवन भन्नुभयो र जिन्दगीमा जसरी भए पनि हामी अघि त बढ्नै पर्छ होइन. तपाईँको आजको दिन एकदमै सुखद रहोस् यही कामना व्यक्त गर्दछु. अनि ओम पूजाज्यू हुनुहुन्छ कोलचेस्टरबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि लोकसुब्बा थेवेजी रेडिङदेखि आउनुभएको छ, उहाँले पनि सेवारो नमस्कार रूपा बहिनी, तपाईँको सुनौलो बिहानी कार्यक्रम कफीको चुस्की लिँदै ड्युटीबाटै हाजिर जनाए है भन्नुभएको रहेछ. थ्याङ्क यू सो मच होइन. हामीलाई यसरी धेरै साथीहरूले आफ्नो कर्मक्षेत्रबाट पनि ड्युटी गर्दै कार्यक्रम सुन्दैछु भनेको सुन्न पाउँदा खुसी लाग्छ. अनि समय मिलेमा मलाई नारायण गोपालको स्वरमा दुईटा फुल देउरालीमा कतै टाढा जाँदा सँगै हिँडे जस्तो लाग्छ भन्ने बोलको गीत सुनाइदिनु भए अत्यन्त आभारी हुने थिएँ भन्नुभएको छ. पक्कै पनि म तपाईँको लागि यो गीत सुनाउनेछु. अनि त्यस्तै गरी भुवानी गुरुङ दाई आउनुभएको छ फानबरबाट, उहाँ हाम्रो रेगुलर लिसनर हुनुहुन्छ. रेगुलर लिसनरको रूपमा सधैँ सधैँ हामीलाई विभिन्न जानकारी गराउनुहुन्छ. आज पनि नमस्कार रूपा बहिनी छज्यालो भन्नुभएको छ. हामी पनि तपाईँलाई सोही कामना व्यक्त गर्छौँ र तपाईँको सुन्दर कार्यक्रम सुनौलो बिहानी सुनेर इन्जोय लिँदैछु. थ्याङ्क यू. अनि साँच्चै नै भन्नुपर्दा हामी धेरै साथीहरू साहुको मेलामा काम गर्दै बिएबिएस सुन्न पाउने सबैको दिन शुभ रहोस् भन्नुभएको छ. थ्याङ्क यू सो मच. हो कर्मक्षेत्रबाट पनि होइन, कर्मक्षेत्रमा जाँदै गर्दा, कर्मक्षेत्रबाट फर्कँदै गर्दा, कर्मक्षेत्रमै रहँदा पनि तपाईँहरूले बिएबिएस गर्दा रेडियो सुन्दै हुनुहुन्छ. तपाईँहरू सबै सबैलाई आजको दिन एकदमै शुभ रहोस्. अनि भुवानी दाईले भन्नुभए जस्तै सबै साथीहरूलाई भन्नुभएको छ, त्यसै गरी सबै सबैलाई आजको दिन एकदमै शुभ रहोस् भन्दै आउनुहोस्. अब हाम्रो लिस्टमा रहेको एउटा गीत सुनौ अनि म तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु. आज यो कार्यक्रममा तपाईँहरूले सधैँ सुन्दै आइरहनु भएको आयो गोर्खाली कार्यक्रम यो हप्ताको लागि छैन र म तपाईँहरूकै अभिरुचिका गीतहरू सुनाउँदै जानेछु. यदि तपाईँ पनि कुनै गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई फटाफट यो फेसबुक मेसेन्जरमा रिक्वेस्ट गर्न सक्नुहुनेछ. म तपाईँहरूकै रिक्वेस्टको गीतहरू सुनाउँदै जानेछु. अहिले हाम्रो लिस्टमा परेको छ स्वरूप राज आचार्यले गाउनुभएको बलगरी र त्यो मन यता आऊ भन्न पनि त म सक्दिनँ. बाँकी शब्द गीतबाट सुन्नुहोस्.

0: एस गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFPS गोर्खा रेडियो हो।
3: समय बिहानको 8:22 गएको छ। आउनुहोस् अहिलेको लागि भने हामीलाई रिक्वेस्ट गर्नुभएको गीत हो लोक सुब्बा थेपेज्यू रेडिङदेखि हुनुहुन्छ। उहाँले नारायण गोपालको स्वरमा रहेको दुईटा फुल देउरालीमा भन्ने बोलको गीत रोज्नु भएको छ। यो गीत सम्पूर्ण मित्रहरू, आफन्तजनहरू, BFPS परिवार, ज जसले यो समयमा रेडियो सुनेर बसिराख्नु भएको छ, उहाँहरू सबैको लागि यो मिठो गीत सुनाउन चाहनु भएको छ। आउनुहोस् नारायण गोपालले गाउनुभएका सुमधुर गीतहरूमध्ये यो पनि अति नै कर्णप्रिय गीत हो, दुईटा फुल देउरालीमा।

नारायण गोपालको स्वरमा दुईटा फूल देउरालीमा मिठो गीत हामीले सुन्यौँ र यो गीत पछि भने आउनुहोस् म तपाईँहरूले नै रोज्नुभएका गीतहरू सुनाउँदै जानेछु र आजको दिनमा हुने कार्यक्रम सम्बन्धी जानकारीहरू पनि राखौँ। आज शनिबार 19 सेप्टेम्बर 2026 को दिनमा भने आज तपाईँहरूको कार्यक्रमहरू हुँदैछ। तपाईँहरूले आज यो थर्ड एनआरएनए कप पनि हुँदैछ श्रोता, यो थर्ड एनआरएनए कप फुटबल टुर्नामेन्ट हो र आजको दिनमा 9-a-side टुर्नामेन्ट हुँदैछ स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा, पोस्टको TW137EF हो। 9-a-side टुर्नामेन्टमा टिम एन्ट्री पक्कै पनि भइसकेको छ होइन, तपाईँहरूलाई यसमा डेट पनि दिएको थियो र तपाईँहरू भेटरन अनि मेन टिम त भइहाल्यो र लेडिज टिमको बिचमा आज प्रतिस्पर्धा हुँदैछ र जसमा मेन टिममा 18 वर्षभन्दा माथिको र भेटरन टिममा भने 36 वर्षभन्दा माथिका र लेडिज टिममा पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। आजको प्राइज भने जो विनर बन्नुहुनेछ उहाँले 2500 भनौँ न यो 2500 पाउन्ड पाउनुहुनेछ विनरले मेन टिमको लागि, रनर अपले भने 1200 पाउन्ड अनि भेटरन टिमले पनि 1500 पाउन्ड विनरले पाउनुहुनेछ भने रनर अपले 700 पाउन्ड र लेडिज टिमको विनरले 250 पाउन्ड पाउनुहुनेछ। रनर अप र रनर अपले भने ट्रफी मेडल्स पनि उहाँहरूलाई वितरण गरिनेछ। यो थोरै प्राइस किन भनेर तपाईँले पनि भन्नुहुन्छ होला, लेडिजहरूको लागि उहाँहरूलाई फ्री एन्ट्री रहेको थियो। आज यो थर्ड एनआरएनए कप हुँदैछ, इन्जोय गर्नुहोला। र त्यसै गरी आजको दिनमा पनि अर्को एक चलचित्र प्रदर्शनी हुँदैछ, गुरुङ भाषामा आधारित रहेको चलचित्र पेन्सन पट्टा हो। यो पेन्सन पट्टा प्रदर्शनबारे आजको दिनमा 19 सेप्टेम्बरको सेन्ट माइकल चर्च हल इस्ट विकेम लेनमा हुँदैछ बेलुकी 5 बजेदेखि, पोस्टको DA163AP अनि यसको टिकट पाउने स्थान रहेको छ मिल्सा स्टोर प्लम स्ट्रिटमा। इन्जोय गर्नुहोला। यो त भयो आजको दिनमा, त्यस्तै गरी भोलिको दिनमा पनि हुने कार्यक्रमहरू जसमा नेपालमा गएको बाढीबाट प्रभावित भएका मानिसहरूलाई केही राहत प्रदान गर्नको लागि कार्यक्रम हुन गइरहेको छ। भोलि आइतबारको दिनमा 20 सेप्टेम्बर दिनको 2 बजेदेखि बेलुकीको 5 बजेसम्म हिमालयन ओसिस रेस्टुरेन्ट तितो अर्थमा हुन गइरहेको छ र यसमा तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ। जति पनि यो तितो अर्थ नेप्लिस कम्युनिटी एसोसिएसनसँग आबद्ध हुनुहुन्छ अथवा अन्य मेम्बरहरू नन मेम्बरहरू यो कमिटीसँग TNCA नभएका मेम्बरहरूले पनि अनलाइन पेमेन्ट गर्न सक्नुहुनेछ। नेपालको बाढी पीडितलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तितो अर्थ नेप्लिस कम्युनिटी एसोसिएसनको ब्याङ्क डिटेल्समा हजुरहरूको सो इच्छाले पेमेन्ट गर्न सक्नुहुनेछ। अनि यदि तपाईँहरू फिजिकली आउनुभयो भने रेस्टुरेन्ट नभएर त्यहाँ नेपाली फुड रेफरेन्सको लागि तपाईँहरूलाई आफ्नो नाम पनि दर्ता गराउन सक्नुहुनेछ, आउन सक्नुहुनेछ अनि पैसा पनि डोनेसन गर्न सक्नुहुनेछ। ओके, यस विषयमा थप जानकारीको लागि देवबहादुर गुरुङ तितो अर्थमा हुनुहुन्छ, उहाँलाई थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ।

आउनुहोस् अब भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई फटाफट सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा प्लम स्ट्रिटदेखि चन्दा श्रेष्ठजीले पनि सम्पर्क गर्नुभएको छ, उहाँले पनि यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। र त्यसै गरी हामीलाई मेक मल्लज्यू आउनुभएको छ डन्स टबलबाट, उहाँले पनि यो कार्यक्रम सुनेर इन्जोय गर्नुभएको रहेछ, थ्याङ्क यू सो मच। कुनै गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने प्लिज हामीलाई सम्पर्क गर्दै जानुहोला। म आज तपाईँहरूको गीत सुनाउने मुडमा छु, मसँग प्रशस्तै समय छ। र त्यसै गरी कृष्ण गुरुङजी हुनुहुन्छ, उहाँ लन्डनदेखि आउनुभएको छ, थ्याङ्क यू सो मच। उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, एकदमै खुसी लाग्यो। आजको दिन तपाईँको सुखद रहोस् सबै सबै साथीहरूको। अनि सेरु घरती भाइ हुनुहुन्छ, उहाँ बर्मिङहमदेखि आउने गर्नुहुन्छ र उहाँले पनि यो कार्यक्रम सुनेर इन्जोय गरिराख्नु भएको रहेछ, खुसी लाग्यो। अनि थाम राई हुनुहुन्छ फानबरोबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। देवेन्द्र गुरुङज्यू आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। ननिटनदेखि आउनुभएको देवेन्द्र गुरुङज्यूले छज्यालु रूपा बहिनी भन्नुभएको छ, म पनि उहाँलाई छज्यालु भन्न चाहन्छु। मैले पनि तपाईँको सुन्दर प्रस्तुति साहुको मेलोमा सुनिरहेको छु। ओके, एकदमै इन्जोय गर्नुहोला होइन। धेरै साथीहरूले आफ्नो ड्युटीलाई साहुको मेलाबाट भन्नुहुन्छ, यो रमाइलो कुरा हो, थ्याङ्क यू सो मच होइन। ड्युटी इज ब्युटी भनिन्छ, इन्जोय गर्नुहोला। अनि त्यसै गरी हामीसँग लोक सुब्बा थेबेदाईले गीत सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू। अनि ओम प्रसाद थापा काउसा दाई हुनुहुन्छ, उहाँले रूपा बहिनी नमस्कार, यहाँको लोकप्रिय कार्यक्रम सुरुदेखि नै सुन्दैछु भन्नुभएको रहेछ, थ्याङ्क यू। र आज सबै सबैलाई एकदमै यो शनिबारको ह्याप्पी विकेन्ड भन्न चाहन्छु एभ्री वान। आज युवा शक्ति नै राष्ट्रका मेरुदण्ड हुन्। आज एनआरएनए युकेका युवा विभागका भाइ बहिनीहरूले आयोजना गर्नुभएको थर्ड एनआरएनए कपमा जाँदैछु, र साथै मगर युवा भाइ बहिनीहरूको पनि आज युथ ट्यालेन्ट सोमा पनि सहभागिता जनाउने छु भन्नुभएको रहेछ। आज हुँदैछ यो कार्यक्रम पनि, र आज भाग्यवश एकै ठाउँमा हुँदैछ दुवै कार्यक्रम है। अनि बाहिर एनआरएनए कप फुटबल र भित्र हलमा मगरगढ ट्यालेन्ट सो हुँदैछ। बहिनी तपाईँ पनि आउँदै हुनुहुन्छ होला, जो जो आउनुहुन्छ त्यहाँ भेटौँला है, नभुलौँ भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच दाई। ओके, हेर्नुहोस् न आज कति धेरै कार्यक्रमहरू छन् होइन, कति ठाउँमा चाहेर पनि जान सकिँदैन, चाहना थियो तर कति ठाउँमा भनौँ न समयको अभाव होइन, अनि यसले गर्दा पनि जान सकिएन होला। कुनै कुनै स्थानहरूमा, कुनै कुनैमा यदि आइयो भने, जान सकियो भने होइन, अवश्य भेट कसो नहोला त। थ्याङ्क यू सो मच भन्न चाहन्छु। अझै पनि हामीसँग धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूको विचारहरू सेयर गर्दै जानेछु। अहिलेको लागि फानबर निवासी हाम्रो रेगुलर लिसनर हुनुहुन्छ गङ्गा देवी थापा आमा, उहाँले आज एउटा मिठो गीत सुन्न चाहनु भएको छ। अनि छोयङ डोल्माले गाउनुभएको फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। आउनुहोस्, यो जिन्दगी यस्तै हो, जस्तो देख्यो त्यस्तै हुन्छ होइन, जस्तो भोग्यो त्यस्तै खुसी प्राप्त हुन्छ, र जिन्दगीलाई जहिले पनि खुसी बनाउने कोसिस भने जरुर हुनुपर्छ। यही प्रसङ्गमा उहाँले रोज्नुभएको यो मिठो गीत हामी सुनौँ, फुलको आँखामा फुलै संसार।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

समय बिहानको 9 बज्नको लागि अब 11 मिनेट बाँकी रहेको छ। आउनुहोस् अब भने हिजोको दिनमा, हिजो शुक्रबार 18 सेप्टेम्बरको दिनमा प्रिमियर लिग अन्तर्गत तपाईँहरूले हेर्ने मौका पाउनुभयो होला ब्रेन्टफोर्ड भर्सेस चेल्सीको म्याच। ब्रेन्टफोर्ड 3-0 भएको छ। त्यसै गरी हिजोको दिनमा भएको च्याम्पियनसिप अन्तर्गत पनि ब्रिस्टल सिटी 1 र वाटफोर्ड भने 0 भएको छ। अनि आज शनिबारको दिनमा तपाईँहरूले शनिबार 19 सेप्टेम्बर 2026 आजको दिनमा भने प्रिमियर लिग अन्तर्गतका म्याचहरू हेर्न सक्नुहुनेछ। पहिलो म्याच हुनेछ 12:30 टटनम भर्सेस एस्टन भिला, अनि 3:00 तिनवटा म्याचहरू हुनेछन् ब्राइटन एन्ड होप एल्बियन भर्सेस आर्सेनल, एभर्टन भर्सेस इप्सविच टाउन, न्यूकासल युनाइटेड भर्सेस हल सिटी र 5:30 समयमा भने नटिङ्गम फरेस्ट भर्सेस कभेन्ट्री सिटीको म्याच हेर्न सक्नुहुनेछ 5:30 समयमा। अनि त्यस्तै गरी प्रिमियर लिग अन्तर्गत भोलि आइतबारको दिनमा पनि दिनको 2:00 तिनवटा म्याच हुनेछ र ती तिनवटा म्याचहरूमा बर्नमाउथ भर्सेस लिभरपुल, लिड्स युनाइटेड भर्सेस क्रिस्टल प्यालेस, म्यान्चेस्टर सिटी भर्सेस सन्डरल्यान्ड, फुलम भर्सेस म्यान्चेस्टर युनाइटेड आज अनि भोलि पनि तपाईँहरूको राम्रो क्लबहरूको बिचमा खेल हुँदैछ। र भोलि स्कटिस प्रिमियरसिप अन्तर्गत फर्स्ट फेजको म्याचमा सेल्टिक भर्सेस रेन्जर्स पनि दिनको 12:00 खेल्नेछ। अनि भोलि च्याम्पियनसिप अन्तर्गत वोल्भरह्याम्प्टन भर्सेस वेस्ट बर्मिज एल्बियन 12:00 र 1:30 समयमा नर्विच सिटी भर्सेस बोल्टन वन्डर्सको म्याच इन्जोय गर्नुहोला। आउनुहोस् अब भने हामीलाई ककसले सम्पर्क गर्नुभएको छ त यसै क्रममा मिनी कालीकुटे राई हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, एकदमै खुसी लाग्यो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। आज सुनौलो बिहानी कार्यक्रम सुनिरहेको छु दिदी, अनि हजुरको दिन पनि आज एकदमै शीतल छ। ओके, थ्याङ्क यू सो मच। आज हो आजको दिनमा यो साउथ इस्ट एरियामा घाम पनि छैन, वर्षा पनि छैन, होइन एकदमै तपाईँले भने जस्तै मन्द मन्द गतिमा चिसो हावाले बडो आनन्दित बनाइरहेको छ, इन्जोय गर्नुहोला। अनि हामीसँग धनु गुरुङ बहिनी हुनुहुन्छ, फानबरा निवासी, उहाँ रेगुलर लिसनर्स हुनुहुन्छ, उहाँले पनि रूपा दिदी नमस्कार, आज विकेन्डमा घरैबाट हजुरलाई सुन्दै एकदमै डिप क्लिनिङ गर्दैछु, वा थ्याङ्क यू सो मच, तपाईँ बडो मेहनती हुनुहुन्छ होइन। हो, हरेक गृहिणीले आफ्नो घर सफा होस्, राम्रो होस्, सुन्दर होस्, यो हरेकको चाहना हुन्छ। तपाईँले पनि आज डिप क्लिनिङ गर्दै हुनुहुन्छ रहेछ, खुसी लाग्यो। र आज एउटा गीत पनि रिक्वेस्ट गर्न मन लाग्यो दिदी, हामी हाम्रो सुनिता गुरुङ दिदीलाई सम्झिँदै एसपोर्ट क्यान निवासी, उहाँ पनि हाम्रो एक्स बिएबिएस प्रेजेन्टर हुनुहुन्छ, अस्ति भान्जाको बिहामा उहाँलाई भेट्ने मौका पाएको थिएँ, आफ्ना मान्छेहरू टाढा टाढा हुँदा पनि यस्तै आफ्नाको जमघट भेट हुँदा कति खुसी लाग्छ नि, त्यसैले आज सुनिता दिदी र उहाँको परिवारलाई यो गीत समर्पित गर्न चाहन्छु भन्नुभएको छ। र अनि गीतसँगै आमा गङ्गा देवी आमालाई पनि सम्झिन मन लाग्यो, आमा सुनेको थिएँ हजुर यतै फानबरमै हुनुहुन्छ अरे, उहाँ फानबर निवासी नै हुनुहुन्छ, र एक दिन अवश्य भेट्न आउने छु है, आफ्नो ख्याल राख्नुहोला, जीवन सुन्दर छ, रमाइलो गर्दै अघि बढ्नुहोला। र आज धेरै दिनपछि फेरि हजुरको आवाज सुन्न पाएँ, साह्रै खुसी लाग्यो आमा, आफ्नो ख्याल राख्नुहोला है, हजुरलाई एक दिन अवश्य भेट्नेछु, हजुरलाई धेरै माया गर्ने छोरी धनु गुरुङ। ओके, त धनु बहिनीले हाम्रो गङ्गा देवी थापा आमालाई भेट्न आउँछु भन्नुभएको छ, हजुरहरू एकै ठाउँमा बसोबास गर्नुहुन्छ होइन, त्यो त झन् एकदमै सम्भव छ, कुनै दिन तपाईँहरूले भेटेको कुराहरू पनि सुनाउनु होला। ओके, हामीलाई धेरै धेरै माया भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच धनु बहिनी, उहाँले रोज्नु भएको गीत छ अन्जु पन्त र एसडी योगीले गाउनु भएको चलचित्र नाङ्गो गाउँबाट रहेको छ। आउनुहोस् अब उहाँले सम्पूर्ण श्रोताहरूलाई मिठो सम्झना भन्दै यो गीत सुनाउन चाहनु भएको छ, हामी पनि सुनाऊ।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधान प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षरस र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो। संविधान जतिसुकै राम्रो भए पनि कार्यान्वयन गर्ने हात इमान्दार र सक्रिय नभए त्यो कागजमा मात्रै सीमित हुने उहाँको भनाइ छ।
4: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो सुरुवात हो, अन्त्य होइन, सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान जीवन्त दस्तावेज भएकाले अनुभवका आधारमा परिमार्जन र संशोधन गर्न सकिने बताउनु भयो। व्यथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी संविधानबारे विवेकपूर्ण बहस गर्नुपर्ने उहाँको भनाइ छ। लामिछानेले संविधानमा नै समीक्षा र संशोधनको व्यवस्था रहेकाले अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने बताउनु भयो। उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहितप्रति श्रद्धाञ्जली अर्पण गर्दै देश तथा विदेशमा रहेका नेपालीलाई संविधान दिवसको शुभकामना दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गलत बाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बीबीसीले गत फागुन 21 निर्वाचनका क्रममा गलत सूचना सम्प्रेषण गरेर नेपाललाई गलत दिशातर्फ लैजान खोजेको आरोप पनि लगाउनु भयो। पूर्व प्रधानमन्त्री ओलीले गत भदौ 23 र 24 गते लोकतान्त्रिक विधि र प्रणाली कमजोर पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक उपद्रो गरिएको दावी गर्नुभयो। घटनामा को संलग्न थिए भन्ने विषय क्रमशः खुल्दै गएको उहाँको भनाइ छ। ओलीले संविधान जारी भए यता लोकतन्त्र र संविधानको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौती सामना गर्नु परेको पनि बताउनु भयो। भोटेकोशी बाढीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्। बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीडितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बालबालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बालबालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास रहने जंगली भाले हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्रको 20,000 ताल नजिकै कुमाल ताल क्षेत्रमा रोनाल्डो आज बिहान मृत भेटिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। करिब 24 निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो प्रजनन केन्द्रका पोथीको हात्तीको प्रमुख भाले थियो। रोनाल्डोबाट 38 छावा जन्मिएका छन्। आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिममा हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

0: राजेश माल राई र सुनिता थेगिमले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। समय बिहानको 9:09 गयो। अब हामीसँग आजको दिनमा केही कार्यक्रमहरू छन् भनेर हामीलाई केही साथीहरूले सम्पर्क गर्नुभएको छ, हामी उहाँहरूसँग पनि कुराकानी गर्दै जाउँ। र यसै क्रममा हामीलाई दुर्गा गुरुङ दाईले पनि सम्पर्क गर्नुभएको छ, स्विडनबाट हुनुहुन्छ, उहाँसँग हामी छोटो मिठो कुराकानी गरौँ। हेलो दाई, नमस्ते।
1: नमस्ते एन्ड गुड मर्निङ रूपा बहिनी।
0: गुड मर्निङ दाई, ठिकै हुनुहुन्छ तपाईँ?
1: हजुर हजुर, सन्चै छु। मौसम अलिक घमाइलो बादलीय छ, पानी अघि अरू एकजना श्रोताले भने जस्तै पानी पनि पर्न सकेको छैन, घाम पनि लाग्न सकेको छैन, मौसम बडो मन्द मन्द छ बहिनी।
0: सही कुरा होइन दाई? आज यो विकेन्डमा धेरैभन्दा धेरै कार्यक्रमहरू हुनेछन्। अब तपाईँले पनि अघि भन्दै हुनुहुन्थ्यो अफ एयरमा, आज पनि म कुनै पार्टीमा जाँदैछु है बहिनी भन्नुभएको थियो, तपाईँ कहाँ जाँदै हुनुहुन्छ दाई, अनि तपाईँको पार्टी कहाँ छ?
1: खास गरी हाम्रो पल्टनको 6 GRको चाहिँ आज फानब्रोमा हुँदैछ, सधैँ हुने ठाउँमा, त्यो कोभिड स्कुलमा बहिनी। तर म चाहिँ पार्टी जुटिएर आजकै दिनमा चाहिँ 4 प्रोग्राम भयो बहिनी।
0: हो
1: के गर्ने अब, 6 GRको हजुर
0: हजुर कुन कुन पर्यो दाई तपाईँको 6 GRको पनि पर्यो होइन?
1: एक नम्बर 6 GRकै पर्यो
0: हजुर, नम्बर
1: दुई नम्बर चाहिँ त्यहाँ हाम्रो भाइ राजेश भाइ र सम्झना बहिनीले चाहिँ आर्थर डाँडाखरका काहुले आफ्नो गाउँको मात्रै एउटा छोटो भेटघाट प्रोग्राम राख्नु भएको रहेछ, त्यसमा पनि इन्भाइट गरेको छ, अब त्यसमा जानै पर्यो बहिनी।
0: हजुर,
1: र अर्को छोरीको साथीको बिहा उहाँ लन्डनतिर भरे 6 बजेपछि फेरि त्यहाँ पनि एटेन्ड हुने कुरा छ, के समयले बिहा।

0: भने र फेरि स्विडनमा हाम्रो अस्ति बाढी पीडित नेपालमा चाहिँ जुन चाहिँ डिजा ऊ भयो त्यसको मौन धारण गर्ने भरे 6:30 बजेतिर छ प्रोग्राम. के गर्ने उता जाँदा यता उता यता उता यता मिस हुने बडो प्रोग्राम जुद्धियो बहिनी. आज
1: हो त यो विकेन्डमा त त्यस्तै हुँदा अझ बेसी मात्रामा समर सिजनमा होइन 3-4 प्रोग्राम हुने गर्छन् तपाईँले भने जस्तै. आज तपाईँसँग हो मेरो पनि आज त्यस्तै भयो भन्नेहरू धेरै हुनुहुन्छ होला होइन
0: बहिनी. हाम्रो समरमा चाहिँ प्राय विकेन्डमा सबैको चाहिँ 1-2 प्रोग्राम त जुदिएकै हुन्छ. त्यस कारणले हाम्रो नम्बरी पार्टी चाहिँ हाम्रो मेजर चित्र राणा साहबलाई के भन्छु भने यही फोन मार्फत सकेसम्म समरमा होइन कि अर्ली मार्चमा कि पछाडि अक्टोबर नोभेम्बर डिसेम्बरतिर गऱ्यो भने विन्टरमा धेरै पार्टी जुदिन्न. किनभने नम्बरीहरू धेरै आउन पनि नसक्ने. सधैँ उहाँले चाहिँ हाम्रो विजय रावत साहब कर्नल विजय रावत साहब गेरीघरले साहबले भन्नुहुन्छ तर मान्छेको संख्या कम्ती भयो भन्छ तर हेर्दाखेरि त धेरै छ एटेन्डेन्ट हो. त्यस्तो भएर अलिकति ब्याक विन्टरतिर गऱ्यो भने या अर्ली मार्चमै गऱ्यो भने पार्टी जुदिन कि भन्ने मेरो विचार पनि.
1: ओके दाइ तपाईँको विचार हो होइन. अब आउनुहोस् आज यो कार्यक्रम तपाईँ धेरै ठाउँमा जाँदै हुनुहुन्छ विशेष गरेर 6GR मेम्बर्सहरू होइन 6GR जति पनि मेम्बर्स हुनुहुन्छ उहाँ लगायत उहाँहरूका परिवारलाई आज रमाइलो गर्दै हुनुहुन्छ फानबरमा र फानबरको ओक फार्म स्कुलमा हो कि कुन एरियामा हो दाइ.
0: ओके
1: ओके अब उहाँहरूलाई हामी एउटा रमाइलो गीत सुनाऊ न त होइन दाइ. आज नाच्ने खालको गीत सुनाऊ.
0: म चाहिँ एटेन्ड हुन सकेन उगाउँदा यो साल मिस भयो अर्को साल नम्बरी बाँचे भेटौँ ल बहिनी होइन.
1: सही कुरा दाइ.
0: आज राजेश भाइ र सम्झनु बहिनीको मेरो भाइ बुहारी हो उहाँको इन्भाइटमा चाहिँ मेरो सब परिवार चाहिँ जाँदैछ. साथै हाम्रो आर्थर डाँडाघरका काहुलियोको चाहिँ प्राय सबै मेम्बरहरूलाई उहाँले इन्भाइट गर्नुभएको छ तर को को आउँछ भरे त्यहीँ भेट हुन्छ ल बहिनी.
1: ओके दाइ इन्जोय गर्नु होला आजको दिन. अब हामी एउटा रमाइलो गीत सुनौ 6GR अनि आजको दिनमा अन्य विभिन्न कार्यक्रमहरू छन् होइन. मगरगढ ट्यालेन्ट पनि छ एनआरएनए युकेको यो 3rd 9-a-side टुर्नामेन्ट फुटबल टुर्नामेन्ट पनि छ. उहाँहरू ज जसको जे जे छ अथवा घर परिवारमा पनि तिज कार्यक्रम मनाउँदै हुनुहुन्छ होला उहाँहरू सबैलाई यो मिठो गीत सुनाऊ है दाइ. हस् थ्याङ्क यू बाबाई.
0: तपाईँलाई पनि ह्याभ अ गुड विकेन्ड बहिनी.
1: हस् दाइ तपाईँलाई पनि सोही कामना भन्दै अब यो मिठो गीत सुनाऊ.

छोड्न चाहिँ मिल्दै मिल्दैन, होइन? यति मायामा गहिराईमा डुबिसकेपछि छोड्न चाहिँ मिल्दै मिल्दैन। एनिवे श्रोता, यो प्रकाश दूतराज र मेलिना राईले गाउनुभएको यो मिठो गीत हामीले सुनिरहेका थियौँ र आज तपाईँहरूको घर घरमा पारिवारिक जमघट छ र मलाई पुनमजीले सम्पर्क गर्नुभएको थियो, दिदी हाम्रो घरमा पनि आज तिजको बल्ल हामी खाँदैछौँ है, तिज गइसकेपछि पनि भन्नुभएको छ, जहाँ जसरी हुन्छ त्यसरी नै रमाउने हो र उहाँले भन्दै गर्नुभएको थियो। तिज आउने अवसरमा अलिकति नेपालको परिवेशलाई सम्झेर, नेपालमा गएको बाढीले अब छत बिछत भएका ती मनहरूलाई सम्झेर पनि तिज कार्यक्रम गर्न मन लागेन र आज भने दिन निस्किएको छ भन्नुभएको छ। अनि त्यस्तै गरी आजको दिनमा अन्य थुप्रै थुप्रै कार्यक्रमहरू छन्, तपाईँहरूले आयोजना गर्नुभएका हरेक इभेन्टहरू एकदमै सफल रहन् हामी यही कामना गर्दछौँ। र हामीलाई माया राणाजीले पनि सम्पर्क गर्नुभएको छ, हेज निवासी मायाजी आउनुभएको छ, नमस्कार एन्ड गुड मर्निङ रूपाजी, हजुर म पनि सुन्दैछु है भन्नुभएको छ। थ्याङ्क यू सो मच, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद, ज जसले जुन जुन स्थानबाट सुनिराख्नु भएको छ तपाईँहरू सबैलाई हाम्रो हृदयदेखि नै धेरै धेरै शुभकामना छ। अनि खेलमती लिम्बू आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, सुनौलो बिहानी कार्यक्रम सुनिरहेको छु रूपाजी जी, आज मलाई कोपिलामा रङ्ग छरियो फुल हाँस्न थाल्यो भन्ने भोलको गीत सुनाइदिनु होला भन्नुभएको छ, प्रतीक्षा साँच्नुहोला, म त्यो गीत पनि सुनाउने छु। तर अहिलेको लागि भने मैले तपाईँहरू सबैको लागि एउटा गीत यहाँ राखेको छु, स्वीकार्नुहोस्, यो गीतमा तपाईँहरूले पनि इन्जोय गर्न सक्नुहुनेछ।

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
0: यो PFBS

योगेश्वर अमात्यले गाउनुभएको यो मिठो गीतको लागि नगेन्द्रजीले रिक्वेस्ट गर्नुभएको थियो र आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई योगेश्वर अमात्यको स्वरमा कुनै एउटा गीत भन्नुभएको थियो. मैले यही सिन्धुलीगढी घुमेर हेर्दा भने बोलको गीत राखिदिएको थिएँ. आशा छ तपाईँले इन्जोय गर्नुभयो होला र अन्य श्रोताहरूले पनि इन्जोय गर्नुभयो होला. आउनुहोस् अब भने मद्दत समूहको रेगुलर मन्थली मिटिङ हुन गइरहेको छ. मद्दत समूहले रेगुलर गर्ने मन्थली मिटिङमा यो कहिले कहाँ हुँदैछ भने बुधबार 23 सेप्टेम्बरको दिनमा दिनको 2 बजेदेखि 4 बजेसम्म हुँदैछ नर्थ क्याम्प फानबरमा. र त्यहाँ विभिन्न वक्ताहरूले आफ्नो विचारहरू व्यक्त गर्नुहुनेछ. अझ विशेष गरेर हाम्रा सिनियर बाबा आमाहरूको लागि अत्यन्त उपयोगी कुराहरू पनि हुनेछन्. मिस्टर सोम थापा आउनुहुनेछ. उहाँ इजी फार्मासीबाट उहाँले मेडिकल सर्भिस र उहाँहरूले फ्री कस्टमा प्रोभाइड गर्नुहुनेछ. अनि त्यस्तै गरी सोम घले, उहाँ नेब्रिज हो, नेब्रिजबाट सोम घले ज्यूले उहाँले यङहरूको लागि भनौँ न यङ जेनेरेसनको लागि जबको विषयमा जानकारी गराउनुहुनेछ. अनि त्यस्तै गरी पिसिसिओ दुर्गा थापाजीले भने पुलिस सपोर्ट र हाम्रो कम्युनिटिजहरूमा के कस्ता भइरहेका छन् अनि कसरी हामी सतर्कता अप्नाउन सकिन्छ विशेष गरेर हाम्रा सिनियर भेटरान्सहरूको लागि. अनि सिनियर हाम्रा भेटरान्सहरू भन्नाले त्यहाँ सबै हाम्रा सिनियर बाबा आमाहरू सबै सबैको लागि हामी कसरी हिँडडुल गर्नुपर्छ, कसरी अब बाटो काट्नुपर्छ होइन, अनि तपाईँलाई कुनै समस्या भयो भने कहाँ कसरी सम्पर्क गर्न सकिन्छ आदि इत्यादिको विषयमा हाम्रो कम्युनिटीलाई उहाँले सपोर्ट गर्नुहुनेछ. र यस विषयमा विष्णु श्रेष्ठज्यू हुनुहुन्छ ट्रस्टी मद्दत समूहबाट. ओके, यो जानकारी सँगसँगै आउनुहोस् अब भने पोखिएर घामको झुल्का भन्ने बोलको गीत सुन्न र सुनाउनको लागि हामीलाई सम्पर्क गर्नुभएको छ पुनमजी. उहाँले नारायण गोपालको स्वरमा मिठा मिठा गीतहरू छन् दिदी, मलाई पोखिएर घामको झुल्का भन्ने बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ. पुनमजीले पनि आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झना भन्दै यस विकेन्डमा रमाइलो गर्नुहोला भन्नुभएको छ. आउनुहोस् फेरि पनि एकचोटि हामी नारायण गोपालको स्वरमा मिठो गीत सुनाऊ.

0: त्यसैले त तिमीलाई बोलाउँ बोलाउँ लाग्छ है। मिठो एउटा गजल हामीले सुन्यौँ नारायण गोपालको स्वरमा। समय बिहानको 9:36 गएको छ श्रोता। आजकै दिनमा हुने अर्को एक कार्यक्रममा आज शनिबार 19 सेप्टेम्बरको दिनमा मगर्सगढ ट्यालेन्ट हुँदैछ। मगर्सगढ ट्यालेन्ट कहाँ कहिले कसरी हुँदैछ त? मगर युथको प्रेसिडेन्ट हुनुहुन्छ दीपक थापा पैथाने भाइ, हामी उहाँसँग कुराकानी गरौँ। हेलो दीपक भाइ, नमस्ते। हजुर, तपाईँ सुन्दै हुनुहुन्छ? गुड, एकदमै खुसी लाग्यो। र तपाईँहरूले आयोजना गर्नुभएको यो मगरगढ ट्यालेन्ट यसपटक कतिऔँ पटक हुँदैछ?
1: थ्याङ्क यू सो मच दिदी, एकदम राम्रो क्वेसन गर्नुभयो। यो चाहिँ 9 संस्करण हो आज चाहिँ।
0: हजुर,
1: हाम्रो चाहिँ मगर युथ युके चाहिँ 2016 स्थापना भएको हो। सो 2017 हामी रेगुलर गरिराखेका छौँ र बिचमा चाहिँ कोभिडको कारणले गर्दाखेरि एक वर्ष चाहिँ गर्न पाएनौँ, त्यसपछि चाहिँ अहिले हामी लगातार गरिरहेका छौँ दिदी।
0: ओके, र यसपटकको यो मगरगढ ट्यालेन्टमा के कस्ता एक्टिभिटिजहरू हुनेछन् भनौँ न, अब पार्टिसिपेन्टहरूको स्किल्सहरू अनि कुन कुन क्याटेगोरीमा हुनेछ भाइ?
1: हजुर दिदी, थ्याङ्क यू सो मच फेरि पनि क्वेसनको लागि। हामी चाहिँ अब हामी यहाँ युकेमा जो जति भाइ बहिनीहरू हुनुहुन्छ र हाम्रो कुनै पनि एजको बााउन्ड्री छैन, जति वर्षको एजकोले नै हामीसँग पार्टिसिपेट हुन सक्नुहुनेछ र स्किल चाहिँ उहाँहरूसँग जे छ, उहाँमा प्रतिभा जे छ त्यही नै प्रस्फुटन गर्ने हो। सो डान्स, सिङ्गिङ, अब स्टोरी टेलिङ होइन, उहाँसँग जे छ एक्टिङहरू जे गर्दा नै हुन्छ दिदी।
0: ओके, पक्कै पनि त्यो नै हो ट्यालेन्ट भनेको होइन। र अब कसैले हँसाउनुहुन्छ होला, कसैले एकदमै राम्रो होइन गीतहरू गाउनुहुन्छ होला, कसैले डान्स गर्नुहुन्छ र उहाँहरू मध्ये कतिले म्युजिक पनि सुनाउनुहुन्छ होला। ओके, अब यसपटक कतिजना हुनुहुन्छ पार्टिसिपेन्टहरू?
1: हजुर, हामीले चाहिँ अलिक धेरै आश गरेको थियौँ तर त्यही त हो, अब युकेमा सबै व्यस्त हुनुहुन्छ है, व्यस्त लाइफ चलिरहेको छ। सो त्यही पनि हाम्रो 12 पार्टिसिपेन्ट भाइ बहिनीहरू हुनुहुन्छ। यतिमै पनि हामी एकदमै खुसी छौँ दिदी।
0: वाउ, हो नि, 12 भनेको एकदमै धेरै पनि हो भाइ होइन। अब हुन त अझ त्योभन्दा धेरै आउनुभयो भने राम्रो हुने थियो। यो मगरको ट्यालेन्टमा मगर मात्रै आउनुपर्ने हो कि अमगरहरू पनि आउनु सक्नुहुन्छ?
1: एकदम राम्रो क्वेसन, धेरैले यो एकदम क्वेसन गरिराख्नुहुन्छ हामीलाई पनि। सो अब हाम्रो टाइटल नै मगर्स गट ट्यालेन्ट भएको कारणले गर्दाखेरि डेफिनेटली मगरको बच्चाहरू, ड्याडी अथवा मम्मी एकजना मगर भयो भने मात्र उहाँले चाहिँ पार्टिसिपेट हुन पाउनुहुन्छ। हाम्रो इच्छा पनि इन द फ्युचर नट ओन्ली मगर, हामी चाहिँ सबै नेपालीलाई हुने गरेर, समग्र रूपमा हुने गरेर हामीले चाहिँ सोचिरहेका छौँ, तर अत्यन्तै गाह्रो छ दिदी
0: है, साँच्चै नै
1: समुदायको लागि यति गाह्रो हुन्छ, होल समुदायको लागि गर्दाखेरि चाहिँ अलिकति गाह्रो नै हुन्छ, त्यो चाहिँ हामीले फ्युचरमा एकदम सोचिरहेको छौँ।
0: अब यो ट्यालेन्ट प्रदर्शनी गर्ने भनेपछि त पक्का पार्टिसिपेन्टहरू पनि एकदमै राम्रो प्रिपेयर भएर आउँछन् होइन? अब यो जजेसहरूलाई पनि एकदमै गाह्रो हुन्छ जस्तो मलाई लाग्छ, अनि यसको भोटिङको आधार कस्तो छ, अनि त्यस्तै गरी जजेसहरू को को हुनुहुन्छ?
1: ओके, थ्याङ्क यू सो मच दिदी क्वेसनको लागि। या सदा जस्तो हाम्रो भोटिङ चाहिँ 30% हुन्छ भने जजको चाहिँ 70% हुन्छ। जजलाई चाहिँ हामीले धेरै नै उहाँलाई जिम्मा दिएका छौँ। त्यो जजको लागि चाहिँ अब प्लेब्याक सिङ्गर, हामी एकदम चर्चित गीतहरू गाइसक्नु भएको है, 900+ छ हाम्रो युकेमै बस्नुहुन्छ सर्मिला बर्देवा दिदी, उहाँलाई नै लिनको लागि अत्यन्तै गाह्रो भयो, उहाँको व्यस्त समय बावजुद पनि अहिले 3 बल्ल अहिले पाएको छौँ दिदीलाई। सो अनि अर्को चाहिँ कविता घरती मगर दिदी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो 5 मगरका ट्यालेन्ट पनि जज हुनुहुन्थ्यो, सिङ्गर नै हुनुहुन्छ प्लस डान्सर, अब युकेमा चाहिँ उहाँले धेरै कोरियोग्राफीहरू पनि सक्नु भएको छ र सयपट्री कल्चरल ग्रुपको चाहिँ राम्रो हुनुहुन्छ उहाँ चाहिँ,
0: असाध्यै उहाँको डान्स पनि असाध्यै राम्रो छ।
1: हजुर, दीप कोके गुरुङ चाहिँ नेपालदेखि पाल्नु भएको छ, युकेमा जुन किरी मुभी लिएर आउनु भएको छ, उहाँको चारदान हुँदैछ एम्पायर हलमा, सुन्नु भएको छ भने अब जो जसको टाइम मिल्छ उहाँलाई पनि आएर सपोर्ट गरिदिनु होला। उहाँ पनि म्युजिक डिरेक्सन गर्नुहुन्छ, कोरियोग्राफर उहाँको, अनि आई थिङ्क 1400+ उहाँले म्युजिक भिडियो गरिसक्नु भएको छ
0: है। उहाँको नाम के भन्नुभयो रे?
1: दीप कोके गुरुङ। या धेरै विशेष गरेर कल्चरल गीतहरूमा एकदम राम्रो छ उहाँको। तिनवटा ठुलो मुभी पनि गरिसक्नु भएको छ, र अर्को चाहिँ हाम्रो भाइसप नेपालको पहिलो महिला भनौँ न विनर हाम्रो निता थापा बहिनीको चाहिँ स्पेसल गेस्टको रूपमा आउँदै हुनुहुन्छ। जो जतिले सुन्नु भएको छ विशेष गरेर हामी युथले मात्र गर्न एकदम गाह्रो छ, विशेष गरेर हामीलाई जतिले स्पोन्सर गर्नुभयो हाम्रो मेरुदण्ड नै हुनुहुन्छ, सो उहाँलाई एकमुष्ट रूपमा सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु जो जतिले सुन्नु भएको छ। विशेष गरेर मगर युथ युके अर्गनाइज बाई मगर युथ भए तापनि हाम्रो सपोर्ट गर्ने चाहिँ सेन्ट्रल मगर सङ्घ हुनुहुन्छ, महिला मगर सङ्घ हुनुहुन्छ, अनि 12 ब्रान्चेसहरू हुनुहुन्छ, उहाँले हरेक वर्ष हामीलाई सपोर्ट गर्नुहुन्छ। र विशेष गरेर युकेमा जति पनि नेपाली बिजनेसेसहरू हुनुहुन्छ उहाँले पनि धेरै हेल्प गर्नुभएको छ, हामीलाई सधैँ सपोर्ट गर्नुहुन्छ। र इन्डिभिजुअली स्पोन्सर लाइक भिआइपी स्पोन्सर टिकट काटेर नेपाली जो जति आउनुभएको छ सबैले एकदम सपोर्ट गर्नुहुन्छ कि हाम्रो युथहरूलाई चाहिँ विशेष गरेर, तर थाहा भएन किन हो है, एकदम
0: यो त एकदमै राम्रो कुरा सुनाउनु भयो भाइ।
1: जो जतिले सुन्नु भएको छ सबै स्पोन्सरहरूलाई एकमुष्ट रूपमा मगर सङ्घ युके युथको तर्फदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु दिदी।
0: थ्याङ्क यू सो मच भाइ। अनि यो कार्यक्रम आजको दिनमा कहाँ कहिले कसरी गर्दै हुनुहुन्छ तपाईँहरू?
1: यो कार्यक्रम चाहिँ लास्ट इयर नै स्प्रिङ वेस्ट एकाडेमीमा भएको थियो यो भेनमा, हामीले यो चाहिँ सेकेन्ड टाइम हो, र सबैलाई यहाँ पाइ परेको कारणले गर्दाखेरि सबैको फिडब्याक नै गर्नु, पार्किङहरू पनि फ्री छ र सबैलाई सजिलो हुनेले गर्दाखेरि यो वर्ष नि यहीँ गऱ्यौँ। हाम्रो मेन युथको उद्देश्य चाहिँ अब हाम्रो मगरसँग 12 ब्रान्चेसहरू छ नि त दिदी, अनि एभ्री इयर चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट ब्रान्चेसमा गएर गर्ने भन्ने प्लान हो, तर अलिकति गाह्रो हुँदो रहेछ कि एभ्री इयर भेन चेन्ज गर्दाखेरि मान्छेहरूलाई नि कन्फ्युज हुने, अनि त्यस्तो कहिले चाहिँ हामीले अब हल्ले पाउँदैन भने जस्तो पाउँदैन है, त्यही भएर अहिले चाहिँ जस यहाँ चाहिँ एकदम राम्रो छ, सबैलाई पाइपर्छ, राम्रो हल व्यवस्थित भइरहेको छ, त्यही भएर हामी सेकेन्ड इयर नै हिँड गर्दैछौँ, आई थिङ्क थर्ड इयर नै हिँड गर्छौँ होला। अब हाम्रो कार्यक्रम चाहिँ 12 गेट ओपन हुन्छ र 1 चाहिँ हामीले सुरु गर्ने टार्गेट छ, र 8 हुने टार्गेट छ, र प्राइजको रूपमा चाहिँ एडभान्समा 25 डोरमा 30 अनि 12 लागि फ्री छ, अनि 12-18 लागि चाहिँ 20 छ विथ स्टार्टर एन्ड मेन कोर्स।
0: हो, आज तपाईँहरूको यो युथ कार्यक्रम अब मगरगढ ट्यालेन्टमा मगर युवाहरूले सञ्चालन गर्नुभएको यो प्रोग्राम एकदमै इन्ट्रेस्टिङ छ भाइ। त्यसै गरी आजकै दिनमा फेरि तपाईँकै सोही भेनुमा यो एनआरएनए कप पनि हुँदैछ नि होइन, 9-a-side फुटबल टुर्नामेन्ट।
1: हो, आज एनआरएनए कप चाहिँ हामी चाहिँ इन्डोर भयो भने उहाँहरूको चाहिँ आउटडोर छ, त्यो मान्छेहरू आउनुभयो भने चाहिँ 2-in-1 हुन्छ क्या, आज चाहिँ हेर्न पाइयो आफ्नो कल्चर
0: फुटबलमा
1: लागि, अनि बाहिर चाहिँ फेरि फुटबल पनि छ, मैले साथीहरूलाई भनेको छु क्या, अनि हाम्रो चाहिँ अब 25 2 meal कोर्स चाहिँ खाना सहित हो नि त,
0: हेर्नु
1: अनि यता खाना आउनु फेरि उता हेर्नु त यता नि हेर्नु भनिरहेको छु क्या, सो पनि राम्रो उपस्थिति हुनुहुन्छ होला। लास्ट इयर चाहिँ 350 आउनु भएको थियो, अहिले चाहिँ मोर देन 350 भन्दा नि अब लाइक
0: हेर्नुहोस् न भाइ, तपाईँले रिक्वेस्ट गर्नुभएको थियो, अब के गर्ने, कति प्रोग्रामहरू जुत्छ होइन, त्यस कारण यसपटक मेरो एकदमै आउने चाहना थियो। हजुर हो,
1: अर्को वर्ष चाहिँ म अध्यक्ष भएको लास्ट कार्यकाल हो, त्यसमा चाहिँ जसरी भए पनि उपस्थित भइदिनु होला।
0: स्योर स्योर भाइ, नेक्स्ट इयर भने जसरी भए पनि म आउनेछु, यसपटक आउन सकिएन।
1: आई थिङ्क फर्स्ट विक अथवा सेकेन्ड विक गर्छ होला
0: अवश्य, अनि भेन्यू पनि तपाईँले भने जस्तै अवश्य अवश्य भाइ, हामी आउने नै छौँ कुनै दिन, यो वर्ष एकदमै यो विभिन्न भनौँ न एकदमै प्रोग्रामहरू जुधेर आउन सकिएन, नेक्स्ट इयर भने कसो नमिल्ला त होइन, कति वर्ष भयो यो आउन खोजेको तर पनि मिलिरहेको छैन, यो वर्ष आउन सकिएन भाइ, अब नेक्स्ट इयर भने डेफिनेटली हामी आउनेछौँ। आज तपाईँहरूले गर्ने यो कार्यक्रममा विनरले कुन प्राइज पाउनुहुन्छ, के छ विनरको लागि, कस्तो प्रकारको छ?
1: अब हामीसँग त्यस्तो धेरै अमाउन्ट दिन त सकिँदैन, तर अमाउन्ट भन्दा पनि विदेशमा आफ्नो कला संस्कार संस्कृति संरक्षण गर्ने हेतुले नै विशेष गरेर हामी ट्यालेन्ट प्रशोधन गर्नको लागि गरेका हौ। एमाउन्टले त म्याटर गर्दैन होला, तर पनि हामीले सकेको चाहिँ विनरलाई चाहिँ 500 pounds टोकन अफ लभ छ, सर्टिफिकेटहरू भइहाल्यो, अनि सेकेन्डलाई चाहिँ 300 छ,
0: अनि विशेष
1: 250 छ,
0: थर्डलाई 250 pounds
1: छ। हामीले भन्नुपर्छ फर्स्ट प्राइज चाहिँ लास्ट इयरदेखि चाहिँ सेन्ट्रल मदरसन युकेले स्पोन्सर गरिराख्नु भएको छ, सेकेन्ड प्राइज चाहिँ अब मगर महिला सङ्घले, अनि थर्ड प्राइज चाहिँ हामी युथले, हामीसँग पैसा छैन त्यही भएर थर्ड प्राइज गरेको छ।
0: पैसा भन्ने कुरा ठुलो कुरा होइन, तपाईँले भने जस्तै होइन, त्यो अमाउन्टले कुनै म्याटर गर्दैन, तर फर्स्ट सेकेन्ड थर्ड हुनु नै त्यो नै सबैभन्दा ठुलो कुरो हो। अनि अझ अर्को कुरा त जति पार्टिसिपेन्ट हुनुहुन्छ उहाँहरू अलरेडी विनर नै हो होइन, सबैको ट्यालेन्ट छँदैछ हो। अब हाम्रो
1: यो प्राइजको पनि अब मेरो कार्यकाल फर्स्ट कार्यकाल लास्ट इयरदेखि नै मगर सङ्घले यसरी गरिदिनु भएको छ, उहाँलाई एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। धेरैले सुन्नुहुन्छ तपाईँको बिआरबिएस रेडियो चाहिँ युकेमा होइन,
0: मामाहरूले
1: माइजेले भन्नुहुन्छ कि दीपक बाबु तपाईँको सुनेको थिएँ नि मैले,
0: अनि दीपक भाइ तपाईँ
1: धेरैचोटि भइसक्यो।
0: हजुर दीपक भाइ, तपाईँ त मल्टी ट्यालेन्टेड हुनुहुन्छ, तपाईँको यो युवाहरूसँग जोडिएर काम गर्ने छँदैछ, अनि तपाईँ एकदमै भिडियोमा पनि होइन यो गीत सङ्गीतको भिडियो भिजुअल पनि बनाउनु भएको छ, अभिनय गर्नुभएको छ, आफै गीतकार हुनुहुन्छ, अनि तपाईँ हिरो पनि हो, अनि तपाईँ एकदमै मल्टी ट्यालेन्टेड। तपाईँ अहिलेसम्म सिङ्गल हुनुहुन्छ कि कतै मिङ्गल भइसक्नु भयो दीपक भाइ, म सोध्न सक्छु? ओके, एकदमै डिप्लोमेटिक आन्सर दिनुभयो, थ्याङ्क यू भेरी मच दीपक भाइ, इन्जोय गर्नुहोला।
1: थ्याङ्क यू दिदी, हामी त यहाँ हलको प्रिपरेसन गर्दैछौँ, हिजो पनि राति इभिनिङमा आएर 11 बजीतिर फर्केको, सो हामी अहिले 7 बजी आएर सबै तयारी हुँदैछ।
0: हजुर
1: टाइम दिनुभयो त्यसको लागि दिदीलाई, अनि दिदीको सम्पूर्ण टेक्निसियन दाजुहरू हुनुहुन्छ मामाहरू सबैजनालाई थ्याङ्क यू सो मच, अनि जो जतिले सुनिराख्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद, अनि स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला भन्दै बिदा हुनुहोला दिदी।
0: जरुर जरुर दीपक भाइ, थ्याङ्क यू सो मच आज तपाईँहरूले आयोजना गर्नुहुने मगरगढ ट्यालेन्ट एकदमै सम्पूर्ण रूपले यो सुखद रूपमा तपाईँहरूले सफलतापूर्वक सम्पन्न गर्नुहोला, यसको धेरै धेरै शुभकामना, र अग्रिम रूपमा जति पनि पार्टिसिपेन्टहरू हुनुहुन्छ उहाँहरू सबैलाई शुभकामना छ, चाहेर पनि समयको अभावले आउन सकिएन, तपाईँहरूको इन्भिटेसन हामीले एक्सेप्ट गऱ्यौँ तर समयको अभावले आउन सकिएन, नेक्स्ट इयर भने हामी जरुर आउनेछौँ भनेर अहिले नै बाचा गर्न पनि कस्तो गाह्रो। ओके, हामी चाहिँ पछि भेटौँला, दीपक भाइ इन्जोय गर्नुहोला, तपाईँहरू सबैलाई धेरै धेरै शुभकामना।
1: हुन्छ दिदी ल, थ्याङ्क यू सो मच सबैजना, बिएबिएस रेडियो, थ्याङ्क यू, बाई बाई,
0: थ्याङ्क यू भाइ, थ्याङ्क यू, बाई बाई। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो हाम्रो दीपक थापा मैथाने भाइसँग हामीले कुराकानी गरिरहेका थियौँ, आजको दिनमा उहाँहरूले आयोजना गर्नुभएको मगरगढ ट्यालेन्ट आज हुँदैछ, र यो विषयमा उहाँहरूले जानकारी गराउँदै हुनुहुन्थ्यो, तपाईँहरूले पनि सुन्ने मौका पाउनुभयो होला। आज विशेष गरेर यो कार्यक्रम शनिबार 19 सेप्टेम्बरको दिनमा हुँदैछ, मगर युथ एसोसिएसन युकेका अध्यक्ष दीपक थापा मैथाने भाइले गर्दै हुनुहुन्थ्यो, स्प्रिङ वेस्ट एकाडेमीमा अहिले उहाँहरूले तयारी गर्दै हुनुहुन्छ, इन्जोय गर्नुहोला भन्दै अब भने हामीलाई खेलमती लिम्बुजीले रोज्नु भएको गीत सुनौ। आशा भोसले गाउँदै हुनुहुन्छ, कोपिलामा रङ्ग चढ्यो।

0: PFVS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

अब यो गीतलाई यहीँ रोक्दै हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ श्रोता. हामीलाई यो समयमा ओम गुरुङज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि गौरी गुरुङजी पनि आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुन्नु भएको रहेछ र थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँहरू सबै सबैलाई. तपाईँको यो कार्यक्रम सुनिरहेको छु भनेर हामीलाई गौरी गुरुङजीले पनि सम्पर्क गर्नुभएको छ. यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र ओके, उहाँले हाम्रो गौरीजीले मेरो श्रीमानको विपासना कोर्सको गरेर उहाँ घर फर्किँदै हुनुहुन्छ भनेर उहाँलाई विपासना अन्तर्गतको गीत सुनाउन चाहनु भएको थियो. अब यो गीत मैले यहाँ सुनाउन सकिरहेको छैन, समय एकदमै थोरै छ. र त्यस्तै गरी हामीलाई अर्को श्रोता हुनुहुन्छ, पुनम टुकुचाजी, उहाँले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ. माफ गर्नुहोला, आज समय एकदमै थोरै भयो है, म यो समयलाई रोक्नै सक्दैन र यो गेट बन्द हुन्छ. त्यसपछि भने तपाईँले बिएबिएस काठमाडौँबाट अर्को कार्यक्रम सुन्न सक्नुहुनेछ. अनि एवं रीतले हामी अन्य कार्यक्रमहरू तपाईँको साथमा राख्दै जानेछौँ. आज मैले विशेष गरेर तपाईँहरूको लागि गीत सुनाउने कोसिस गरिरहेको थिएँ र हजुरहरू अझै सकभर टाइमिङमा आइदिनु भयो भने गीत सुनाउन सजिलो हुन्छ. नेक्स्ट टाइम जरुर म तपाईँहरूको गीत सुनाउनेछु. र यो गीत हाम्रा धेरै साथीहरूलाई सुनाउँदै आजको यस कार्यक्रमबाट म पनि छुट्टिन्छु. तपाईँको बाँकी पल सुमधुर रहोस्. नमस्ते, बाई बाई.

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: गत भदौमा 5,09,24,00,000 बढीको विद्युत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यो अवधिमा भारत र बङ्गलादेशहरूतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिटभन्दा बढी विद्युत 3,64,00,000,000 बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत विद्युत निर्यातबाट 1,44,49,00,000 आमदानी भएको छ। भोटेको सिपाहीबाट सिलिमे तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि बङ्गलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो।
4: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन्।
3: भोटेकोसी बाढीपछि बेवत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकका पत्रकार थामी गएको भदौ 10 गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँका पिता दिलबहादुर थामीले प्रतीकात्मक शवमा दागपत्ती दिनुभएको छ। 2 दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय थामीले एसपिसिएफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा काम गर्नुभएको थियो। उहाँ पत्रकारिता अध्यापन, प्रशिक्षण र लेखनमा समेत सक्रिय हुनुहुन्थ्यो। भदौ 10 गते चिनको केरिङमा हुने कार्यक्रममा सहभागी हुन थामी भदौ 9 गते रसुवागढीतर्फ जानुभएको थियो। त्यसै त उहाँ सम्पर्कविहीन हुनुहुन्छ। भोटेकोसी बाढीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्।
5: बाढीले 63 वटा शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीडितलाई राख्न विद्यालयमा होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण, नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 वटा अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बाल बालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बाल बालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ।
3: अमेरिकाले आर्कटिक क्षेत्रमा सैनिक उपस्थितिका लागि डेनमार्कसँग सम्झौता गरेको छ। डेनमार्क मातहतको ग्रिनल्यान्डलाई बलजफ्ती आफ्नो बनाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि विभिन्न चरणमा वार्ता भएका थिए। नेटोका लागि अमेरिकाका पूर्व राजदूत एभो डाल्डिरका अनुसार सम्झौतापछि के उपलब्धि भयो भन्न गाह्रो छ।
6: Denmark will remain the territory. It will be part of the Kingdom of Denmark. I don't think that the president has achieved what he wanted to achieve, which is an American flag firmly planted in Greenland. That's just not going to happen.
3: बिसौं एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिता असोज 18 गतेसम्म आइजी प्रिफेक्चर र नागोया शहरमा आयोजना हुन लागेको हो। खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सहभागी हुने खेलाडीमा 57 महिला र 78 पुरुष रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले बताउनु भएको छ। सबै गरेर 211 जना सहभागी हुनेछन्। 2023 चिनको हाङसाउमा भएको एसियाली खेलकुदमा नेपालबाट 253 खेलाडी सहभागी भएका थिए। मेहताका अनुसार नेपालबाट कबड्डीमा सबभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सीमा 7 खेलाडी सहभागी हुँदैछन्। साथै एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6-6 जना तथा पौडी र टेनिसमा 5-5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। यस्तै ब्याडमिन्टन गल्फ र सफ्ट टेनिसमा 4-4 तेक्वन्दोमा 3 तथा आर्चरी साइक्लिङ ऱ्याफ्टिङ एन्ड क्यानोइङ स्केट एन्ड स्केट बोर्डिङ र स्क्वासमा 2-2 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्. अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: BFBS Gorkha Radio.
2: BFBS, the forces station. Backs the music. The forces.

0: માં અને સ્માર્ટ સ્પીકર માં બનહોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો
1: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट तीन सुरुङमा फेला परेका एघार शव आज बाहिर निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले ती शव फेला पारेकोमा निकालिएको नेपाली सेनाले जनाएको छ। यसअघि हिजो 18 शव भेटिएका थिए। भदौ 10 गतेको हिमबाडीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ। बाढीपछिको उद्धार राहत उडान पठाउन नछाडिएको भारतीय विदेश मन्त्रीले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम बागले भारतमै रहेका बेला विदेश मन्त्री एस जयशंकरले थप 11 टन सामानसहित विमान पठाएको बताउनु भएको छ। औषधि, फोरेन्सिक सामान, त्रिपाल, सुत्ने झोला लगायत सामान पठाइएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले राहत लिएर नवौं पटक भारतीय वायुसेनाको विमान पठाएको छ। संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाइरहेका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले पनि जलेर पुनस्थापना गरिएको च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत ध्रुवमा लागेको ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको संविधान सरकार लक्षित गर्नुभएको छ।
2: राजनीतिक दलहरूसँग सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मुलुक भोटे कोसेर त्रिशोलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि के पत्ता हुनुहुन्छ। तर सरकार यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत छ। भोलि नेपालको संविधानलाई छेडखानी गर्नका लागि अनेक प्रकारका प्रपञ्च गरिरहेको छ।
1: नेकपाका संयोजक प्रचण्डले आफ्नो सन्देशमा अनिश्चित ठाउँबाट संविधान लक्षित प्रहार भइरहेको दावी गर्नुभएको छ।
3: अहिले कहीँ न कहीँ कतै न कतैबाट धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौँ।
1: कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया सुरु भएको छ। केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले बताउनु भएको छ। सभापति थापाले संविधान दिवसकै दिन सुरु भएको कार्यक्रमले संविधानका मूलभूत मान्यतामा आफ्नो अडान थप प्रष्ट पार्ने बताउनु भएको छ।
4: नेपाली कङ्ग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जागरणा गर्नेछौँ। तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ, जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
1: कङ्ग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ, नगर र वडावडामा अधिवेशन गर्न लागि हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको सम्झाउनु भएको छ।
4: त्यसैले यो अधिवेशन हाम्रा बिचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो थियो भन्ने कुरालाई हामीले वडा अधिवेशन क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
1: नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएको छ। सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रति प्रदीप जङ केसीले स्वागत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनका रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एनडियु लगायत सैनिक तालिम तथा शिक्षण संस्था एवं इकाइहरूको अवलोकन समेत गर्नुभएको छ। बेजिङमा आयोजित 13 बेजिङ स्याङसान फोरममा पनि सहभागी भएका सिग्देल एक साता लामो भ्रमणका लागि चीन जानुभएको हो। चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको भाले हात्ती रोनाल्डोको अन्तिम संस्कार गरिएको छ। 20,000 ताल नजिक करेन्ट लागेर मृत्यु भएको हात्तीको अन्तिम संस्कार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनु भएको छ। हात्तीको अन्तिम संस्कारमा गाड्नु अघि धार्मिक विधि अपनाइएको थियो। हात्तीको मृत्युमा मान्छेकै जस्तो सेतो कपडा लगाएर धुपबत्ती बाल्ने शोक मान्ने गरिन्छ। हिन्दू संस्कृतिमा हात्तीलाई गणेश भगवानको प्रतीक मानिन्छ। नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा हात्तीको मृत्यु भएको हो। हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोस्ट 700 मिटर टाढा रहेको छ। निकुञ्ज प्रशासनका अनुसार चौरामा रहेको हात्ती शर्मा मात्र रोनाल्डोका 33 बच्चा छन्। 53 वर्षीय रोनाल्डोका अझै 6 हात्ती गर्भवती छन्। हात्तीले 22 जनाको ज्यान समेत लिएको छ। खबर यति नै, नमस्कार।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
4: BFBS, the forces station.
5: Backs the music.
4: The forces.

0: अन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: रेडियो गोर्खा रेडियो
3: परराष्ट्र मन्त्री शिशिर खनाल भोलि अमेरिका जानुहुने भएको छ संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन खनालसहितको टोली न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम छ खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी मंगलबार अमेरिका प्रस्थान गर्नुहुनेछ शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ एक वर्ष अघि सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नु भएको छ
4: मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन 10 महाभारत लडेर आएको यहाँ आइपुगेको तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु
3: संविधान दिवसका अवसरमा पार्टी मुख्यालयमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले गीतको सन्दर्भ कुटाएर आफ्नो मार्गबाट विचलित नहुने बताउनु भएको छ
4: यस्ता झुट समाचार सम्प्रेषण किन गर्नु पर्यो अर्को साथी फलानु अध्यक्ष हुने अरे फलानु महासचिव हुने अरे भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ कति खेती गरे कुन्ती मकानको एउटा गीत छ म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर एमाले आफ्नै बाटो हिँड्छ तिमीहरू खुट्टा तान्दै गर केही फरक पर्नेवाला छ
3: ओलीले महाभारत युद्ध कथाको प्रसङ्ग पनि उठान गर्नुभएको छ
4: यत्रो हमला छ अचाक्ली बाढ वर्षा भएपछि भीष्म पितामह पनि सरसैयामाथि ढालेका अर्जुन शिखण्डी यिनीहरूले नै हानेका थिए भीष्म पितामहलाई सैका स्वयं पारेर शिखण्डी अगाडि राखेर अहिले पनि शिखण्डीहरू त अगाडि राखेकै छन् तर पनि भीष्म पितामह पनि सरसैयामाथि ढलेका थिए केपी ओली सरसैयामा ढलेको छैन खडै छ
3: गत भदौमा 5,09,24,00,000 बढीको विद्युत निर्यात भएको छ नेपाल विद्युत प्राधिकरणका अनुसार यो अवधिमा भारत र बङ्गलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिटभन्दा बढी विद्युत 3,64,00,000,000 बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत विद्युत निर्यातबाट 1,44,49,00,000 आमदानी भएको छ पोटेको सिपाडीबाट सिलिमे तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेल किन्ने देशमाथि कारवाही प्रक्रिया थालेकोमा अमेरिकालाई धन्यवाद दिनुभएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि जेलेन्स्की खुसी हुनुभएको हो थप जानकारी बीबीसीका सरा स्मिथबाट
5: Other nations who are keeping Russia afloat by buying their energy could face 100% sanctions on goods that they are exporting to the United States. But it doesn't trigger that automatically. What it does is allow President Trump to make the choice as to whether he wants to do that on the biggest purchasers of Russian energy. Now, they include countries like China and India, and there are lots of other reasons why he may not want to impose punitive sanctions on those countries.
3: अमेरिकाले आर्कटिक क्षेत्रमा सैनिक उपस्थितिका लागि डेनमार्कसँग सम्झौता गरेको छ डेनमार्कमा तहतको ग्रिनल्यान्डलाई बलजफ्ती आफ्नो बनाउने राष्ट्रपति ट्रम्पको धम्केपछि विभिन्न चरणमा वार्ता भएका थिए नेटोका लागि अमेरिकाका पूर्व राजदूत एभो डाल्डरका अनुसार सम्झौतापछि के उपलब्धि भयो भन्न गाह्रो छ
6: Denmark will remain the territory, it will be part of the Kingdom of Denmark. I don't think that the president has achieved what he wanted to achieve, which is an American flag firmly planted in Greenland. That's just not going to happen.
3: विश्व एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक सुरु भएको छ उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापा मगर र कबड्डीकी मानवती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नु भएको छ खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्दैछन् नेपालबाट सहभागी हुने खेलाडीमा 57 महिला र 78 पुरुष रहेका राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले बताउनु भएको छ टोलीमा सबै गरेर 211 जना छन्। सदस्य सचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सीमा 7 खेलाडी सहभागी हुँदैछन्। एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6 तथा पौडी र टेनिसमा 5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। ब्याडमिन्टन, गोल्फ र सफ्ट टेनिसमा 4, तक्वन्दोमा 3 तथा आर्चरी, साइक्लिङ, ऱ्याफ्टिङ एन्ड क्यानोइङ, स्केटबोर्डिङ र स्क्वासमा 2 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान अनुसार उपलब्धि पाउन नागरिक सरकारबाट मात्र सम्भव हुने स्मरण गराउनु भएको छ। प्रधानमन्त्री सभामुख लगायत राज्यका उच्च पदस्थ व्यक्तिलाई शीतल निवासमा बोलाएर गरिएको संविधान दिवसको कार्यक्रममा राष्ट्रपति पौडेलले संरचनात्मक लाभांशका कारण बनेको परम्परागत चरित्र सामना गरेर अघि बढ्न भन्नुभएको छ। उहाँले राज्यका गैर सैनिक व्यक्ति वा संस्थाले मुलुकको नेतृत्व गर्ने आधुनिक विश्वको परिस्थितिबाट नेपाल टाढा हुन नसक्ने उल्लेख गर्नुभएको छ।
1: त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ। संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक, अधिकार, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी यो सम्भव छैन।
0: दिवसले विकास के हो भन्ने सम्झाएको बताएका राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा रसुवा पारिपछिको विपत्ति पनि उल्लेख गर्नुभएको छ।
1: आजको दिन विपत्तिको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन हो। यो विपत्तिले हामीलाई सम्झाएको छ, विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो। यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु छ।
0: दिवसको मूल समारोह सैनिक मञ्च टुँडीखेलमा गरिएको थियो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट तीन सुरुङमा फेला परेका 11 शव आज बाहिर निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले ती शव फेला पारेकोमा निकालिएको नेपाली सेनाले जनाएको छ। यसअघि हिजो 18 शव भेटिएका थिए। भदौ 10 गतिको हिमबाडीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ। बाढीपछिको उद्धार राहत उडान पठाउन नछाडिएको भारतीय विदेश मन्त्रीले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारतमै रहेका बेला विदेश मन्त्री एस जयशंकरले थप 11 टन सामान सहित विमान पठाएको बताउनु भएको छ। औषधि, फोरेन्सिक सामान, त्रिपाल, सुत्ने झोला लगायत सामान पठाइएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता रणदीप जयसवालका अनुसार भारतले राहत लिएर 9 पटक भारतीय वायुसेनाको विमान पठाएको छ। भोटेकोसी बाढीका कारण 14,000 विद्यार्थी पढ्नबाट वञ्चित छन्।
2: बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीडितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण, नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बालबालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बालबालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ।
0: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले स्वागत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनका रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एनडियु लगायत सैनिक तालिम तथा शिक्षण संस्था एवं एकाइहरूको अवलोकन समेत गर्नुभएको छ। बेजिङमा आयोजित 13 बेजिङ स्याङसान फोरममा पनि सहभागी भएका सिग्देल एक साथ लामा भ्रमणका लागि चीन जानुभएको हो। रोबोटिक्स कोडिङ एआई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनौट प्रक्रिया आजदेखि सुरु भएको छ। निमा एजुकेसन फाउन्डेसनले आगामी वर्ष हुने कोडिभर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने विद्यार्थी छनौट प्रक्रिया सुरु गरेको हो। 7-18 वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने अन्तर्राष्ट्रिय प्रतियोगितामा 50 देशका प्रतिस्पर्धी हुने फाउन्डेसनले जनाएको छ। कोडिभर नेपालका कार्यक्रम संयोजक किरण श्रेष्ठले गत वर्ष इन्डोनेसियाको जाकार्तामा भएको सम्मेलन प्रतियोगिता अहिले थाइल्यान्डमा हुने बताउनु भएको छ। खबर यति नै, नमस्कार।

0: रसुवा बाढीमा परेका काभ्रेका तीनजनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। पाँचकाल एघारका राजकुमार गौतम, बनेपा दसका बालकृष्ण रञ्जित र प्रहलाद गिरीको कुशको शव बनाए परम्परा अनुसार दाह संस्कार गरिएको हो। दुईजनाको यसअघि नै शव फेला परेको थियो। काभ्रे पलाञ्चोकका 37 नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्। बाढीपछि हराइरहेका 37 जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासन सम्पर्कमा नआएको प्रशासन कार्यालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ। सिडिओ गोपाल कुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले समन्वय र पहल गरिरहेको जानकारी दिनुभएको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ। आज र भोलि देशका 6743 वडामा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा भने बाढीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदीश्वर नरसिंह केसीले उद्धार र राहतको प्रसङ्ग निकाल्नु भएको छ। एक वर्ष अघि सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नु भएको छ।
1: मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन 10 महाभारत लडेर आएको छु। यहाँ आइपुगेको यत्तिकै होइन। तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु, जनताका बिचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढौँ।
0: संविधान दिवसका अवसरमा पार्टी मुख्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले गीतको सन्दर्भ कुटाएर आफ्नो मार्गबाट विचलित नहुने बताउनु भएको छ।
1: यस्ता झुट समाचार सम्प्रेषण किन गर्नु पर्यो? अर्को साथी देखि फेरि फलानु अध्यक्ष हुने अरे, फलानु महासचिव हुने अरे, भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे। कति खेती गरे, कुन्ती मकानको एउटा गीत छ, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर। एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छ।
0: चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको भाले हात्ती रोनाल्डोको अन्तिम संस्कार गरिएको छ। 20,000 ताल नजिक करेन्ट लागेर मृत्यु भएको हात्तीको अन्तिम संस्कार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनु भएको छ। हात्तीको अन्तिम संस्कारमा गाड्नु अघि धार्मिक विधि अपनाइएको छ। हात्तीको मृत्युमा मान्छेकै जस्तै सेतो कपडा ओढाएर धुपबत्ती बाल्ने शोक मान्ने गरिन्छ। हिन्दू संस्कृतिमा हात्तीलाई गणेश भगवानको प्रतीक मानिन्छ। नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा हात्तीको मृत्यु भएको हो। निकुञ्ज प्रशासनका अनुसार सौराहामा रहेको हात्तीसारमा मात्र रोनाल्डोका 33 बच्चा छन्। अन्दाजी 45 वर्षीय रोनाल्डोका अझै 6 हात्ती गर्भवती छन्। उसले हालसम्म 22 मानिसको ज्यान समेत लिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेल किन्ने देशमाथि कारवाही प्रक्रिया थालेकोमा अमेरिकालाई धन्यवाद दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि जेलेन्स्की खुसी हुनुभएको हो। थप जानकारी बीबीसीका सराह स्मिथबाट।
2: Other nations who are keeping Russia afloat by buying their energy could face 100% sanctions on goods that they are exporting to the United States. But it doesn't trigger that automatically. What it does is allow President Trump to make the choice as to whether he wants to do that on the biggest purchasers of Russian energy. Now, they include countries like China and India, and there are lots of other reasons why he may not want to impose punitive sanctions on those countries.
0: 20 एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक सुरु भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सिङका चन्द्रबहादुर थापा मगर र कबड्डीकी मानवती विष्टले राष्ट्रिय झण्डा बोक्नु भएको छ। खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सहभागी हुने खेलाडीमा 57 महिला र 78 पुरुष रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले बताउनु भएको छ। टोलीमा सबै गरेर 211 गएका छन्। मेहताका अनुसार नेपालबाट कबड्डीमा सबभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सिङमा 7 खेलाडी सहभागी हुँदैछन्। एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6 तथा पौडी र टेनिसमा 5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। 43 खेल समावेश प्रतियोगितामा 45 देश तथा क्षेत्र र 1 शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। खबर यति नै। नमस्कार।
3: टिएफबीएस गोर्खा रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान अनुसार उपलब्धि पाउन नागरिक सरकारबाट मात्र सम्भव हुने स्मरण गराउनु भएको छ। प्रधानमन्त्री, सभामुख लगायत राज्यका उच्च पदस्थ व्यक्तिलाई शीतल निवासमा बोलाएर गरिएको संविधान दिवसको कार्यक्रममा राष्ट्रपति पौडेलले संरचनात्मक लाभांशका कारण बनेको परम्परागत चरित्र सामना गरेर अघि बढ्न भन्नुभएको छ।
4: त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ। संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक, अधिकार, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी यो सम्भव छैन।
3: उहाँले राज्यका गैर सैनिक व्यक्ति वा संस्थाले मुलुकको नेतृत्व गर्ने आधुनिक दुनियाँको परिस्थिति अँगाल्न सके मात्रै संविधानमा लेखेका कुरा पाइने उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा रसुवा बाढीपछिको विपत्ति पनि उल्लेख गर्नुभएको छ।
4: आजको दिन विपत्तिको पीडा सँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन हो। यो विपत्तिले हामीलाई सम्झाएको छ, विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो। यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु छ।
3: दिवसको मूल समारोह सैनिक मञ्च टोनीखेलमा गरिएको थियो। 12 संविधान दिवस मनाइरहँदा संविधान सभाका मस्यौदाकार समितिमा काम गरेका सदस्य दलबहादुर सुनारले चाहिने कानुन बनेमा मात्रै संविधानको सही कार्यान्वयन हुने बताउनु भएको छ।
5: ऐनहरू चाहिँ के भने निर्माण गर्नुपर्ने र त्यो ऐन निर्माण गरिसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने कुरामा ऐनहरू अझै पनि अब निर्माण हुन बाँकी छ, भनौँ, बन्न बाँकी नै छ। कतिपय अब निर्माण भइसकेका कानुनहरू पनि अब कार्यान्वयनको चरणमा चाहिँ के भने अब एकदमै फितलो छ। अहिलेको अब यो वर्तमान सन्दर्भमा भन्दा यसलाई सशक्त ढङ्गले अगाडि लैजानको निम्ति अब राष्ट्रिय सहमति गरेर अब सबै राजनीतिक दलले यसलाई आफ्नो अपनाउने ढङ्गले तेरो वा मेरो नभनेर मुलुकको हित र नेपाली जनताको हितको निम्ति यसलाई चाहिँ के भने कार्यान्वयनको चरणमा बनिसकेका कानुनलाई कार्यान्वयनको चरणमा बन्न बाँकी रहेका कानुनलाई चाहिँ के भने यथाशीघ्र यसलाई कार्यान्वयन गर्न सक्यौँ भने त्यसपछि अब संविधानले पूर्णता हुन्छ।
3: संविधान बनाउन कत्रो समय र कति श्रम गर्नु पर्यो, अब यसमा चाहिँ अहिले जुन संशोधन गर्ने कुरामा जुन तयारी भइरहेको छ यसमा देखिएको प्रगति, यसमा देखिएको दिशा यहाँलाई कस्तो लाग्छ?
5: होइन, संशोधन गर्ने कुरामा त मैले के भने हिजो पनि एउटा चाहिँ के भने अब संविधान सभाको संविधान सभा मार्फत निर्वाचित भएर संविधान सभाका सदस्यहरूले निर्माण गरेको संविधान भए पनि त्यसलाई इमान्दारी भन्दाखेरि एउटा सम्झौताकै दस्तावेज हो, किनभने तत्कालीन अब त्यस बेला रहेका राजनीतिक दलहरूको बिचको समझदारीमा निर्माण भएको संविधान भएको हुनाले यसका कतिपय पाताहरू संशोधन गर्नुपर्ने छ र त्यो संशोधन गर्दा फेरि पनि राष्ट्रिय सहमतिकै आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढिसक्यौँ भने मुलुकले सही निकासा पाउँछ भन्ने मेरो बुझाइ हो।
3: अब संविधान मस्यौदा गर्दाखेरि यहाँहरूले धेरै कसरत गर्नुभएको थियो, सबभन्दा सम्झिने कुरा चाहिँ के छ यहाँको आजको दिनमा?
5: अब मैले हेर्दाखेरि के भने अब सम्झनै पर्दाखेरि संविधान निर्माणको अन्तिम चरणमा जाँदा राजनीतिक दलका खिजतनीले पहिलो संविधान सभा विघटन हुँदाखेरि चाहिँ त्यो बडा दुर्भाग्यपूर्ण कुरा हो र त्यसलाई सम्झनुपर्ने हुन्छ।
3: अनि सफलता उन्मुख हुँदाखेरिको क्षण चाहिँ कस्तो थियो, अन्तिममा यहाँहरूले लेखेर दिँदाखेरि?
5: अब सफलता कुराहरू गर्दाखेरि अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु, अब त्यसपछि समावेशी अब समानुपातिक अब यी कुराहरूलाई चाहिँ के भने अब समावेश गर्नु, सबै जात जाति भाषा धर्म लिङ्गको कुरालाई चाहिँ के भने सम्बोधन गर्नु, अब यी सबै कुराहरू चाहिँ के भने नेपाली जनताले गोरीको बलिदानी चाहे त्यो चाहिँ के भनेपछि अब 7 सालको क्रान्ति होस् चाहे चाहिँ त्यो 36 सालको होस् चाहे 62-63 होस् मतलब तत्कालीन माओवादीको 10 वर्ष जनयुद्ध होस् वा मधेस आन्दोलन होस् या थारू आन्दोलन हो
3: एमालेबाट 2 पटक संविधान सभामा काम गरेर मसुदा लेख्ने कार्यमा संलग्न सुनारले गएको फागुनमा षड्यन्त्रपूर्वक मनोनयनको अघिल्लो रात उम्मेद्वारको सूचीबाट हटाइएको भन्दै हाल रासोपाको सदस्य लिएर बसेको बताउनु भएको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया सुरु भएको छ। केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले बताउनु भएको छ। सभापति थापाका अनुसार संविधान दिवसकै दिन सुरु भएको कार्यक्रमले संविधानका मूलभूत मान्यतामा आफ्नो अडान थप प्रष्ट पार्नेछ।
2: नेपाली कङ्ग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौँ, तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
3: कङ्ग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ नगर र वडावडामा अधिवेशन गर्न लागि हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको बताउनु भएको छ।
2: त्यसैले यो अधिवेशन हाम्रा बिचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनको क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
3: संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाएका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले पनि जलेर पुनस्थापना गरिएको च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत ध्रुवमा लागेको ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको सम्बोधन सरकार लक्षित गर्नुभएको छ।
6: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मुलुक भोटे कोसेर त्रिशोलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ। तर सरकार त्यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्दत छ। उनी नेपालको संविधानलाई छेडखानी गर्नका लागि अनेक प्रकारका प्रपञ्च गरिरहेको छ।
3: नेकपाका संयोजक प्रचण्डले आफ्नो सन्देशमा अनिश्चित ठाउँबाट संविधान लक्षित प्रहार भइरहेको दावी गर्नुभएको छ।
7: अहिले कहीँ न कहीँ कतै न कतैबाट धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौँ।
3: माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 3 सुरुङमा फेला परेका 11 जनाको शव आज बाहिर निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले शव फेला पारेकोमा निकालिएको नेपाली सेनाले जनाएको छ। यसअघि हिजो 18 शव भेटिएका थिए। भदौ 10 गतेको हिमबारीमा बेपत्ता भएकाको खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ। अब खबर फटाफट।
8: रसुवा भोटेको सीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गर्न समिति गठन। उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी बाढीको कारण स्वरूप र वैज्ञानिक प्रमाण संकलन गरिने। भदौमा 5 अर्ब भन्दा बढीको विद्युत निर्यात। चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनामा बाढीले क्षति पुर्याएपछि बङ्गलादेशतर्फको विद्युत निर्यात भने हाललाई रोकियो। नास्ट्र चिनिया विज्ञान प्रतिष्ठानको सहयोगमा धुलीखेलमा रसायन विनय पानी शुद्धिकरण केन्द्र सञ्चालन। आधुनिक प्रशोधन केन्द्रले दैनिक 1,50,000 लिटरसम्म पानी शुद्धिकरण गरी करिब 1,200लाई खाने पानी उपलब्ध गराउने। तनहुँ दुध मासु र अण्डामा आत्मनिर्भर, माछा प्रति व्यक्तिको हिसाब गर्दा अपुग। नेपालगञ्जको रामलीला सांस्कृतिक पहिचान बन्दै करिब 1.5 शताब्दी पुरानो नेपालगञ्ज रामलीला महोत्सवको 159 संस्करण असोज 25 गते घटस्थापनादेखि सुरु हुने। वृन्दावनबाट कलाकार ल्याएर रात

0: बीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ भनौँ, होइन? र आजको नारीमा प्रत्येक साता हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्छौँ। र आज पनि श्रोताहरू बिएफबिएस गोर्खा रेडियोको काठमाडौँको यो स्टुडियोमा आउनुभएको छ एकजना विशेष नारी, एकजना विशेष पाहुना। उहाँ शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ श्रोताहरू, र उहाँलाई आज मैले निम्त्याएकी छु र उहाँको यो साङ्गीतिक यात्रालाई हामी बुझौँ, महसुस गरौँ, होइन, उहाँको जिन्दगीलाई अलिकति नजिकबाट चिहाउने कोसिस गरौँ। र आज हाम्रो साथमा शारदा डङ्गोल आइसक्नु भएको छ श्रोताहरू स्टुडियोमा। अब हामी अवेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते शारदाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: ठिक छु म।
0: अनि न्यू रोडबाट आइदिनु भएको छ आज है तपाईँ, न्यू रोडबाट टाढै भनौँ, यहाँदेखि जाउँला खेलदेखि, बिहान फेरि निकै जाम हुन्छ बाटोमा, होइन, गाडीहरूको, र पनि आइदिनु भएको छ, थ्याङ्क यू सो मच। र तपाईँ एउटा म्युजिसियन हुनुहुन्छ, तपाईँको ग्रुप आफ्नो ग्रुप छ श्री तारा, होइन?
1: हजुर।
0: कहिलेदेखि हो यो श्री तारा, कहिलेदेखि फर्म भएको?
1: 2009
0: 2009 भनेपछि धेरै वर्ष भइसकेछ है तपाईँहरू त। श्री तारा, तपाईँ ती श्री ताराको मेम्बरहरू कतिजना हुनुहुन्छ?
1: हाम्रो चाहिँ सबै फिमेल भएकोले धेरै चेन्ज भइरहेछ मेम्बरहरू चाहिँ।
0: हजुर हजुर।
1: कोही को बिहा हुने, कोही को नानी पाएपछि नआउने, कोही विदेश गयो, त्यस्तो भएकोले धेरैजना आयो गयो भइरहेछ।
0: ए, त्यही त्यही फिमेलहरूको त प्रब्लम हुन्छ, त्यसले गर्दाखेरि म्युजिसियनहरू नयाँ नयाँ आउँदै जाँदै फेरि अर्को आउँदै गर्ने, होइन?
1: हामी चाहिँ खास स्टार्ट ब्यान्ड इस्टाब्लिस भएको चाहिँ आनी छोइङ डोल्माजीले चाहिँ, केटीहरूले पनि म्युजिसियन छ इन्स्ट्रुमेन्ट बजाउने भए चाहिँ ब्यान्ड फर्म गर्नुपर्छ भनेर त्यो हिसाबले हामी फर्स्ट भेटेको थियौँ। त्यति बेला 3 थियो, पछि बिचमा हामीले 5 भएर पनि काम गरेँ, अनि ओमिनेन कन्सर्ट जाँदाखेरि चाहिँ हामी 5 भएर काम गरेँ, अनि त्यहाँपछि बहिनीहरूको बिहा हुन थाल्यो, कोही विदेश गयो, अनि फेरि त्यो ब्रेक भयो, त्यहाँपछि फेरि हामी 3 मिलेर फेरि अहिले गरिरहेछौँ।
0: अहिले 3 चाहिँ मेन, होइन, को को हुनुहुन्छ 3?
1: सारङ्गी, फ्लुट छ।
0: ए, 3 चाहिँ मेन इन्स्ट्रुमेन्ट्स, होइन, सारङ्गी, फ्लुट र यो, तपाईँ चाहिँ के बजाउनुहुन्छ?
1: मादल, स्किन बाजाहरू,
0: छालाको बाजा जति सबै बजाउनुहुन्छ भनेपछि, होइन? र अब यो आनी छोइले गर्दाखेरि चाहिँ विशेष गरेर फिमेलहरू पनि यो क्षेत्रमा उत्रिनुपर्छ तिमीहरू भन्ने हिसाबले चाहिँ उहाँले गर्दाखेरि चाहिँ उहाँको सुझावमा चाहिँ तपाईँहरूले स्टार्ट गर्नुभएछ, ब्यान्ड बनाउनु भएछ, होइन, ब्यान्ड बनिएछ भनौँ न त, होइन? नेवारी समुदायको मात्रै हुनुहुन्छ कि तपाईँहरू?
1: मैले गन्धर्व, सारङ्गी बजाउने गन्धर्व बहिनीसँग पनि काम गरेछु, अनि अर्को भरत गन्धर्व, उहाँसँग पनि काम गरेछु। त्यस्तो हामीले नेवारी समुदाय भनेर सीमित त छैन, तर जो आए नि, जसले चाहिँ सारङ्गी बजाउन सक्छ, बाँसुरी बजाउन सक्छ, हामी काम गर्छौँ।
0: तपाईँहरूको यो डङ्गोल समुदायमा यति धेरै म्युजिसियनहरू हुनुहुन्छ, विशेष गरेर यो छालाको इन्स्ट्रुमेन्टहरू बजाउने हुनुहुन्छ है?
1: हजुर, हाम्रो समुदायमा चाहिँ बाजा सिक्ने चाहिँ एउटा रुल जस्तै हो, उसले सिक्नुपर्छ भने केटाहरूको चाहिँ है, केटीहरूलाई चाहिँ अहिले चाहिँ सिकाउन थालेछ। अहिले पनि घरको मूल जेठो छोरा हुन्छ नि, त्यो गएर त्यहाँ बाजा बजाउने, त्यो एउटा कम्युनिटीमा उसको एक्टिभिटीहरू सबै, हाम्रो फेस्टिभलहरू यो आउँदाखेरि यो गर्ने भन्ने, त्यो मूल मान्छे एउटा चाहिँ गइराख्नुपर्ने एउटा रुल जस्तै हो हाम्रो हाम्रो कम्युनिटीमा चाहिँ।
0: हजुर हजुर, जानै पर्छ, म्युजिक सिक्नै पर्ने, म्युजिकको बारेमा थाहा हुनै पर्ने, आफ्नो आफ्नो त्यो भनौँ न त,
1: गुठी नै हुन्छ, नासा गुठी भनेर भोज खाने, अनि त्यहाँ बाजा बजाउने, डाफाहरू बजाउने,
0: हजुर हजुर,
1: लाइफको एक्टिभिटीमै पर्छ त्यो,
0: कम्पलसरी,
1: हजुर,
0: कल्चर,
1: हजुर,
0: कल्चरमा परेको छ,
1: हजुर। तर केटाहरूलाई फेरि, केटीहरूको त्यस्तो गुटी छैन फेरि, अनि योभन्दा 15 अगाडि जति नै मैले, म पनि डाफा सिक्ने भनेर हाम्रो कम्युनिटी हुन्छ नि, त्यहाँ कुरा गर्दाखेरि चाहिँ केटीहरूले चाहिँ यो बाजा चुन्न मिल्दैन, ढिमे चाहिँ सिकाउँछौँ हामी, यस्तो खि बाजा चाहिँ मिल्दैन भनेर सिकाउनु भएन।
0: ओके, डाफा भनेको चाहिँ के हो?
1: डाफा भनेको चाहिँ हाम्रो नेवार कम्युनिटी स्पेसल नेवारमै, त्यो चाहिँ एउटा हाम्रो पूर्णिमाको दिन, होइन, एउटा हरेक ओकेजनमा चाहिँ ग्रुप मान्छे बसेर गीत गाउने त्यो चाहिँ क्लासिकल राग बेसमा पर्छ फेरि
0: हजुर
1: गाउन पनि गाह्रो अब तपाईँ आयो तपाईँले गाइहाल्न सक्ने त्यस्तो हुँदैन त्यसलाई एकदम लामो ट्रेनिङ चाहिन्छ अनि बल्ल ऊ क्यापेबल हुन्छ त्यो चिज प्रेजेन्ट गर्नलाई
0: रागमै आधारित हुन्छ क्या अनि यो श्री तारा चाहिँ नाम चाहिँ कसरी आयो फेरि
1: आन्जीले नि राख्नुभएको
0: ए हजुर हजुर जे होस् धेरै राम्रो काम गर्नुभएको रहेछ हाम्रो आनी छोइङ डोलमाजीले र कन्ट्याक्टमा हुनुहुन्छ उहाँसँग अहिले
1: अहिले त्यस्तो छैन हामी भुइँचाल आउनु अगाडि चाहिँ त्यहाँसम्म चाहिँ हाम्रो थियो भेटघाट हुन्थ्यो
0: हजुर
1: हाम्रो यस्तो भइरहेछ हामी यस्तो गरिरहेछौँ भन्ने अपडेट्स थियो
0: अपडेट है अनि प्रोग्रामहरू बाहिरतिर जे होस् आफ्नो समुदायमा नेवारी समुदायमा त भयो होइन बाहिरतिर पनि गर्नुहुन्छ तपाईँ
1: हजुर अस्ति हामी भूमि फोल्क फेस्टिभल भनेर जनकपुरको मधेसकोहरूले नै हामीलाई बोलाएको थियो हामी नेवारी साडी लाएरै तिनजना गएर बजाएको थियो
0: ए हजुर तिनजनामा पनि राम्रो देख्छ अझै धेरैमा राम्रो देख्छ है तपाईँहरूको त्यो
1: मधेस उताको हो नि त
0: हजुर
1: तैपनि हामीलाई बोलायो हामी गएको थियो
0: कुन कुन इन्स्ट्रुमेन्ट लगेर जानुभयो
1: हामीले खी बाजा मादल धिमेहरू नि लगेको थियो अनि सारङ्गी र फ्लुट त भइहाल्यो
0: धिमे भने मादल जस्तै हुन्छ होइन
1: धिमे भनेको चाहिँ खरी हुँदैन त्यसमा
0: ए
1: स्किनकै मात्र
0: स्किन मात्रै
1: हजुर खरी ठुलो सेपको हुन्छ
0: हजुर हजुर हजुर हाम्रो यता ढोलकहरू जस्तो हो
1: ढोलक भन्दा अझ ठुलो साइजको हुन्छ त्यो पनि दुई थरी हुन्छ एउटा चाहिँ धेरै ठुलो खालको यता राइट लेफ्ट र राइट बराबरै गोलो हुने अनि सानो धिमे भनेर चाहिँ अलिकति सानो साइजको हुन्छ तर त्यस्तै गोलो लेफ्ट राइट बराबरकै
0: ए ओके तपाईँहरूको त्यो फेस्टिभलतिर त्यो बजाउँदै सडकमा नाच्दै
1: हिँड्नु त्यो सानो धिमे हो
0: सानो धिमे है र अब तपाईँले एउटा बाजा लिएर आउनुभएको छ हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा होइन एउटा म्युजिसियन आउनु भएको छ जसले चाहिँ श्रोताहरू शारदा उहाँले चाहिँ छालाले बनेको जति स्किनले बनेको जति इन्स्ट्रुमेन्ट्स सबै बजाउनु हुँदो रहेछ भनेपछि हामीलाई त नाम पनि थाहा छन् नाम एकपल्ट सर भनिदिनु होला
1: बाजाहरूको नाम
0: यो स्किनले बनिएको बाजा
1: अब मेरो कम्युनिटीमा टगौ धिमे भनेर ठुलो खालको धिमे र चिगौ धिमे भनेर दुई थरी भयो अनि मादल पनि बजाउँछ हाम्रो कम्युनिटीमा नेवारी गीतमै बजाउँछ अनि त्यस्तै ढोलक पनि बजाउँछ तर उनीहरूको अर्कै स्टाइल हुन्छ फरक हुन्छ अनि खी बाजा हुन्छ त्यो चाहिँ विशेष गरी दाफा गीतमा बजाउँछ अनि नगडा हुन्छ लट्ठीले बजाउने त्यो पनि स्किनकै हुन्छ नगडा बाजा
0: मैले त देखेको एउटा दुखी तबला हो होइन ड्रम अनि मादल अनि हामी त्यो साई भजनमा बजाउँथ्यौँ डफली
1: होइन
0: डफली अनि त्यति नै होला ढोलक तामाङको डम्फुङ पनि त्यस्तोहरू मात्रै देखेको होइन तपाईँहरूको त धेरै प्रकारको हुन्छ बाजाहरू तपाईँले के चाहिँ ल्याउनु भएको छ
1: डबडब भनेर अर्को एउटा नि हातले नबजाउने त्यसलाई समात्ने मात्र अनि डम्बरू जस्तो
0: स्किनको भनौँ न यो बाजा त उहाँबाट सुरु भएको छ है भगवान शिवजीबाटै सुरु भएको छ त्यसले गर्दाखेरि त बजाउनु पर्छ लु बजाउनु त अब निकालेर के ल्याउनु भएको छ
1: मैले आज चाहिँ खी बाजा ल्याएछु
0: हजुर श्रोताहरू खी बाजा रे यो चाहिँ ठुलो मादलको डिजाइनको छ तर ठुलो छ मादलभन्दा धेरै ठुलो छ उहाँले बिचाराले एउटा इन्स्ट्रुमेन्ट चाहिँ लिएर आउनुहोस् है शारदाजी भनेको थिएँ मैले हुन्छ नि म एउटा लिएर आउँछु भन्नुभएको थियो धेरै ठुलो सामान बोकेर आउनुभएको छ इन्स्ट्रुमेन्ट भनौँ न होइन बोकेर आउनु भएको छ अब यसलाई कसरी बजाउनुहुन्छ हाम्रो श्रोता
1: अहिले मैले बजाउनु लगाएको चाहिँ हाम्रो दाफामै बज्ने सात मात्राको छ यो

0: जेवस थ्याङ्क यू सो मच. कति म त सुनिरहँ जस्तो लाग्थ्यो, कस्तो मजाले हात तपाईँको त्यो हिर्काउँदाखेरि भनौँ न होइन, कस्तो मजाले त्यो हामी कहाँ सक्छौँ सक्दैनौँ नि आवाज सानो.
1: सिकाउँछु पनि,
0: सिकाउनु पनि हुन्छ है
1: स्कुलहरूमा सिकाउँछु. मेरो युकेमा युकेबाट पनि अनलाइन सिक्ने एउटा स्टुडेन्ट पनि छ.
0: ओहो, को हुनुहुन्छ?
1: रबिन, उहाँ इन्जिनियर हुनुहुन्छ. अनि मैले चिनेको त होइन, यस्तै सोसियल मिडियाबाटै उहाँले चाहिँ सिक्ने भनेर क्लास लिएको.
0: रबिनजी तपाईँको गुरुमा आजको नारीमा आउनु भएको छ, सुन्नुहुँदै होला होइन, मिठो एउटा सात मात्राको ताल होइन, यता चाहिँ रूपक ताल भन्छौँ नि हामी यसलाई चाहिँ होइन, सात मात्राको ताल बजाइदिनु भयो. तपाईँले त अनलाइन सिक्दै हुँदो रहेछ, कस्तो सिक्दै हुनुहुन्छ, पछि आउँदाखेरि यसो सुन्नु पर्ला होइन. जे होस् थ्याङ्क यू सो मच शारदाजी, यो एउटा इन्स्ट्रुमेन्ट बजाइदिनु भएकोमा. अरू ताल पनि अहिले हामी सुन्नेछौँ होइन, तपाईँको यो मादलभन्दा ठुलो, धेरै ठुलो इन्स्ट्रुमेन्ट छ यो, यसको नाम के भन्नुभयो?
1: खि बाजा.
0: खि होइन,
1: हजुर,
0: खि बाजा.
1: यही यसैलाई फेरि हाम्रो गाउँतिर चाहिँ समला बाजा भनेर तपाईँले भर्खर अघि भने, त्यसमा चाहिँ यो यही बाजा हो.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: र अब श्री तारा फर्म भएको पनि धेरै भइसकेछ, धेरै प्रोग्रामहरू गर्नुभएको छ, तपाईँहरूले धेरै अनुभव बटुलिसक्नु भएको छ. विदेशतिर चाहिँ जानुभएको छैन होला प्रोग्राम लगेर?
1: छैन, एकचोटि चाहिँ अफर आएको थियो अस्ट्रेलियामा जाने. त्यति बेला म त्यो प्रोग्राम हुने बेला ठ्याक्क 8 months हुने थियो म प्रेग्नेन्ट.
0: ए ओके.
1: अनि त्यही भएर जान पाएन, पछि फेरि जुरेन.
0: बच्चा कत्रो भइहाल्यो, बच्चा कत्रो
1: अहिले मेरो नानी 8 वर्ष भइसक्यो.
0: 8 वर्ष अघि होइन, र अब फेरि पनि हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ. अनि यता नेपालभरि चाहिँ अब विशेष आफ्नो समुदायमा त प्रशस्तै बजाउनुहुन्छ तपाईँहरू, नेपालभरि चाहिँ कता कता भर्खर जनकपुर गएर आउनुभयो तपाईँहरू? अरू
1: पोखरा गएको छु म, बुटवल, हाम्रो लियो क्लबले हामीलाई श्रीतारा ब्यानलाई नै बोलाएको थियो त्यति बेला.
0: अनि अनुभवहरू कस्तो छ यसो घुम्दाखेरि? अब लेडिज अरेले स्टेजमा बसेर लहरै बसेर होइन बजाउँदै गरेको देख्दाखेरि, भनौँ न अरू महिलाहरू कतिको आकर्षित हुन्छन् तपाईँहरूलाई, आएर के छ कसो छ हामी सिक्न चाहन्छौँ भन्नेहरू कति निस्किन्छन्?
1: हुनुहुन्छ, आउनुहुन्छ, ओहो तपाईँहरू केटी भएर यस्तो बाजा बजाइराख्नु भएको छ, कस्तो राम्रो भन्नुहुन्छ. अनि त्यहाँबाट फेरि अरूले नि बोलाउनुहुन्छ, कोहीले सिक्ने भन्नुहुन्छ, अनि त्यसैले कनेक्सन चाहिँ हुन्छ. तर अब ब्यानलाई चाहिँ हामीले स्ट्रङली अगाडि लग्न सकेनौँ केटी नै भएको कारण.
0: हजुर, के कस्ता गाह्रो अप्ठ्यारोहरू के कस्ताहरू फेस गर्नु भएको छ अहिलेसम्म फिमेल ब्यान्ड भएको?
1: हजुर, यस्तो म चाहिँ प्रेग्नेन्ट भएको बेला पनि बजाउन गइरहेको थिएँ, तर कति अब फिमेलहरू आउन चाहँदैन, त्यसैले नै हामीले ब्रेक हुन्छ. अनि पछि नानी पाइसकेपछि पनि म पोखरामा, नानी 3-4 महिना हुँदाखेरि म पोखरा प्रोग्राम गएको छु. कति प्रोग्रामहरूमा म नानीलाई लिएर भामी सर्न जान्ने नभएको बेला हुन्छ नि, त्यसलाई यतिकै भुइँमा त्यहीँ राखेर म स्टेजमा प्रोग्राममा पनि बजाएको छु. मैले एक फेर मलाई दीपक बजाचार्यको प्रोग्राममा पनि बोलाएको थियो, त्यति बेला चाहिँ 10-15 मादल प्लेयर चाहिएर मलाई नै एकजना तिमी पनि आउनु भनेर नरेश प्रजापतिजीले बोलाउनु भएको थियो, गयो. अनि मम्मीको पनि नभ्याउने, हस्बेन्डको पनि प्रोग्राम थियो. मेरो हस्बेन्ड चाहिँ मङ्गोलियन हटमा फ्लुट बजाउनुहुन्छ.
0: ए हजुर, उहाँको नाम चाहिँ के हो?
1: विनय महर्जन.
0: विनय महर्जन.
1: अनि दुवैजना नभएपछि उसलाई छोड्ने ठाउँ भएन, मैले लिएर गएँ. अनि म स्टेज जाने बेला मैले यत्तिकै साउन्ड सिस्टमको भाइ एकजनालाई मेरो नानी म स्टेज जान्छ एकचोटि पक्रिनु है भनेर मैले त्यसरी पनि काम गरेँ।
0: हजुर, मङ्गोलियन हार्ट भनेपछि हाम्रो राजु लामाको टिम होइन, हस्बेन्ड एन्ड वाइफ दुईजनै म्युजिसियन हुनुहुँदो रहेछ होइन। आराम नि त अब त्यतिको नानीलाई सानो बामी सर्ने बामी सर्नुभन्दा पहिलाको नानीलाई अथवा बामी सर्दै गरेको नानीलाई स्टेजमा एकपट्टि राखेर अब दुईजना म्युजिसियन भएपछि त्यति पागलपन त हुनु पर्यो नि त होइन।
1: अरू फेरि अब जस्तै मैले यसरी आएँ तिमी पनि यसरी आऊ भनेर मैले अरू मेरो कलिग साथीहरूलाई त आउनु ब्यान्डमा गर्नुपर्छ हामीले भनेर त्यो गर्ने नै हुँदैन। फेरि हामीलाई यो ब्यान्डमा काम गरेर फाइनेन्सियली स्टेबिलिटी छैन, अब एउटा प्रोग्राममा गयो पैसा आउँछ कहिले कहिले कहिले आउँदै आउँदैन होइन, फोनै उठाइदिँदैन काम सकेपछि। अनि त्यस्तो भएपछि मैले साथीहरूलाई नि आउन तिमी जे छोडेर नि आऊ भन्न पनि मिल्दैन।
0: त्यही त अघि बढ्नै गाह्रो फिमेल विशेष गरेर फिमेल ब्यान्ड भएकोले गर्दा श्रोताहरू धन सुरु सुरुमा त अप्ठ्यारो भयो होला तपाईँहरूलाई एउटा फिमेल ब्यान्ड फर्म गरेर त्यसको सुरुवात गर्दाखेरि त धेरै के कस्ता अप्ठ्यारो त्यति बेला चाहिँ मान्छेको भनौँ के गरेको यस्तो घरमा नबसेर भन्ने
1: नेगेटिभ यस्तो त हामीले त्यस्तो कहिले सुन्नु परेन। त्यो एक्सपिरियन्स चाहिँ छैन केटी भएर किन आएको यस्तो स्टेजमा त्यस्तो छैन। ओहो कति राम्रो गर्यो गर्नुपर्छ गर गर भन्ने
0: तर काम चाहिँ अलिक कम पाइयो होइन।
1: हजुर
0: त्यो नै ठुलो अप्ठ्यारो भयो भने होइन काम कम पाइयो भने त। तर अहिले जमाना कस्तो छ भने शारदाजी समय कस्तो छ भने आफ्नो पब्लिसिटी आफै गर्ने खालको समय छ। जबसम्म आफू फ्रन्टमा गएर म यस्तो यस्तो गर्छु होइन भनेर अब समय त्यस्तै छ भनिँदैन तबसम्म मान्छेले क्या त त्यो किनभने धेरै छ नि त अहिले म्युजिसियनहरू धेरै होइन फिमेल सिङ्गर्सहरू धेरै आर्टिस्टहरू एकदमै धेरै छ होइन। आफ्नो क्षमता देखाउनलाई आफू पनि अघि जानुपर्ने हुन्छ नि त के भन्नुहुन्छ यसमा।
1: म तपाईँले भनेको त्यो कुरामा चाहिँ सहमत छु किनभने मैले मेरो साथीहरूले मलाई कति अगाडिदेखि टिकटक खोल्नु तिम्रो बाजा बजाएको राख्नु भनेर कति भन्दा पनि मलाई त्यो टिकटक खोलेर मेरो के गर्नु जस्तो हुन्छ नि आफैलाई धेरै ऊ भयो थियो। तर त्यही टिकटकबाट आज तपाईँले मलाई आज बोलाइरहनु भएको छ पछि मैले खोलेँ मेरो बजाउनेहरू सबै राखेँ मैले त्यसलाई अब मैले कन्टिन्यू त गरिनँ तर क्लिप्सहरू म राख्न थालेँ एक वर्ष जति भयो होला।
0: हजुर हजुर त्यसरी आफूले आफूलाई समय भने नि त्यस्तो छ अहिले कस्तो छ भने समय लुक्स हेरेर हिसाब लगाउँछ होइन आफ्नो क्षमता पहिला त्यसलाई प्रदर्शन गरेर देखाएर चाहिँ अब त्यति बेला मात्रै एक्सेप्ट गर्ने मान्छेले होइन चलनहरू छ नि त मान्छेलाई यसो हेरेर हुन त नेभर जज अ बुक बाई इट्स कभर भन्छ नि होइन तर अब त्यो छैन।
1: तर म चाहिँ प्रोग्राम आएँ नि नआएँ नि मेरो रेगुलर म 2 घन्टा त्यस्तो म रेगुलर बजाउँछु। एक दिन पनि मेरो प्रोग्राम आएन आज हुन्छ नि यहाँ प्रोग्राम सोग्राम आएन म बजाउँदिनँ जस्तो हुँदैन मलाई। यो अझ पाएँ त म बजाइराख्नु पाएँ हुन्छ जस्तो हुन्छ तर घरको काम फेरि म फार्मेसिस्ट हो मेरो फार्मेसी पनि छ एकदम टाइम सेड्युल मिलाउन गाह्रो हुन्छ।
0: त्यही त अब मल्टी ट्यालेन्टेड मान्छे मल्टी टास्किङमा होइन हुनुहुँदो रहेछ फार्मासिस्ट पनि हुनुहुन्छ श्रोताहरू उहाँको आफ्नै फार्मेसी पनि रहेछ म्युजिक पनि साथसाथै परिवारलाई पनि लानु पर्यो होइन। अहिले भनाइ छ नि अहिले कलियुगमा अरे कस्तो हुन्छ भने हामी आध्यात्मिकमा जाने यस्तो भन्छौँ नि होइन
1: साधना गर्ने
0: अहिले कलियुगमा सांसारिक र आध्यात्मिक जीवनलाई भनौँ सांसारिक र आध्यात्मिक कुरालाई ब्यालेन्स गरेर सँगसँगै लानुपर्छ अरे त्यस्तै भएछ तपाईँको त अब यो तपाईँको त साधना नै हो आध्यात्मिक साधना नै भनौँ होइन।
1: मलाई त्यति बेला पनि एसएलसी सकेपछि मैले खास पहिला मादल बजाएको चाहिँ स्कुलमै हो स्कुलमा केटाहरू मादल बजाइरहेको थियो अनि त्यो आवाज सुनेरै म एकदम मलाई खोइ के भयो म गएँ क्लासमा अनि मादल सिकेँ मैले पछि एसएलसी सकेपछि पनि मलाई अझ सिक्न मन थियो मैले नुचेबहादुर ढङ्गोल सरकोमा गएर सिकेँ। मलाई म्युजिक नै पढ्न मन थियो पढ्न चाहिँ तर मलाई फ्यामिलीमा चाहिँ के भन्नुभयो भने तिमीलाई अब यो म्युजिकले तिमीलाई फाइनेन्सियली सपोर्ट गर्दैन तिमीले अलिअलि तिम्रो रहर मात्र हो यो तिमीले जीवन चलाउन सक्ने यस्तो केही यसमा हुँदैन तिमीले पढ्नुपर्छ भनेर अनि मैले साइन्स पढेँ म्युजिक नै पढ्न पाएँ मलाई अझ म्युजिकमै रहन धेरै मन थियो।
0: आफ्नो आफ्नो डेस्टिनी हो
1: पछि मैले प्लस टू साइन्स पढिसकेपछि डिप्लोमा इन फार्मेसी गरेँ ब्याचलर पनि सकाएँ ब्याचलर सकेपछि बिहा भयो मेरो बिहा भइसकेपछि अब चाहिँ म पढ्छु अब मम्मीहरूले त्यस्तो भन्नुहुन्न होला नि भनेर कलेज एडमिट पनि आफै गरेर गएर गरेँ गरेर कलेजहरू जान थालेँ पछि म प्रिग्नेन्ट भएँ। मैले एक्जामको बेला चाहिँ थ्योरी एक्जाम दिन जानै सकेन प्र्याक्टिकल चाहिँ दिएँ मलाई धेरै गाह्रो भयो थियो अनि प्र्याक्टिकल चाहिँ सकाएँ, थ्योरी म दिन जानै सकेन मैले त्यति बेला, कीर्तिपुर थियो कलेज। अनि त्यहाँपछि नानी पाएपछि अब म पछि यो ठुलो भएपछि जान्छु भनेर बस्दा बस्दा अहिले त्यो समय परिस्थिति आएन। तपाईँले भने जस्तो डेस्टिनेसन रहेनछ।
0: हो, डेस्टिनेसन आफ्नो एउटा भनाइछ नि, त्यो भाग्य र लेखेको हुन्छ समय भन्छ नि, हामी समय बलवान भन्छौँ नि होइन। यसको यो एउटा भनाइ छ हिन्दीमा, समय से पहले भाग्य से ज्यादा कुछ नहीं मिलता भन्ने, एउटा हिन्दीमा एक इन्च पनि तलमाथि हुन्न भन्ने भन्छ सुन्छौँ हामी होइन, ईश्वरको इच्छा बिना पत्ता पनि हल्टिँदैन भन्ने कुराहरू, यस्तो कुराहरू म सुनेर पनि अलिकति सन्तुष्टि पनि लिनुपर्छ क्या होइन।
1: होइन, म चाहिँ अब भाग्यले नदिने, म चाहिँ कर्ममा धेरै विश्वास गर्छु। म मेरो प्र्याक्टिस गर्ने, म सिक्ने, म युट्युबहरूमा पनि हेरेर कति यिनीहरूले कसरी गर्दो रहेछ क्लासिकल म्युजिक, त्यहाँबाट पनि म सिक्छु हेरेर।
0: अब यस्तो छ नि शारदा जी, कर्म र सङ्घर्ष हामी त उठेकोदेखि बेलुका सुतिन्जेलसम्म
1: गर्छौँ,
0: यसो गरेर हुन्छ कि यसो गरेर पो बन्छ कि यसो गरेर पो बन्छ कि भने होइन, त्यो त हाम्रो कन्टिन्यू नै छ जन्मेकोदेखि होइन। र अब त्यसमा अब हुनु नहुनु समयको खेल हो, जे होस् तपाईँ जे हुनुहुन्छ दामी हुनुहुन्छ बिन्दास होइन, र यसैलाई कन्टिन्यू गर्नुहोस्। प्र्याक्टिस त हो सबैभन्दा ठुलो होइन, तपाईँले आखिरी यो बेसिक नलेज पाएपछि त त्यसलाई बढाउने त आफूबाट पनि भर पर्छ होइन। जे होस् अब म्युजिसियनै भेट्नु भएको रहेछ श्रीमान,
1: मैले भेटेकै उहाँलाई इन्स्टिच्युटमा भेटेको।
0: हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ हाम्रो विनयजी चाहिँ अहिले, कति व्यस्त हुनुहुन्छ?
1: उहाँहरूको युरोपको लागि युरोप टुरको प्रोसेसहरू चल्दैछ।
0: अनि बिस्तारै सुटुक्कै श्रीमानलाई होइन विनयजीलाई म पनि एउटा खि बोकेर जान्छु नि भन्नु मिल्दैन
1: होइन। म अहिले फेरि मेरो मैले चाहिँ यो दाफाको काम गर्नलाई मेरो छुट्टै एउटा प्रोजेक्ट छ अहिले, दाफा धिङताङ दाफा समाज नेपाल भनेर मैले दाफाहरू रेकर्ड गर्ने, अनि केटीहरूलाई नै दाफा सिकाउने हुन्छ नि भोकल सिकाउने, अनि त्यो गीतहरू रेकर्ड गरेर मैले दुइटा चाहिँ बनाइसकेँ।
0: मलाई दाफा चाहिँ सुन्नु मन लाग्यो।
1: अनि म त्यस्तो कामहरूमै बिजी हुन्छु, फार्मेसी हुन्छ, फेरि बच्चा छ, हामी दुवैजना एकै ठाउँमा हिँड्नै मिल्दैन।
0: तपाईँ डाफा सिकाउने, डाफा अघि भन्नुभएको त्यो क्लासिकल सिङ्गिङ होइन,
1: हजुर,
0: भनेपछि तपाईँ एउटा भोकलिस्ट पनि हुनुहुन्छ?
1: होइन, मैले यो डाफामा चाहिँ म चाहिँ बाजा बजाउँछु।
0: ए ओके।
1: अनि अरू लेडिज जो इन्ट्रेस्टेड हुन्छ उहाँहरूलाई चाहिँ म, हामी यस्तो गरौँ, यस्तो यस्तो छ, यो पछि यो गर्ने, पहिला रेकर्ड गर्ने, पहिला ट्रेनिङ हुन्छ, अनि स्टुडियोमा रेकर्ड गरेर त्यसको भिडियो निकाल्ने।
0: एक दिन तपाईँको डाफा सुन्न चाहिँ म आउँछु।
1: मेरो युट्युबमा छ।
0: होइन, लाइभ सुन्ने नि।
1: अब अहिले फेरि हामीले अर्को गर्न लाजौँ, यो एक डेढ महिनामा सुरु हुन्छ।
0: तपाईँहरूको प्र्याक्टिसमा बोलाउनुहोस् न,
1: होइन
0: भइहाल्छ नि त्यति बेला। अब यही नोटमा एउटा कुनै एउटा ताल सुनाउन त।
1: म एउटा सानो टुक्रा बजाउँछु।
0: टुक्रा मात्रै?
1: एउटा सानो टुक्रा क्लासिकल
0: ओके
1: बेसमा।

0: यो चाहिँ के ताल हो?
1: यो चाहिँ तीन ताल, धा दिन दा 16 मात्राको, अनि मैले अहिले भर्खर टुक्रा बजाएको चाहिँ चक्रधार, एउटै तिनचोटि रिपिट गरेर।
0: अनि अब तपाईँको जुन चाहिँ शास्त्रीय तारा, यसलाई अब अघि बढाउनलाई होइन, अब फेर्दै भनौँ केटीहरू बहिनीहरू होइन,
1: 20-30 जनासँग काम गरिसक्यो होला।
0: जे होस् अब आफूलाई त रोक्नु भएन नि त तपाईँ।
1: हजुर, मैले चाहिँ अब अहिले नै हाम्रो टेवा नेपालबाट एउटा प्रोग्राम आएको छ, अनि अब अहिले चाहिँ कस्तो भएको छ भने प्रोग्राम आयो भने हामी भेट्ने अनि बल्ल त्यो प्रेजेन्टेसनलाई ध्यान दिएर गर्ने भइरहेछ। पहिलाको जस्तो हामी ग्रुपमा बसेर प्र्याक्टिस गर्ने त्यो चाहिँ
0: छैन,
1: कन्टिन्यू गर्न गाह्रो भयो। एक त फेरि म आफैमा पनि बिजी भएँ।
0: तपाईँको त आफ्नै बिजिनेस पनि रहेछ होइन, यस्तोमा चाहिँ भेला हुनु गाह्रो होइन, कोही कता कोही कता कोही हस्पिटल,
1: अनि फेरि कोहीको भ्याउँदैन, उसको के छ भने कि फेरि को छ म खोज्छु, अनि
0: र पनि सम्हाल्दै हिँड्नु भएको छ।
1: हजुर,
0: सम्हाल्दै अङ्गाल्दै खाली भएको ठाउँमा अरूलाई खोज्दै है, कस्तो छ यात्रा? यो यात्रा चाहिँ
1: पहिला त साह्रै रुन मन लाग्थ्यो मलाई, खोजेर नि नपाउने। कोरिया जानुभयो हाम्रो फ्लुटिस्ट होइन, अनि सारङ्गीमा पनि कोही भएन, अनि त्यहाँपछि मैले साढे दुई वर्षसम्म इन्ट्रेस्टेड दुईजना बहिनी अलिअलि बजाउने चाहिँ भेटेँ, अनि उहाँहरूलाई साढे दुई वर्षसम्म हामीले प्र्याक्टिस गरेर अनि बल्ल स्टेजमा गएको। त्यसरी जेरोबाट पनि सुरु गर्ने,
0: दुई तिन दिन सिकाएर
1: होइन, साढे दुई वर्ष।
0: ए ओके,
1: मैले फेसबुकबाट खोजेँ को छ फ्लुट बजाउने, को छ सारिङ्गी बजाउने भनेर खोजेपछि भेटाएँ, अनि हामी भेटेर अनि ल उहाँहरू दुईजना चाहिँ बजाउन चाहिँ हुन्थ्यो, उहाँ भोइलिन बजाउनु हुन्थ्यो, अनि ल अब सारिङ्गी बजाउनु पर्छ भनेर त्यसरी साढे दुई वर्ष कुरेर प्र्याक्टिस गरेर हामी स्टेजमा फेरि आएको। तर त्यो बहिनीहरूको अहिले हामी भूमि फोल्कमा पनि मैले फोन गरेको थिएँ, तर उहाँहरूको चाहिँ नानी प्रेग्नेन्ट, अहिले नानी सानो सानो छ उनीहरूको।
0: तर यसरी जुन प्रकारले तपाईँ हिँड्दै हुनुहुन्छ होइन, मान्छे खोज्दै फेरि लैजाँदै, अर्को खाली हुन्छ फेरि मान्छे खोज्दै लैजाँदै सिकाउँदै तपाईँ जुन गर्दै हुनुहुन्छ, यो अब तपाईँको ड्रिम हो होइन, यसलाई तपाईँ छोड्नु सक्नुहुन्न।
1: म्युजिक पनि एउटा किसिमले मलाई चाहिँ के मैले भोगेको सबैलाई त भन्दिनँ, हो एडिक्सन जस्तै भयो मलाई।
0: वन्स यु टेस्ट इट होइन, एकपल्ट टेस्ट गरिसकेपछि यसको टेस्ट त्यो जिप्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति सुन्यो भने।
1: मेरो प्लस टूको एक्जाम हुँदाखेरि बाहिर केटाहरू गिटार बजाएर गीत गाउँथ्यो, मलाई नि एकचोटि मादल बजाउनु पायो भनेर रुन्थ्यो म।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: म सानोमा नाच्थेँ स्कुल पढ्दा, सुन्नु न मेरो कुरा, स्कुल पढ्दा म नाच्थेँ, कस्तो साह्रो नाच्थेँ, झन् स्कुलको प्रोग्राममा पुरा नाच्थेँ, नि गाउँको प्रोग्रामतिर पनि लिन आउँथेँ क्या, मामाहरू लिन आउने गाउँको मामाहरू, त्यो जानु दिएन भन्ने कम्ता आँसु आउँदैन थियो मलाई, है घुवा गरुनु पनि नसक्ने, या मन दुखेर कस्तो आँसु आउने, है त्यस्तै नै अब है, म त्यति बेला नच्री थिएँ स्कुल पढ्दा, नच्री नाच्नु भनेपछि हुन त अझै पनि नाच्छु नाच्नु, तर चाहिँ सङ्गीतको जुन चाहिँ छ डान्स भन्दाखेरि पनि अझै डान्स त अब गीत तालमा मलाई लाग्छ सबैको खुट्टा अलिअलि हल्लिन्छ, सबैको अलिकति त्यो तबलाको तालमा म्युजिकमा होइन, एउटा कुनै फिल्मी गीत बज्दैछ आफूलाई मनपर्ने भनेपछि अलिकति खुट्टा मान्छेहरू यसो टाउको होइन खुट्टा हल्लाउँछ, तर यो सङ्गीत जुन चाहिँ गीत छ होइन गीत सङ्गीत यसको चाहिँ मैले भने नि वन्स यु टेस्ट इट यु नेभर फर्गेट होइन, कहिले पनि त्यो टेस्ट जिब्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति धुन सुन्यो भने आहा भन्ने त्यहीँ डुबिजाउँ जस्तो हुन्छ, मलाई पनि हुन्छ किनभने मैले पनि अलिकति टेस्ट गरेको छु है। र अब सपना के छ त हो, अब यो श्रीतारालाई के गर्ने त, कसरी अगाडि लैजाने, कसरी अलिकति सबैको सामु भनौँ होइन देखाउने, हामी पनि छौँ नि यहाँ भनेर के छ।
3: अब अहिले चाहिँ मैले म्युजिक नै युनिभर्सिटीमै म्युजिक नै पढ्ने बहिनीहरू भेटाएको छु, अनि अब होप उहाँहरूले चाहिँ कन्टिन्यू हुन्छ नि पछिसम्म पनि लामो लङ रेस होला भनेर म होपमा छु।
2: त्यही त धेरै राम्रो नि, अब
3: मेन त फाइनेन्सियली स्टेबिलिटी हुनु पर्दो रहेछ, अनि मेम्बर पनि टिक्छ
2: हो
3: सोच्नु पऱ्यो पहिला,
2: अब त्यो बिना त हुँदै भएन नि, अब बाजा मात्रै बजाएर पेट चाहिँ कुही कुही छ भने त मजा आएन नि होइन, अनि त्यो गर्नलाई चाहिँ तपाईँले के सोच्नु भएको छ, प्लान तपाईँको स्टेप अब फर्दर स्टेपहरू के छ, तपाईँको प्लान के गर्नु भएको छ, मनमा कल्पना त आउँछ नि किनभने आफू पनि छोड्नु सक्दिनँ।
3: अब अहिले म नै त्यो अर्कै बाटो गएको जस्तो हुन्छ नि, मैले मेरो डेस्टिनेसन भन्ने के हो मलाई थाहा छैन, मैले भने नि मैले एउटा संस्था इस्ट्याब्लिस गरेर केटीहरूको दाफा प्रेजेन्टेसन निकाल्ने भनेर म त्यसैमा लागिरहेको छु, मैले फर्स्ट चाहिँ हारतीमाको दाफा गरेको थियो, त्यसबाट चाहिँ मलाई केएमसीबाट पनि सपोर्ट छ, अनि मैले त्यो गरेँ, अब अहिले म यही दाफाकै प्रोजेक्टमा छु, अनि स्टिल त्यो जुन हाम्रो श्रीताराकै बहिनीहरू पनि त्यसमा पनि इन्भल्भ छन्।
2: श्रीतारा कति राम्रो नाम है, हाम्रो आनी छोइङजीले राख्नु भएको रहेछ श्रोता, यो श्रीतारा उहाँहरूको ब्यान्डको नाम, जसमा चाहिँ फिमेल म्युजिसियनहरू मात्रै हुनुहुन्छ उहाँहरू, जे होस् अहिले चाहिँ अलिक भनौँ न पछिसम्म लान सकिन्छ कि भन्ने खालको म्युजिसियन
3: अहिले भेटिरहेको हुन्छु दाफाको काममा, अनि श्रीताराको प्र्याक्टिस पनि भइरहेको छ।
2: तपाईँले पो लक्कीली म्युजिसियन हस्बेन्ड भेट्नु भएछ त, अब सबैको उसमा के हो के हो, तर कोसिस चाहिँ जारी हुनु पऱ्यो तपाईँहरूको, यो श्रीतारालाई अगाडि लैजाने कोसिस चाहिँ तपाईँहरूले जारी नै राख्नुपर्छ होइन, तपाईँहरूले यति राम्रो ब्यान्ड फिमेलहरू अगाडि आउनु जरुरी छ, अहिलेसम्म देखिँदैन नि फिमेल ब्यान्डहरू फिमेल म्युजिसियनहरू सबै बसेर बजाएको देखिँदैन पनि, देख्यो भने ए केटीहरू पो रहेछ कि भन्यो सक्यो गर्छ है, तर त्यो थट प्रोसेस जुन चाहिँ छ होइन लेट ए के बहिनीहरू पो रहेछ त है बजाउनेहरू पनि हुन्छ, त्यो थट प्रोसेस त्यसलाई चेन्ज गराउन कसरी सकिन्छ त, तपाईँ त्यसको लागि त मैले भनिहालेँ अगाडि आउनु पऱ्यो, हामी पनि छौँ है भनेर,
3: एउटा चाहिँ कन्टिन्युटी हुनुपर्छ, कन्टिन्युटी मेन हो, अनि एउटा पेसेन्स हुनु पर्यो. म यसैमा गर्छु, म यसमा गर्न सकिन्छ भनेर एउटा पोजिटिभ एटिच्युड पनि चाहियो होइन, एउटा चाहिँ फाइनेन्सियल्ली स्टेबिलिटी पनि चाहियो त्यो कुरामा. त्यो तिनवटा भयो भने सकिन्छ.
2: आफू आफू पनि अलिकति फाइनेन्सियल्ली स्ट्रङ छ भने त्यो एउटा ब्याक फोर्सको काम गर्ने भयो होइन.
3: नभए त म्युजिसियनै भएर नहुने पनि होइन, भइरहेछ, गर्नेहरू पनि छ, तर इन्स्ट्रुमेन्टल बजाउनेमा चाहिँ धेरै गाह्रो छ.
2: गाह्रो छ. जे होस्, श्रोताहरू सुन्दै हुनुहुन्छ आजको नारीमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ. उहाँको एउटा ब्यान्ड चाहिँ श्री तारा, फिमेलहरू मात्रै उहाँहरू को ब्यान्ड रहेछ. यसो तपाईँहरू हेर्नुहोला टिकटकमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ. एउटा श्री ताराको चाहिँ छैन आफ्नो ब्यान्ड चाहिँ, त्यो भन्नाले
3: टिकटक चाहिँ छैन
2: छैन, त्यो तपाईँहरूले बनाउनु जरुरी छ.
3: युट्युबमा चाहिँ छ.
2: ए हजुर हजुर हजुर. आजकल त युट्युब भन्दा पनि धेरै टिकटक
3: हेर्छन्
2: मान्छे, किनभने टिकटकको क्लिपले एउटा दुइटा क्लिप हेऱ्यो पनि सबै कुरा बुझिन्छ क्या. अझै कमेन्ट बक्समा जानुपर्छ है, ए माथिको भिडियो यस्तो रहेछ भनेर बुझिन्छ है. त्यस्तो जमाना छ, फास्ट एकदमै होइन. यस्तो बेलामा हामी पनि छौँ है भन्ने चाहिँ जनाउनुपर्छ तपाईँहरू है. र कतिजना हुनुहुन्छ जम्मा तपाईँहरू अहिले?
3: अहिले चाहिँ तिनजना मात्रै हो.
2: अहिले तिनजना मात्रै, चाहिएको बेला पनि बहिनीहरूलाई बोलाउनु?
3: हजुर.
2: ए अनि स्कुलहरूमा पढाउनुहुन्छ, कुन कुन स्कुलमा?
3: स्कुलमा मादल सिकाउने, अस्ति भर्खर मैले यो केएमसीकै प्रोजेक्ट थियो फ्राइडे, हाम्रो उनीहरूको बुक फ्री फ्राइडे भनेर हुँदो रहेछ, त्यसमा चाहिँ महानगरपालिकाबाटै मादल सिकाउने थियो थियो. त्यहाँ चाहिँ मैले कन्या मन्दिर जेपी स्कुलमा सिकाएँ, अनि त्यो चाहिँ सर्टेन पिरियडको हुन्छ, वर्षभरिको छैन, तर अहिले निकाल्ने छ उहाँहरूको प्लान चाहिँ. अनि डिलाइट भन्ने एउटा स्कुल छ ताइवानबाट, ताइवानको पर्सनल फन्डिङबाट नेपालमा चाहिँ उनीहरूले बाजा किनिदिने, टिचर हालिदिने, त्यसरी एउटा संस्था छ त्यहाँ. त्यहाँको पनि टिचर हो म.
2: ए हजुर हजुर. जे होस्, स्कुलमा पनि पढाउनु हुँदो रहेछ म्युजिक. अनि तपाईँको श्रीमान पनि फ्लुटिस्ट हुनुहुन्छ होइन, विनय महर्जन, मङ्गोलियन हार्टको होइन एउटा मेम्बर हुनुहुन्छ, फ्लुटिस्ट हुनुहुन्छ, म्युजिसियन हुनुहुन्छ, वाइफ पनि म्युजिसियन. के कस्तो सपोर्टहरू पाउनुहुन्छ श्रीमानबाट, कतिको इन्करेज गर्नुहुन्छ?
3: पहिला पहिला त नबजाइदिए हुन्थ्यो जस्तो उहाँले पनि त्यस्तै गर्नुहुन्थ्यो. अब फ्रेङ्कली स्पिकिङ, अनि मैले चाहिँ म गर्छु, मैले गर्नुपर्छ भनेर म धेरै अगाडि बढेँ, अनि कामहरू यसरी गर्ने उसो गर्ने त्यो चाहिँ गर्नुहुन्छ.
2: जे होस्, अहिले चाहिँ अलिअलि सपोर्ट गर्नु.
3: हजुर.
2: आफ्नो समुदायको
3: होइन, हाम्रो यो कम्युनिटी नै, हाम्रो समाज नै त्यस्तै छ क्या, केटीहरू चाहिँ बाहिर गएर एक्सपोज नभए हुन्थ्यो भन्ने.
2: हजुर हजुर.
3: त्यो
2: घरकै
3: काम गरेर
2: लगाएर
3: यताउता नहिने हुन्थ्यो जस्तो उसलाई नै हुन्थ्यो पहिला.
2: हजुर हजुर.
3: नगए हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो पहिला चाहिँ. अब अहिले चाहिँ हाम्रो यो प्रोजेक्टको काम, सेफ दाफा प्रोजेक्ट भनेर गरेको छौँ हामीले, त्यो प्रोजेक्टको काममा पनि उहाँले धेरै हेल्प गर्नुहुन्छ.
2: जे होस्, समय आउँछ होइन, सबैको समय आउँछ
3: होइन,
2: त्यसले गर्दा समय, अब समयमा
3: म एउटा, म नानी पाइसकेपछि त बिचमा एकचोटि मलाई डिप्रेसन जस्तो पनि भएको थियो, म केही गर्नै नसक्ने हुन्छ नि, मैले अब छोड्नुपर्छ म्युजिक, म गर्दिनँ होला जस्तो पनि एउटा. त्यो श्री तारा ब्यान्डमा पनि मेम्बर्स थिएन त्यति बेला, अनि एकदम होपलेस भइसकेको थियो. अनि मैले त्यति बेला चाहिँ उजाला महर्जन भेटाएँ, उहाँले चाहिँ फिमेल म्युजिसियनहरू नै खोजिरहनु भएको रहेछ. उहाँ चाहिँ राइटर हुनुहुन्छ, उहाँ ऱ्याप पनि गर्नुहुन्छ, तर फिमेल
2: गाउनुहुन्छ.
3: हजुर. फिमेलको राइट्सहरूको बारे गर्नुहुन्छ उहाँले. अनि उहाँ भेटेपछि तिमीले यस्तो बजाउँदो रहेछ, हामीसँगै गर्नुपर्छ भनेर, अनि उहाँसँग भेटेपछि मेरो फेरि मैले चाहिँ त्यो कन्टिन्यू अझ मैले गर्नुपर्छ भनेर म्युजिकमा धेरै काम गरेँ मैले त्यहाँपछि.
2: सङ्गीतमा त सङ्गत हुनु पर्यो नि त है, सङ्गत र माहौल.
3: हजुर.
2: सङ्गीत कुनै पनि काममा भनौँ होइन, सङ्गत हुनु पर्यो, अनि त्यसको माहौल पनि, एउटा राम्रो माहौल पाउँदैन तबसम्म मनमै दबाएर राख्नुपर्ने हुन्छ त्यो सङ्गीतप्रतिको सपनाहरू, इच्छाहरू होइन, रहरहरू.
3: त्यति बेला चाहिँ धेरै, म तपाईँले भने जस्तो एकदम धेरै दबाएर पनि बसेको थियो, म डिप्रेसनमै गएको थिएँ क्या म त्यति बेला. म अब म्युजिक छोड्ने भन्ने ठाउँतिरै पुगेको थियो पछि, होइन उसले तिमीलाई कसैले आएर तिमी बाजा बजाऊ, तिमीलाई बाजा बजाएपछि म यहाँ लग्छु त्यहाँ लग्छु भनेर कसैले भन्दैन, पहिला तिमीले बजाउनु पऱ्यो भन्ने कुरा चाहिँ मेरो दिमागमा त्यो चाहिँ आयो
2: हजुर
3: त्यहाँपछि अनि बाटोहरू पनि बन्दै गयो
2: मैले
3: स्कुलहरूमा सिकाउन थालेँ यताउता धेरै गर्न थालेँ म एकछिन पनि फ्री नहुने इन्भल्भ भइरहने एउटा इन्भाइरोमेन्ट नै बन्यो
2: ठुलो सपोर्ट पाउनु भएछ उज्ज्वला महर्जन भन्नुभयो ऱ्यापर पनि हो उहाँ राइटर पनि हो ऱ्यापरले त आफ्नो कथा आफै लेख्छ होइन र उहाँको नम्बर पनि पाऊँ है मलाई अहिले जाने बेलामा होइन जे होस् एउटा राम्रो सपोर्ट पाउनु भएको रहेछ सङ्गीतको क्षेत्रमा तपाईँले सपनाहरू छन् धेरै होइन पुरा गर्नु होला अहिलेलाई चाहिँ अब एउटा फेरि सुनाऊँ न एउटा कुन चाहिँ ताल होइन कुन चाहिँ सुनाउनु
3: अब अहिले चाहिँ हाम्रै कम्युनिटी नेवारीमा बज्ने नेवारी
2: हजुर हजुर
3: नयाँ नयाँ

0: आहा थैंक यू सो मच जेउस अब आजको नारीको समय प्राय समाप्त हुन लागेको छ शारदा जी तपाईको स्टुडेन्ट पनि हुनुहुन्छ युके मा हैन र अब अनलाइन अझै क्लासहरु कोइ श्रोताहरु गर्न चाहनुहुन्छ भने शारदा डंगोल वहा हुनुहुन्छ टिकटक मा हजुर टिकटक मा र वहालाई सो फलो गर्नु होला अनलाइन क्लासहरु गर्नु होला जेउस अब हाम्रो विश्वभरि बस्नु भएका भनौं न विश्वभरि छरिएर बस्नु भएका श्रोताहरुलाई जादा जादै एउटा म्युजिसियन शारदा डंगोल के भन्न चाहनुहुन्छ
1: म एउटा फिमेल भएकोले चाहिँ फिमेलहरूले म्युजिसियन अथवा फिमेलहरू कसैलाई केही गर्ने इच्छा हुन्छ आफ्नो रहर हुन्छ तर मेलहरूलाई यस्तो सजिलो हुँदैन केटीहरूलाई गाह्रो हुन्छ उनीहरूलाई चाहिँ एउटा प्रोत्साहन चाहिन्छ अनि म पनि त्यस्तै एक्सपेक्ट गर्छु तपाईँ अरू पनि तपाईँहरूको घरमा दिदीबहिनी हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ प्रोत्साहन इन्करेज गरिदिनु होला केही गर्छ कोही राइटर हुनसक्छ कोही के गर्न तर उसलाई चाहिँ फ्रिडम हुँदैन उसमा तिमीलाई जे मन लाग्छ तिमी गर न भन्ने चाहिँ हुँदैन क्या त्यो चाहिँ उसले राम्रो काममा कसैले के गरेछ भने चाहिँ प्रोत्साहन चाहिँ दिनु होला अनि मेरो युट्युब च्यानल छ त्यसमा गएर मेरो कामहरू हेरिदिनु होला कस्तो छ प्रतिक्रियाहरू दिनु होला सब्सक्राइब गरिदिनु मेरो च्यानल अनि त्यसले गर्दाखेरि चाहिँ म अझ धेरै गर्न सक्ने बन्छु
0: हजुर श्रोताहरू उहाँको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला उहाँको कामहरू हेर्नुहोला उहाँ एउटा राम्रो म्युजिसियन हुनुहुन्छ र शारदाजी समय दिनुभयो यो यसको खी होइन बाजाको नाम खी बजाइदिनु भयो होइन आनन्द आयो धेरै कुराहरू सेयर गर्नुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र तपाईँलाई र तपाईँको टिम श्री तारा टिमलाई हामी सबैको तर्फबाट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट हाम्रो तर्फबाट अल द बेस्ट
1: थ्याङ्क यू मलाई पनि तपाईँले यहाँसम्म बोलाइदिनु भयो मेरो कुराहरू राख्नलाई एउटा स्पेस दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद
0: हस् थ्याङ्क यू हजुर श्रोताहरू आजको नारीको निम्ति तोकिएको समय अब प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस् नमस्ते बाई

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bhandu hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: यादव घाइते हुनुभएको छ। 19 वर्षीय यादवको विराटनगर नोबल अस्पतालमा उपचार भइरहेको प्रहरले जनाएको छ। घटना लगत्तै प्रहरले 2 जनालाई पक्राउ गरेको छ। सुनसरीका डिएसपी चन्द्र खड्काले गोली लागेको जस्तो देखिएकोले पुष्टि गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगञ्जमा गएको साउन 10 गते हिन्दू र मुसलमान पक्षबीच भएको झडपलाई लिएर भएका घटनामा 3 जनाको मृत्यु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि अमेरिका जानुहुने भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन खनाल सहितको टोली न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम छ। खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी मंगलबार अमेरिका प्रस्थान गर्नुहुनेछ। शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ। रसुवा पारीमा परेका काभ्रेका 3 जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। पाँचखाल 11 का राजकुमार गौतम, बनेपा 10 का बालकृष्ण रञ्जित र प्रहलाद गिरीको कुशको शव बनाई परम्परा अनुसार दाह संस्कार गरिएको हो। 2 जनाको यसअघि नै शव फेला परेको थियो। काभ्रे पलाञ्चोकका 37 नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्। सिडिए गोपाल कुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले समन्वय र पहल गरिरहेको जानकारी दिनुभएको छ। कङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। समितिका सदस्य सचिव राजु कटवालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ताप्रेजुङ, 5 थर, सङ्खुवा सभा लगायत 43 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ 10 को बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन भोलि निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। आज र भोलि देशका 6,743 वडामा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा बाढीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदीश्वर नरसिंह केसीले उद्धार राहतको प्रसङ्ग निकाल्नु भएको छ। बाढीपछिको उद्धार राहत उडान पठाउन नछाडिएको भारतीय विदेश मन्त्रीले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम बागले भारतमै रहेका बेला विदेश मन्त्री एस जयशंकरले थप 11 टन सामानसहित विमान पठाएको बताउनु भएको छ। औषधि, फोरेन्सिक सामान, त्रिपाल, सुत्ने झोला लगायत सामान पठाइएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले राहत लिएर 9 पटक भारतीय वायुसेनाको विमान पठाएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेल किन्ने देशमाथि कारवाही प्रक्रिया थालेकोमा अमेरिकालाई धन्यवाद दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि जेलेन्स्की खुसी हुनुभएको हो। थप जानकारी पीबीसीका सरा स्मिथबाट।
4: Other nations who are keeping Russia afloat by buying their energy could face 100% sanctions on goods that they are exporting to the United States. But it doesn't trigger that automatically. What it does is allow President Trump to make the choice as to whether he wants to do that on the biggest purchasers of Russian energy. Now, they include countries like China and India, and there are lots of other reasons why he may not want to impose punitive sanctions on those countries.
3: मिश्रित मार्शल आर्ट्स एमएमए खेलाडी युकी आङदम्बेले जेसीके फाइट नाइट 1-2-3 मा जित हात पार्नुभएको छ। चिनको सान्सी प्रान्तको लुलियाङमा भएको वान्टम वेट प्रतिस्पर्धामा आङदम्बेले घरेलु खेलाडी बुहु ओगुबुलाई पराजित गर्नुभएको हो। 3 राउन्डको खेलमा आङदम्बेले 3 राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाल्नु भएको छ। यो जितसँगै आङदम्बेको व्यावसायिक एमएमए करियरमा जित सङ्ख्या 9 पुगेको छ। रोबोटिक्स कोडिङ एआई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनौट प्रक्रिया आजदेखि सुरु भएको छ। निमा एजुकेसन फाउन्डेसनले आगामी वर्ष हुने कोडेभर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनौट प्रक्रिया सुरु गरेको हो। 7-18 वर्ष उमेरसम्मका विद्यार्थीले भाग लिन पाउने अन्तर्राष्ट्रिय प्रतियोगितामा 50 देशका प्रतिस्पर्धी हुने फाउन्डेसनले जनाएको छ। कोडेभर नेपालले यो छनौट गरिरहेको छ। खबर यति नै, नमस्कार।

बनाउनको लागि त्यहाँ तिनवटा क्षेत्रमा हामी स्वस्थ रहनुपर्छ, हाम्रो आत्मिक जीवन, हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन. यी सबै क्षेत्रमा चाहिँ हामी इन्डिभिजुअली, हामी व्यक्तिगत रूपमा पनि स्वस्थ रहन जरुरी हुन्छ. र व्यक्तित्वको कुरा गर्दाखेरि अब एउटा परिवारमा विभिन्न सदस्यहरू हुन्छ र सबै सदस्य पनि यी सबै क्षेत्रमा स्वस्थ रहन जरुरी हुन्छ. र एउटा अभिभावक भए पछाडि एउटा बालबच्चाहरूलाई राम्रो संस्कारमा, सुरक्षामा, ज्ञान शिक्षामा चाहिँ हुर्काउने एकदमै जरुरत पनि हुन्छ. र एउटा अभिभावक भएपछि नानीहरू बढ्दै गर्दाखेरि, हुर्कदै गर्दा उनीहरूको मानसिक तौरमा उनीहरू हुर्किँदै गएको साथसाथै चाहिँ उनीहरू शारीरिकमा पनि हुर्किँदै बढ्दै गइरहेको हुँदछ. र यो अवस्थामा चाहिँ अब न्युली प्यारेन्ट भयो भने धेरै कुराहरू, पहिलो बच्चा भयो भने त धेरै कुराहरू जान पनि गाह्रो हुन्छ, तर सेकेन्ड चाइल्ड, थर्ड चाइल्ड हुँदै गए पछाडि चाहिँ मोर एन्ड मोर एक्सपिरियन्सहरू पनि हुँदै जान्छ. र आजको दिनमा पनि यस्तै रूपमा चाहिँ तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ, अप्नाउन सक्नुहुन्छ यो पाँचवटा उपाय. र नयाँ नयाँ जो जति प्यारेन्टहरू हुनुहुन्छ उहाँहरूको लागि पनि आजको दिनमा यो निकै नै फाइदाजनक हुनेछ. र कार्यक्रममा रद्दी गर्नु श्रोता, र अहिलेलाई पनि हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा. र त्यसपछि आजको यो जानकारी पनि म तपाईँको माझमा राख्दै नै गर्नेछु.

एफबी एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय घर संसारमा र तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ अप्नाउनुहोस् यी पाँच उपाय यो बारेमा म जानकारी राख्ने नै छु ससाना बालबालिकालाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु एउटा महत्त्वपूर्ण कदम हो र अब भने यसैमा धेरै बालबालिकामा आफ्नो शारीरिक बनावट वा रूपलाई लिएर हीनता बोध हुनसक्छ हीनता बोधका कारण उनीहरूले आत्मविश्वास गुमाइरहेका हुन सक्छन् यसले उनीहरूलाई दुःखी मात्रै बनाउँदैन पढाइ खेलकुद तथा अन्य गतिविधिमा समेत असर पुर्याइरहेको हुन्छ उनीहरूमा आत्मविश्वास बढाउन र करियरमा केन्द्रित गराउने कुरामा अभिभावकले ध्यान दिन आवश्यक छ यस्तो अवस्थामा कसरी बालबालिकालाई सम्झाउने कसरी उनीहरूको आत्मविश्वास कायम राख्ने भन्ने अलमल हुन सक्छ त्यसका लागि केही उपायहरू छन् सर्वप्रथममा रहेको छ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने बच्चाका अगाडि आफ्नो रङरूप वा छालाको रङबारे चर्चा नगर्नुहोस् त्यसै गरी अरूको रङरूपहरूबारे पनि टिप्पणी गर्नुबाट पनि बच्नुहोस् यसको कारण के हो भने अभिभावकहरू बालबालिकाका लागि पहिलो रोल मोडल हुन्छन् जब अभिभावकहरू आफूप्रति विश्वस्त हुन्छन् बालबालिकाले पनि त्यही गुण अपनाउने सम्भावना हुन्छ त्यसै गरी दोस्रोमा रङ रूपभन्दा क्षमताको चर्चा गर्ने बानी पनि गर्नुपर्छ यो बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता तर त्योभन्दा अगाडि अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ एकदेव लिम्बुको आवाजमा मनको हाला

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।

0: Gorkha Radio.
1: PFB's Gorkha Radio सुन्ने हुनुहुन्छ र अहिले हामी कार्यक्रम यो समय घर संसारमा छौँ. श्रोता मिठा मिठा गीत सङ्गीतहरू सुनिरहनु भएको छ र साथै समयमा चाहिँ घर संसारमा चाहिँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्ने जानकारीहरू म माझमा राखिरहेको छु, हेल्पफुल टिप्सहरू. र यसैमा चाहिँ हामीले नानीहरूको लागि केन्द्रित गरेर आज टपिक कुरा गरिरहेको छु. तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ, अप्नाउनुहोस् यी पाँच उपाय बारेमा म जानकारी राखिरहेको छु. र पहिला हामीले कुरा गरेका थियौँ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने, र दोस्रोमा रहेको छ रूपरग भन्दा क्षमताको चर्चा गर्ने. बच्चाको ध्यान उनीहरूको रूप रङ र शरीरबाट हटाउनुपर्छ. उनीहरूका शारीरिक गतिविधि वा कार्यहरूको प्रशंसा तथा आलोचना गर्नुहुँदैन. जस्तो यदि तपाईँको बच्चा राम्रोसँग उफ्रन्छ र दौडिन्छ भने त्यसको प्रशंसा गर्नुहोस्. सुन्दर शरीरभन्दा स्वस्थ शरीर बढी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझाउनुहोस्. यसै गरी तेस्रोमा भने रहेको छ सञ्चार माध्यमको प्रभावबारे सचेत गराउनु पर्दछ, र यो बारेमा पनि म जानकारी राख्दिने गर्नेछु श्रोता. तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: गोरखा रेडियो
1: PFB's Gurkha Radio Sunne Anunsar Aile Hami Yusame Karikram Ghar Sansar Ma Chhau Shrota Mitha Mitha Geet Sangeet Bipina Jankere Ko Saath Ma Anunsar Aile Ko Is Samay Ma Ra Ghar Ko Sansar La Sundar Banaune Tarikar Ko Bare Ma Pani Moi Kei Topics Haru Tapai Ko Ma Sama Charcha Gari Raheko Chu Ra Aile Ko Is Samay Ma Raheko Chha Tapai Ko Bachcha Aafno Sharirik Banawat Bare Chinta Garcha Apnaunu Hos Yi Panch Upay Bare Ma Charcha Gari Raheko Chu Ra Pahila Hami Charcha Gareka Thiyau Aile Ko Is Samay Ma Chai आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने दोस्रोमा रहेको थियो रूप रङभन्दा क्षमताको चर्चा गर्ने र तेस्रोमा रहेको छ अहिलेको लागि भने सञ्चार माध्यमको प्रभावबारे सचेत गराउनुहोस् सकारात्मक कुराकानीका साथै सञ्चार माध्यममा देखाइने नकारात्मक यो प्रभावबारे पनि बालबालिकालाई सिकाउनुहोस् ताकि ती सन्देशहरूले उनीहरूको सोचमा नराम्रो असर नपरोस् साथै सबैको शारीरिक बनावट फरक फरक हुन्छ र त्यसैले आफूलाई अरूसँग तुलना गर्नु गलत हो भन्ने कुरा पनि बुझाउनुहोस् र केही सेनमा म चौथो पनि राख्नेछु आफूप्रतिको प्रेम वा सम्मानको भावना जोगाउनुहोस् यो बारेमा पनि रहने नै छ श्रोता तर त्योभन्दा अगाडि अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

PFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ यो समय म सिनेको साथमा श्रोता र अवश्य पनि यो समयमा म चर्चा गरिरहेको छु तपाईँको मासमा भने तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ अप्नाउनुहोस् यी पाँच उपाय बारेमा रहेको छ र अहिलेको यी समयमा हामीले तिनवटा उपाय बारेमा पनि चर्चा गरिसकेका छौँ र अब पनि चौथो उपाय चाहिँ रहेको छ आफूप्रतिको प्रेम वा सम्मानको भावना जगाउनुहोस् साना बालबालिकालाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु एउटा महत्त्वपूर्ण कदम हो यसले उनीहरूलाई भविष्यमा हीनताबोधको भावना विकास हुनबाट बचाउन सक्छ शरीरको हरेक अङ्ग आकर्षक र सुन्दर हुन्छ भन्ने भन्दा तिनीहरू स्वस्थ र सलभ रहनुपर्छ भन्ने कुरामा चाहिँ जोड दिनुहोस् र लास्ट पर अलि चाहिँ पाँचौँ बच्चाको भावनालाई सहानुभूतिपूर्वक सम्बोधन गर्नुहोस् यो बारेमा पनि अवश्य म तपाईँको माझमा चर्चा गर्ने नै छु श्रोता तर अहिलेको लागि भने त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB's Gorkar Radio Sundan and Sastrata, Riley Hamito, Karikrom, Garsan Sarma, BFB's Gorkar Radio Prasidi, Riley Gui Same Masi, Malichar Zagari Rekusutabiko, Mazama Bani, Tapaiko Bacha, Afno Sharirik Panawat Bari Chinta Gorsa, Opnanohus, E Patch by Bari Marekusan, Rabo Bani Hamro, Patch of Yenki, Untim Tuparekusa, Bachako Pawana like Sahani Buti Purwak, Sambodan Gornohus. यदि तपाईको बच्चा आफ्नो शरीर वा छालाको रङलाई लिएर चिन्ता निराशा वा लज्जा महसुस गरिरहेको छ भने रिसाउनुको सट्टा माया र समझदारीका साथ त्यो परिस्थितिलाई सम्हाल्नुहोस् खुला संवादले बालबालिकाको मनमा आफ्ना भावनाहरू अभिभावकसँग साट्नु हुने यो हिचकिचाहटलाई चाहिँ हटाउनु पर्दछ रविश्य पनि श्रोता यी मैले पाँचवटा कुराहरू राखिएको छु विशेष गरी एउटा अभिभावक भएपछि होइन आफ्नो नानीहरू घरमा हुर्किँदै बढ्दै गरिरहेको हुन्छ उनीहरू आफ्नो मानसिक तौरको साथसाथै शारीरिक तौरमा पनि उनीहरू हुर्किँदै बढ्दै गरिरहेको हुन्छ र आफ्नो ओन इनसिक्युरिटिजहरू हुने क्रमहरू पनि हुन्छ र एउटा अभिभावक भएपछि होइन यी पाँचवटा कुरा जसरी मैले हाइलाइट फेरि पनि गर्न चाहन्छु उनीहरूलाई चाहिँ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्न सिकाउने र यसैगरी दोस्रोमा चाहिँ रूप रङभन्दा क्षमताको चर्चा गर्न सिकाउने तेस्रोमा सञ्चार माध्यमको प्रभावबारे सचेत गराउनुपर्छ चौथोमा आफूप्रतिको प्रेम वा सम्मानको भावना जगाउन सिकाउनुपर्छ र अन्तमा चाहिँ रहेको थियो बच्चाको भावनालाई सवानी सहानुभूतिपूर्वक सम्बोधन गर्न सिकाउने कुराहरू र अवश्य पनि आजको दिनमा यी सबै टपिकहरू बारेमा जुन मैले चर्चा गरेको छु फाइदाजनक भएको छ भनी म आशा गर्दछु र पनि श्रोता यसैको साथमा कार्यक्रम घर संसारबाट पनि बिदा लिने समय आइ नै सकेको छु आज अवश्य पनि फाइदाजनक भएको छ यी टपिक्सहरूमा र साथै भरपूर मनोरञ्जन लिनुभएको छ भने म आशा गर्दछु र अब पनि म सुनिया पनि बिदा लिने समय आइ नै सकेको छ नेक्स्ट विक यस्तै जानकारीमूलक घर संसारलाई सुन्दर बनाउने टपिक ल्याउनेछु भन्दै अहिलेको लागि म पनि आई एम साइनिङ अफ फर नाउ नमस्ते बाई

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भोटेपछि बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको सब फेला परेको छ। तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। सब पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो। नुवाकोटको विदुर नगरपालिका 1 ढुङ्गे र त्रिशुली बजार जोड्ने पेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाइको पेली ब्रिज उपलब्ध गराउन सडक विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाब प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर 1 ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेलीब्रिज चढानको थप प्राविधिक जानकारीको लागि वरिष्ठ अधिकारीहरूले आज स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतिको बाढीले सुठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसका सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटाले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ।
4: सम्भव नहुने भन्ने कुरै आएन, त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन, यो हामीले सुधार गर्नै पर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको। 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गरेर छन्। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटकपटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गरेर जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
3: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
4: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ, यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
3: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाममा बस्नु परेको टिप्पणी गर्नुभएको छ।
5: हेर्नुहोस् जुडिसियरी जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले। अब त्यस्तो प्रधान न्यायाधीश हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भनेर त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ। अहिले सकारात्मक कुरा के आएको छ भने सत्ताधारीभित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ, हिजोसम्म त्यो थिएन।
3: 1 वर्ष अघि सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नु भएको छ।
6: मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन 10 वटा महाभारत पढेर आएको छु, यहाँ आइपुगेको यत्तिकै होइन। तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु, जनताका बिचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढौँ।
3: संविधान दिवसका अवसरमा पार्टी मुख्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले गीतको सन्दर्भ कोटाएर आफ्नो मार्गबाट विचलित नहुने बताउनु भएको छ।
6: यस्ता झुट समाचार सम्प्रेषण किन गर्नु पर्यो? अर्को छापिया देख्छु, फेरि फलानु अध्यक्ष हुने अरे, फलानु महासचिव हुने अरे, भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ। कति खेती गरे, कुन्ती मकानको एउटा गीत छ, म त हिँड्छु मेरो बाटो खुट्टा तान्दै गर।
3: ग्रिनल्यान्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा साझा जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रिनल्यान्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले संसदपछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीय
2: To get a little nervous, but then I read what it was about, and it seems like that actually the U.S. have the right and maybe obligation to put their defense.
7: Yo, BFBS, Gorkha Radio. Pardesiko Sandesh.

0: प्रदेशको सन्देश कार्यक्रममा सुरु भयो सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। केही हप्ताको विश्रामपछि समस्त आदरणीय श्रोताहरू जो नेपालमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत अनि दर्शन नमस्ते पनि होइन बहिनी।
1: दुई हप्ता पछि आउनु भएको छ होइन हजुर बिदा हुनुहुन्थ्यो र हाम्रा श्रोताले सोध्दै हुनुहुन्थ्यो विनोद दाजु कहाँ जानुभयो भनेर सोध्दै हुनुहुन्थ्यो दाजु।
0: अब यस्तै छ यही बेलामा देश दुखेको छ हामीलाई पनि असाध्यै पीर लागेको छ बहिनी
1: होइन।
0: अलिअलि छुट्टी पनि थियो घर परिवार साथीभाइहरूसँग बसेँ भन्नु पर्यो होइन टिभी हेरेँ अब जहाँ हेरे पनि विरहका आँसुहरू आइरहेका छन् होइन धेरै कुराकानी गर्नु मन लागेको छैन पक्का भन्नु पर्दाखेरि किनभने अहिलेको स्थितिमा आजको दिनसम्म भन्नुपर्दा हुन त यो सङ्ख्या बढ्छ नै भन्छन् होइन एक्सपर्टहरू मृत्यु भएका झन्डै 1350 भन्नु पर्यो होइन अनि त्यो पनि अब उद्धार गरेका चाहिँ 13,583 हराइरहेकाहरू 5,326 आदिको सङ्ख्या आएको छ आजको यो कार्यक्रम रेकर्ड गर्ने दिनसम्म र घाइतेहरूमा चाहिँ 6,887 हुनुहुन्छ र अर्को महत्त्वपूर्ण कुरा यो बेलामा विपदको बेलामा बहिनी उद्धार कर्मीहरूको पनि हामीले सम्मान गर्नुपर्छ होइन उहाँहरूले पुऱ्याएको योगदानको कदर गर्नुपर्छ आफ्नो ज्यानलाई जोखिममा राखेर गरिरहनु भएको छ होइन। खोजी तथा उद्धार कार्यमा परिचालन गरिएका नेपाली सेना प्रहरी तथा सशस्त्र परेको जनशक्ति र कति कति भोलन्टियर्सहरू बहिनी होइन उहाँहरूलाई हाम्रो सलाम छ यो दुःखद घडीमा र उहाँहरूको सङ्ख्या पक्का भन्नु पर्दाखेरि झन्डै 22,000 पुगिसकेको छ बहिनी होइन किनभने देशमा मात्रै होइन विदेशबाट आउनुभएका भोलन्टियर्सहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि हामीले धन्यवाद दिनै पर्छ बहिनी होइन।
1: एकदमै हजुर धन्यवाद र हामीले गत हप्ताको कार्यक्रम पनि श्रद्धाञ्जलि स्वरूप नै मृत आत्माहरूप्रति समर्पित गरेका थियौँ होइन घाइतेहरूप्रति चाहिँ हामीले शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थियौँ।
0: थ्याङ्क यू सो मच मैले त्यो कार्यक्रम सुन्न पाइनँ म बाहिर थिएँ होइन। एनिवे त्यो दिन भदौ 10 होइन त त्यो दिनको कुरा गर्दाखेरि त्यो दिन हामीले नसोचेको कुरा भयो त्यही दिनै बेलायतमा बहिनी हाम्रो निम्स दाई निम्स पूर्जाको अन्त्येष्टि पनि थियो नि तपाईँलाई थाहा छ नि होइन
1: 10 गते
0: नै थियो अनि हामीले त्यहाँतिर ध्यान दिइरहेका थियौँ अचानक यता आयो होइन ठुलो बाढी विपद पर्यो हामीले हाम्रा भनौँ न अब कन्ट्याक्टमा भएका भन्नुपर्छ रसुवामा भएको कोही पनि हुनुहुन्थेन तर रेडियो रसुवामा हुने गीता न्यौपानेजीलाई कन्ट्याक्ट गरेर अपडेट दिएका थियौँ उहाँको पनि परिवारमा दुःखद घटना भएछ होइन तर पनि एउटा रेडियोकर्मी सञ्चारकर्मीको नाताले उहाँले आफ्नो जिम्मेवारी वहन गर्नुभयो होइन सबैलाई आफ्नो रेडियोको माध्यमबाट सकेसम्मलाई सबैलाई चाहिँ एकदम बस्नको लागि आफ्नो ज्यान जोगाउनको लागि जे गर्नुभएको छ त्यो ठाउँबाट भाग्नको लागि आह्वान गर्नुभएको रहेछ धेरैको ज्यान बचेछ कि बहिनी होइन रेडियो भनेको चाहिँ यस्तो पावरफुल मिडिया हो त्यसले गर्दाखेरि आजकल यो चाहिँ अनलाइन मिडिया भन्ने छ के छ होइन तर पनि रेडियो इज रेडियो के बहिनी होइन अनि मैले पछि बहिनी गीता न्यौपानेजी त्यहाँको रेडियो लाङटाङको म्यानेजर हुनुहुन्छ होइन प्रस्तुता पनि उहाँलाई पछि सोद्धाखेरि कतैबाट तपाईँलाई आयो धन्यवाद अथवा चाहिँ हो तपाईँले गर्दाखेरि हामीले थाहा पायौँ भनेर भन्दाखेरि यति धेरै इन्फर्मेसन आयो भनेर भन्नुभयो कि बहिनी होइन किनभने स्थानीय रेडियोको त्यत्रो पार हुँदो रहेछ क्या बहिनी
1: होइन
0: कतिले उहाँहरूले भनेको कुराहरूलाई सुने कतिले सुनेनन् कति चाहिँ सेल्फीतिर लागे त्यो कुरा अर्कै हो तर जो जसले चाहिँ पक्का रेडियोको इन्फर्मेसन पाएर आफ्नो ज्यान बचाउनु भयो नि होइन उहाँहरूले चाहिँ एकदम धन्यवाद दिनुभएको रहेछ। त्यस कारणले कुनै पनि यो वार्निङ साइन सिग्नलहरूलाई चाहिँ हामीले सधैँ मान्नुपर्छ भन्ने कुरा त्यही हो क्या बहिनी होइन। एनिवे अब आजको यो बसाइमा दिवंगत आत्माको चिर शान्तिको कामना अब हामी त्यसतर्फ अझै सजग हुनुपर्छ सरकारले हरेक निकायले स्थानीय पालिकादेखि लिएर भनेका कुराहरू रेडियो टेलिभिजनले भनेको कुरालाई चाहिँ मानेर अगाडि बढे आफ्नो ज्यान बचिन्छ होइन अनि साथसाथमा परिवार र गाउँ सबै हामी तयार भएर बस्नुपर्छ भन्ने पनि सन्देश हो। यति भन्दै अब हामी अगाडि बढौँ ठेगानातर्फ लागौँ होइन बहिनी।
1: ठेगाना यस प्रकार छ श्रोता कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4। इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com।
0: ठेगाना पाउनुभयो कन्ट्याक्ट गर्ने तरिका थाहा पाउनुभयो।

0: छ। त्यसले गर्दाखेरि हाम्रो यो रेडियो अथवा यो कार्यक्रमको माध्यमबाट रसुवा, नुहाकोट, धादिङ र वरपर त्यहाँका बासिन्दा मात्र होइन, त्यहाँ काम गर्ने पूर्वदेखि पश्चिमसम्मका हाम्रा दाजुभाइहरू जो टनेलमा काम गर्नुभयो होइन, उहाँहरूले आफ्नो ज्यान गुमाउनु पर्ने अवस्था आयो र कति त्यहीँ थुनिएर बस्नुपर्ने अवस्था छ उहाँहरूको परिवारमा। त्यही हो हाम्रो चाहिँ भगवान्ले ईश्वरले धैर्य धारण गर्ने उहाँको परिवारलाई, र चाहिँ अझै पनि आशा भएर आशावादी भएर उहाँहरूको घर फर्कने एउटा चाहिँ भनौँ न संजोग मिलोस्, त्यो परिस्थिति मिलोस् भन्ने कामना गर्दै कार्यक्रम अगाडि बढाउँ है बहिनी।
1: ओके,
0: अब सबभन्दा पहिला आजको कार्यक्रममा चाहिँ हामीले कसको पत्र राख्दैछौँ बहिनी?
1: हजुर, सबैभन्दा पहिला राजाराम रायमाझीजीको पत्र हामी राख्दैछौँ। उहाँ थाहा नगरपालिका 3 तिस्टुङबाट आउनु भएको छ है। उहाँले आफ्नो पत्रमा छोटो मिठो लेख्नु भएको छ।
0: ओके, राजाराम रायमाझीजी परैबाट लेख्नुहुन्छ नि होइन, काठमाडौँको भेग भनेर भनौँ होइन, अहिले त्यो बाटो त असाध्यै बिजी छ नि।
1: हजुर है,
0: किनभने बाई रोडको बाटो त्रिभुवन राजपथ भने त्यही हो बहिनी, मैले पहिले बेला बेलामा टिस्टुङ पालुङको कुरा गर्छु नि होइन, तर किनभने यो धेरै वैकल्पिक बाटोहरू चाहिँ लाई प्रयोग गर्न पर्ने भएको हुनाले त्यो बाटो असाध्यै बिजी छ। सायद अर्को पत्रमा फेरि पनि ठुल्ठुला मालवाहक यो चाहिँ भनौँ न गाडीहरू गुडेको अथवा चाहिँ पेसेन्जर गाडी गुडेको जानकारी उहाँले गराउनुहुन्छ होला। कता कता पुरानै शैलीमा फेरि त्रिभुवन राजपथ अथवा चाहिँ बाहिरको बाटो आयो आएन उहाँले हामीलाई चाहिँ जानकारी गराउनुहुन्छ होला भन्दै उहाँको पत्रतर्फ लागौँ है त। यो बाढी आइसकेपछिको पत्र हो कि पहिलाको हो बहिनी?
1: ओके
0: ओके, र उहाँ लेख्नुहुन्छ बिएबिएस गोर्खा रेडियोका सञ्चालक विनोद सर, सुजन बालाजी, मिना र सबै नमस्कार छ भनेर तपाईँलाई पनि भन्नुभएको छ है बहिनी।
1: हजुर हजुर, राजरामजी नमस्कार छ, कार्यक्रममा स्वागत छ।
0: लेख्नुहुन्छ वर्षाको समय छ, सजग र सचेत रहन आग्रह गर्दछु। अहिलेको बाढीले धेरै व्यक्तिको मृत्यु भएको छ, ती मृत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु अनि घाइते सबैको स्वास्थ्य त्यो पनि शीघ्र रूपमा होस् भनेर कामना गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी उहाँले।
1: हजुर हजुर, उहाँले करिब 1300 भन्दा बढीले ज्यान गुमाइसकेको कुरा पनि गर्नुभएको थियो दाजु, यसमा उल्लेख गर्न नगरे पनि
0: ओके, कुराकानीमा धेरै कुरा आदान प्रदान पनि हुन्छ नि होइन त।
1: हजुर हजुर,
0: अनि भन्नुहुन्छ सोच्दै नसोच्ने कुरा भएको छ, यस्तो विपत्तिमा हामी सबैले हातेमालो गर्दै एकअर्कामा सहयोग गर्नुपर्छ भनेर सुझाव पनि दिनुहुन्छ
1: उहाँ।
0: अनि म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी पालुङ शिखरकोटबाट हुँ, मलाई बाढी पहिरो सम्बन्धित गीत बजाइदिनु होला भन्नुभएको छ बहिनी होइन, र यो बज्ने जुन गीत बज्छ त्यो गीतबाट मेरो जीवनसाथी किशोर रायमाझी, लवली छोरा राम राजा रायमाझी अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, रामबहादुर खड्का, शुक्राम लामा, ओममणि सापकोटा, राजेन्द्र बान्धव राई, सूर्य लामा, रामपुकार राय अनि मुना मुखिया, रबिना राई लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई मिठो मिठो सम्झना गर्दै सुन्न पनि चाहन्छु सुनाउन पनि चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, उहाँले अब समय सान्दर्भिक गीत रोज्नु भएको छ दाजु है। अहिले हामीले सपना हो कि विपना हो बोलको गीत राखिदिएका छौँ, थालेश्वर गौतम र शान्ति श्री परियाले गाउनु भएको छ होइन, निकै चर्चित गीत छ दाजु।
0: ओके, अनि यो बेलामा धेरैले चाहिँ एआई जेनेरेटेड गीत पनि बनाउनु भएको छ नि बहिनी होइन,
1: धेरै बनाउनु भएको छ।
0: ओके, अब यस्तो छ एआई जेनेरेटेड गीत बज्ने नबज्ने नेपालको कानुन के हो मलाई थाहा छैन, तर हामीले यसो बुझ्दाखेरि यदि कसैले त्यसमा कन्ट्रिब्युट गर्नुभएको छ क्रिएटिभिटीमा त म लाग्नु भएको छ भने त्यो उहाँको नाम राखेर बजाउँदा पनि हुन्छ भनिएको सुनेको छु होइन, किनभने अब क्रेडिटको कुरा आयो होइन, त्यसले गर्दाखेरि नयाँ टेक्नोलोजीसँग हामी अभ्यस्त पनि हुनुपर्छ। पहिला के थियो भने हाते चिठी थियो, त्यसपछि इमेल बिस्तारै आयो, फ्याक्सिमली अथवा फ्याक्सहरू आयो, मान्छेले कतिले प्रयोग गर्न जानेका थिएनन्, पहिला नै हस्तलिखित नै ठिक थियो भन्ने थियो होइन बहिनी, त हुँदा हुँदा हुँदा आजकल त केमा आयो व्हाट्सएप होइन, अनि मैले ड्रप गराएको छु त्यहाँ हेर्नुहोस् न भन्नुहुन्छ होइन, गर्दाखेरि यदि हामीले समय अनुसार परिवर्तन हामी पनि भएन भने हामी पनि फेरि उही 45 साल भनिन्छ नि होइन,
1: त्यस्तो हुन्छ
0: जहाँको त्यहीँ हुन्छौँ। त्यस कारणले आजकल यो बदलिँदो परिस्थितिमा अगाडि बढ्नै पर्छ। एलन मस्कले भनेको कुरा मलाई सम्झना ठ्याक्कै आयो कि बहिनी, अबको 5 वर्षभित्र धेरै पनि होइन, 5 वर्षभित्रमा 2-4 मान्छेले गर्ने काम बाहेक धेरै चाहिँ एआईले गर्छ भनेर भन्दा त म त तर्सेँ कि बहिनी।

होइन आजकल तपाईँले टेलिभिजनमा देख्नु भएको छ नि वेदर रिपोर्ट भनेर एउटा राम्री बहिनी आउनुहुन्छ होइन, राम्रो लुगा लगाएर ओके हेर्दा मान्छे नै हो, हात पनि चल्छ, आँखा पनि चल्छ, आँखी भुइँ पनि चल्छ, आँखो नानी पनि चल्छ, मुख पनि चल्छ, स्वर पनि कति मिठो होइन, गर्दाखेरि त्यो वेदर रिपोर्ट भन्ने महिलाको ठाउँमा प्रतिस्थापन गरेर उहाँ यस्ता आइसक्नु भएको छ। आज तकमा प्रेजेन्टरको साथसाथमा मेरो एआई भर्सन भनेर फेरि उहाँलाई दिनुहुन्छ होइन त, त्यसले गर्दाखेरि अञ्जना ओम कश्यप भन्ने हुनुहुन्छ कि आज तकमा, अनि उहाँले आफ्नो कार्यक्रम सञ्चार गर्दाखेरि नाउ माई एआई भर्सन भनेर फेरि गर्दाखेरि उहाँ भन्दा राम्री हुनुहुन्छ कि बहिनी, इन अ सेन्स चाहिँ कार्यक्रम सञ्चालन गर्ने होइन, त्यसले गर्दाखेरि जमाना परिवर्तित छ, हामी पनि अगाडि बढ्नै पर्यो। मैले गीतको कुरा गर्दै त्यता लग्यो होइन, एनिवे उहाँले फेरि फेट्ने बाछा गर्दै अर्को पत्रमा आउँछु भन्नुभएको छ, र राजरामजी अर्को पत्रमा आउँदाखेरि यो बाटो होइन कसरी सञ्चालन भएको छ, फेरि राजपथ तपाईँहरू कति व्यस्त हुनुहुन्छ, पुरानो बाटो हो त्यसले साथ दियो होइन, किनभने त्यो धरोहर के बहिनी इन्फ्रास्ट्रक्चर भने त्यस्तो हुँदो रहेछ, कहिले पनि त्यसलाई भत्काइहाल्नु हुँदो रहेछ के बहिनी होइन, कस्तो यो बेला दुःखको बेलामा वैकल्पिक बाटोको रूपमा हामीले प्रयोग गर्न पायौँ, त्यसलाई मेन्टेन गरेर राख्नु पर्दो रहेछ भन्ने पनि एउटा जानकारी भयो नि होइन बहिनी। ओके अब लागौँ यो गीततर्फ, जुन गीत तपाईँले छानिदिनु भएको छ यो दुःखको घडीमा।

0: सपना हो कि विपना हो, थानेश्वर गौतम को मन छिया छिया पार्ने गीत रहेछ त हैन बहिनी? शान्ति श्री परियार पनि हुनुहुन्छ साथमा। यो गीत तपाईँले हाम्रो आजको प्रथम श्रोता हुनुहुन्छ नि होइन, राजा राम रायमाजीलाई राखिदिनु भयो, असल छ, मैले सुन्नुभयो होला। अब यो बेलामा गीत मन पर्यो मन परेन भन्दा पनि नि बहिनी होइन, गीत अहिलेको सिचुएसन अनुसार मिल्यो भने उहाँहरूले चाहिँ मन एकछिन बहलाउनुहुन्छ भन्नु पर्यो। गीतको महत्त्व पनि त्यही हो नि होइन, त्यसको उद्देश्य पनि त्यही होला जस्तो लाग्छ मलाई।
1: हो नि दाइ, यो समय सान्दर्भिक भए पनि जे पनि राम्रै हुन्छ होइन, र अहिलेको सिचुएसनमा यो सबैले रुचाउनु भएको पनि छ।
0: ओके, अब हामी यो बसाइमा फेरि पनि राजा राम रायमाजीलाई अनुरोध गरौँ। उहाँको घरको बाटोमा कतिको अब ट्राफिक छ भनेर सोध्नु होइन तपाईँ के हल्का पत्रमा लेख्नुहुन्छ होला भन्दै अब अगाडि बढौँ। आजको दोस्रो श्रोता ल्याउँ बहिनी, को हुनुहुन्छ?
1: हजुर, उहाँ हुनुहुन्छ राजेन्द्र बान्तवराई पोखरी कान्छ दाजु हुनुहुन्छ। उहाँले हामीले फेल्थ अफ लन्डनबाट गत हप्ता पनि लेख्नु भएको थियो र आज पनि लेख्नु भएको छ। यो बाढीकै विषयमा उहाँले गत हप्ताको पत्र पनि एकदमै हुन्छ नि यो भावुक पत्र लेख्नु भएको थियो दाजु, र आज पनि त्यही पत्रको फलोअप गर्नु भएको छ उहाँले।
0: है सुरुवात सुनौ, मैले मिस गरेछु उहाँको पहिलो अर्को पत्रलाई, आज होस् फलोअप के छ त।
1: उहाँले लेख्नु भएको छ, सर्वसन्त चेलीद्वय निशा गुरुङ र मीना थापाप्रति हार्दिक आभार व्यक्त गर्दछु, किनभने भदौ 10 गतिको काली लाग्दो हिमाली सुनामी भनेर चाहिँ उहाँले नाम दिनु भएको थियो है। हिमाली सुनामीको बारेमा टाइप गर्नुपर्ने हातहरू कामदै अनि आँसु पनि बग्दै दिवंगत हुनुभएका हरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पठाएको पत्र प्रसारण गरिदिनु भयो भनेर भन्नुभएको छ। हामीले धन्यवाद दिनुभएको छ, धन्यवादको पात्र त हाम्रो दाजु पनि हुनुहुन्छ। म आफैले त्यो पत्र सुन्दा आज फेरि पनि भावुक भएँ र बहिनीहरूलाई धन्यवाद दिँदै यो पत्र कोरेको छु। निशा बहिनी, मैले सन्देश पठाउने हप्ता त होइन, तर पनि गत हप्ताको सन्देश सुनेर आफै भावुक भएँ र बहिनीले सन्देशको फिल अनुसार डुबेर वाचन गरिदिनु भएकोमा एकदमै आभारी छु भनेर भन्नुभएको छ। र यो वाचनले मलाई मन पनि छोयो र फेरि मैले लेखिहालेँ भन्नुभएको छ।
0: अर्को पत्र लेख्ने उहाँलाई एउटा भनौँ न अब इन्करेजमेन्ट भएछ, के लेख्नु भएको छ? अरू
1: फेरि पनि हृदय विदारक भिडियो हेर्दा मुटु छिया छिया हुन्छ, किनभने हाम्रो सुन्दर देशमा मात्र हरेक प्राकृतिक प्रकोप धेरै हुन्छ र यस प्रकारको अकल्पनीय घटना विश्वमा पहिलो हो भनेर चाहिँ भनिएको छ होइन। त्यस्तै गरी बाढी पहिरो भूकम्प ज्वालामुखी र डुबाउहरू त भइ नै रहेको छ, तर यो जुन भयो यो चाहिँ विश्वमा पहिलो पटक भएको
0: हुन त क्षति अपूर्णीय छ, तर पनि विदेशमा बसेर पनि हाम्रो नेपालीले एक नेपाली चेली आमा बुवा परिवार गाउँलेलाई चाहिँ दुई शब्दले हेर्दाखेरि त्यसको ठुलो महत्त्व हुन्छ क्या
1: बहिनी,
0: होइन? त्यसको ठुलो महत्त्व छ, त्यस कारणले त्यो समय निकाल्नु भयो, तपाईँले उहाँहरूलाई सम्झाउनु भयो एउटै परिवार जस्तो होइन, त्यसको लागि हाम्रो मित्रलाई पनि राजेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ।
1: यस दुःखद घडीमा आफ्नो जीवनको प्रवाह नगरी जीवन जोखिममा राखी सीमित स्रोत साधनको साथमा अहोरात्र खटिनुभएका र त्यसमा नेतृत्व गर्ने सरकारप्रति सलाम छ, किनकि मैले महसुस गर्छु म पनि भूतपूर्व सैनिक हुनुको नाताले जब हामी उद्धार कार्यमा जान्छौँ निकै कठिनाई हुन्छ। हामीलाई हेर्दा सजिलो हुन्छ तर जाने व्यक्तिहरूलाई थाहा हुन्छ कत्तिको गाह्रो हुन्छ भनेर, र ती सबै सहयोग गर्ने हातहरू जीवन प्रवाह नगरी जानुहुने नेपाली सेना लगायत नेपाल सरकारका सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, गृहमन्त्री साथै सरकारलाई पनि म सलाम गर्छु र नतमस्तक हुन्छु भनेर भन्नुभएको छ।
0: एउटा फौजीले भनौँ न डिसिप्लिन सर्भिस भएका दाजुभाइहरूको मर्म बुझ्नु स्वाभाविक हो होइन, त्यही उद्गार पनि गर्नुभयो। थ्याङ्क यू सो मच राजेन्द्रजी। र हामी पल्टन आउँदाखेरि यस्ता कामहरूमा हङकङमा पनि ठुलो ठुलो टाइफुनहरू आउँथ्यो कि बहिनी होइन, हावाहुरी, त्यसले चाहिँ धेरै तहस नहस गर्थ्यो अनि हामी स्ट्यान्ड बाई हुन्थ्यौँ, कहिले चाहिँ स्ट्यान्ड बाईमै सकिन्थ्यो, त्यो मत्थर भएर जान्थ्यो, कहिले चाहिँ त्यसको वेग बढ्दै गर्दा त्यसको चाहिँ डिग्री बढेर ठुलो धनजनको क्षति हुन्थ्यो कि बहिनी, अनि हामी मध्यरातमै डिप्लोइ भएर उहाँहरूलाई बचाउन जानु पर्थ्यो, त्यतिखेरको बिजोग देखिन्थ्यो होइन बहिनी। अब फार्म ल्यान्डहरू हुन्थ्यो होइन, चाइनिजहरूको हङकङका चिनाहरू सबैजना सहरमा बस्दैनन् त होइन, उनीहरू फार्म ल्यान्डमा आफ्नो चिकन फार्मदेखि लिएर आफ्नो खेतीपाती गरेर बस्ने सुँगुरको फार्महरू हुन्थ्यो, एकदम तहस नहस गर्दाखेरि हामी उहाँलाई बचाउन जानु पर्थ्यो कि बहिनी, त्यो पनि एउटा प्रकारको उद्धार हो, एक प्रकारको विध्वंस पनि हो होइन। अनि उहाँले त्यो कुरा पनि सम्झना गर्नुभयो होला। र अर्को चाहिँ के भन्छ, यो अर्बन एरियामा अर्को प्रब्लम के हुन्छ भने तहस नहस भयो, यस्तो चाहिँ भनौँ न विपत्ता आयो भने घरहरू भत्किने, माथि राखेका गमलाहरू खसेर तल मान्छेलाई लागेर मान्छेको मृत्यु हुने, अनेक अनेक हुन्थ्यो, गाडी पल्टाइदिने त्यस्तोहरू हुन्थ्यो कि बहिनी, आगो लागि त्यस्तै हो होइन, गर्दाखेरि हामी पल्टनमा हुँदाखेरि यस्तो यस्तोमा डिप्लोय हुनु पर्थ्यो कि बहिनी होइन, क्याटास्ट्रोफी र अरू चिजमा चाहिँ हामी जानु पर्थ्यो। उहाँले त्यही अनुभव पनि सेयर गर्नुभएको जस्तो लाग्यो मलाई।
1: हो हजुर, अब उहाँ अन्ततिर आइसक्नु भएको छ दाजु, र अन्तमा 23 गते जेएनजी शहीद दिवस परेको छ, र यो त हामीले अब परिसकेको छ होइन, यो प्रसार हुन्छसम्म गइसकेको हुन्छ, त्यसै गरी 29 गते 30 र असोज 3 गते संविधान दिवस परेको छ। बहिनी फेरि पनि दुःखकै गीत सुनाउन चाहन्छु, अब यो गीत छ सङ्गीत श्रोता र अन्जान बाबुको आवाजमा रहेको चरी लैजा समाचार। यस गीत मार्फत शोक सन्तप्त परिवार र घाइतेहरूलाई सम्झन चाहन्छु। सम्पूर्ण मेरा आफन्तहरू, परदेशीको सन्देशमा सधैँ सम्झिराख्नुहुने मित्रहरू, उहाँहरूलाई भने अर्को सन्देशमा म सम्झनेछु। हवस् त, यति भन्दै कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार भन्नुभएको छ राजेन्द्र बान्दवा राई दाजुले, उहाँले हामीलाई फेल्थमबाट यो पत्र लेख्नु भएको थियो।
0: ओके राजेन्द्रजी, फेरि पनि तपाईँलाई धन्यवाद छ। पल्टनेले पल्टनेको कुरा सजिलै बुझ्नुहुन्छ होइन बहिनी, गर्दाखेरि आज 2 शब्द लेख्नुभयो, त्यो हो तपाईँका शब्द मलम रूपी अब शब्दहरू चाहिँ अब अति पीडित व्यक्ति परिवारहरूले नेपालमा बसेर सुन्नुभयो होला, देश विदेशमा बसेर सुन्नुभयो होला, किनभने घाइते र मृतकका परिवारजनहरू विदेशमा पनि हुनुहुन्छ नि बहिनी होइन, गर्दाखेरि हाम्रो कार्यक्रम सुन्नुभयो होला भन्ने आशा गरौँ। र अब तपाईँले छानिदिएको गीत अथवा चाहिँ उहाँले छान्नुभएको गीततर्फ हामी लागौँ है बहिनी। मलाई चाहिँ एउटा मनमा लागेको कुरा भनिहालौँ है बहिनी होइन, अब यस्तो विपदमा मर्ने त मरिहाल्छ नि कि बहिनी होइन, थाहा नै हुँदैन कि विदिन अ फ्र्याक्सन अफ अ सेकेन्ड फ्ल्यासमा जीवन कहाँ पुग्छ त्यसपछि। तर त्यहाँ बसेर स्ट्रगल गर्ने व्यक्ति के बहिनी, मानिलिउँ त्यो टनलमा भएर बाँचिएको छ, न बत्ती छ, न खानेकुरा छ, न पानी छ, न लुगा छ, त्यो हिलो दलदलमा यतिका दिनसम्म बाँच्ने, कहिले मर्ने हो त्यो पनि थाहा छैन, कहिले उद्धार हुने त्यो पनि थाहा छैन बहिनी होइन, कम्प्लिटली कटअप भएर बस्नु बाँच्नेहरूको लागि कस्तो भयो होला होइन, केले उहाँहरूलाई बचायो होला, कुन आत्मविश्वास, त्यो भनौँ न भगवान्प्रतिको आस्था होला, कति पुकारे होलान् होइन, कति रोए होलान्, कति कराए होलान् आफूलाई बचाउनको लागि, त्यो व्यक्तिलाई सम्झेको जस्तो बहिनी
1: एकदमै हो नि। अब हामीले त्यो ठाउँमा हामीलाई राखेर हेर्दा होइन कस्तो हुन्छ, पानी बिना होइन, प्रकाश बिना, खाना बिना, र त्यो पनि हिलोको दलदल भित्र फर्क,
0: त्यो पनि त्यसले गर्दाखेरि त्यसमा हौसला राखेर म बाँच्छु भनेर सङ्कल्प लिने व्यक्तिलाई सलाम गर्नुपर्छ, किनभने कति त त्यो मन नै उभएर पनि बित्न सक्छन् क्या बहिनी कमजोर भएपछि होइन, तर होइन हाम्रो साथीहरूले देशले सुरक्षाकर्मीले हामीलाई बचाउँछन् बचाउन आउँछन् भनेर त्यो आशामा बसेकाहरूलाई पनि हामीले सलाम गर्नुपर्छ क्या बहिनी होइन, गर्दाखेरि एकजना भाइ शाहजी होइन त होइन, अनि अर्को एउटा आमा
1: दिनपछि
0: हो, त्यसले गर्दाखेरि उहाँलाई पनि हामीले सम्झना गर्नुपर्छ बहिनी।

0: परदेशीको सन्देश।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको कार्यक्रममा परदेशको सन्देश सुन्दै हुनुहुन्छ सञ्चालक विनोद। आज धेरै दिनपछि आएको छु, साथमा हुनुहुन्छ
2: निशा गुरुङ
1: र तपाईँलाई मन हुँदा साथ दिनेको हुनुहुन्थ्यो
2: मीना थापा।
1: उहाँलाई पनि नमस्कार होइन,
2: मीनाजी
1: घरमा बसेर सुन्दै हुनुहुन्छ होला। एनिवे, फेरि पनि हाम्रा श्रोतालाई कार्यक्रममा स्वागत छ भने अब आजको यो विषयमा चाडपर्व छ बहिनी, होइन? चाडपर्वलाई पनि केही न केही मान्यता दिनु पर्यो नि, के कसो
2: होइन?
1: अब जितेर कोही पुरस्कार थाप्न आउँछु भनेलाई पनि निराशा गर्नु भएन बहिनी। आज एउटा प्रश्न राख्ने कि नराख्नेलाई भन्नुहोस्, तपाईँ भन्नुहोस्।
2: हजुर हुन्छ, आज हामी प्रश्न राख्छौँ। हामीले योभन्दा अगाडि नै प्रमिस गरेका थियौँ, हजुर, खेल सम्बन्धी नै राख्छौँ हामी आज।
1: मैले झन्डै एक डेढ महिना अगाडि नै आज एकजना व्यक्ति जो अस्ति नै हामीले भनौँ न माइकल जोर्डनको प्रसङ्गमा प्रश्न राख्यौँ होइन, धेरैले भाग पनि लिनुभयो, त्यस्तै प्रकारको सानो एउटा इभेन्ट भनेर प्रश्न राख्छु भनेको थिएँ नि, सम्झना आयो, त्यही प्रश्न राखौँ। ओके, कथा यस्तो छ, अन्त जीवनलाई अगाडि बढाउनु पर्छ कि बहिनी, होइन? दुःख त आउँछ तर त्यसलाई जित्न पनि सक्नु पर्यो, भारी मनले भए पनि अगाडि बढौँ त है। एकजना यस्तो एथलिट अथवा खेलाडी होइन धावक जो चाहिँ 1912 स्टकहोम यानि कि स्विडेनको ओलम्पिक जहाँ चाहिँ आयोजना भयो उहाँ चाहिँ म्याराथन कुद्नुभयो के बहिनी, होइन? कुद्नुभयो तर हराउनु भयो के उहाँ, होइन? हराउनु भयो, कसरी हराउनु भयो भन्ने चाहिँ म अलिकति कथा भन्छु है। त 1912 पहिलो विश्वयुद्ध अगाडिको कुरा हो, जापानले त्यो ओलम्पिकमा भाग लिएको थियो होइन, अनि उहाँ चाहिँ मैले उहाँको नाम लिन्न होइन, के भएछ भने उहाँ चाहिँ कुद्नुभयो तर हराउनु भयो। 18 दिनको यात्रापछि खासमा के भयो भने एकदम गर्मी भएछ के बहिनी, होइन? त्यो गर्मीमा चाहिँ एकदम उहाँ चाहिँ अलि बेहोसै हुनुभएछ होइन। त्यतिखेरको त्यो दिनको तापक्रम चाहिँ झन्डै 32 डिग्री सेन्टिग्रेडसम्म पुगेको रहेछ। बेहोस भएपछि उहाँ एक ठाउँमा बसिरहनु भएको थियो, त्यसपछि यसो दाहिने बायाँ हेरेको एउटा सानो घरमा पुग्नु भएछ, एउटा परिवारले उहाँलाई आश्रय दिए होइन, आफ्नो घरमा लगाएर आराम गराएछन्, जुस पनि खुवाएछन् र खाना पनि दिएछन् होइन। उहाँलाई के भएछ भने लाज भएछ के भने, ला मैले त दौड पुरा गरिनँ भनेपछि पुरा गर्न नसकेकोमा उहाँ एकदम लज्जित पनि भएछन् होइन। अनि दौडकै बिचमा उहाँ केही नभनेर आफ्नो त्यो भनौँ न आफ्नो दौड पुरा नगरेर होटेलमा पनि चेकआउट नगरेर उहाँ चाहिँ 81 जापानतर्फ पानी जहाज चढेर फर्किनु भएछ क्या बहिनी, होइन? अब कुरा के आयो भने त्यहाँ त गाह्रो पर्यो अधिकारीहरूलाई होइन, विदेशबाट आएको खेलाडी हरायो कहाँ गयो गयो थाहा नै छैन होइन। त्यसपछि उनी हराएको व्यक्तिको रूपमा सूचीबद्ध भएछन् होइन, होटेलमा पनि औपचारिक रूपमा चेकआउट नगरेको त्यसले गर्दाखेरि उहाँहरू हराएको हराइ हुनुभयो होइन। त्यसपछि के भएछ भने 1967 एउटा पत्रकारले उनलाई खोजेछ कि बहिनी, होइन? उनी आफ्नो देश जापान फर्किए, अनि टिचर भएछन् होइन, र झन्डै 50 वर्षसम्म हराएको व्यक्ति 81 फेला पर्यो होइन। अनि कुराकानी गरेपछि हो त्यही व्यक्ति जो चाहिँ एउटा धावकको रूपमा जापानबाट कुद्न गएको त्यही व्यक्ति हो भने थाहा भएपछि उनको नाम चाहिँ आयो। त्यसपछि त्यो देशले यानि कि स्विडेनले उनलाई 50 वर्षपछि 75 वर्षको उमेरमा उनलाई त्यो म्याराथन दौडलाई कम्प्लिट गर्न लगायो के बहिनी,
2: होइन?
1: अनि उहाँले चाहिँ त्यो म्याराथन दौड कम्प्लिट गरे। अब कुरा आयो, हामीले चाहिँ सबभन्दा छिटो समयमा भनेर भन्छौँ नि होइन, छिटो समयमा पुरा रेस गरेको 100 मिटर 200 मिटर 500 मिटर भन्छौँ होइन, उहाँको रेकर्ड चाहिँ अहिलेसम्मको सबैभन्दा आधिकारिक है बहिनी, अफिसियल रूपमा चाहिँ सबभन्दा लामो आधिकारिक समय भएको छ। यो चाहिँ कति घन्टा कति दिन भनेर चाहिँ हाम्रो अथवा कति वर्ष भनेर चाहिँ हाम्रो श्रोताले खोज्नु पर्यो है, वर्षमा छ भनेर चाहिँ मात्रै छनक दिउँ है। र उहाँको नाम के हो, 1912 कुदेको यो रेस 1967 गएर 75 वर्षको उमेरमा उहाँले सक्नुभयो, तर अहिलेसम्मको रेकर्ड यो चाहिँ लङ्गेस्ट म्याराथन रेस हो के बहिनी अफिसियल र त्यो व्यक्तिको नाम के हो ज्यापानिज हुनुहुन्छ भनेर थाहा पाउनुभयो व्यक्तिको नाम के हो कति वर्ष त्यही सन्दर्भमा अब अहिलेसम्मको पुरुषको म्याराथनको टाइम चाहिँ 1:59:30 छ के बहिनी होइन यो चाहिँ कीर्तिमान केनियाका सेबास्टियन सावेले राख्नु भएको छ 26 अप्रेलमा 2026 लन्डनको म्याराथनमा हामी हेर्दै थियौँ पुरुषतर्फको कीर्तिमान त्यो छ भने महिलातर्फको कीर्तिमान चाहिँ अहिले चाहिँ इथियोपियाको टिगस्ट सेफाको छ उहाँले पनि 26 अप्रेलमै गर्नुभयो लन्डन म्याराथनमै 2:15:41 होइन त अब भन्नु पर्यो सबभन्दा लङ्गेस्ट म्याराथन मेन साइडको कसले पुरा गरेको र कति समय लाग्यो त स्टकहोम स्विडेन त भनिसकेँ खोज्न गाह्रो होइन होला छैन होला है बहिनी
2: एकदमै
1: ओके इन्ट्रेस्टिङ छ कथा होइन त बहिनी
2: एकदमै त्यो त इन्ट्रेस्टिङ त्यति बेला पनि मलाई लागिरहेको थियो दाजु यो मान्छे कस्तो होला त होइन भनेर के होला नाम
1: उहाँको पछि चाहिँ निधन चाहिँ भयो के बहिनी 83 सालतिर उहाँको निधन भयो तर उहाँले दौड पुरा गरेपछि उहाँले भनेको भनाइ पनि प्रसिद्ध छ के बहिनी उहाँले हाँस्दै भन्नुभएको रहेछ मुस्कुराउँदै भन्नुभएको रहेछ यो निकै लामो यात्रा थियो यस क्रममा मेरो विवाह पनि भयो मेरो 6 जना सन्तान पनि भए र 10 जना नाति नातिना पनि भएका छन् भनेर उहाँले आफ्नो ओलम्पिक यात्रा पुरा गरेको यो दौड पुरा गरेको दिन चाहिँ धेरै दिनपछि उहाँले सम्पन्न गर्नुभयो कति वर्ष कति समय कति घन्टा कति दिन कति मिनट चाहिँ हाम्रो श्रोताले भन्नु पर्यो होइन ओके ल त आजको कथाको साथसाथ प्रश्न पनि छ यस्तो प्रश्न मनपर्छ भने मनपर्छ नभए त छोटो छोटो पनि राखे हुन्छ भने पनि हुन्छ क्या बहिनी
2: फोन पनि गर्नुपर्ने
1: हुन्छ
2: हजुर यसको लागि हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930 अब हामी अन्ततिर पनि आइसकेका छौँ दाजु है

0: हरी लाई बीएस बीएस मा मैले फोन गरिरहेको छु। सबै दाजुभाइ तथा दिदीबहिनीहरू, आर्मीको दाजुभाइ तथा दिदीबहिनी उहाँ धेरै धेरै धेरै खट्नु भएको छ। विदेशमा बस्नुहुनेहरूले पनि यस्तो चोटपटक पर्दाखेरि उहाँ धेरै खट्नु भएको छ। हाम्रो यहाँ अहिले पिसुलीमा परेको दाजुभाइ तथा दिदीबहिनीहरू, पुलिस आर्मीहरू सबैले खटेका छन्। उहाँहरूको धेरै धेरै स्वास्थ्य लाभको कामना गर्छु। भगवान बसेर नाच्नु सबैलाई, सबैको रक्षा गर्नु सबैको कामना होस् भन्दै भगवान्सँग प्रार्थना गर्छु म्याम। मेरो नाम निशा थापा, म सीतापाइलाबाट बोल्दैछु। बिएस बिएसमा मैले सबै सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई भगवान बसेर नाचले रक्षा गरून्, बितेर गइसकेकाहरूको पनि आत्माको राम्रो होस् भन्दै छुटिन्छु म्याम।
1: हामीलाई केही दिन अगाडि भीम प्रसाद तिवारीजीले स्टुडियोमा भेट्न आउनुभएको थियो। उहाँ विजय श्रोता पनि हुनुहुन्थ्यो र पुरस्कार लिन पनि आउनुभएको थियो। त्यही समयमा हामीले चाहिँ उहाँलाई कार्यक्रममा राखेका थियौँ।
2: उहाँ कहाँको हुनुहुन्छ?
1: उहाँ चाहिँ सूर्य विनायक भक्तपुर बस्नुहुन्छ, दृष्टिविहीन हुनुहुन्छ।
2: ए, त्यही बेलामा मैले उहाँलाई पुरस्कार दिन पनि मौका पाएँ।
1: हजुर हो।
2: ओके, उहाँले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नु हुँदो रहेछ, तर कुरा के भने यहाँसम्म आउन होला उहाँलाई निकै कठिन पनि भएछ क्यारे, होइन? अनि कसले यहाँसम्म बाटो देखाइदिएको भन्दा पनि हुन्थ्यो, होइन?
1: हो, दुईजना बहिनीहरू आउनु भएको रहेछ। उहाँलाई चाहिँ यो ब्रिटिस क्याम्प अगाडि आएपछि कहाँ जाने भनेर चाहिँ उहाँ अलमल्ल पढ्नु भएको रहेछ। त्यहाँ दुईजना बहिनीहरूले कहाँ जाने अङ्कल भनेर सोध्नु भएको रहेछ, ब्रिटिस गोर्खा रेडियो जाने भनेर भन्नुभएछ र बहिनीहरूले त्यहाँ गार्ड रुममा सोध्नु भएछ र गार्ड रुममा चाहिँ हाम्रो दाजुभाइहरू हुनुहुन्छ, होइन? उहाँहरूले चाहिँ हाम्रो रेडियो जाने बाटो देखाइदिनु भएको रहेछ। अनि डोराउँदै दुईजना बहिनीहरूले भीमजीलाई चाहिँ यहाँसम्म ल्याउनु भएको थियो दाजु।
2: ओके, अब भीमजीलाई पनि यहाँसम्म आउनु भएकोमा धन्यवाद छ। त्यति दुःख गर्नुभयो, होइन? साथसाथमा अब बाटो देखाने यति अननोन बहिनीहरू, होइन, नाम भए त भनिन्थ्यो, नामै थाहा छैन, होइन? अननोन बहिनीहरूलाई पनि व्यक्तिलाई यहाँसम्म दोहोऱ्याइदिनु भयो, दिदीले मद्दत गर्नुभयो, धन्यवाद छ। र हाम्रो गार्ड रुमका टिम मेम्बर्सहरू, होइन, गार्ड दाजुभाइहरूलाई पनि एकदमै धन्यवाद छ भन्दै अब भीमजीले तपाईँसँग कुरा गर्नुभएको राखिहालौँ है त।
1: ओके, कार्यक्रम परदेशीको सन्देशमा यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै आज हाम्रो स्टुडियोमा हामी स्वागत गर्न गइरहेका छौँ हाम्रा नियमित श्रोता हुनुहुन्छ भीम प्रसाद तिवारीजी। उहाँ सूर्य विनायक भक्तपुरबाट आज हामीलाई भेट्न आउनुभएको छ। नमस्कार भीमजी।
3: नमस्कार।
1: सन्चै हुनुहुन्छ?
3: सन्चै छु।
1: हजुर, भीम प्रसादजी विजय श्रोता हुनुहुन्छ, कस्तो लाग्यो पुरस्कार हातमा पर्दाखेरि?
3: पुरस्कार हातमा पर्दा रमाइलो लाग्यो म्याडम।
1: हजुर,
3: जो आफूले एउटा मेहनत गरे अनुसार त्यो हातमा प्राप्त गर्नु पनि एउटा स्वाभाविक हो। अनि फेरि मलाई यो सामान्य ज्ञानमा बढी रुचि हुन्छ क्या। पहिला पहिला हामी पोखरामा पढ्दाखेरि जिल्ला स्तरीय हामी जफमा फर्स्ट हुन्थ्यौँ, त्यो जिल्लामा हुन्थ्यो। त्यो भएर मलाई यो सामान्य ज्ञानमा धेरै इन्ट्रेस्ट भएको र म त्यसमा बढी रुचि राख्छु कि। त्यो भएर मैले यो बारम्बार रेडियोहरूमा पनि अब पोखरा हुँदाखेरि पनि पोखराको एफएमहरूमा पनि यस्तो सामान्य ज्ञान सम्बन्धी सोच्थ्यो, त्यसमा पनि विनर भएको छु म
1: है। भनेपछि तपाईँलाई सामान्य ज्ञानमा एकदमै रुचि छ है?
3: हजुर, मलाई
1: कतिपय श्रोतालाई थाहा छैन, होइन? जस्तै हाम्रो भीम प्रसाद तिवारीजी दृष्टिविहीन हुनुहुन्छ। कतिपय श्रोताले के गर्छन् भन्दाखेरि उत्तर खोज्नको लागि गुगल सर्च गर्छन् कि भीमजी, तर तपाईँ त अब गुगल पनि सर्च गर्न सक्नुहुन्न, होइन? तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
3: अहिले यो गुगल सर्च गर्न सक्नुहुन्छ सिक्यो भने, होइन?
1: हजुर,
3: मेरो मिसेसले इन्टरनेट चलाउँछ, त्यसमा अहिले टक ब्याक हुँदो रहेछ, त्यो मोबाइल टक ब्याक अन गरेपछि
1: हजुर हजुर
3: यो सबै थाहा पाउन सकिन्छ। मैले त सिकेको छैन, अब मैले नि सिक्नु पर्ला बिस्तारै बिस्तारै भन्ने सोचेको छु। हाम्रो धेरै जसो अहिले यो यङ जेनेरेसनका ब्लाइन्ड साथीहरूले यस्तो मोबाइल धेरै चलाउनु, गुगललाई सोध्यो भने गुगलले टक्कै भनिदिने
1: रहेछ। एकदम सजिलो भयो,
3: सजिलो भयो।
1: ओके हजुर। अब भीमजी तपाईँ पुरस्कार पनि जितिसक्नु भएको छ, होइन, नियमित रूपमा भाग लिनुहुन्छ तपाईँ, अब तपाईँलाई के लाग्छ कार्यक्रममा कस्तो खालको प्रश्न राखिदिए हुन्थ्यो?
3: अब यो जस्तो अहिले समसामयिक घटनाहरू हुन्छन् नि अहिले देशमा, होइन, त्यसमा सबैले जानकारी पाउने किसिमको त्यस्तो किसिमको घटनाहरू सम्बन्धी प्रश्नहरू राख्दा पनि हुन्छ, अथवा अब इतिहास सम्बन्धी, होइन, खेलकुद सम्बन्धी, त्यो समयअनुसार जस्तो अस्ति नै खेलकुद सम्बन्धी नै राख्नुभयो नि, त्यो समयअनुसार अहिले जस्तो अहिले अहिले देशमा ठुलै प्राकृतिक प्रकोप भयो नि त, त्यो सम्बन्धी त्यस्ता घटना सम्बन्धी प्रश्नहरू राख्नुभयो भने अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्यो मलाई।
1: एकदमै समय सान्दर्भिक हुन्छ, होइन?
3: हजुर।
1: अब भीमजी कार्यक्रम परदेशीको सन्देशमा सन्देश रेकर्ड गर्छु भनेर आउनु भएको छ, होइन, र यहाँसम्म आउन तपाईँलाई कतिको गाह्रो भयो त भीमजी?
3: अब यहाँसम्म आउनलाई अब यो म फर्स्टचोटि आयो, पहिलोपटक आउँदाखेरि अलिकति गाह्रो त गाह्रो त अलिक भित्रभित्रै रहेछ। सोध्दै सोध्दै कतिपय नानीहरूले पनि हेल्प गरेर मलाई यहाँसम्म ल्याइदिन सहयोग गर्नुभयो।
1: हजुर,
3: देख्ने मान्छेले त सोध्नुपर्छ नि, हामीले सोध्नुपर्ने त कुनै अप्ठ्यारो मान्ने कुरै होइन।
1: पक्कै पनि हजुर।
3: अन्त सोध्दै आएर यहाँसम्म आउनु सफल भए।
1: हजुर, अब अहिले इन्ड्राइभ पठाओ याङ्गो छ है भीमजी, तपाईँले ती साधनहरू चलाउनु भएको भए त सजिलो हुन्थ्यो है। अब तपाईँ फेरि लोकल गाडीमा आउनुभयो, त्यो कारणले गर्दा अलिकति गाह्रो भयो तपाईँलाई
3: है? ए होइन, हो त्यो त हो, इन ड्राइभ याङ्गोमा आयो त सजिलो हुन्थ्यो। फेरि म हस्पिटल आउनु पर्यो, घरैबाट आउनु पर्यो, त्यसरी आउँथ्यौँ होला होइन।
1: हजुर हजुर,
3: हस्पिटलबाट त्यहाँ ठ्याक्क यहाँ रत्न भएर आएपछि त त्यहाँ त धेरै लाउँदैन नि त, बिर हस्पिटलबाट यहाँसँग त्यति टाइम लाउँदो रहेछ। अनि त्यो भएर त्यहाँ ठ्याक्क माइक्रो पायो भने माइक्रो पाएपछि आउनु सजिलो भयो, त अलिक भित्र आउनेलाई अलिक सोध्दै आउनु पर्यो।
1: हो हो हजुर, अब यति दुःख गरेर आउनु भएको छ होइन, अब यो मौका त हामीले गुमाउनु भएन होइन, भीमजीसँग यो समयलाई खेर फाल्नु भएन भनेर चाहिँ आज मैले तपाईँलाई स्टुडियोमा बोलाएर रेकर्ड गराएँ है भीमजी। त्यसको लागि तपाईँलाई धेरै धन्यवाद छ। तपाईँको परिवारमा को हुनुहुन्छ?
3: मेरो परिवारमा दुईवटा छोरा छन्, मिसेस भयोलिन, अनि बुहारी छन्, नाति एउटा छ, बाबु चाहिँ अहिले बाहिर छ क्यानाडामा, एउटा घरै छ।
1: भनेपछि सबैजना ठुल्ठुला भइसक्यो।
3: नाति पनि 5 वर्षको
1: ओके, नाति पनि हुनुहुन्छ 5 वर्षको। भनेपछि अहिले नातिसँगै समय बित्छ होला हजुरको होइन?
3: नाति अब दिउँसो इसु गइहाल्छ,
1: हजुर,
3: बिहान बेलुका यसो कहिले पसल जाम भन्छ, कहिले चक्लेट खाने बुवा भन्छ है, लिएर गयो अनि पसलतिर यसो घरको नजिकै पछाडि पसलहरू छन् लिएर गयो यसो भुला कहिले कहिले बाहिर खेल्छु तपाईँले हेरिदिनु पर्छ भन्छ है। त्यस्तै त क्रिकेट त्यस्तै त हुने
1: त्यही त, जस नातिले डोड्याए डोड्याए भए पनि तपाईँलाई पसलसम्म लग्छ
3: लग्छ तर हुन त म धेरैसम्म आफ्नै हुन्छु होइन।
1: हजुर हजुर,
3: प्रायः सुक्नु सबै कलकले तरकारीहरू ल्याउने यताउति गर्ने त आफै गर्छु, कलकले बुहारीहरूले पनि गर्छन्, नभ्याए होला म आफै पनि लिएर आउँछु।
1: जुन तपाईँले टेक्नुहुन्छ नि यो लौरी होइन, यसले पनि निकै मद्दत गर्छ होइन भीमजी?
3: यसले धेरै मद्दत गर्छ, यो गुड्ने खालको छ यहाँ त, यो बल छ, यसमा बल छ,
1: हजुर हजुर,
3: यो बलले टक्क चाहिँ गुडाउँदै गर्छ, यो कहाँ खाल्डो छ कहाँ उकालो छ भन्ने कुरा ठ्याक्कै पत्ता लगाउँछ।
1: सेन्सर पनि छ यसमा?
3: सेन्सर त छैन,
1: छैन, ओके हजुर,
3: सेन्सर नभएको, यो सेन्सर भएको नेपालमा आउनु पाउनु, यो पनि नेपालमा पाउनु त पाउँदैन म्याडम है,
1: हजुर हजुर,
3: विदेशबाटै मगाउनु पर्छ। अब मेरो बाबुको साथीहरू छन् क्या विदेशमा, यो घडी पनि विदेशबाट बाबुले मगाइदिए हो,
1: हजुर हजुर,
3: यो अस्ति बर्थडे भनेर पोहोरको वर्ष रिटायर भएको र बर्थडेको दिन भनेर एउटा गिफ्ट पनि पठाइदिएको,
1: तपाईँलाई गिफ्ट पठाउनु भएको छ छोराले चाहिँ। त्यही त मैले अघिबाट हेरिरहेको थिएँ तपाईँको घडी होइन, यो घडी चाहिँ अलिक अचम्म खालको लाग्यो मलाई, कसरी हेर्नुहुन्छ समय यसमा?
3: यसरी ठक्क छानेपछि पत्ता लगाउँछ,
1: ए ओके, तपाईँले टच गरेपछि तपाईँले थाहा पाउनुहुन्छ,
3: हजुर हजुर,
1: अनि मोबाइलमा नि त्यसै गर्नुहुन्छ टच गरेर नै?
3: मोबाइलमा बोलिन्छ यहाँ, म सुनाउँछु हुन्छ त,
1: हजुर हजुर,
4: time is
1: 1553. ए ओके, भनेपछि त्यो सेट गरेको छ अलरेडी?
3: अ यो अलरेडी सेट भरै लागेको हुन्छ।
1: ए तपाईहरुकै लागि भनेर बनेको हो यो?
3: अ यो त अब चाहिँ हुन त होला, तर अहिले यो मोडलको मोबाइल पाइदैन म्याडम, अहिले त पहिले त पाइन्थ्यो,
1: हजुर,
3: अहिले यो 5250 को यो आरटीएल कम्पनीको हो, यस्तो खालको पाउँदैन,
1: हजुर ओके। अब यतिका वर्ष भइसके होइन, तपाईँले तपाईँको उमेर पनि मैले सोधेको थिएँ, 60 वर्ष पुग्यो भन्दै हुनुहुन्थ्यो, सुरु सुरुमा त एकदमै दुःख भयो होला होइन, जे काम गर्दा पनि?
3: सुरु सुरुमा त अलिअलि दुःख भइहाल्छ म्याडम,
1: हजुर,
3: तर पछि काम गर्दै गएपछि सबै बानी परिँदो रहेछ।
1: अहिले त अब एकदमै हुन्छ नि एज युजुअल नै भइसक्यो है तपाईँको, यस्तै त हो नि टाइपको भइसक्यो होला होइन?
3: त्यो त्यस्तै भइसक्यो म्याडम।
1: अब यहाँ घरमा तपाईँले जस्तै अब यहाँ यो सामान छ, यहाँ यो बाथरुम छ, यहाँ यो कोठा सुत्ने कोठा हो भनेर सबै कुरा त्यो भिजुअलाइजेसन गरेर नै हिँड्नुहुन्छ होला है?
3: त्यो सबै हामीले त्यस्तै किसिमले बनाएको, त्यो सजिलो छ हामीलाई।
1: ए हो, भनेपछि यो के भन्छ मोबाइल चार्ज गर्ने ठाउँ भयो, त्यो सबै तपाईँले आफूले एकदम फाइक पर्ने ठाउँमै गर्नु भएको छ?
3: त्यो सबै त्यस्तै किसिमले बनाएको हामीले, हाम्रो गाह्रो छैन त्यस्तो कुरामा।
1: ओहो, अनि खाना पकाउने त हजुरको मिसेसले गर्नुहुन्छ होला होइन, पकाउने काम चाहिँ?
3: पहिलो अब बाबुको बिहा नहुँदाखेरि चाहिँ मिसेसले पनि पकाउँथे, मैले पनि पकाउँथे,
1: हजुर हजुर,
3: अब अहिले बुहारी भएपछि हामीले पकाउनु पर्दैन, पकाउँदैनौँ,
1: बुहारीले गर्नुहुन्छ
3: सबै, बुहारीले गर्नुहुन्छ।
1: अनि त्यो बेला कसरी पकाउनुहुन्थ्यो तपाईँ त अलिकति फेरि दृष्टिविहीन होइन, वाइफ पनि दृष्टिविहीन भने जस्तो लाग्यो हो?
3: वाइफ त पुरो टोटल, म त अलिअलि बत्ती बलेको देख्छु होइन, पहिलो लाइट पहिलो के अरे कलर पनि देख्थेँ, अहिले कलर त देख्दिनँ। पछि पछि हुँदै गएपछि त्यो भिजन कम हुँदै जाँदो रहेछ, त्यसरी अहिले लाइट मात्र देखिन्छ, कलर देख्दैन है। अनि त्यो म्याडमको चाहिँ अब मिसेसको चाहिँ केही पनि आउँदैन, त्यो उनको लाइट पनि आउँदैन, कलर पनि आउँदैन।
1: उहाँ पनि जन्मजातै दृष्टिबिन हुन्छ?
3: होइन, उहाँको 2 वर्षमा टाइफाइड बिग्रिएर भएर छ।
1: ए हजुर। अनि खाना कसरी पकाउनुहुन्थ्यो तपाईँहरू त्यति बेला चाहिँ?
3: खाना पकाउनु त अब सुरु सुरुमा अब अहिले त अहिले पो कुकरहरू आयो होइन, तर पकाउनु केही गाह्रो हुँदैन म्याम। पहिले हामीले स्टोभमा पकाउँथ्यौँ, अहिले ग्यास आयो होइन, स्टोभमा चाहिँ त्यो ठ्याक्क वरिपरि त निपलको वरिपरि घुमाइदिएपछि पिन लाउनु सजिलो सट्टै पसिहाल्दो रहेछ। त्यसर्थ त्यसरी हामीले पकाउनु त सजिलो भयो, स्टोभमा पनि पकायौँ हामीले। अब अहिले त ग्यासै भयो, ग्यासमा चाहिँ अटोमेटिक खोलिदिएपछि आइहाल्यो
1: आइहाल्यो। अनि त्यो खानेकुराहरू जस्तै चामल होइन अड्कलेर राख्ने, अनि फेरि पानी यति राख्नुपर्छ भन्ने सबै कुरा अन्दाज गरेरै गर्नुहुन्थ्यो?
3: हामी सबै अन्दाजै गरेर गर्थ्यौँ।
1: त्यही त है,
3: अब अहिले देख्नेले चाहिँ के अरे त्यही धारामै थापेर गर्नुहुन्छ। हामी त जस्तो कति चामल हाल्छ, कति गिलास पानी हाल्ने भन्ने त्यही अनुसार एउटा बनाएर गर्छौँ क्या हामीले। त्यसरी पकाउँदाखेरि हाम्रो सजिलो हुँदो रहेछ।
1: भनेपछि बाबुहरू जन्मिए अनि बाबुहरू हुर्काउनको लागि त अलिक गाह्रै भयो होला दुवैजनालाई है?
3: अब यसो भयो म्याडम, हाम्रो दुवैजना हामी सर्भिस होल्डरमा पऱ्यौँ, एउटा मान्छे हुन त देख्नेलाई एउटा मान्छे त जसेर राख्नुपर्छ, दुईजना जाहिर भएपछि त होइन। हाम्रो चाहिँ के भयो भन्दाखेरि मेरो पनि जाहिर, मिसेस पनि जाहिर, त्यसपछि घरबाट पनि मान्छेले सहयोग गर्नुभयो, अनि यता ससुरालीबाट पनि सहयोग भयो।
1: हजुर हजुर,
3: त्यसरी गरेर दुइटा बच्चाहरू हुर्काउन सजिलो
1: भयो। सजिलो भयो। ओके, अब ठुलो बाबु त क्यानाडामा पढ्दै हुनुहुन्छ भन्नुभयो होइन?
3: ठुलो होइन, सानो
1: सानो बाबु। ओके, कान्छो बाबु चाहिँ अहिले क्यानाडामा पढ्दै हुनुहुन्छ भनेर भन्नुभयो है। अब मम्मी र बाबालाई चाहिँ क्यानाडा घुम्न पनि लानुहुन्छ होला ग्रेजुएसनमा?
3: ग्रेजुएसनमा लानलाई कोसिस गरेको थियो
1: हजुर,
3: तर त्यो अलिकति अलिक त्यो आर्थिक कारणले गर्दा अलिकति त्यो
1: मिलेन,
3: स्टुडेन्ट भिसामा अलिक मिल्दो रहेछ क्या।
1: ए हजुर हजुर,
3: वर्किङ भिसामा भयो मिल्ने रहेछ।
1: हजुर हजुर,
3: स्टुडेन्ट भिसामा भएपछि के हुन्छ, उसले कसरी व्यवस्थापन गर्छ, उसले कसरी म्यानेजमेन्ट हुन्छ, बच्चा के अरे खुवाउनलाई यसो राख्नलाई भन्ने कुरा हुँदो रहेछ, त्योहरू त नमिल्या हो। अब अर्कोपटक चाहिँ म कोसिस फेरि कोसिस गर्छु भनेको छ।
1: ए भनेपछि अब जोस् बुवा मुवा होइन दुवैजनालाई लग्ने चाहिँ उहाँले कोसिस गरिराख्नु भएको छ।
3: कोसिस गरेर
1: हजुर। अनि अहिले ठुलो छोराले चाहिँ के गर्नुहुन्छ, काम गर्नुहुन्छ?
3: ठुलो छोराले पहिले ठेकापट्ट गर्छ, घर बेलामा पाएलामा।
1: हजुर हजुर,
3: त्यो ठेकापट्टाउनुको 12 महिना त हुँदैन, कहिले कहीँ हुने यसो मेसो त्यसो पऱ्यो होला, त्यस्तै काम गर्छ उसले।
1: ए ठिक छ, अहिले त पठाउहरू पनि ड्राइभ गर्न सकिन्छ नि होइन, धेरै धेरै अहिले त मौकाहरू छ नि त होइन भीमजी। ल अब कार्यक्रम पढेको सन्देश मार्फत सन्देश दिन चाहनुहुन्छ होइन, तपाईँका आफन्तजन हुनुहुन्छ, मित्रजन, अब यतै रेडियोबाट नै कतिपय साथीहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
3: म सबभन्दा पहिला मेरो घरमा भएको आमा हुनुहुन्छ, 86 वर्षको आमा, उहाँलाई पनि सम्झिन चाहन्छु। अनि पोखरामा भाइ बुहारी छन् तिनीहरूलाई पनि सम्झिन्छु, अनि जापानमा मेरो भाइको छोरी छ उसलाई पनि सम्झिन्छु, ज्वाइँलाई पनि सम्झिन चाहन्छु। र अरू घरमा अब यहाँ सुरुबिनामा त अब बुहारी नाति दुइटा छोराहरू भइहाल्यो, एउटा बाबु क्यानाडामा छ उसलाई पनि सम्झिन चाहन्छु, उसको पनि अब उत्तर उत्तर प्रगति हुँदै जाओस्, उसले पनि अब पिएचडीको लागि पिएचडी सुरु गरेको लगभग 1 वर्ष हुँदैछ, त्यसमा पनि उसले सफलता हासिल गर्दै जाओस् भन्न चाहन्छु।
1: अनि हाम्रा यहाँबाट परिचय भएका मित्रहरू होइन रेडियो मार्फत परिचय भएका मित्रहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ त?
3: यहाँ सबभन्दा पहिला त अब यो यो कार्यक्रम चलाउने हजुर निशा म्याडम, अनि सुसन बाला, अनि मिना थापा, विनोद दास खड्का, उहाँहरूलाई पनि सम्झिन चाहन्छु, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने यस्तो कार्यक्रममा आएर मैले यसरी भाग लिन पाउँदा, आफ्नो कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि खुसी लागेको छ।
1: हजुर, र अहिले हाम्रा जति पनि ब्रिटिस आर्मीमा कार्यरत दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन, उहाँको परिवारहरू हुनुहुन्छ, त्यसै गरी अहिले रिटायर्ड लाइफ बिताइराख्नु भएका हाम्रा आमा बुवाहरू हुनुहुन्छ, युकेतिर धेरै हुनुहुन्छ, त्यसै गरी ब्रुनाई र विभिन्न ठाउँमा छरेर बस्नुभएका हाम्रा ब्रिटिस आर्मीका परिवारजनहरूलाई पनि केही सन्देश दिन चाहनुहुन्छ?
3: जति पनि ब्रिटिसमा आर्मीमा काम गर्दै हुनुहुन्छ उहाँहरूको चाहिँ सफलताको कामना गर्न चाहन्छु, दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिन चाहन्छु।
1: फेरि पनि तपाईँलाई विजयी हुनुभएकोमा धेरै धेरै बधाई छ।
3: ल धन्यवाद,
1: थ्याङ्क यू सो मच, बाई बाई
3: बाई बाई।
5: EFBS गोर्खा रेडियो।
2: हजुर भीमप्रसाद तिवारीजी सूर्य विनायकबाट आउनुभयो होइन, उहाँको कुराकानी सुनियो, खुसी लाग्यो, फेरि फेरि आउनुहोला, कार्यक्रम सुन्नुहोला भन्दै अब हामी आजको लागि अन्तिम श्रोतालाई पनि स्थान दिउँ र हामी पनि बिदा मागौँ है त।
1: हजुर हुन्छ।
2: र आदरणीय श्रोताहरू, अब तपाईँ नेपालमा बसेर सुन्नुभएको छ भने तिजको अघिल्लो दिन सुन्दै हुनुहुन्छ होइन, दर खाने दिन हो क्यारे होइन त, जन्न खानु होला है, किनभने भोलि निलाहार होइन निर्जला व्रत बस्नुपर्ने होला। जुन म चाहिँ करिब 16-17 वर्षदेखि बसिरहेको छु, मलाई पनि स्ट्रेन्थ आउँछ होइन, म पनि झन्डै खान्छु नि बहिनी होइन, त्यसले गर्दाखेरि इन्जोय गर्नुहोला। एउटा चाहिँ कटिबद्धता हो, एउटा समर्पण हो, एउटा साथ हो, सहयोग हो र टिम वर्क हो के बहिनी होइन, श्रीमती मात्रै बस्नुपर्छ, दिदी बहिनी मात्रै बस्नुपर्छ भन्ने छैन, शास्त्रमा पनि लेखाएको छैन कि बहिनी होइन। मैले सोधेको थिएँ, गुरुलाई सोधेको थिएँ, होइन सबैले बस्नुपर्छ, म पनि बस्छु भनेर भन्नुभयो अनि म पनि बस्न थालेको, त्यसले गर्दाखेरि हामी दुवैजना मिलेर बस्छौँ। तपाईँहरू पनि त्यसै गर्नुहोला, किनभने रथका दुई पाङ्रा भनेपछि त भार पनि त सँगै भोग्नु पर्यो नि होइन। जे होस् आफ्नो विचार हो, तपाईँले जे गर्नुहुन्छ, नबसे पनि भयो, बसे पनि भयो होइन त, माया प्रेम र साथ र सहयोग हुन्छ भने जीवन त अगाडि बढिहाल्छ नि। यति भन्दै सञ्चालक विनोद, फेरि पनि दिदीबहिनी सबैलाई चाहिँ ह्याप्पी टिज भन्दै बिदाको आज्ञा चाहन्छु। हस्त, फेरि अर्को हप्ता भेटौँ, बाबा नमस्ते।
1: सम्पूर्ण दिदीबहिनीहरूलाई हरितालिका तिजको धेरै शुभकामना, यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, ह्याप्पी टिज।
5: सैन्य समुदायमा
6: बेलायत भरि
5: अन एयर
6: एपमा
5: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
6: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
7: रातमा बर्मगोल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सुनसरीका डिएसपी चन्द्र खड्काले घटना थप अनुसन्धान गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान विपक्षी बीच भएको झडपलाई लिएर भएका घटनामा 3 जनाको मृत्यु भएको थियो। नुवाकोटको विदुर नगरपालिका 1 ढुङ्गे र त्रिशुली बजार जोड्ने बेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाईको बेली ब्रिज उपलब्ध गराउन सड़क विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाफ प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर 1 ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेली ब्रिज चढानको थप प्राविधिक जानकारीका लागि वरिष्ठ अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतिको बाढीले सो ठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटा
8: सम्भव नहुने भन्ने कुरै आएन, त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन, यो हामीले सुधार गर्नै पर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको, 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दछ। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गरेर जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
7: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
8: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ, यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
7: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाम भएर बस्नु परेको टिप्पणी गर्नुभएको छ।
9: हेर्नुहोस् जुडिसियरी जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले। अब त्यस्तो प्रधान न्यायाधीशलाई हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भनेर त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ अहिले। सकारात्मक कुरा के आएको छ भने सत्ताधारी भित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ, हिजोसम्म त्यो थिएन।
7: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
10: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको शव फेला परेको छ। तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। शव पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो।
7: ग्रिनल्याण्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा जाँच जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रिनल्याण्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन्।
11: To get a little nervous, but then I read what it was about, and it seems like that actually the U.S. have the right and maybe obligation to put their defense at Greenland as they have had since World War II. So I guess that's okay. That's good, actually.
12: It's going to be more quiet now, and I think that the United States is probably going to get what they could have.
6: Radio.

बीएफबीएस गोर्खा रेडियो सुनेर संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र श्रोताहरू प्रत्येक साता यसै समय आजको दिनमा संगीत सागर आउने गर्दछ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा मिठा मिठा गीत संगीतको कोसेली लिएर र आज पनि संगीत सागर आइपुगेको छ। आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ, तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा र संगीत सागरको इछालहरूमा हामी आज पनि रमाऊ, होइन त श्रोताहरू? र कार्यक्रमको थालनीमा हामीले सुन्यौं श्रोताहरू गायिका सितु खरेलको आवाजमा रहेको गीत थियो, बैरी बनेछ यो कर्म मेरो, न दुखाई मन कसैको, न बिराई बाटो कतैको भनेर उहाँ भन्दै हुनुहुन्थ्यो श्रोताहरू। र शब्दहरू गीतकार सुमन खरेलले लेख्नु भएको थियो भने संगीत प्रभुराज ढकालले दिनुभएको थियो। हजुर श्रोताहरू, यस्तै मिठा मिठा सुमधुर गीतहरू भन्नाले आज हिन्दी गीतहरू पनि छन् भनौँ, नेपाली तथा हिन्दी गीतहरू छ आजको सङ्गीत सागरमा। हामी पक्कै पनि तपाईँ हामी सबैजना हामी रमाउनेछौँ, होइन त?

हजुर श्रोताहरू, हम दिल दे चुके सनमको गीत सुन्नुभयो भर्खरै। र संगीत सागरको इछालहरूमा, संगीत सागरको यी लहरहरूमा अब भने यहाँ गायक स्वरूप राज आचार्यलाई मैले निम्त्याएकी छु। उहाँ भन्नुहुन्छ, कहिले जिउँछु धुवाभित्र कहिले गिलास भरि, कहिले जिउँछु धुवाभित्र कहिले गिलास भरि, आज किन नसा छैन बोतल रित्तिन्दानी भनेर उहाँ भन्दै हुनुहुन्छ। श्रोताहरू, धेरै गहिरो पीडामा हुनुहुन्छ जस्तो छ हाम्रो स्वरूप राज आचार्य जी। जे होस्, उहाँको गीत सुनौँ, उहाँको दुखाइलाई महसुस गरौँ, उहाँको पीडाहरूलाई महसुस गरौँ हामी अबको प्रस्तुतिमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो छोटो विश्राम पश्चात यहाँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। श्रोताहरू, आजको हामी सङ्गीत सागरमा छौँ, यो साताको भनौँ होइन, सङ्गीत सागरमा छौँ। सङ्गीत सागरको इशालहरूमा, सङ्गीत सागरको लहरहरूमा तपाईँ हामी रमाउँदैछौँ। र यो छोटो विश्राम पश्चात यहाँ गायिका जुना प्रसाई आइपुग्नु भएको छ। नूतन भूषालजीले लेख्नु भएको शब्दहरू बोकेर र सङ्गीत यसमा दीपक शर्माको रहेको छ। श्रोताहरू, गीतको बोल छ, ऋतुहरू भोगेको छु तिमीले जस्तै मैले पनि, ऋतुहरू भोगेको छु तिमीले जस्तै मैले पनि, घाम पनि सहेको छु तिमीले जस्तै मैले पनि। श्रोताहरू, मिठो गीत भनौँ, गीतहरूमा यस्तै हुन्छन्, दुखाइहरू हुन्छन्, पीडाहरू हुन्छन्, आँसुहरू हुन्छन्, खुसीहरू हुन्छन्, होइन त श्रोताहरू? नूतन भूषालजीले लेख्नु भएको शब्दहरू छन् र गायिका जुना प्रसाईलाई अब हामी स्वागत गरिहालौँ।

ऋतुहरू बोकेको छु तिमीले जस्तै मैले पनि. जुना प्रसाईले गाउँदै हुनुहुन्थ्यो गीत, नूतन भूषालले लेख्नु भएको थियो संगीत, यसमा दीपक शर्माको थियो भने. अब अर्को गीत मैले प्रस्तुत गर्न लागे कर्म गाल्छिन बमजनको आवाजमा रहेको छ श्रोताहरू. कुमार मिश्रले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा कर्म गाल्छिनकै छ श्रोताहरू.

एसबीएस गोर्खा रेडियो। हजुर श्रोताहरू, यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई म हृदयदेखि नै स्वागत गर्न चाहन्छु र यहाँहरू सबै सबैलाई स्वागत पनि गर्दै श्रोताहरू, अब एउटा हिन्दी गीत मैले प्रस्तुत गर्न लागे। अनुराधा पौडवालको आवाजमा रहेको छ, यो पनि टाइटल ट्र्याक छ श्रोताहरू। चलचित्र दिल है कि मान त नहीं बाट गीतको बोल छ, दिल है कि मान त नहीं। अबको प्रस्तुतिमा शब्दहरू समीरले लेख्नु भएको छ भने सङ्गीत यसमा नदिम श्रवणको रहेको छ।

0: ఎస్ గోర్ఖా రేడియో, గోర్ఖా రేడియో.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
2: छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई फेरि पनि स्वागत छ. श्रोताहरू यहाँहरू सबै सबैलाई स्वागत पनि गर्दै एउटा गीत पनि राख्छु. अनुपमा प्रधानले गाउनुभएको तिम्रो मायाले मलाई बाँच्न सिकायो. हजुर श्रोताहरू, यो गीत स्वीकार्नुहोस् अनुपमा प्रधानको आवाजमा.

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै आजको निम्ति सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को कार्यक्रम भनौँ सङ्गीत सागरमा मिठा मिठा गीत सङ्गीतमा हामी रमाउने रहेछौँ। आजलाई भने म सुसन बालालाई आके दिनुहोस्। नमस्ते, बाई।

0: Pe Line Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
0: Play BFPS. You, BFPS Gorkha Radio.
2: कोरम नपुगेपछि अधिवेशन नै स्थगित भएको छ। 195 क्रियाशील सदस्य रहेको सो वडामा वडा सभापति र वडा अध्यक्ष सहित 5 उपस्थित भएका थिए। पुरानो वडा कार्य समितिका सभापति हस्त रोकाए बाहेक समितिका अन्य कुनै सदस्य उपस्थित नभएको जनाइएको छ। काँग्रेसको विधान अनुसार सो वडाबाट 21 सदस्यीय वडा कार्य समिति र 24 क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ, तर आवश्यक सहभागिता नहुँदा निर्वाचन तथा प्रतिनिधि छनौटको प्रक्रिया अघि बढ्न सकेको छैन। 12 संविधान दिवस मनाइरहेका बेला संविधान सभाको संविधान मस्यौदाकार समितिमा काम गरेका सदस्य दलबहादुर सुनारले चाहिने कानून बनेमा मात्र संविधानको कार्यान्वयन हुने बताउनु भएको छ।
3: अब ऐनहरू चाहिँ भने निर्माण गर्नुपर्ने र त्यो ऐन निर्माण गरिसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने कुरामा ऐनहरू अझै पनि अब निर्माण हुन बाँकी छ भनौँ, बन्न बाँकी नै छ। कतिपय अब निर्माण भइसकेका कानुनहरू पनि अब कार्यान्वयनको चरणमा चाहिँ के भने अब एकदमै फितलो छ। अहिलेको अब यो वर्तमान सन्दर्भमा भन्दा यसलाई सशक्त ढङ्गले अगाडि लैजानको निम्ति अब राष्ट्रिय सहमति गरेर अब सबै राजनीतिक दलले यसलाई आफ्नो अपनाउने ढङ्गले तेरो वा मेरो न भनेर मुलुक र हित र नेपाली जनताको हितको निम्ति यसलाई चाहिँ के भने कार्यान्वयनको चरणमा बनिसकेका कानुनलाई कार्यान्वयनको चरणमा बन्न बाँकी रहेका कानुनलाई चाहिँ के भने यथाशीघ्र यसलाई कार्यान्वयन गर्न सक्यौँ भने त्यसपछि अब संविधानले पूर्णता हुन्छ।
4: संविधान बनाउन कत्रो समय र कति श्रम गर्नु पर्यो, अब यसमा चाहिँ अहिले जुन संशोधन गर्ने कुरामा जुन तयारी भइरहेको छ यसमा देखिएको प्रगति, यसमा देखिएको दिशा यहाँलाई कस्तो लाग्छ?
3: होइन, संशोधन गर्ने कुरामा त मैले के भने हिजो पनि एउटा चाहिँ के भने अब संविधान सभाको संविधान सभा मार्फत निर्वाचित भएर संविधान सभाका सदस्यहरूले निर्माण गरेको संविधान भए पनि त्यसलाई इमान्दारी भन्दाखेरि एउटा सम्झौताकै दस्तावेज हो, किनभने तत्कालीन अब त्यस बेला रहेका राजनीतिक दलहरूको बिचको समझदारीमा निर्माण भएको संविधान भएको हुनाले त्यसका कतिपय पाताहरू संशोधन गर्नुपर्ने छ र त्यो संशोधन गर्दा फेरि पनि राष्ट्रिय सहमतिकै आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढिसक्यौँ भने मुलुकले सही निकासा पाउँछ भन्ने मेरो बुझाइ हो।
4: अब संविधान मस्यौदा गर्दाखेरि यहाँहरूले धेरै कसरत गर्नुभएको थियो, सबभन्दा सम्झिने कुरा चाहिँ के छ यहाँको आजको दिनमा?
3: अब मैले हेर्दाखेरि के भने अब सम्झनै पर्दाखेरि संविधान निर्माणको अन्तिम चरणमा जाँदा राजनीतिक दलका खिजतनीले पहिलो संविधान सभा विघटन हुँदाखेरि चाहिँ त्यो बडा दुर्भाग्यपूर्ण कुरा हो र त्यसलाई सम्झनुपर्ने हुन्छ।
4: अनि सफलता उन्मुख हुँदाखेरिको क्षण चाहिँ कस्तो थियो अन्तिममा यहाँहरूले लेखेर दिँदाखेरि?
3: अब सफलता कुराहरू गर्दाखेरि अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु, अब त्यसपछि समावेशी अब समानुपातिक अब यी कुराहरूलाई चाहिँ के भने अब समावेश गर्नु, सबै जात जाति भाषा धर्म लिङ्गको कुरालाई चाहिँ के भने सम्बोधन गर्नु, अब यी सबै कुराहरू चाहिँ के भने नेपाली जनताले गरेको बलिदानी, चाहे त्यो चाहिँ के भनेपछि अब 7 क्रान्ति होस्, चाहे चाहिँ त्यो 46 होस्, चाहे 62-63 होस्, मतलब तत्कालीन माओवादीको 10 जनयुद्ध होस् वा मधेस आन्दोलन होस् या थारू आन्दोलन हो, सबै आन्दोलनले गरेका उपलब्धिहरूलाई संस्थागत गरेर संविधान निर्माण गऱ्यौँ।
2: एमालेबाट 2 संविधान सभामा काम गरेका सुनार पछिल्लो संसदीय चुनावमा बाँके 2 चुनावमा उम्मेद्वार नबनाइएपछि पार्टीबाट विद्रोह गरी राज्यसभाको सदस्य बन्नु भएको छ। 3 संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले कार्तिक 9 गतिदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। सार्वजनिक खेल तालिका अनुसार 15 नोभेम्बरसम्म समूह चरणका खेलहरू सञ्चालन हुनेछन्। यसपटक पनि खेलहरू दिउँसो तथा रात्रिकालीन रूपमा फ्लड लाइटमा खेलाइनेछ। 17 नोभेम्बरमा क्वालिफायर 1 खेल हुनेछ, यस्तै 18 नोभेम्बरमा एलिमिनेटर खेल हुने तालिका छ। 19 नोभेम्बरमा क्वालिफायर 2 हुनेछ, जसमा क्वालिफायर 1 पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने 21 नोभेम्बरमा हुनेछ। अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण
5: यो बीएफबीएस गोर्खा रेडियो हो

बाटोमा जाँदै गर्दा मैले एउटा मान्छेलाई देखेँ। उहाँलाई म चिन्दिन, सायद उहाँले पनि मलाई चिन्नुहुन्न होला, त्यो मलाई थाहा छैन। जब मैले उहाँलाई देखेँ, मेरो पाइला केही बेर रोकिए जस्तो भयो। म बिस्तारै अगाडि बढेँ, फेरि फर्केर हेरेँ। म उहाँलाई चिन्दिन र उहाँले मलाई चिन्ने कुरै भएन। जब उहाँलाई देखेँ, त्यसपछि मेरा पाइलाहरू केही रोकिए जस्तो भयो। अलिकति धिमा धिमा चल्न थाले मेरा पाइला। स्वस्थ गतिमा म आफ्ना पाइला चलाउँदै अगाडि बढेँ र एकछिनपछि फर्केर हेरेँ। केही बेर उहाँलाई नियालिरहेँ। उहाँले मलाई देख्नुभयो कि भएन त्यो मलाई थाहा छैन, होइन, तर जब मैले उहाँलाई नियालेँ, उहाँलाई देखेँ, उहाँको त्यो छोटो उपस्थिति भयो नि मेरो अगाडि, त त्यो सानो उपस्थितिले मेरो मनमा एउटा यस्तो ठुलो छाप, एउटा ठुलो कुराको छाप छोडेर गयो। कहिलेकाहीँ हामीलाई प्रेरणा दिने मानिस हाम्रो आफ्नो अनुकूलको नहुन सक्छ, हामीले आफूले सोचेको मान्छे नहुन सक्छ, हाम्रो आफ्नो मान्छे नहुन सक्छ, हामीसँग बोलेको पनि नहुन सक्छ, सायद उसलाई थाहा पनि हुँदैन होला। उसको एउटा सानो व्यवहारले, उसको एउटा सानो झलकले कसैको जीवनमा कति ठुलो अर्थ बनाइसकेको हुन्छ, कति ठुलो कार्य गरिसकेको हुन्छ उसको आफ्नो जीवनको प्रयासले निरन्तर।

सोच्नुहोस्, असोच्दै सबै दुःख पीरहरू हटाओस् र सुख समृद्धि ल्याओस्। यिनी शुभकामनाका साथ आउनुहोस् मनको आवाजलाई सुरु गरौं यो सुन्दर गीतबाट।

रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा मन्दिरा छु र तपाईँ हामी सुन्दैछौ मनको आवाज। हामी मानिसलाई प्राय बाहिरबाट हेर्छौँ है, कसैलाई राम्रो लुगा लगाएको देख्यौं भने भन्छौ ओहो कति राम्रो जीवन छ है यो व्यक्तिको, भनेको जस्तो लाउन पाछ खान पाछ। कोही थाकिरहेको देख्यौं भने, कोही अस्त व्यस्त देख्यौं भने सोचिहाल्छौ सायद उसको

जीवन नै राम्रो छैन होला, उसको जीवनमा दुःख छ होला। तर सत्य कुरा, वास्तविक कुरा के हो भन्दाखेरि चाहिँ मानिसको अनुहारमा जुन कुरा देखिन्छ नि त्यहाँ उसको संघर्ष देखिँदैन। कोही मुस्कुराइरहेको हुन्छ तर मनभित्र कति ठूलो चिन्ता बोकेर ऊ अगाडि बढिरहेको हुन्छ। हामीलाई के थाहा हुन्छ र उसले त यसो मुस्कुराइदिन्छ, हामी त उसको ओठको मुस्कान देख्छौँ बस। कोही चुपचाप आफ्नो काम गरिरहेको हुन्छ तर त्यही कामको पछाडि कति वर्षको सङ्घर्ष छ, हामीलाई के थाहा। त्यो सङ्घर्ष उसले कति गर्यो, कसरी गर्यो भन्ने कुरा त उसलाई थाहा छ नि, होइन? त्यसैले अब एउटा एउटा बानी हरेक दिन चाहिँ म यो गर्दिनँ भनेर आफूले नै प्रतिज्ञा गर्नुपर्छ अरे आफ्नो लागि, होइन? सायद आजबाट हामीले यो पनि सोच्न सक्छौँ, कसैलाई हेरेर तुरुन्तै निर्णय गर्नुभन्दा सायद त्यो मान्छे हामीले सोचेको भन्दा फरक छ कि, त्यो मान्छे हामीले सोचेको भन्दा बलियो छ कि, त्यो मान्छे हामीले सोचेको भन्दा निडर छ कि, उसको जीवनमा परिआएका समस्याहरूसँग ऊ लडिरहेछ कि, के थाहा। अरूको सङ्घर्ष बुझ्ने प्रयास गर्दा हामीले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ, हामीले यो बानीलाई बदल्न सक्छौँ यदि हामीले त्यसरी हेरिरहेका छैनौँ, प्याच प्याच अरूलाई भनिरहेका छौँ भने छिटो निर्णय गर्नुभन्दा सोचेर त्यो व्यक्तिलाई बुझेर उसको जीवनलाई बुझेर हामीले उसको जीवनको वास्तविक कथा उसको अनुहारमा नहेरिकन उसको जीवनको यात्रामा लेखिएको कथालाई हेऱ्यौँ भने सायद हामीले हरेक व्यक्तिलाई बुझ्न सक्छौँ जस्तो लाग्छ कि मलाई। त्यही भएर हामीले देखेको जीवनभन्दा नदेखेको सङ्घर्ष ठुलो हुन्छ र त्यही सङ्घर्ष, त्यही जीवन यापनको भोगाई जुन व्यक्तिले भोगेको छ नि, हो त्यो व्यक्तिको चाहिँ त्यही भोगाईलाई खोतल्यौँ भने चाहिँ बल्ल हामीले वास्तविक मानिस ऊ कस्तो हो भनेर चिन्न सक्छौँ। झलक्क हेरेर टलक्क टल्केको देखेर ओहो यो खुसी छ, यसबाट मैले अपेक्षा गर्नुपर्छ भन्ने चाहिँ सत्य नहुन सक्छ। आज पनि तपाईँका लागि राम्रा राम्रा कुराहरू छन्, एउटा सत्य कथा पनि म भनिहाल्छु, अनि केही काम लाग्ने कुराहरू छन्, केही आफूले सुधार गर्नुपर्ने कुराहरू छन्, अनि मानिसहरू जिन्दगी मायामा समर्पित गर्न चाहन्छन्, मायामा पनि कति समस्याहरू आउँछन्, त्यसलाई पनि ट्याकल गर्ने ह्यान्डल गर्ने तरिकाहरू हुन्छन्। धेरै कुरा आजको मनको आवाजमा गरौँला, साथै बस्नुहोला। यो सुन्दर गीत तपाईँको नाममा समर्पित छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु। सुमन र रिताको विवाह भएको करिब 15 वर्ष भइसकेको थियो। दुई छोराछोरी, सानो तर सुखी परिवार। सुमन जागिरमा व्यस्त, रिता घर र बच्चाहरूको जिम्मेवारीमा व्यस्त। उनीहरूको जीवनमा पनि अरूहरूको जस्तै कहिलेकाहीँ सानातिना झगडाहरू हुन्थे। तर एक दिनको कुरा के भयो भन्दाखेरि चाहिँ सुमनको मोबाइलमा लगातार केही मेसेजहरू आउन थाले। रिताले सोधिन्, को हो यो सुमन जहिले पनि मेसेज गरिरहेको हुन्छ? सुमनले सहजै भने, अफिसको काम हो। तर रिताको मनमा एउटा सानो शंका पस्यो। त्यसपछि उनले सुमनको मोबाइल हेर्न थालिन्। सुमन कहाँ गयो, उसले कसलाई फोन गर्यो, किन यति ढिलो आयो, सानो शंकाले बिस्तारै बिस्तारै ज्वरो गाड्दै गयो। त्यो शंका ठुलो हुन थाल्यो। सुमनलाई पनि लाग्न थाल्यो, रिताले अब म माथि विश्वास गर्दिनन्। दुवै एउटै घरमा थिए, तर मनमा भने बिस्तारै बिस्तारै दूरी बढ्दै गयो। श्रीमान सुमनले सोचे, श्रीमतीले विश्वासै गर्दिनन्, उनले म प्रति शंका गर्छिन्। उनको मन चिसिन थाल्यो। श्रीमती रिता, उनी श्रीमानले अरू कोही युवतीलाई मन पराउन थाले, उनलाई समय दिन थाले, उनीसँग कुरा गर्न थाले, म प्रति उनको मन अघायो। सायद अब उनी अरूसँगै रमाउन थाले भनेर उनको मन चिसिन थाल्यो। यसरी एक अर्कामा दूरी बढ्न थाल्यो। एउटा साँझ चाहिँ उनीहरूको यति ठुलो झगडा भयो। उनीहरूको बच्चाहरूलाई के गर्नु न कसो गर्नु भयो। त्यति नै बेला छोरीले आमा बाबुको लागि एउटा कागज लिएर आएर दिइन्। त्यसमा केही कुरा लेखिएको थियो, हाम्रो घरमा पहिले जस्तो खुसी किन देखिँदैन, किन सुनिँदैन, जहिले पनि झगडा, जहिले पनि झगडा, किन भनेर दुई लाइन लेखिएको थियो प्रश्न गरेर। त्यो चिठीले दुवैलाई चुप बनाइदियो। सुमनले रितातिर हेरे, रिताले सुमनको आँखामा। दुवैको आँखामा आँसु थियो। सुमनले बिस्तारै भने, रिता तिमीलाई थाहा छ, मलाई तिमीले शंका गरेको भन्दा पनि तिमीले मलाई विश्वास गर्न छोडेको कुराले मेरो मन बिझाएको छ, मेरो मन दुखेको छ। मलाई पनि त तिमी माथि विश्वास छैन भन्ने होइन नि, तर कहिलेकाहीँ डर लाग्छ, तिमी मबाट टाढिँदै गए जस्तो लाग्छ। त्यो दिन उनीहरूले दोष लगाएनन्, पहिलोपल्ट लामो समयसम्म बसेर कुरा गरे, आफ्ना मनमा भएका तीता कुराहरू उकाले। सुमनले आफ्नो कामको तनाव सुनाए, रिताले आफ्नो एक्लोपन सुनाइन्। दुवैले आफ्नो गल्तीलाई महसुस गरे। उनीहरू आफ्नो संसारमा व्यस्त भए, एकले अर्काको मनलाई छाम्न बिर्सिए, एकले अर्कोलाई त्यो समस्यामा मछुनी भन्न बिर्सिए, एक अर्कासँग आफ्नो मनका कुराहरू साट्न बाँड्न बिर्सिए, एक अर्काको सहयोगी हुन बिर्सिए, अनि शङ्का र उपशङ्कामा बाँच्न थालेपछि, एकले अर्कोलाई आरोप प्रत्यारोप गरेपछि यस्तो अवस्था आएको थियो। अब त्यसपछि उनीहरूले यस्तो अवस्था नआओस् भन्नका लागि के गरे त? यो समस्या मात्र होइन, उपाय पनि उनीहरूले खोजे। त्यो उपाय म यो गीतपछि सुनाउँछु तपाईँलाई, साथै बस्नुहोला।

हजुर, त्यसपछि उनीहरूले के गरे भन्दाखेरि चाहिँ सुमनले भने, अब एउटा नियम बनाऊ रिता, हामी कम्तीमा पनि एक दिनमा हामी 20 देखि आधा घन्टा अथवा हामीलाई मन लाग्यो भने 1 घन्टा पनि मोबाइललाई स्विच अफ गरेर हामी एक अर्कासँग आफ्नो कुरा गर्छौँ। आजको दिन कस्तो भयो, आज के कुराले दुःख दियो, आज कुन कुराले खुसी बनायो, आज कुन कुराले सफलता दिलायो, सानो कुराहरूबाट हामी फेरि आफ्नो घरको त्यो खुसी फर्काउ। उनीहरूले यसरी नियम बनाउन थाले र त्यो नियमलाई पालना पनि गर्न थाले। त्यसपछि बिस्तारै बिस्तारै त्यो खुसी अगाडि बढ्न थाल्यो, त्यो खुसी देखिन थाल्यो। कहिलेकाहीँ सम्बन्ध बचाउन ठूलो त्याग होइन, सानो समयको त्याग गर्नु अनि एकअर्कासँग कुरा गर्नु, एकअर्काको हेरचाह गर्नु, एकअर्कामा विश्वास गर्नु अनि पतिको प्रिय श्रोता पत्नी बनिदिनु, पत्नीको प्रिय श्रोता पति बनिदिनु। त्यसपछि मतभेद त कम हुँदै गइहाल्छ नि, तर मतभेदलाई मनमुटाव बन्न दियौँ भने चाहिँ त्यो शङ्काले साँच्चै नै लङ्का लान्छ। हाम्रो लङ्कालाई आगो लगाउन कति पनि बेर लाउँदैन। शङ्का उठ्यो भने भित्रभित्रै मनमा कुडिएर यसले यस्तो गर्न थाल्यो, कोही होला कि, यस्तो उस्तो भन्नुभन्दा बरु सिधै कुरा गर्नु राम्रो, छलफल गर्नु राम्रो। रिस उठ्यो भने बरु चिच्याउनु भन्दा पहिला कुरा सुन्ने अनि विचार गर्ने, त्यो कुरा कतिको सत्य हो त, त्यसपछि चाहिँ अनि यो कुरा सत्य हो कि होइन भनेर जाँचबुझ गर्नु। र कहिलेकाहीँ कुनै कुनै कुराहरू चाहिँ जाँचबुझ नगरे पनि व्यवस्था गर्दा राम्रो हुन्छ। जाँचबुझ गर्दा ए म माथि विश्वास नभएको भन्ने कुराले फेरि मनमुटाव जन्मिन सक्छ, तसर्थ सानातिना कुराहरूलाई व्यवस्था गर्दा राम्रो हुन्छ। किनकि सुन्दर परिवार त्यहीँ बन्छ जहाँ परिवारका व्यक्तिहरू एकअर्कालाई जित्न होइन एकअर्कालाई बुझ्न थाल्छन्, त्यति बेला त्यो घर स्वर्ग बन्छ। त्यसैले सम्बन्धलाई बचाउनका लागि यस्ता थुप्रै कुराहरू छन् जसलाई हामीले हेक्का राख्नु पर्ने हुन्छ।

महिलाहरूको तिजलाई मनायौँ होइन, तिज पञ्चमी भनेपछि विशेष हिन्दू नारीहरूको लागि स्पेसल हुन्छ, तर आजकल यसको महत्त्व बुझ्दै गएपछि धेरैले तिज मनाउनुहुन्छ। क्षेत्रीय ब्राह्मण समुदायका महिलाले मात्र होइन अरूले पनि मनाउन थाल्नु भएको छ। नारीहरूको एउटा साँच्ची नै भनियो भने रमाइलो पर्व, एउटा उत्सव जस्तै पर्व हो यो। तिज भन्ने बित्तिकै हाम्रो अगाडि रातो साडी, हरियो पोते, चुरा, मेहेन्दी, नाचगान होइन, स्वर श्रृङ्गार भन्छ नि, अनि दरखानी, यस्तै कुरा मनमा आउँछ। अनि माइती जाने होइन, भाइ दाजुभाइले बोलाएनन् भने पीर मान्ने, दुःख मान्ने, अनि तिजका गीतहरूमा चाहिँ आफ्नो मनको भारी बिसाउनका लागि भएभरको उकुस मुकुस, कुनै पीडाका, कुनै रमाइला, कुनै ठट्यौली, कुनै हँस्यौली, यस्ता गीतहरू तिजमा गाएर मनलाई हलुको पार्ने पनि गर्छन् र यस्तैका रूपमा हामीले तिजलाई झलक्क सम्झिने गर्छौँ। स्वर श्रृङ्गार गर्नु, नाच्नु, गाउनु, आफूलाई राम्री अथवा राम्रो पार्नु, दर खानु, यतिका लागि मात्र यो पर्व मनाउने होइन। योसँग धेरै महिलाहरूको भावना, सम्झना, माया र समर्पण पनि जोडिएको हुन्छ। कसैका लागि तिज माइती सम्झिने दिन हुनसक्छ, कसैका लागि दिदीबहिनी भेट्ने अवसर हुनसक्छ, कसैका लागि बाल्यकाल सम्झेर बाल्यकालको सम्झना मनभरि राखेर वर्ष दिनभरि मनभित्र राखेका भावनाहरू गीत र नाच मार्फत व्यक्त गर्ने एउटा सुन्दर अवसर हुन सक्छ। विशेष गरी हाम्रा आमा हजुरआमाहरूलाई, अलिकति अगाडिका पाका नारीहरूलाई हेरौँ न, उहाँहरूले परिवारका लागि वर्षभरि कति कुराको त्याग गर्नुभएको हुन्छ, कति समर्पण गर्नुभएको हुन्छ, काम काम, छोराछोरी, आफन्त इष्टमित्र, खेतबारी, आफ्नो व्यवहार, आफ्ना रहरहरू सबै पर पर सार्दै अर्को वर्ष गरौँला, अर्को वर्ष यो हुन्छ, अनि त्यसपछि भन्दा भन्दा भन्दा उहाँहरूको उमेरै बितिसकेको हुन्छ। तर तिज आयो भने चाहिँ एउटा उहाँहरूको अनुहारमा छुट्टै खुसी देखिन्छ। किन भन्दा त्यो तिजमा चाहिँ महिलाले केवल रातो साडीमा सुन्दर देखिने प्रशंसा मात्र होइन, उहाँहरूको जीवनभरको समर्पणलाई सम्मान गर्ने दिन भएको हुनाले, उहाँहरूको खुसीको क्षण भएको हुनाले, त्यो दिनमा चाहिँ जति सकिन्छ हामीले सम्मान र इज्जत गर्नु राम्रो हुन्छ। नारीहरूको मन माया, प्रेम, समर्पण र भावनाले भरिएको हुन्छ। तिजको खुसीसँगै आमा, दिदी बहिनीहरू, अनि तपाईँको श्रीमती हुनसक्छन्, छोरीहरू हुनसक्छन्, जति पनि नारीहरू हुनुहुन्छ, उहाँहरू हाम्रो जीवनमा एउटा माया र हाम्रो जीवनलाई उज्यालो थप्ने भावना, प्रेरणाको स्रोत हुनुहुन्छ। सम्पूर्ण महिला दिदी बहिनीहरूप्रति, आमा हजुरआमाहरूप्रति, नानीहरू छोरीहरूप्रति एकदम थुप्रै थुप्रै सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य पनि हो र दायित्व पनि हो, किनकि यो पर्वको वास्तविक सुन्दरता नि हामीले कति रमाइलो गर्यौँ भन्नेमा मात्र होइन, हामीले एकले अर्कालाई कति सम्मान गर्यौँ, कति माया गर्यौँ, कति आदर गर्यौँ र कति एक अर्कालाई खुसी दियौँ भन्ने कुरा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

तपाईँलाई रिस कतिको उठ्छ? रिसको कुरा त अब के गर्नु, होइन? कोही आँखै देख्दैनन् रिस उठेर, कोही अलिअलि रिसाउँछन्, कोही भित्रभित्र मुरमुरिन्छन्, बाहिर देखाउन सक्दैनन्, कोही बाहिरै देखाउँछन्, कोही भित्र यति ठुलो संरचना रचिसकेका हुन्छन् तँलाई पख्न भनेर, अनि बाहिर चाहिँ मुस्कुराउँछन्। रिसका पनि विविध कारणहरू छन्। अनि कोही घुर्क्याउँछन्, चित्त नबुझेको कुरा घुमाइ घुमाइ एउटै कुरालाई 20 चोटि घोची घोची भन्छन्। विभिन्न तरिकाका छन् रिसहरू पनि। तर हामी बाहिरका मानिससँग भन्दा आफ्नै मान्छेहरू, आफ्नै नजिकका मान्छेहरूसँग बढी रिसाउँछौँ, किनकि उनीहरूबाट हाम्रो अपेक्षा धेरै हुन्छ। अनि रिस उठेको बेलामा हामीले बोलेका शब्दहरूले पनि वर्षौंको हाम्रो सम्बन्धलाई चोट पुर्याएकी हुन्छ। त्यसैले आफ्नो मान्छेसँग रिसाउँदाखेरि चाहिँ तुरुन्तै प्रतिक्रिया नदिने, त्यसपछि त आधा झगडा त्यहीँ समाप्त भइहाल्यो, अब यसलाई चाहिँ कसरी त्यो झगडाबाट आफू बच्ने भन्ने कुराको चाहिँ केही एक्सर्साइज हामीले गऱ्यौँ भने चाहिँ यो अभ्यासले हामीलाई रिसबाट मुक्त हुनलाई सचेत गराउँछ। जस्तो पहिलो नम्बरमा एकदमै रिस उठेको छ तपाईँलाई, होइन, अब के गर्ने? एकछिन चुप्प लागेर बसौँ, कोसिस गरौँ जति रिस उठे पनि मौन बसौँ। त्यही क्षण बोलेका शब्द फिर्ता लिन सकिँदैन, यति रिस उठेको हुन्छ के बोलिन्छ अत्तो पत्तो नै हुँदैन। त्यसै कारणले जति सुकै रिस उठोस् एकछिन मौन बस्ने। दोस्रो, अत्यधिक रिस उठ्यो तपाईँलाई, त्यहाँ झगडा भइरहेको छ, अब तपाईँलाई यस्तो रिस उठ्यो, अब के गर्ने त भन्दा त्यहाँबाट निस्किने, अर्को कोठामा जाउँ, पानी पिउन जाउँ, बाहिर खुल्लामा गएर लामो सास लिउँ, अथवा के गर्न सकिन्छ त्यो ठाउँबाट, त्यो झगडाबाट चाहिँ बाहिर निस्क्यौँ। तेस्रोमा छ, आफूलाई प्रश्न गरौँ, अहिले म यो कुरालाई चाहिँ समाधान गर्न खोज्दैछु कि म रिसको आवेगमा आफ्नो रिसलाई पोख्दैछु, यो कुराको चाहिँ पत्तो आफैले लगाउनु पर्छ। कैयौँ पटक चाहिँ के हुन्छ भन्दा आफू चाहिँ सही अरू चाहिँ गलत भएको हामीले आफूलाई मान्छौँ, तर कहिलेकाहीँ आफू पनि गलत हुन सक्छौँ, त्यही कारणले पहिला विचार गर्नु पर्यो। चौथोमा छ, रिस त उठ्यो, अब कुन कुराले उठ्यो, किन उठ्यो, त्यो बेग्लै कुरा हो। अब रिस उठिसकेपछि, रिस शान्त भएपछि मात्र कुरा गरौँ। तिमीले यस्तो गर्यौ भन्नुभन्दा पनि तिमीले यस्तो नगरेको भए राम्रो हुन्थ्यो भन्नुपर्छ क्या हामीले, किनकि आरोपले मानिसलाई बचाउमा उभ्याउँछ। आफ्नो भावना सुनाउँदा सम्बन्धमा संवादको ढोका खुल्छ, एउटा छलफलको विषयका लागि एउटा सम्भावना हुन्छ। रिस उठ्नु गलत होइन, तर रिसको भरमा आफ्नो मान्छेलाई चोट पुर्याउनु चाहिँ एकदमै गलत हो, यसलाई चाहिँ रोक्नुपर्छ। हामी बाहिरका मानिसहरूसँग चाहिँ सभ्य भएर बोल्न सक्ने, अनि आफ्नै मान्छेहरूसँग चाहिँ त्यही सम्मान, त्यही रेस्पेक्ट देखाउन नसक्ने, यो त भएन नि, होइन? जीवनमा धेरै मानिस भेटिन्छन्, तर आफ्नो भनेर स्वीकारेका मानिसहरू बारम्बार भेटिँदैनन्। त्यसैले रिसलाई केही समय दिनुहोस्, तर सम्बन्धलाई जीवनभरको चोट नदिनुहोस्।

हजुर मनको आवाज तपाईँको र मेरो मनको आवाज हो बीएफबीएस गोर्खा रेडियोमा आइरहेको छ। अघि कार्यक्रमको सुरुवातमा भनेको थिएँ नि, एउटा अपरिचित व्यक्तिलाई देखे, उसलाई देख्न साथै मेरा पाइलाहरू रोकिए अनि उसलाई हेर्दा हेर्दै मेरो मनले एउटा प्रेरणा पायो। त्यो कुरा के हो त? ती व्यक्ति पाएको पनि हुनुहुन्थ्यो, शरीर पनि त्यति बलियो थिएन, उहाँको खुट्टामा समस्या थियो जस्तो लाग्छ, सायद उहाँलाई हिँड्न पनि सजिलो भइरहेको छैन। बिस्तारै बिस्तारै भए पनि उहाँ अगाडि बढिरहनु भएको थियो। त्यो लगभग 1.5 घन्टाको बाटो थियो, त्यो हिँड्नै पर्थ्यो, त्यसमा अरू उपाय नै थिएन, किनकि त्यो उकालो ओह्रालो त्यो गोरेटो बाटो थियो। केही बेर उहाँलाई पछाडिबाट नियालिरहे अनि अचानक आफ्नै बारेमा सोच्न थाले। उहाँ भन्दा म कम उमेरको, शारीरिक रूपमा पनि उहाँ भन्दा म सबल, मैले सोचे उहाँ त म भन्दा कमजोर हुनुहुन्छ, त्यही पनि अगाडि बढिरहनु भएको छ। त्यो उत्साह, त्यो उमङ्ग, त्यो अनौठो किसिमको एउटा साहस ममा जन्मियो अनि मैले सोचे हामीले आफूलाई प्रेरणा दिनको लागि, हामीले आफूलाई उत्साहित पार्नका लागि, हामीले आफूलाई अगाडि बढाउनका लागि चाहिँ माथि मात्रै होइन, हामी भन्दा कमजोर पनि त व्यक्तिहरू छन् नि, हामीले पनि कसैलाई हिम्मत दिन सक्छौ, हिम्मत बढाउन सक्छौ। जीवनमा आफूभन्दा अगाडि बढेकालाई पनि हेरेर सिक्नु पर्ने रहेछ अनि आफूभन्दा कठिन अवस्थामा भएर पनि अगाडि बढिरहेकाहरूलाई हेरेर हिम्मत लिन पनि सिक्नु पर्ने रहेछ। म यति थाकेको थिएँ नि त, होइन, हिँड्नै सक्दिनँ, अब सक्दै सक्दिनँ भनेर लथ्रङ्ग परिसकेको थिएँ, तर ती व्यक्तिलाई देखेपछि ओहो, यिनी त यस्तो अवस्थामा हिँडिरहेका छन् भने म कसरी रोकिन सक्छु भन्ने मैले प्रेरणा पाएँ। त्यसपछि म पनि हिँड्न थालेँ नि त। त्यो त्यही पाठ रहेछ, उहाँको त्यो प्रयासले मेरो मनमा कति ठूलो ऊर्जा भरिदियो। तर उहाँलाई थाहा नभए पनि आज मन भने म ती व्यक्तिलाई धन्यवाद भन्न चाहन्छु जसले मेरो मनमा त्यस्तो एउटा उत्साह भरिदिए। हिम्मत हार्नु हुँदो रहेनछ, आफूलाई मात्र हेरेर आफू कमजोर छु भनेर निराश हुनु पनि आवश्यक रहेनछ। हामीले कसै न कसैबाट, कोही न कोहीबाट सानो प्रेरणा पायौँ भने पनि त्यसबाट ठूलो मनमा आशा जगाएर अगाडि बढ्न सक्दा रहेछौ। आजलाई बिदा पाऊ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँचौ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा लगायतका 43 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ 10 को बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन भोलिबाट निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। आज र भोलि देशका 6,743 वडामा वडा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा बाढीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदेश्वर नरसिंह केसीले उद्धार र राहतको प्रसङ्ग निकाल्नु भएको छ।
1: या त स्थानीय सरकारले हो जनता बाँच्यो, अहिले स्थानीय सरकारले जुन युद्ध स्तरमा काम गर्यो, लाभसम्म उठाउनु हेरेको छ। र हाम्रो जुन नगरपालिकाले प्रत्येक घर 15,000 घर घरबाट गर्नु, स्थानीय सरकार छोड्दै भयो, अन्य सरकार कहाँ छ?
0: यसैबीच केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले जानकारी दिनुभएको छ। सभापति थापाका अनुसार संविधान दिवसकै दिन शुरू भएको कार्यक्रमले संविधानका मूलभूत मान्यता आफ्नोमा आफ्नो अडान थप प्रष्ट पार्नेछ।
2: नेपाली कङ्ग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जागरण गर्नेछौँ, तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ, जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
0: कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ, नगर र वडा वडामा अधिवेशन गर्न लागि हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको सम्झाउनु भएको छ।
2: त्यसैले यो अधिवेशन हाम्रा बिचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो त्यो भन्ने कुरालाई हामीले वडा अधिवेशनको क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
0: अब खबर फटाफट।
3: रसुवा भोटेको सीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गर्न समिति गठन। उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी बाढीको कारण, स्वरूप र वैज्ञानिक प्रमाण संकलन गरिने। भदौमा 5 अर्ब भन्दा बढीको विद्युत निर्यात। चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनामा बाढीले क्षति पुर्याएपछि बङ्गलादेशतर्फको विद्युत निर्यात भने हाललाई रोकियो। नास्ट्र चिनिया विज्ञान प्रतिष्ठानको सहयोगमा धुलीखेलमा रसायन विनै पानी शुद्धिकरण केन्द्र सञ्चालन। आधुनिक प्रशोधन केन्द्रले दैनिक 1,50,000 लिटरसम्म पानी शुद्धिकरण गरी करिब 1,200 खाने पानी उपलब्ध गराउने। तनहुँ दुध, मासु र अण्डामा आत्मनिर्भर, माछा प्रति व्यक्तिको हिसाब गर्दा अपुग। नेपालगंजको रामलीला सांस्कृतिक पहिचान बन्दै करिब 150 शताब्दी पुरानो नेपालगंज रामलीला महोत्सवको 159 संस्करण असोज 25 गते घटस्थापनादेखि शुरू हुने। वृन्दावनबाट कलाकार ल्याएर राति 8 बजेदेखि 12 बजेसम्म राम जन्मदेखि राज्यारोहणसम्मको कथा मञ्चन गरिने। बाँदरबाट हैरान भोजपुरका किसानले रोजे घर तरुल खेती। बाँदरले मकै, कोदो र आलु बाली नष्ट गर्न थालेपछि किसान जमिन मुनि फल्ने घर तरुल खेतीतर्फ आकर्षित।
0: संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाएका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत थुर्बमा लागेका ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको सम्बोधन सरकार लक्षित गर्नुभएको छ।
4: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मुलुक भोटेको र त्रिशुलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ, तर सरकार त्यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्दत छ।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: हेलो, वेरी वेरी गुड आफ्टरनून एन्ड नमस्ते का सम्पूर्ण श्रोता, यहाँलाई स्वागत छ कार्यक्रम चिल्ड्रेन्स क्लबमा। हजुर, जहाँ हामी बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर अर्थात् होलिस्टिक डेभलपमेन्टसँग रिलेटेड कुराकानी गर्ने गर्छौँ। उनीहरूको मेन्टल, त्यसै गरी फिजिकल र इमोसनल हेल्थका कुराहरू समेट्ने क्रममा यस कार्यक्रममा हामीले विभिन्न विज्ञहरूलाई पनि आमन्त्रित गर्ने गरेका छौँ भने वी डु ह्याभ एकाडेमिक्स एडुकेटर्स जो यो फिल्डमा चाहिँ लागि परिरहनु भएको छ। स्पेसली यो कार्यक्रममा हामीले साना साना भाइ बहिनीदेखि लिएर ग्रेड टेनसम्म पढ्ने भाइ बहिनीहरूलाई चाहिँ उपयुक्त हुने खालका इम्पोर्टेन्ट चिजहरू, टिप्स एन्ड ट्रिक्सहरू सेयर गर्ने गरेका छौँ श्रोता। र साथसाथै विभिन्न एक्सपर्ट्सहरूसँगको इन्टरभ्यू, विभिन्न अनुभवी व्यक्तित्वहरूसँगको उहाँहरूको अनुभव साट्दै गर्दाखेरि तपाईँहरूलाई पनि अभिभावक हुनुहुन्छ अथवा शिक्षक शिक्षिका हुनुहुन्छ, एउटा पेरेन्टिङ अथवा टिचर्स स्किलका कुराहरू पनि सिक्ने मौका मिल्नेछ। साथै हाम्रो सानो सानो भाइ बहिनीहरूको लागि नै यो कार्यक्रम हामीले बनाएको कारणले गर्दाखेरि उहाँहरूसँग भएको प्रतिभा पनि हामीले यस कार्यक्रममा तपाईँमा राख्ने गरेका छौँ। विभिन्न स्कुलका भाइ बहिनी आएर उहाँहरूसँग भएको प्रतिभा पनि हामी माझ राख्ने गर्नुहुन्छ। आज भने श्रोता, कार्यक्रममा हामीसँग एकजना यस्तो अतिथि हुनुहुन्छ जसको अनुभव हामीले सुन्दै गर्दाखेरि एकदमै सिम्पल तरिकाले धेरै कुरा बुझ्न सक्छौँ, इन डेप्थमा बुझ्न सक्छौँ। जुन कुरा सुन्दै गर्दा तपाईँ यदि शिक्षक शिक्षिका हुनुहुन्छ वा तपाईँ यदि पेरेन्ट्स हुनुहुन्छ भने पनि तपाईँलाई धेरै लाभदायक हुन सक्छ। एन्ड अफकोर्स हाम्रो ब्युटिफुल एन्ड एकदम लभिङ स्टुडेन्ट्सहरू जो हुनुहुन्छ, भाइ बहिनीहरू हुनुहुन्छ, तपाईँहरू त सुन्नै पर्छ। तपाईँहरूले सुन्नुभयो भने पनि आफ्नो छेउछाउमा जो जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ यसरी चाहिँ हामीलाई हेरविचार गर्नुपर्छ है भनेर पनि सेयर गर्न सक्नुहुन्छ। वेल, कार्यक्रम चिल्ड्रेन्स क्लबमा आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो अतिथि जसले विगत भनौँ अथवा 2014 चाहिँ एकाडेमिक फिल्डमा आफ्नो टाइम दिइरहनु भएको छ। एज अ एडुकेटर, एज अ टिचर, एज अ कोअर्डिनेटर, एज अ डिरेक्टर उहाँले थुप्रै पदमा आफूलाई राखेर चाहिँ नजिकसँग भाइ बहिनीहरूसँग आफ्नो अनुभव साटासाट गर्दै हुनुहुन्छ। र यही क्रममा उहाँले संस्कृति इन्टरनेसनल स्कुलमा पनि आफ्नो केही समय दिनुभएको छ भने ज्ञान संस्कार इन्टरनेसनल स्कुल, त्यसै गरी श्री शिव इन्टरनेसनल स्कुलमा पनि उहाँको काम हामीले पाउन सक्छौँ। जिपिजी सर्भिस जुन अस्ट्रेलियन कम्पनी थियो त्यसमा पनि उहाँले काम गर्दै गएर अहिले उहाँ एकिता इन्टरनेसनल स्कुलको एकाडेमिक डिरेक्टर हुनुहुन्छ। प्रेरणा गुरुङज्यू, उहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छु। म्याम, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: थ्याङ्क यू सो मच, नमस्ते, इट्स अ प्लेजर टु बी हियर।
0: फर्स्टमा त यहाँलाई यो कार्यक्रममा पाउँदाखेरि आइएम फिलिङ सो ग्रेट, किनभने आज यति धेरै क्वेसन्सहरू छ पेरेन्ट्सको साइडबाट, टिचर्सको साइडबाट, होइन, एन्ड यु बिङ अ भेरी एक्सपिरियन्स्ड, होइन, र साथसाथै यहाँसँग नेसनल र इन्टरनेसनल दुइटै खालको अनुभव भएको कारणले गर्दाखेरि आई थिङ्क आजको कार्यक्रमबाट हामीले धेरै कुरा सिक्न पाउँछौँ होला।
1: आई होप सो।

0: is staying here in earliest 20s dekhi nai aunuhuncha hai
1: hajur
0: manchhe chai nepal chhodera bahira jau bhanchan haina yaha chai bahira desh sabai tira gaera thuprei anubhav batulera nepal aera chai ma nepal lai karma thalo banaunchu bhanu bhayeko so why is that
1: nepal jasto I feel this kunai pani thau mai chaina hai you have countries which are very developed kati ra countries haru cultural but स्पेसली आई लिभ इन काठमाडौँ होइन काठमाडौँको कुरा गर्दाखेरि चाहिँ काठमाडौँ इज अ ब्लेन्ड अफ द मोस्ट मोडर्न अफ थिङ्स लाइफ स्टाइल एन्ड एट द सेम टाइम यति बेसी कल्चर छ यति बेसी हेरिटेज छ इट जस्ट मेक्स यु फिल सो बिग एन्ड स्मल एट द सेम टाइम है यहाँनिर एउटा मैले चाहिँ जे पनि गर्नु सक्छु जस्तो पनि लाग्छ बट अगेन इट गिभ्स यु द्याट पिस अफ माइन्ड है अनि एउटा कुरा मलाई एकदमै बिलिभ गर्ने चाहिँ कस्तो लाग्छ भने आई डोन्ट थिङ्क आई बिलिभ इन आफ्टर लाइफ है सो वेन वी डाई आई डोन्ट थिङ्क गड इज गोइङ टु आस्क अस हाउ सक्सेसफुल यु आर होइन आई थिङ्क गड इज गोइङ टु आस्क यु वर यु ह्याप्पी विथ द लाइफ आई गेभ यु अनि आई थिङ्क आई फाइन्ड द्याट इन काठमाडौँ इट्स अ ब्युटिफुल ब्युटिफुल काठमाडौँ मात्रै होइन नेपालमा पनि द होल नेपाल इज सच It's a beautiful country, nature-wise, people-wise, heritage-wise. So, I feel so blessed to be here.
0: Thank you so much for choosing Nepal. Thank you so much. Well, एउटा कुरा मलाई सोध्नै मन लागेको यहाँ यहाँले आफ्नो अघि हामी अफेयरमा कुरा गर्दाखेरि यु वर्क इन सो मेनी अर्गनाइजेसन होइन नेपालमा बाहिर अनि इन डिफ्रेन्ट फिल्ड्स होइन स्पेसली जस्तै अब एउटा क्वालिटी एनालिस्ट सच अ गुड पोजिसन टु वर्क यहाँले काम गरिसक्नु भएको छ एज अनि त्यसै गरी एउटा बिजनेस कन्सल्टेन्टको रूपमा पनि यु हेभ अल्सो वर्क होइन तर एट द एन्ड अहिले चाहिँ तपाईँले म चाहिँ अब एकाडेमिक फिल्डमै काम गर्छु भनेर चाहिँ इट्स बिन मोर देन अ डिकेड्स यु हेभ बिन वर्किङ होइन एकाडेमिक फिल्ड नै किन चुज गर्नुभयो यहाँले
1: आई थिङ्क फुलफिलमेन्ट इट गिभ्स मी अ पर्पस इन लाइफ इट मेक्स मी ह्याप्पी अनि वेन एभर आई एन्टर अ स्कुल अर अ क्लासरुम इट्स लाइक यु एन्टरिङ अ गार्डन के
0: Oh wow, that's such a sweet word, garden.
1: Garden. Uh-huh. Garden with lots of blooming flowers. And then your job is to nurture that and make them grow. So, your fulfillment huncha, happiness huncha, purpose huncha. And I think that is more important in life than, you know, a lot of other things.
0: Okay. So, the garden bhitra jadakhiri, there are different kinds of plants, flowers, ready to bloom. Aba, tyo flowers harule, euta bhanum na, you as a gardener, paisakisakepachi, bhanne garcha ke praya, hami pani school hudakhiri sayad, hami pani bhanthyam. यो टिचर चाहिँ एकदम एकदम स्ट्रिक्ट टिचर यो टिचर चाहिँ रिसाउने टिचर अनि यो टिचर चाहिँ एकदम ह्याप्पी जली टिचर अनि ऊ चाहिँ मेरो टिचर होइन मेरो बेस्ट फ्रेन्ड होइन सो स्टुडेन्ट्सहरूले तपाईँलाई चाहिँ तपाईँको स्कुलमा चाहिँ कस्तो खालको कम्प्लिमेन्ट दिन्छ अलिकति स्ट्रिक्ट म्याम अथवा होइन लभिङ म्याम अथवा एकदम जली म्याम होइन इजी पिजी टु गो म्याम कस्तो
1: आई थिङ्क आई एम वान अफ द स्ट्रिक्ट टिचर्स
0: हो
1: बट स्ट्रिक्ट टिचर भन्दामा इट डजन्ट मिन द्याट युआर सारिङ एन्ड बिङ नास्टी टु द किड्स है देयर इज समथिङ कल्ड टफ लभ त्यो पनि एकदमै जरुरी छ अहिले
0: वाट इज द्याट टफ लभ
1: अब पहिला कस्तो हुन्थ्यो भने मोस्ट अफ द पेरेन्ट्स वुड ह्याभ सो मेनी किड्स है तिनजना चारजना पाँचजना अहिले देयर इज वान चाइल्ड
0: एक्ज्याक्टली
1: लाइक 80% को वान चाइल्ड छ है सम ह्याभ टू थ्री त आजकल पाउँदै पाउँदैन अल्सो देयर आर अ लट अफ पिपल हुन्छ नि उसको फ्यामिलीमा पाँच छवटा कपल छ तर ओन्ली वान कपल ह्याज अ चाइल्ड सो द्याट चाइल्ड बिकम सो प्रेसियस एन्ड प्याम्पर्ड समटाइम्स हामीले उनीहरूलाई बबलमै ऱ्याप गरेको हुन्छौँ कि सो अनि बिकज अहिले बोथ पेरेन्ट्स आर वर्किङ पेरेन्ट्सलाई पनि कस्तो फिल हुन्छ भने मैले टाइम कति बिताउनु सक्छु मेरो बच्चासँग एकछिन त हो बेलुका दुई घन्टा सो लेट मी बी द गुड गाई यु नो विच इज अल्सो भेरी जस्टिफाइड सो स्कुलमा आउँदाखेरि चाहिँ वी निड टु टिच देम सो मेनी थिङ्स टु मेक स्योर द्याट दे सर्भाइभ एन्ड थ्राइभ इन सोसाइटी है अनि त्यसको लागि चाहिँ वी निड टु गिभ देम अ लिल you know tough love but again, it's not just tough, it's love. So, children are tough, but they are

0: manner, you need to do everything with a lot of love for them, because they are children. They're just like you, just here, like Harita. Don't you feel like, as a mother, your kids were in your stomach just a couple of hours ago? So we need to give them a lot of love. Nothing should come between the best of development for the children as a teacher, as a parent.
1: Kosto ramro kura wahale jornu bhayo shrota. I would like to repeat that in a tough love. Okay, maya ta dyo tara kasto bhanda khari pachhi gaera संसारमा चाहिँ रियल लाइफ टाइम उनीहरूले जब बाँच्नु पर्ने टाइम आउँछ नि, किनभने सधैँभरि त पेरेन्ट्स हुँदैन, त्यो बेलामा चाहिँ उनीहरूले त्यो टफ सिचुएसनलाई ह्यान्डल गर्न सक्ने खालको टफ लभ थियो क्या, होइन?
0: हजुर हजुर.
1: सो एकदम प्याम्पर्ड गरेर बबल ऱ्याप गर्नुभन्दा पनि माया दिँदै उनीहरूलाई चाहिँ मेक देम रेडी फर अपकमिङ सोसाइटी भन्ने खालको कुरा हो. ओके, अब यही कुरालाई अलिकति हामीले डेप्थमा जाउँ, होइन? माया लाग्छ बच्चालाई है, फेरि यति इनोसेन्ट हुन्छ. मलाई समटाइम्स आई फिल लाइक बेबिजहरू चाहिँ कस्तो त्यो क्याट जस्तो लाग्छ क्या. कतिजनालाई क्याट भन्दाखेरि चाहिँ त्यो मन नपर्न सक्छ, होइन? आइ एम नट टकिङ अबाउट द्याट, त्यो एकदम के अरे स्क्र्याच गर्ने अथवा ऊ खालको क्याट होइन क्या. त्यो क्याटको साउन्ड हुन्छ नि म्याउ गरेपछि जे पनि म्याउ, त्यो यति स्विटली म्याउ म्याउ गर्छ नि, त्यो म्याउ म्याउले पगाल्ने हुन्छ क्या. अनि बच्चाहरू लाइक द्याट, होइन? किड्स आर लाइक द्याट हो. सो सुरुदेखि नै हामीहरूले प्यारेन्ट्सहरूलाई अब एक दुईवटा कुरा यसो सेयर गर्नुपर्दाखेरि चाहिँ कसरी चाहिँ उनीहरूलाई माया पनि दिने र अलिकति उनीहरूलाई अपकमिङ लाइफको लागि प्रिपेयर पनि गराउने, त हाउ क्यान वी गिभ देम टफ लभ क्या. के कुरामा जस्तै अब भोक लाग्यो उनीहरूलाई खाना दिन मन लाग्छ, खाना दिन्छौँ हामी, खुवाइदिन्छौँ हामी, होइन? त्यो माया गरेर हो नि त, होइन? अब सो कसरी चाहिँ गर्ने त, टफ लभ कसरी दिने त ल उनीहरूलाई?
0: भेरी गुड क्वेसन. बच्चा अघि मैले भने नि, यस्तो सोच्दाखेरि मोस्ट पेरेन्ट्स फिल लाइक त्यो बच्चा त मेरो टमीमा थियो हिजो अस्तिसम्म, कसरी यति ठुलो भयो है. अनि एज सुन एज यु बिकम अ पेरेन्ट, इट इज लाइक अ पिस अफ यर हार्ट इज वकिङ अराउन्ड आउटसाइड यर बडी के.
1: एक्ज्याक्टली.
0: अनि उनीहरूलाई यु अलवेज एङ्सियस एज अ पेरेन्ट, ला के भयो भने उसको मन दुख्यो भने, होइन? अनि मोस्ट पेरेन्ट्स आई हेभ अहिले भेट्ने पेरेन्ट्सहरू, दे फिल द पेन अफ द चाइल्ड 1000 times. है
1: बच्चाले त्यति भाव हुँदैन
0: हुँदैन. सो त्यो त्यो त्यो छ एउटा. अल्सो बिकज पेरेन्टहरू वर्क गर्दाखेरि चाहिँ ला मेरो बच्चाले द्याट गिल्ट इज देयर, मेबी आइ एम नट एबल टु गिभ द्याट अमाउन्ट अफ टाइम टु माई चिल्ड्रेन, हुन्छ नि? त्यो छ. तर आई फिल वी निड एज पेरेन्ट्स टु ग्रो विथ द चाइल्ड. हामीले 2 वर्षमा जे गरिदिँदै थियौँ, बच्चा ग्रो गरेर 5 इयर्स भइसकेको हुन्छ,
1: त्यही गरिदिन्छ,
0: बट हामीले त्यही गरिदिइरहेको हुन्छौँ.
1: ओके,
0: लाइक यर चाइल्ड इज नाउ 7 इयर्स ओल्ड, बट यु स्टिल फिडिङ, यु स्टिल चेन्जिङ द क्लोथ्स, यु स्टिल डुइङ क्लिनिङ देयर, यु नो, रुम
1: स्टफ.
0: सो त्यो भन्दाखेरि चाहिँ गिभ देम रेस्पोन्सिबिलिटिज, बिकज ट्रस्ट मी किड्स लभ इट. उनीहरूलाई कस्तो फिल हुन्छ भने, ओ म त कस्तो ठुलो भएछु, म त बबाल भएछु, यु नो, लाइक दे डोन्ट फिल लाइक न मलाई काम हरायो भनेर. गिभ देम रेस्पोन्सिबिलिटिज, रेस्पोन्सिबिलिटिज मेक्स देम फिल इम्पोर्टेन्ट, इट मेक्स देम फिल गुड. सो एज अनुसार नै लेट देम डु थिङ्स बाई देमसेल्भ्स, दे विल मेक मिस्टेक्स, द्याट्स अल राइट. जसले गर्छ उसले त मिस्टेक बनाउँछ. सो एउटा कुरो त्यो भयो. सेकेन्ड कुरो एन्ड भेरी इम्पोर्टेन्ट इज, I feel you should never make your child feel privileged.
1: Hai like privileged in what? Ke lai privileged bhanne, ke lai privileged na bhanne.
0: Jastai ghar ma khana khaye pachi food is served. Hai khana afaile khancha ya parent le khauncha, tesko pachi plate parent le
1: gardinchha.
0: Aja usko luga parent le gar dinchha, usko sabai kura garda feels someone, there is someone to do all these things for me. So u bairo life ma niklinda khere pani expectation te nai huncha. Like for example, school ma aunda khere maile khana khaye, someone is going to serve for me, and then someone is going to take my plates, and even if I make the place dirty, that's all right because there's someone to clean for me, you know. So school samma ya college samma tyo thikai hola, because and there will be someone for them, but later in life it might be a little difficult for them, especially when you are married and you know या अफिसमा काम गर्दा आफूलाई ल्याङफ्याङ छोडिराख्दा या इन अ म्यारेज लाइक यु आर मेसीहरू भने चाहिँ द अदर पर्सन माइट फिल लाइक वाइ आरएन्ट यु डुइङ दिज थिङ्स त्यसले गर्दाखेरि गिभ देम रेस्पोन्सिबिलिटिज कोही बेला कतिवटा कुरा बच्चाहरूले माग्यो भने दे माइट थ्रो अ ट्यान्ट्रम है इट्स ओके यु निड टु बी अ लिल टफ इन द्याट यु कान्ट ह्याभ अ चाइल्ड हुज थ्रोइङ अ ट्यान्ट्रम एन्ड यु गिभिङ इन टु द्याट किम त्यो गर्नु थाल्यो भने दे विल ग्रो अप टु बी पिपल हु फिल ल मैले ट्यान्ट्रम थ्रो गरेँ आइ एम गोइङ टु गेट वाट आई वान्ट
1: राइट
0: है सो त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट उनीहरूलाई रेस्पोन्सिबिलिटी दिने कतिवटा कुरामा नो हुनु छ भने नो बट इन अ जेन्टल एन्ड लभिङ वे वे दे अन्डरस्ट्यान्ड कि वाइ द नो केम फ्रम
1: ओके सो यो कुरामा आई जस्ट ह्याभ अ सिचुएसन है रियल सिचुएसन आई थिङ्क टु विक्स अगो अब मैले त नाम त भन्नै पऱ्यो प्लेसको आई वेन्ट टु अ सुपर मार्केट बारबेटिनी गएको थिएँ म होइन अनि हामी एउटा स्टल अब भनौँ न एक ठाउँमा सप गरिरहेको थियौँ होइन ठ्याक्क अपोजिटमा त्यो भाटपाटिङको रो यता र यता हुन्छ नि त
0: हजुर
1: अर्कोमा एकजना मदरले पनि स्टप गर्दै हुनुहुन्थ्यो उसको बच्चा थियो
0: भेरी
1: क्युट बच्चा एकदम क्युट तर उसको के अरे गरेर त्यो रोइरहेको थियो क्या मम्मी यता जाने मम कम हियर यता अब उसले केही त्यहाँ भनिरहेको होला कम हियर भनेर भनिरहेको थियो होइन अनि सुरुमा चाहिँ हामीले त्यो उसलाई म मात्रै देख्यौँ क्या बच्चा र उसलाई मात्रै देख्यौँ होइन अनि बिस्तारै बिस्तारै त्यो बच्चाले चाहिँ इन्क्रिज आफ्नो त्यो
0: ट्यान्ट्रम
1: आई हुन्छ नि ट्यान्ट्रम होइन गर्ने तान्ने ल्याउने होइन अरूले पनि फकाइदिइरहेको छ इभन लाइक आई ट्राई नरो बाबा हुँदैन भन्दाखेरि मलाई पनि गऱ्यो अब फेरि अब हामीले त्यस्तो धेरै पनि गरिदिनु हुँदैन आउटसाइडर हामी होइन
2: कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ यति मात्र होइन यसको गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो स्मरण रहोस् द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk
1: अनि त्यहाँको स्टाफले पनि दे ट्राई टु होइन भएन अनि त्यस्तो चाहिँ रोको रह सी वाज ट्राइङ टु बाई समथिङ होइन हेरिरहनु भएको थियो पछि त्यो फ्लोरबाट निस्केर हामी थर्ड फ्लोरमा थियो क्या निस्केर होइन सेकेन्ड फ्लोरमा आइ ग्यास थियो हामी निस्केर गयौँ होइन थर्ड फ्लोरमा जाँदाखेरि त्यो भयो त्यस पछाडि वी केम टु अर्को मुनिको फ्लोर
0: हजुर
1: होइन मुनिको फ्लोरमा पनि बच्चा फेरि हामी इन्काउन्टर गऱ्यौँ क्या त्यसरी नै ट्यान्ट्रम गरेर रोको छ त्यस्तै गरिरहेको थियो अनि त्यहाँदेखि पछाडि चाहिँ वी वेन्ट अन अनि यहाँ सपिङ गरेर हामी फर्किँदाखेरि चाहिँ त्यो बच्चा चाहिँ अब ग्राउन्ड फ्लोरमा हामी झर्न हालिदियौँ फर्स्ट फ्लोरमा त्यो बच्चा रुँदै रुँदै माथिपट्टि त्यो लिफ्ट हुन्छ नि सरी स्केलेटर
0: हजुर हजुर
1: त्यसको बाहिरपट्टि चाहिँ तल नझरेर बाहिरपट्टि बसिरहेको थियो क्या माथिपट्टि नै बसिरहेको थियो होइन अनि हिँड बाबा मैले त उसको मदरको भन्ने चिनिसकेको थिएँ सो इज स्ट्यान्डिङ तलपट्टि डोरमा क्या भाटपट्टिको तलपट्टिको एक्जिट डोरमा बसिरहनु भएको थियो होइन मैले त देखेँ उहाँलाई यो बच्चाले अघिदेखि ट्यान्ट्रम थ्रो गरिरहेको थियो अनि त्यही भएर त्यो पेरेन्ट्स गएर त्यहाँ बस्यो अनि त्यहाँ चाहिँ मैले देखेँ ग्रान्ड मदर पनि रहेछ होइन अनि ऊ चाहिँ माथि बसेर रोको छ आऊ तिमी माथि आऊ भनेर भनेको छ रोको छ होइन त्यहाँनिर कपाल अफ अरू अब भर्खर आउनु भएको पेरेन्ट्स अथवा भनौँ न त्यहाँ सपर्सहरूले पनि दे ट्राई टु त्यो बच्चालाई चाहिँ कसको बच्चा हो यो कसको बच्चा हो उहाँले आमा कता हुनुहुन्छ पेरेन्ट बाबा कता हुनुहुन्छ भन्ने कुरा आएन क्या फेरि त्यहाँ आमा कता हुनुहुन्छ हाम्रो सोसाइटी आमा कता छ बच्चालाई किन यसरी छोडेको भनेर मलाई त थाहा थियो होइन किनभने आई वाज फ्रम द बिगिनिङदेखि मैले देखिरहेको थिएँ त्यो अनि बच्चा तल पेरेन्ट्स तल हुनुहुन्छ भन्दाखेरि कतिजनाले उसलाई त्यहाँबाट तलतिर लानु पनि खोज्यो क्या होइन इभन आई ट्राइड लान सकेन है लान सकेन अनि त्यहाँदेखि पछाडि अनि कसो गरेर तल आउँदाखेरि आमालाई पुरा कुटेर ओरेर ऊ गऱ्यो अनि आमा त्योभन्दा बाहिर निस्किन्थ्यो क्या झन् होइन आई वाज फिलिङ पिटी फर आमा तर भर्खर देख्दाखेरि त हाम्रो सोसाइटीमा फेरि बच्चा र वृद्ध भनेपछि कठै भन्ने छ नि त चल होइन हाउ सुड पेरेन्ट्स डिल इन दिस सिचुएसन यो अघि ट्यान्ट्रम्स कुरा आयो नि यो सिचुएसनमा कसरी डिल त्यो भाटबटिने नै पुरै उसको रुवाईले फर्स्ट फ्लोरदेखि ग्राउन्ड फ्लोरदेखि माथिसम्म उसको नै रुवाई सुनिरहेको थियो क्या त्यहाँ होइन सो दिस इज ह्युज थिङ है त्यो पेरेन्ट्सलाई कति ह्युमिलेट पनि फिल भयो होला हाउ टु डिल
0: There is no quick fix for this. Mm-hmm. This must have been ongoing for a long time. That's why the child behaved like this. Hey, abo yo situation maile ke dekhe bhane the ama frustrated bhayo hola. Hey, so is running away from the situation. Ulta bachcha din tada basyo. So rather than that, I feel ki ta dui ta kura huncha hai. Eura The parent is either shouting at the child or drag gari rahe ko huncha.
1: She was not doing tibala.
0: Another one is the parent just gives up and takes herself away from the child. And I think the parent was taking herself away from the child. Oh. Ani, but before I come to the solution, what parents have to realize is there is no such thing as perfect parent. Mm-hmm. Everybody is struggling. Everybody is You know, it's a very difficult job. But I feel like first time tantrum throw gardakheri, the parent should go to the child, usko level ma, not standing up and being authoritative, kneel down, go to the child's eye level and talk to the child. Right? Like, uli 2 minute runcha, be there. Eye contact, be there. But you're not, you know, kina ruheko pani bhanneko chaina, bhakako pani chaina, you're just there. And the child will somehow know ki, la, ma ta rudai chha, reaction nai chaina. Tara amako calmness will transfer to the child.
1: Mm.
0: And the bachcha pani alikati calm huncha.
1: Okay.
0: Now, okay, now you're calm, la, aba kura garum na, timi kina ruheko. Hai? And then, tyo gardakheri chai, as you do that, tyo jun chai child ko rune, duration huncha ni that becomes first maybe first time like 5 minute lagyo bhane second time 3 minute tyo gardai and then once the child is calm bhanne ke bhayo la how do we solve this so that what the child learns from a very young age is maile ruhera karaera tantrum throw garera hune haina raicha I need to share what I want with my parent in a calm way so as frustrating as it is I request parents to be calm अनि बच्चाले त बच्चा बी फ्रस्ट्रेटेड होइन आफ्नो जब त उसलाई काम गर्ने सो बी काम बी विथ द चाइल्ड
1: ओके सो आई थिङ्क यो कुरा चाहिँ धेरै पेरेन्ट्सलाई काम लाग्छ जस्तो लाग्छ मलाई होइन

0: वेलकम ब्याक वन्स अगेन. कार्यक्रम चिल्ड्रेन्स क्लब अन एयर भइरहेको छ र आज हाम्रो साथमा कार्यक्रम चिल्ड्रेन्स क्लबमा हुनुहुन्छ एकिता इन्टरनेसनल स्कुलको एकाडेमिक डिरेक्टर मिस प्रेरणा गुरुङ म्याम. म्याम फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रम.
1: थ्याङ्क यू सो मच. थ्याङ्क यू सो मच.
0: ओके, एउटा कुरा जस्तै प्यारेन्ट्सले पेरेन्टिङ गर्दाखेरि यु माइट ह्याभ डिफ्रेन्ट काइन्ड्स अफ डिफ्रेन्ट एज ग्रुप अफ किड्स होइन. तपाईँ अब अहिले त कस्तो भन्दाखेरि पहिले सँगसँगै पाउँ भन्ने थियो, अहिले त एउटा क्लास टेनमा पुगिसकेको हुन्छ अनि अर्को क्लास थ्रीमा पढिरहेको टूमा पढिरहेको बच्चाहरू पनि हुन्छ, कुनै सँगसँगै भएको पनि हुन्छ होइन. यो प्यारेन्टिङ एट डिफ्रेन्ट एज ग्रुप डिफ्रेन्ट हुन्छ.
1: एज ग्रुप अफ बच्चा सम स्मल थिङ्स, तर बेसिकली इट इज मोर अर लेस द सेम.
0: जस्तै फर इक्जाम्पल अब सानो बच्चा होइन लाइक प्यारेन्टिङ गर्दै जाँदाखेरि अथवा ऊ बढ्दै जाँदाखेरि वान टू ग्रेडमा पुग्दै जाँदा एन्ड लाइक फोर फाइभमा पुग्दै जाँदा अनि त्यस पछाडि अलिकति हायरसम्म लेट्स टक अबाउट लाइक ग्रेड टेनसम्म पुग्दाखेरि चाहिँ प्यारेन्ट्सहरूले कुन कुन एज ग्रुपको बच्चाहरूलाई प्यारेन्टिङ गर्दाखेरि के चाहिँ ख्याल गर्नुपर्छ.
1: फर्स्टली देयर आर सम रुल्स विच आर द सेम है. जस्तै कुनै पनि एज ग्रुप स्पेसली अहिलेको टाइममा चाहिँ अल चिल्ड्रेन निड मुभमेन्ट है. गिभ देम स्पेस टु लर्न, स्पेस टु मुभ अराउन्ड बिकज द्याट्स भेरी इम्पोर्टेन्ट है. सबै यो चाहिँ आई क्यान नट बी मोर के भन्छ
0: इज
1: या यो सो इम्पोर्टेन्ट है. इट इज भेरी इम्पोर्टेन्ट सबै बच्चा सबै उमेरको लागि चाहिँ दे निड टु बी आउट इन द सन है. यु निड टु टेक देम आउट. उनीहरू जति बाहिर खेल्छ त्यति उनीहरूको मोटर स्किल्स इम्प्रुभ हुन्छ, विच इफेक्ट्स देयर न्युरोलोजिकल ग्रोथ, विच इफेक्ट्स देयर मोटर स्किल्स. सो त्यसले गर्दाखेरि टेक यर किड्स आउट नो म्याटर वाट एज है. अब सानो बच्चाहरूलाई दे से द्याट दे निड मोर अफ हग्स एन्ड अल, बट आई फिल अल चिल्ड्रेन निड
0: अल चिल्ड्रेन
1: यस
0: है. चिल्ड्रेन मात्रै होइन, आई थिङ्क वेन वी ग्रो अप, अहिले अब म्यामको एज भयो मेरो एज जुन एजमा पुग्यो पनि वी अल्सो निड हग यु नो.
1: हामीलाई
0: पनि चाहिन्छ नि कुनै बेला कस्तो त्यो लाइक द पर्सन वी ट्रस्ट होइन. सो आई थिङ्क अल एज निड
1: अल निड हजुर. अर्को कुरो इज नो म्याटर हाउ बिजी यु आर यु क्यान नट गिभ 24 आवर्स टु यर चाइल्ड राइट. लिसन टु यर चाइल्ड है. अलवेज अलवेज लिसन टु यर चाइल्ड. अब यसमा चाहिँ I'll give you my personal experience. Will it?
0: Okay. Sure, sure. If you're comfortable.
1: So, me and my brother, I was a sanu plan on that. We share it with your parents. Right now, I'm an old lady, but I'm still sharing plans with them. Sanu kura, right? And especially when we are about to start a new job or a business, a jeepani kata, and my dad always listened. एकदमै सुन्नुहुन्थ्यो है. मम्मले पनि सुन्नुहुन्थ्यो तर यु नो हस वाइफ यु नो
0: लट्स अफ थिङ्स
1: लट्स अफ थिङ्स इज लाइक सुनिरहेको छु भनेर तर अर्को रुममा गएर अर्को के काम गरेर आउनुहुन्थ्यो है. द बाबाले चाहिँ सधैँ सुन्नुहुन्थ्यो एन्ड देन समटाइम्स अहिले सोच्दाखेरि सम अफ द आइडियाज भए सो स्टुपिड के थिङ्किङ हुन्छ है. तर एउटा कुरो बाबाले भन्नुहुन्थ्यो एकदम राम्रो गर्न हुन्छ हुन्छ है. एन्ड आई थिङ्क द्याट गिभ बोथ अफ अस अ लट अफ आर्ट के
0: करेज राइट.
1: एकदमै आर्ट थियो किन यस्तो फिल हुने. अनि प्लस आई ग्रु अप इन अ जोइन्ट फ्यामिली सो वी ह्याड फुपूहरू काका काकी सबैजना थियो. वी ह्याड लट्स अफ पिपल टु लिसन टु अस अनि सबैजनालाई के भन्थ्यो हुन्छ नि गर्न भन्दाखेरि चाहिँ आफूलाई कस्तो फिल हुन्थ्यो भने आई ह्याभ अ रक सलिड यु नो
0: माइन्ड
1: ब्याकअप होइन दिस गाइज आर देयर फर मी भनेर चाहिँ एकदमै आँट आउँदो रहेछ. अनि जिन्दगीमा आई थिङ्क वान अफ द थिङ्स द्याट युर चिल्ड्रेन निड इज द गट्स टु एक्सप्लोर होइन. अब हुँदैन भनेको भए हामीले एक्सप्लोरै गर्दैन थियो होला. सो लिसन टु यर चाइल्ड, गिभ देम द्याट मोटिभेसन. सानो बच्चाहरू जस्तै तपाईँको लेट्स से फ्रम फोर इयर्स ओल्डदेखि सिक्स सेभेनसम्म उनीहरूलाई दे लाइक टु सेयर अबाउट एभ्रिथिङ है. एज एन एजुकेटर म स्कुलमा आउँदाखेरि पनि दे कमेन्ट चाहिँ म्याम माई न्यू सुज म्याम माई टिचर्सले पढाउँदै दे रेज द ह्यान्ड वाट ह्यापन भन्दाखेरि यु नो यस्टरडे वी ह्याड दिस फर डिनर होइन. सो त्यति बेला चाहिँ लिसन टु देम
0: है. बकवासै कुरा भए पनि लिसन टु देम.
1: यु डोन्ट निड टु स्पेन्ड अ लट अफ टाइम. यु जस्ट लाइक ओ या वाउ सो नाइस एन्ड देन वी लीव द टाइम पिक्स एट सो यु निड टु डु द्याट है. अर्को कुरा एज दे ग्रो दे निड अ लिटल बिट अफ स्पेस है. रेस्पेक्ट द्याट स्पेस होइन. तर
0: कुन एजबाट उनीहरूले अलिकति स्पेस खोज्न थाल्छ म्याम
1: क्लास सिक्स
0: ओके
1: सिक्स
0: अनवर्ड्स अहिले हजुरले भनेको टाइमदेखि चाहिँ फोर फाइभसम्म चाहिँ फ्रम एज अब भनौँ न प्री स्कुलदेखि चाहिँ फोर फाइभसम्म चाहिँ प्याम्पर अलिअलि थोरै थोरै प्याम्पर थोरै थोरै माया थोरै थोरै उनीहरूको
1: भेरी एट्याच्ड
0: अलिकति त्यस्तै ऊ न भनौँ आउट अफ द माइन्ड होइन कुनै कुनै स्टुपिड आइडियाजहरू पनि ओ वा वा जानु पऱ्यो
1: हजुर हजुर हजुर
0: सो आफ्टर ग्रेड सिक्स चाहिँ उनीहरूलाई स्पेस चाहिन्छ
1: अलिकति स्पेस चाहिँ दे लुक फर स्पेस उनीहरूलाई अब गर्ल्सहरूको पिरियड्सहरू पनि भइरहेको हुन्छ बोइज आर गोइङ टु द ओन हर्मोनल चेन्जेस होइन अनि स्पेस दिने बट डोन्ट जज देम है दिस इज अल्सो द एज अब पहिला त हाम्रो टाइममा त अब वेन यु आर लाइक आई डोन्ट नो 28 यु गेट म्यारिड भन्थ्यो बट राइट नाउ थिङ्स आर मच डिफरेन्ट होइन दे एक्सप्लोर अब इन्टरनेटबाट पनि हेरिरहेको हुन्छ दे एक्सप्लोर लट अफ अदर कन्टेन्ट्स अल्सो त्यति बेला चाहिँ उनीहरूलाई क्वेसन्स छ भने टक टु एड्रेस देम लाइक इट इज Yes.
0: Okay.
1: हजुर
0: कस्तो खालको क्वेसन्सहरू आउन थाल्छ होला त क्लास सिक्सदेखि क्लास सिक्सदेखि मुनि त बुझिहाल्यो क्लास सिक्स भनेपछि श्रोता हामीले यो ग्रेड सिक्स भन्ने कुरा गर्दाखेरि चाहिँ अब नर्मली कतिजना चाहिँ मेबी इलेभेन होइन टेन एट टेन इयर्समा टुवेल्भ इयर्समा पुग्छ होला होइन एज चाहिँ तपाईँहरूले आफआफ्नो उ गर्नु तर जेनरल हामीले ग्रेड सिक्समा पुग्ने बच्चाहरूको कुरा गरिरहेको छौँ ग्रेड सिक्सदेखि तल चाहिँ दे विल ह्याभ प्रिटी क्युरियस खालको उहरू माथि पनि क्युरियस त
1: हुन्छ
0: कस्तो खालको क्वेसन्सहरू आउँछ होला उनीहरूको दिमागमा कस्तो खालको एक्सप्लोर उनीहरूलाई गर्नु मन लाग्छ होला
1: चेन्जेस इन द बडी
0: ओके
1: है वेन युआर टकिङ लाइक जस्तै मैले अघि पिरियड्स भने होइन टक टु देम लाइक इट्स अ भेरी इट इज अ भेरी नर्मल थिङ
0: नर्मल
1: है सम आई हेभ सिन द्याट सम अफ द गर्ल्स हाम्रो सानसानो छोरीहरूले दे फिल गिल्टी like something wrong just to halke hai to be shamed about hai so tell them like it is something to celebrate hai at the same time it's not a taboo so boys or lapani what I usually do is when I'm talking about these topics I put both of them together hai so sano dekhi nai boys haru lai pani uncomfortable na hos girls haru lai pani uncomfortable na hos there is again आजकलको सोसियल मिडियाले दे वान टु एक्सप्लोर रिलेसनसिप्स एट्र्याक्सन टवर्ड्स द अदर जेन्डर है यसलाई पनि आई थिङ्क इट्स भेरी पेरेन्टले चाहिँ कुरा गर्यो टु से यु क्यान स्टिल बी फ्रेन्ड्स होइन गुड फ्रेन्ड्स है उनीहरूलाई छ्या त्यो त के भएको यस्तो कुरा सोच्ने यो उमेरमा भन्नु भन्दाखेरि चाहिँ इट इज अ भेरी नर्मल थिङ टु लाइक सम वान बिकज of this this this reason so what you can do is why don't you be good friends with that other person hai bhanera chai a healthy relationship lai you garne I think till the time they are in school they are too young for relationships hai mero personal you say but you can always change that relationship into a friendship, friendship. One because they are teenage hormones are raging they are very confused hai so but all the time listen to them give them lots of space koi bela unaru adik they will be feeling up and down you know they will be getting aggressive but you saying that I think it's very true when they say your child goes away from you when they are in their teens and comes back to you only when they are in the 35 or okay so mood changes are hunch they are like teenage bhaye pachi especially 7 8 or dekhin mathi chai they want time alone and they'll be locked up in their room you know ani more time with their friends. So I think it's a bit good thing to accept it never brand your child mala branding chai ekdamai man pardaina बच्चालाई ब्रान्ड गरेको चाहिँ इट्स भेरी भेरी नेगेटिभ
0: ओके सो लट्स अफ थिङ है छोटोमा म्यामले भनिदिनु भयो तर लट्स अफ थिङ बच्चा जन्मेदेखि हुर्केसम्म चाहिँ बोथ जेन्डर किड्सलाई चाहिँ कसरी चाहिँ हामीहरूले पेरेन्टिङ गर्न सक्छौँ अथवा टिचर्सले पनि यो आफू टिचिङ फिल्डमा हो भने चाहिँ यो कुरा बुझ्न सकिन्छ

0: कार्यक्रम चिल्ड्रन्स क्लबमा आज हाम्रो साथमा हुनुहुन्छ एकाडेमिक डिरेक्टर प्रेमा गुरुङ म्याम. ओके म्याम, हामीले धेरै कुरा गऱ्यौँ होइन, स्टिल धेरै कुरा छ सोध्नलाई तर टाइम अलिकति कम छ हामीसँग. मलाई सोध्नै मन लाग्यो हामीले पेरेन्टिङ कसरी गर्ने, कुन तरिकाले गर्ने, पेरेन्ट्सले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेको सुनिरहेको हुन्छ होइन. फ्यु पोइन्ट्स जसमा चाहिँ यु क्यान सेयर लाइक पेरेन्ट्सले चाहिँ पेरेन्टिङ गर्दाखेरि फ्रम अर्ली टाइम भनेको इन्फ्यान्टदेखि ठुलो, अब बच्चा त 40 बच्चा त बच्चै हो नि त, 50-60-70 वर्षको भए पनि अब आफ्नो छोराछोरी त छोराछोरी नै होइन. सो पेरेन्टिङ गर्दाखेरि गर्नै नहुने चिज चाहिँ के हो त?
1: फर्स्टली कर्पोरल पनिसमेन्ट है,
0: कर्पोरेट
1: कर्पोरल पनिसमेन्ट द्याट इज लाइक यु हिटिङ देम एन्ड यु आर लाइक यु नो, किनभने लेट्स से स्पेसली विथ द स्मलर किड्स है, लेट्स से तपाईँको एउटा 3-year-old छ अरे, उसले खेल्दाखेरि एउटा कप फुटायो, यु गेट अनोइड एन्ड यु बिट द चाइल्ड. द चाइल्ड्स न्युरोन्स हेभ नट डेभलप्ड इनफ टु लिङ्क आई गट द बिटिङ बिकज आई ब्रोक द कप.
0: ओके,
1: सो इन्स्टेड अफ डुइङ द्याट है, you can just sit with the child and say, see, this cup broke and that's okay, phutne kura, but maybe timle esto garik bhate phutne thiyen ki,
0: okay,
1: you know, rather than just hitting the child, right? Orko, don't never brand your child. Hamle kati ara parents le sunchau ni aile ta gardaina pat paila tira yo ta ekdam sudo cha, yo ta ekdam badmas cha. Very small childhood when and you are instilling it in their brains that they come under a certain spectrum.
0: Ani euta kura jastai yo ta alchi cha, yo ta badmas cha bhanne negative branding bhayo na,
1: negative branding
0: bhayo, positive branding pani nagarnu,
1: ekdam sudho cha, ekdam gyani cha hai. The you are pressuring the child to be gyani and sudo all the time.
0: You are smart, you are intelligent bhanda tyo thik ho ke haina, tyo pani branding nai ho ni, a kind of,
1: that's so smart of you. Hai यो त कस्तो स्मार्ट बच्चा छ, अल द टाइम कस्तो ज्ञानी बच्चा छ, प्रेसर डाल्यो नि त हामीले.
0: ओके,
1: अनि भनेको सधैँ टेर्छ है, अनि मेबी द चाइल्ड वान्ट्स टु एक्सप्लोर अदर थिङ्स, तर उसलाई के डाउट भयो, होइन
0: म त ज्ञानी बच्चा हो,
1: मैले मिस्टेक बनाएँ भने है रिस्क लिनुलाई, अर यो त कस्तो बदमास छ है, यो त कस्तो रिस्सा छ है, यो त कस्तो यु नो. सो त्यो के भयो भने तपाईँले तपाईँको बच्चालाई चाइन्सै दिनु भएन
0: एक्सप्लोर गर्नलाई.
1: यस, लाइक नेगेटिभ पार्टले तपाईँले ब्रान्डिङ गर्दैछ भने पनि त्यो बच्चालाई तपाईँले अलरेडी बच्चादेखि नै गिल्ट फिल गर्नुभएछ. मेबी यु एन्ड आई हेभ अ डिस्कसन है, अनि यु इनिसिएटेड इट अरे लेट्स से होइन, अरूले चाहिँ आई इनिसिएटेड इट, बट तपाईँहरूलाई यो त बदमास बच्चा छ के अरे एकदम बदमास छ रिसा छ भन्यो भने अटोमेटिकली तपाईँको फल्ट छैन, तर यु विल स्टार्ट टु फिल मेन्टली कि ल मेरो फल्ट छ, एभ्रीवन इज गोइङ टु यु नो. सो नेभर ब्रान्ड यर चाइल्ड. अर्को कुरो, कुनै पनि तपाईँले बच्चाहरूलाई सम्झाउनु हुँदैछ भने कुन यु नो सम्झाउनु परिहाल्यो होइन, त्यति बेला किप इट सर्ट एन्ड सिम्पल, लामो
0: लेक्चर नदिने,
1: लेक्चर दियो भने दे लुज द कनेक्सन.
0: ए ओके,
1: द ब्रेन्स आर नट डेभलप इनफ है. अर्को, एन्ड एज अ पेरेन्ट चाहिँ मान्छेहरूले एकदम ठुल्ठुलो कर्पोरेट हाउसेसहरूमा हुन्छ नि ह्यान्डल गरिरहेको हुन्छ, थाउजन्ड्स अफ पिपल है, बिजनेसमा कति मान्छे ह्यान्डल गरिरहेको छ, बच्चा आउँदै एभ्रीबडी स्ट्रगलिङ है. सो डिड नट फिल गिल्टी, फिल ग्रेटफुल द्याट यु आर अ पेरेन्ट, अनि डोन्ट फर्गेट टु प्याट युर सेल्फ क्या.
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
3: त्यसलाई सहेर नपसौँ.
2: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ.
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ. द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ
0: 306-770-769-1. नेभर ब्रान्ड, चाहे त्यो राम्रो शब्दले होस् या नराम्रो शब्दले ब्रान्डिङ पनि नगर्नुहोस्। अनि त्यस पछाडि नेभर फिल गिल्टी है, त्यो हो नै कत्रो ठुल्ठुलो ए ल ठुलो फाइभ स्टार अथवा लाइक सुपर स्टार भए तापनि वेन बच्चा आइसकेपछि त्यो सुपर स्टार
1: हुन्छ।
0: सो नेभर फिल गिल्टी है। अर्को मलाई अहिलेको एकदमै क्रिटिकल सिचुएसन हो यो, होइन? लेट्स टक अबाउट लाइक स्क्रिन टाइमले चाहिँ त्यो पेरेन्ट्स चिल्ड्रेन्सको रिलेसन अथवा चिल्ड्रेन्स डेभलपमेन्टमा के कस्तो खालको ऊ पर्छ, असर पर्छ भनौँ त, किनभने त्यहाँबाट कति कुरा सिकि पनि राखेको हुन्छ क्या बच्चाले। आई सी लाइक दे एक्सप्लोर न्यू वर्ड्स, न्यू वेज, न्यू कलर्स, होइन? सो इजन्ट द्याट अ गुड वे? फेरि अब ब्याड वे पनि छ, होइन? वाट डु यु, यसलाई
1: छोटो, इट इज अ गुड थिङ, मोबाइल्स आर गुड थिङ बिकज दे गेट सो मच अफ इन्फर्मेसन, उनीहरूले एक्सप्लोर गरिरहेको हुन्छ। बट अगेन टु मच इज नट गुड है। तपाईँको भन्छ नि ग्रिनेरीमा राख्यो भने चिल्ड्रेन ग्रो भन्छ नि, सो बिकज नेचरको इमेजेस आर अलवेज सुदिङ
0: है।
1: तर तपाईँको ग्राफिक्स तपाईँले मोबाइलमा हेर्नुभयो भने अहिले स्पेसली चिल्ड्रेन्स कन्टेन्ट, देयर इज सो मच कलर, देयर इज सो मच ग्राफिक्स, देयर इज सो मच स्पिड कि उनीहरूको ब्रेनमा इट इज गेटिङ ह्याम्पर्ड। ओके, सो तपाईँको अ चाइल्ड हु इज इन्डोर्स एन्ड इन द मोबाइल चाहिँ कपल अफ थिङ्स आर बिङ नोटिस्ड राइट नाउ। एउटा, उनीहरूको भिजन डिस्टेन्स घटिरहेको छ है। सो सेकेन्डली इज दे आर नट एबल टु मिङ्गल विथ अदर पिपल बिकज उनीहरू मोबाइलमै गरिरहेछ। बट most important and most dangerous is a lot of research lately dekhairaheko cha ki neurological disorder in the brain hai tele garda kheri chai of side effect ke bhayo, they are not able to control their moods,
0: emotions
1: control garna sakcha, they are very impulsive, instant gratification chahiye unharlai, haina learning ma difficulty bhairacha, attention dinu sakya chaina, creativity goirahecha, so हेल्थ वाइज त अब वी अल नो। इनफ्याक्ट अहिले रिसर्चले के पनि फाइन्ड गरेको छ भने हाम्रो अहिलेको चिल्ड्रनहरूले उनीहरूको टेस्ट बड इज लोवरिङ, उनीहरूको टेस्ट बड लोवर भएको छैन, तर के गरिरहेछ खाना खाँदाखेरि प्रायःले मोबाइल खाना जे खाँदैछ
0: कस्तो छ भन्ने
1: थाहा छैन। सो लट्स अफ डिसएडभान्टेजेस इफ यु आर गिभिङ देम टु मच टाइम, तर एट द सेम टाइम क्वेसन कम्स कि मोबाइल दिएन भने के गर्ने त, वाट विल द चाइल्ड डु? घरमा कोही पनि छैन, वी डोन्ट हेभ द लग्जरी अफ बिग गार्डन्स अहिले काठमाडौँमा त, फ्रेन्ड्सहरू छैन, सिब्लिङ्सहरू पहिला जस्तो छैन, जोइन्ट फ्यामिलीज छैन, सो पेरेन्ट्स विल हेभ टु मोबाइल नहेर भन्दाखेरि पनि
0: अप्सन्स
1: दिनु पऱ्यो पेरेन्ट्सले। एन्ड आई हाइली रिकमेन्ड स्पोर्ट्समा चाहिँ इन्भल्भ गर्यो भने चाहिँ त्यो एक घन्टा स्पोर्ट गर्छ होला एक्स्ट्रा क्लासेस, बट दे विल बी थिङ्किङ अफ स्पोर्ट, इटिङ स्पोर्ट, ड्रिङ्क, युनो, ड्रिमिङ स्पोर्ट्स, सो इट्स अ भेरी पोजिटिभ उयो। स्पोर्ट्सले तपाईँको आई क्यान टक अबाउट स्पोर्ट्स है, सो लेट्स नट गेट देयर, होइन? तर एकदमै बेनिफिट,
0: विल हेभ अनदर इन्टरभ्यू कुनै बेला, किन म्यामसँग यति धेरै कुराहरू हामीले बुझ्न सिक्न पाइरहेछौँ। त्यो बेला चाहिँ टपिक इज स्पोर्ट्स एन्ड चिल्ड्रेन भनेर चाहिँ लिएर आउँछौँ। ओके, एउटा पर्सनल पनि, एन्ड लाइक आई थिङ्क आई एम स्पिकिङ वर्ड्स फर मेनी पेरेन्ट्स, बच्चालाई सानै बेलादेखि उनीहरूको काम आफै गर्नेदेखि लिएर हरेक कुरामा अहिले त उनीहरूको लाउने लुगा खाने खानेकुरादेखि लिएर उनीहरूले आफ्नो बेडसेट मिलाउनेदेखिको कुरा मात्र होइन इभन लाइक फाइनेन्सियल इन्डिपेन्डेन्सको कुरा पनि सिकाउ भनिरह हुन्छ होइन हरेक कुरामा यताउता जाने कुराहरूदेखि लिएर हरेक कुरा इन्डिपेन्डेन्सको कुराहरू सिकाउ भनिरह हुन्छ हाउ मच इन्डिपेन्डेन्ट सुड वी मेक देम ओर त्यो किनभने कुनै बेलामा एकदम धेरै इन्डिपेन्डेन्ट उनीहरूलाई हुन सिकाइराख्दाखेरि जुन अघि कुरा भयो नि टिनेजमा गइसकेपछि चाहिँ एकपटक बच्चा चाहिँ आफ्नो बच्चा होइन जस्तै तरिकाले टाढा हुन्छ अनि पछि फेरि फर्केर आउँछ भने हो त्यो हाइली इन्डिपेन्डेन्ट गराउँदाखेरि चाहिँ टिनेजमा को प्रब्लममा जुन बेला उनीहरूलाई झन् एकदमै केयर चाहिने हुन्छ हो त्यो बेलामा प्रब्लम पर्छ कि फाइनेन्सियल इन्डिपेन्डेन्ट पनि सिकाएको छ ट्राभलिङ इन्डिपेन्डेन्ट पनि सिकाएको छ त्यति लिएर इच एन्ड एभ्री कुरामा सिकाउँदाखेरि चाहिँ पर्छ कि या पर्दैन कि अथवा त्यो भन्दैमा फेरि नसिकाउने पनि कुरा हुँदैन सो हाउ टु डिल विथ दिस कति इन्डिपेन्डेन्ट चाहिँ उनीहरूलाई सिकाउने अथवा नसिकाउने अथवा के गर्ने बिग क्वेसन मार्क कन्फ्युजिङ क्वेसन मार्क
1: भेरी भेरी डिप question about independence how much bhanne because there is no definite line hamle eti bhanera bhanu nai milena but I feel like agi maile bhane never judge your child bhane correct garnu te parcha hai feri sabai kura yes yes yes bhanne chaina tara if you feel give your child safety I think that's good enough है अब मैले सेफ्टी भन्दाखेरि के भने फिजिकल सेफ्टी मात्रै होइन फिजिकल सेफ्टी पनि एकदमै इम्पोर्टेन्ट छ बट इमोसनल मेन्टल एन्ड सोसियल सेफ्टी है त्यो भएर त्यो हामीले दिनु सक्यौँ भने चाहिँ वेयर यर चाइल्ड फिल्स ल मैले यो मिस्टेक गरेँ बट आइ एम स्टिल गोइङ टु सेयर विथ माई पेरेन्ट है त्यो गर्यो भने चाहिँ आई थिङ्क उनीहरूले कतिवटा कुरा मिस्टेक गर्यो भने पनि दिल टेल यु एन्ड त्यति बेला नै तपाईँले रेक्टिफाई गर्नुसक्छ like you can talk to your child you know rather than them hiding it right so make them feel make them feel safe enough to come and talk to you right to kaile huncha when you don't judge them and when you don't brand them again it's a cycle
0: okay so not branding not judging and just talking to them bhaneko communicate as much as
1: communication
0: possible.
1: Open ani tapai sangai hunu pardaina I have not lived with my dad ever in my thing sabbhanda beshi brain spend gareko was during the corona 3 months ki 4 months haina at a stretch but he always wrote to me like haptama euta letter dhaunthyo
0: physically haina फिजिकल प्रेजेन्स भएरै कम्युनिकेट हुनुपर्छ भन्ने छैन एनिवे एनी मिडियमबाट कम्युनिकेट
1: माई पेरेन्ट्स आर देयर फर मी
0: ओके सो हामी कार्यक्रमको अलिकति अन्त्यमा आउन आँटेका छौँ होइन अहिले भन्दा पनि अलिक दुःख लाग्छ होइन यत्रो ठुलो महाविनाशकारी बाढी आयो है हाम्रो रसुवातिर र अहिले त्यहाँ थुप्रै यस्ता खालका बालबालिकाहरू छन् जसलाई चाहिँ धेरै गाह्रो भइरहेको छ स्कुल छैन विभिन्न खालका कन्स्ट्रक्सनहरू बिग्रेका छन् फिजिकल म्यान पावरहरू छैन सो यो सिचुएसनमा प्रोफेसनल अथवा नन प्रोफेसनल मान्छेहरू जब त्यो बालबालिकाको छेउमा हुन्छन् तिनवटा कुरा के गर्न सक्नुहुन्छ
1: फर्स्टली चाहिँ जो जो इफेक्ट भएको छ फ्लडबाट आवर प्रेयर्स आवर लभ इज अलवेज विथ यु है एउटा कुरा फर्स्टमा भलिन्टियर गो देयर आफू फिल्डमा गएको छ भने थाहा हुन्छ है टेक द टाइम आउट फर देम बट वान्स यु भलिन्टियर म चाहिँ के रिकमेन्ड गर्छु भने इफ आई वाज इन द चाइल्ड इन देयर प्लेस है अलवेज प्लेस युर सेल्फ इन जसलाई तपाईँले हेल्प गर्नुभएको छ म त्यो प्लेसमा भए चाहिँ अनि आई वुडन्ट इफ समवन इज हेल्पिङ मी आई वुडन्ट वान्ट माई आइडेन्टिटी एन्ड माई फेस टु बी अन द इन्टरनेट केही सामान अरूबाट लिइरहेको है सो हजुरहरूले यस अफकोर्स जो जसले हेल्प गरिरहनु भएको छ फोटोजहरू सेयर गरिराख्नु भएको छ सोसियल मिडियामा यु डुइङ द्याट विथ अ भेरी गुड इन्टेन्सन कि अरूलाई पनि इन्करेज होस् भनेर तर फेस चाहिँ ब्लर गरिदिनुहोस् द्याट इज वाट आई वुड
0: बालबालिकाको
1: बालबालिकाको एज अडल्ट अल्सो अब म त्यो सिचुएसन भए वुड आई लाइक कि अर्कोबाट सामान
0: थापिराखेर
1: डिजिटल फुटप्रिन्ट भयो होइन सो आई वुड उनीहरूको आइडेन्टिटी र प्राइभेसीलाई चाहिँ रेस्पेक्ट गरिदिनुहोस् इफ यु आर भलिन्टियरिङ एन्ड गिभिङ थिङ्स डोन्ट गिभ ओल्ड क्लोथ्स है आई वुडन्ट प्लेस युर सेल्फ इन द इस्युज डोन्ट गिभ ओल्ड क्लोथ्स फाटेको किताबहरू फाटेको यु नो टोइज खेलिसकेको थियो जतिसक्दो चाहिँ ट्राई टु गिभ देम वान अर टू तर नयाँ किनेर सो उनीहरूलाई चाहिँ ह्युमिलेट फिल हुनु भयो होइन वी आर गिभिङ द्याट जस्ट टु मेक देम फिल लाइक हामी छ है तिमीको ब्याकमा भनेर सो द्याट इज वाट आई वुड
0: Okay. So I heard again. हमें लेकर अपनी को रहती हूँ. एक इतना international school बैठ अपनी यू collected अब तेरे जाने खाना इतना उतना collect कर रखता है. बहुत सारे ऐसा ही नहीं items और collect कर रहे fraud victims और मैं जाने आती हूँ. हाँ जी हाँ जी. इन्हें that's so good to hear. उस तो खुशी लायक होता तेरे जाने पता पड़ेगा.
1: So हम इसे नुआ कोट मगा कोते हो. इतनी बाला से I was traveling. So I'm a principal sir and he took the kids. I सब ये इस माचे I would like to thank all the parents also. अनि they had time to यो पाली चाहे we had done mostly stationery items and toys zaru we went to the school in Nuwakot pachar ne gako thyo and it was a lot of learning mala chai kasto lagcha bhane hamile dindai kheri chai dine manche bhanda kheri pani dine manche benefits more ani hamro kids harle pani eti learn garyo they saw the country you know as it is ani kati ra ideas haru pani share garyo how they can make it better bhanera and this is an ongoing process just हामीले चाहिँ जहिले पनि भलन्टियर वर्क चाहिँ गरि नै रहेको
0: हुन्छ. लास्टली अब एज यु आर अ पार्ट अफ एकिता इन्टरनेसनल स्कुल वाइ एकिता इन्टरनेसनल स्कुल भनेर कसैले सोध्यो भने के भन्नुहुन्छ होला म्यामले?
1: फर्स्ट माई सल्युट टु एभ्री वान जसले चाहिँ स्कुल बिजनेस गर्नुभएको छ, स्कुल होइन खोल्नु भएको छ. इट इज सच अ टफ जब है त्यो पैसा जो इन्भेस्टर्सहरू छ ले चाहिँ अरू कुनै बिजनेसमा लागेको भए दे वुड हेभ अ भेरी यु नो इजी लाइफ है. सो माई रेस्पेक्ट टु एभ्री वान हु इज इन द स्कुल इन्डस्ट्री. अब एकिता इन्टरनेसनल स्कुलको बारे कुरा गर्दाखेरि चाहिँ आवर वी मेक स्योर द्याट वी किप आर नम्बर्स स्मल. किनभने सानो नम्बर छ भने चाहिँ इन्डिभिजुअल एटेन्सन चाहिन्छ पुग्छ है. अनि वी गिभ देम लाइफ लेसन्स. बुकको मात्रै होइन तर आउट अफ द बुक लाइफ लेसन्सहरू चाहिँ हामी दिन्छौँ है. आई गिभ यु स्मल इक्जाम्पल. जस्तै दिस कमिङ स्याटरडे वी हेभ अ मार्केट डे है. यो मार्केट डेमा के हुन्छ भने किड्स मेक थिङ्स रिसाइकल्डहरू हुन्छ कतिवटा, कतिवटा चाहिँ उनीहरूले एसेम्बल गरेर थिङ्सहरू ल्याउँछ एन्ड देन दे सेल इट. सो यसमा हामीले के सिकायौँ बच्चालाई? हाउ टु एड भ्याल्यु टु अ प्रडक्ट, हाउ टु कम्युनिकेट, हाउ टु मार्केट यर प्रडक्ट होइन. एन्ड म्याथ्स पनि यसमा आइहाल्छ है. सो हामीले कुनै पनि क्लासेसहरू गर्दा चाहिँ वी डु इट थ्रु लाइफ लर्निङ एक्टिभिटिज. सो उनीहरू चाहिँ रेडी होस् you know because it's not just about scoring high in maths,
0: yeah, right?
1: academic maths right. So life lessons so and we teach them to be lifelong learners.
0: Okay, market day upcoming Saturday on this. So is it open to everybody or inside the school go manchi or
1: everybody?
0: Everybody. So you I didn't know that, you know. So Ekita International School Magic Market Day there is a you Saturday.
1: So Saturday we start from 9 o'clock till 11 o'clock.
0: Okay. Dumbaraima 9 o'clock to 11 o'clock. 2 hours ko lagi bachaharuko activities herna chahanu huncha bhane you can join it haina
1: hajur hajur.
0: Okay, with this we have come to the end of our program. Thank you so much ma'am for your precious time, your precious experience. Eti ramro kura hamilai share gardinu bhayacha, definitely sabai jana lai useful huncha hola lageko chha. Thank you so much.
1: Thank you for having me ma'am and it was a pleasure being here and I would like to give a shout out to all the parents. You all are so lucky, be grateful, cherish each moment hai ani to the teachers also hai ani euta kura chha sano add gari halcha 2 minutes parents hala so what I would you know ke bhan sometimes it's you get so frustrated hai tyo huncha haina it is part of the journey but kasto pani huncha bhane don't you feel like you just your bacha was in your pit aafno jiuko bhitra and then kakma aafu sanga tappa dasiraeko after some time they started to crawl alikati aafu bhanda tara then स्कुल गयो अलिकति टाढा कलेज त हुन्छ अर्को सिटीमा त्यहाँदेखि आफ्नै घर गृहस्थी युनो गर्दाखेरि सो चेरिस एभ्री मोमेन्ट इट्स भेरी भेरी प्रेसियस एन्ड अलवेज डोन्ट फर्गेट टु च्योर फर युर सेल्फ है. गुड जब मम्मी, गुड जब ड्याडी चाहिँ भन्नु नबिर्सिनुहोस् है. हस् थ्याङ्क यू सो मच.
0: ओके, विथ दिस आजको लागि कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियङ्का प्रसाई अनि आजको हाम्रो अतिथि गेस्ट हुनुहुन्छ प्रेरणा गुरुङ. हामी दुवैजना बिदा हुन्छौँ. तपाईँको दिन बाँकी रहेको शुभ रहोस्.
4: सैन्य समुदायमा
5: बेलायत भरि
4: अनि

0: दुई जनालाई पक्राउ गरेको छ। सुनसरीका डिएसपी चन्द्र खड्काले घटना थप अनुसन्धान गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान पक्ष बीच भएको झडपलाई लिएर भएका घटनामा तीनजनाको मृत्यु भएको थियो। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे र त्रिशुली बजार जोड्ने बेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाईको बेली ब्रिज उपलब्ध गराउन सड़क विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाफ प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर एक ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेली ब्रिज चढ़ानको थप प्राविधिक जानकारीका लागि वरिष्ठ अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतिको बाढ़ीले सो ठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटा
1: सम्भव नहुने भन्ने कुरै आएन, त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन, यो हामीले सुधार गर्नैपर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको। 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दछन्। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गरेर जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
0: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
1: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ। यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
0: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाम भएर बस्नु परेको टिप्पणी गर्नुभएको छ।
2: हेर्नुहोस् जुडिसियरी जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरू। अब त्यस्तो प्रधान न्यायाधीशलाई हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भनेर त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ। अहिले सकारात्मक कुरा के आएको छ भने सत्ताधारी भित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ, हिजोसम्म त्यो थिएन।
0: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
3: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको शव फेला परेको छ, तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। शव पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो।
0: ग्रीनल्याण्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा जाँच जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रीनल्याण्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन्।
4: To get a little nervous, but then I read what it was about, and it seems like that actually the U.S. have the right and maybe obligation to put their defense at Greenland as they have had since World War II. So I guess that's okay. That's good, actually.
5: It's going to be more quiet now, and I think that the United States is probably going to get what they...
6: यो BFBS गोरखा रेडियो हो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

नमस्कार, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो एउटा छुट्टै साङ्गीतिक विषयमा बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको साङ्गीतिक अभिवादन।

आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कतिको मेल खान्छ त्यो हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुनसक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वरहरूको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो एउटा साङ्गीतिक बसाइमा फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई स्वागत गर्न चाहन्छु। सधैँ जस्तै नेपाली सुमधुर गीत सङ्गीतको साथमा र आज पनि श्रोताहरू यो बसाइमा सधैँको बसाइमा जस्तै कार्यक्रम सङ्गीत गङ्गाको उठानमा एउटा देशभक्ति गीत राख्न चाहन्छु। देश बोलेको गीत, माटोको सुगन्ध पोखिएको गीत राख्न चाहन्छु र आज पनि म यहाँहरू माझमा स्वर सम्राट नारायण गोपालले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, ममरे पनि मलाई मेरो देशको माया छ। लक्ष्मण लोनीको गीत रचना अनि चन्द्रराज शर्माको सङ्गीतमा स्वीकार्नुहोस् यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

ममरे पनि मलाई मेरो देशको माया छ। बस यही त हो आदरणीय श्रोताहरू नेपाली हुनुको गर्विलो इतिहास। हामी देशका लागि जन्मेका हौँ। देशभक्तिको कसिलो कसी यो दुनियाँमा कहीँ कतै छ भने त्यो त नेपाली जन जनको मन मुटुमा छ। हामीलाई आफू खेली हुर्केको आँगन साँच्चै नै प्यारो लाग्दछ। अनि नेपाली छातीभित्र केही लुकेर आउँछ भने त्यो पनि माया नै माया मात्रै नै हो। त्यही भएर खो श्रोता नेपालीलाई नेपालको माया लागेर आउने। यो देशको सेरोफेरो सबैतिरको माटोको माया हामीलाई लाग्दछ। अनि हामी ती वीर पुर्खाको सन्तति भएर चिनिएपछि हामीलाई ती पुर्खाको माया लागेर आउनु पनि स्वाभाविकै हो। त्यसैमाथि हामीलाई नेपाली भनेर चिनाउनुमा पनि आफ्नै महत्त्व छ। त्यही भएर हामी संसारको जुनसुकै ठाउँमा पुग्दा समेत नेपालको माया हामीलाई लागेर आउँछ। यो धरतीमा हामी नेपालीको पहिचान केही छ भने यही सग्लो स्वतन्त्र देश

आदरणीय श्रोताहरू, हिमालको सुन्दरता भनेको हिउँको पछ्यौरी भने जस्तै मनको सुन्दरताको कसी नाप्ने केही छ भने त्यो पिरतीको मखमली साथ हो, जसलाई फुल्ले समेत बयान गरिरहेको हुनेछ भाका हालेर। त्यसैमाथि श्रोता, कोही कसैको गलबन्दीमा पिरतीको खिल गढे भने त्यसले मनलाई यति धेरै मोहित बनाइदिन्छ नि। सायद त्यसैले होला माया गर्नेले समेत आफ्नो चौबन्दीमा त्यही चोखो माया साँचेर राख्न पुग्दछ, अनि मन समेत पहाडको माथि

माथि उडी जाने बादल जस्तै उड्दाको एउटा बिम्ब थियो प्रस्तुत गीत जुन रिजालको स्वरमा लक्ष्मण काफलेको गीत रचना अनि रामचन्द्र काफलेको संगीतमा आदरणीय श्रोता मायामा यति धेरै पुलकित हुने मनलाई सधैँभरि यस्तै राखिराख्नको लागि यो मायाको सुरुवात गर्नेले कहीँ कतै बिछोड नहुने रीत बसालिदिएको भए कति जाति हुने थियो होला जहाँ कुनै दुखेसो र पीडा सम्म हुने थिएन यति बेला भने म यस्तै भावको एउटा गीत यहाँहरू माझमा राख्ने जमर्कोमा छु र यो गीतमा स्वर रहेको छ सन्तोष लामाको अहिलेलाई भने यही गीत राख्न चाहन्छु सन्तोष लामाको स्वरमा किरण केसीको गीत रचना अनि हरि लम्सालको सङ्गीतमा

0: हजुर आदर श्रोताहरू, कसले सुरुवात गरे होला यो माया भन्ने चीज? मायाको जग बसाउनेले नै श्रोताहरू मायाको कमजोरी पक्ष बिछोडको धार राखिदिँदा, माया हुँदा हुँदै मन पर्दा पर्दै पनि कति बेला त्यही धारले रेट्न पुग्दा धोका दिनेकै जित भएपछिको पीडा बोलेको थियो प्रस्तुत गीतले। सायद श्रोताहरू यस्तै धारले नै रेट्न पुग्दा यहाँ गीतकार लीलाराज काम्बाङ अनि गायक सङ्गीतकार मक्कर योन्जन धरी रोएको हुनुपर्दछ। एउटा यस्तै पीडाको बिम्ब टिपेको गीत अबको क्रममा, तर एउटा छोटो विश्राम पछि।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

फुटेको मुटुहरू जोड्नमा सिपालु नै थिएँ म। जब आफ्नै मुटु टुट्यो त्यो हुनर पनि बिर्सेछु मैले। मनको देवता मनको फूल मनकै दीप जलायो। आउनु र जानु जीवन रीत जोगन भेष रचायो। जोगन भेष रचायो।

रुवायो रुवायो थर थरी रुवायो। आज मेरो त माया गर्न जान्दा जान्दै टुटेको मुटुलाई जोड्नको लागि सल्लाह दिन सक्ने त्यो क्षमता हुँदा हुँदै पनि जब त्यही बज्र आफूमाथि आइपर्दा त्यसलाई सम्हाल्न नसकेपछि धर धरी रुनुको विकल्प नभएपछि त्यही मुटु चोरी जाने बाटो मोडी जाने प्रति पोखिएका गुनासाका अग्लो छाङ एक्लो हुँदाको पीडा छरपष्ट शब्दहरूमा कैद गरेका थिए यहाँ गीतकार लीलाराज कामबाङले मकरञ्जनको साथमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै पीडा थपिएपछि मन भाँचिए पछिको विकल्प भनेको आफ्नै मनसित अझ भनौँ आफ्नै मनको विरोधमा विद्रोह गर्नुभन्दा अर्को के नै पो बाँकी हुन सक्ला र

म आफ्नै दिलको विरोधमा उत्रिएको सडकमा आदरणीय श्रोता एउटा विद्रोह जसको परिणाम भनेको मनसँग मनैले दुखाएको घाइते मुटु दिललाई टुक्रा टुक्रा पार्नु हो। दिलको भर गरेर बस्दा उल्टो आफू बर्बाद भएपछि त्यही प्यारो जिन्दगीमा आगो लाग्दा त्यही दिल छातीबाट चुडेर फ्याँक्नको लागि सडकमा उत्रेकी एउटी घायल प्रेमीको कथा कति दर्दनाक हुन्छ। त्यसैको बिम्ब घाउ सहेर बाँच्न बरु सजिलो होला, तर दिलसँग नाता तोड्न सम्म पछि नहट्ने प्रण गर्दै गरेकी एउटी घायल मनको विद्रोह बोलेको गीत थियो। गीतकार बिबी थापाको गीत रचना, नातिकाजीको संगीत अनि गायिका सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोता, जब यति धेरै विद्रोहको आवाज उठ्छ भने बुझे हुन्छ त्यहाँ कसैले मुटुभित्र छुरा चलाई बेहोसीमै छाडी गएछ भन्ने।

0: Yes Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, BFBS गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो अझ भन्नु रेडियोहरूको भिडमा एउटा पृथक रेडियो BFBS गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाइमा हुनुहुन्छ, साङ्गीतिक त्रिवेणीमा हुनुहुन्छ, जहाँ म गीतका भावसँगै गीतका लय अनि सङ्गीतका झन्कार यहाँहरूमा आज राखिरहेको छु। यसै क्रममा भर्खरै मैले गीतकार शिव पलासले लेख्नुभएको एउटा गीत राखे सन्तोष रुचालको स्वर सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको परिपञ्च रचेर फुल्नै नपाई त्यही मायाको कोपिला चुडेर जानेको अभावमा जीवन नै अध्ययारो बन्न पुग्दा जिन्दगी दुखेको कुरासम्म कोही सुनिदिने नभइदिँदा झरेका आँसुसम्म पुछिदिने कोही नभएपछि बक्कानेको मनको पीडा छताछुल्ल पोखिएको थियो। हुन पनि श्रोता, जब जिन्दगीका बाटाहरू सहज हुँदैन भने मायाको भरले अभर पार्न पनि समय लाग्दैन। त्यसैले त भन्ने गरिन्छ श्रोता, जिन्दगी हो फुलै फुलको थुङ्गो हुँदैन।

जिन्दगी श्रोताहरू आफैमा वक्र रेखामा दौडिरहेको हुन्छ, त्यसैले त जिन्दगी हिँड्दा हिँड्दै कतै ठोकिन्छ त कतै फोकिन्छ, अनि यसको झुल्किने र अस्ताउनेसम्म टुङ्गो नभएपछि जिन्दगी फुल जस्तो हुँदैन, बरु जिन्दगी त सुल जस्तो भइदिन्छ भन्ने भावको गीत थियो अन्जु पन्तको स्वरमा। राजन राईको गीत रचना अनि राजन राज शिवाकोटीको सङ्गीतमा। त्यसैले त भन्न मन लाग्छ श्रोता, जिन्दगी के छ र आखिर, जसो भन्दा पनि ठिकै छ भनेर।

जिन्दगीकी हो राखिर जसो भनिनी ठिकै छ, जिन्दगीको कुनै भार नभएपछि श्रोताहरू जिन्दगी कतिखेर कहाँनिर मिलाउने हो, कहाँनिर जिन्दगी आत्तिने हो, त्यसको कुनै टुङ्गो हुँदैन भन्ने एउटा भावको गीत राखेँ मैले। गीतकार बलि सुब्बाको गीत रचना, बुलुमु कार्यमको सङ्गीत अनि अरुण थापा मगरको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा सुमधुर साङ्गीतिक लहरहरू राख्ने क्रमलाई अब नै बिस्तारै मैले पनि रोक्ने बेला भए जस्तै लाग्यो, किनकि समयले नेटो काटिसकेको रहेछ। यद्यपि जाँदा जाँदै यहाँहरू माझमा एउटा गीत राख्न चाहन्छु, रमेश दालको गीत रचना, गणेश पराजुलीको सङ्गीत अनि यशोदा पराजुलीको स्वरमा फेरि तिम्रो याद। यही गीत कार्यक्रम सङ्गीत गङ्गाको बिसाउनीमा छाड्दै म भने यो बसाईबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: उपस्थित भएका छन्। कोरम नपुगेपछि अधिवेशन नै स्थगित भएको छ। 195 क्रियाशील सदस्य रहेको सो वडामा वडा सभापति र वडा अध्यक्ष सहित 5 उपस्थित भएका थिए। पुरानो वडा कार्य समितिका सभापति हस्त रोका बाहेक समितिका अन्य कुनै सदस्य उपस्थित नभएको जनाइएको छ। काँग्रेसको विधान अनुसार सो वडाबाट 21 सदस्यीय वडा कार्य समिति र 24 क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ, तर आवश्यक सहभागिता हुँदा निर्वाचन तथा प्रतिनिधि छनौटको प्रक्रिया अघि बढ्न सकेको छैन। 12 संविधान दिवस मनाइरहेका बेला संविधान सभाको संविधान मस्यौदाकार समितिमा काम गरेका सदस्य दलबहादुर सुनारले चाहिने कानून बनेमा मात्र संविधानको कार्यान्वयन हुने बताउनु भएको छ।
4: अब ऐनहरू चाहिँ के भने निर्माण गर्नुपर्ने र त्यो ऐन निर्माण गरिसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने कुरामा ऐनहरू अझै पनि अब निर्माण हुन बाँकी छ भनौँ, बन्न बाँकी नै छ। कतिपय अब निर्माण भइसकेका कानुनहरू पनि अब कार्यान्वयनको चरणमा चाहिँ के भने अब एकदमै फितलो छ। अहिलेको अब यो वर्तमान सन्दर्भमा भन्दा यसलाई सशक्त ढङ्गले अगाडि लैजानको निम्ति अब राष्ट्रिय सहमति गरेर अब सबै राजनीतिक दलले यसलाई आफ्नो अपनाउने ढङ्गले तेरो वा मेरो नभनेर मुलुकको हित र नेपाली जनताको हितको निम्ति यसलाई चाहिँ के भने कार्यान्वयनको चरणमा बनिसकेका कानुनलाई कार्यान्वयनको चरणमा बन्न बाँकी रहेका कानुनलाई चाहिँ के भने यथाशीघ्र यसलाई कार्यान्वयन गर्न सक्यौँ भने त्यसपछि अब संविधानले पूर्णता हुन्छ।
5: संविधान बनाउन कत्रो समय र कति श्रम गर्नु पर्यो, अब यसमा चाहिँ अहिले जुन संशोधन गर्ने कुरामा जुन तयारी भइरहेको छ यसमा देखिएको प्रगति, यसमा देखिएको दिशा यहाँलाई कस्तो लाग्छ?
4: होइन, यो संशोधन गर्ने कुरामा त मैले के भने हिजो पनि एउटा चाहिँ के भने अब संविधान सभाको संविधान सभा मार्फत निर्वाचित भएर संविधान सभाका सदस्यहरूले निर्माण गरेको संविधान भए पनि त्यसलाई इमान्दारी भन्दाखेरि एउटा सम्झौताकै दस्तावेज हो, किनभने तत्कालीन अब त्यस बेला रहेका राजनीतिक दलहरूको बिचको समझदारीमा निर्माण भएको संविधान भएको हुनाले त्यसमा कतिपय पाताहरू संशोधन गर्नुपर्ने छ र त्यो संशोधन गर्दा फेरि पनि राष्ट्रिय सहमतिकै आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढिसक्यौँ भने मुलुकले सही निकासा पाउँछ भन्ने मेरो बुझाइ हो।
5: अब संविधान मस्यौदा गर्दाखेरि यहाँहरूले धेरै कसरत गर्नुभएको थियो, सबभन्दा सम्झिने कुरा चाहिँ के छ यहाँको आजको दिनमा?
4: अब मैले हेर्दाखेरि के भने अब सम्झनै पर्दाखेरि संविधान निर्माणको अन्तिम चरणमा जाँदा राजनीतिक दलका खिजतानीले पहिलो संविधान सभा विघटन हुँदाखेरि चाहिँ त्यो बडा दुर्भाग्यपूर्ण कुरा हो र त्यसलाई सम्झनुपर्ने हुन्छ।
5: अनि सफलता उन्मुख हुँदाखेरिको क्षण चाहिँ कस्तो थियो अन्तिममा यहाँहरूले लेखेर दिँदाखेरि?
4: अब सफलताको कुराहरू गर्दाखेरि अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु, अब त्यसपछि समावेशी अब समानुपातिक अब यी कुराहरूलाई चाहिँ के भने अब समावेश गर्नु, सबै जात जाति भाषा धर्म लिङ्गको कुरालाई चाहिँ के भने सम्बोधन गर्नु, अब यी सबै कुराहरू चाहिँ के भने नेपाली जनताले गरेको बलिदानी, चाहे त्यो चाहिँ के भनेपछि अब 7 क्रान्ति होस्, चाहे चाहिँ त्यो 46 होस्, चाहे 62-63 होस्, मतलब तत्कालीन माओवादीको 10 जनयुद्ध होस् वा मधेस आन्दोलन होस् या थारो आन्दोलन हो, सबै आन्दोलनले गरेका उपलब्धिहरूलाई संस्थागत गरेर संविधान निर्माण गर्यौँ।
3: एमालेबाट 2 संविधान सभामा काम गरेका सुनार पछिल्लो संसदीय चुनावमा बाँकी 2 चुनावमा उम्मेद्वार नबनाइएपछि पार्टीबाट विद्रोह गरी राज्यसभाको सदस्य बन्नुभएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले कार्तिक 9 गतिदेखि शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। सार्वजनिक खेल तालिका अनुसार 15 नोभेम्बरसम्म समूह चरणका खेलहरू सञ्चालन हुनेछन्। यसपटक पनि खेलहरू दिउँसो तथा रात्रिकालीन रूपमा फ्लड लाइटमा खेलाइनेछ। 17 नोभेम्बरमा क्वालिफायर 1 खेल हुनेछ, यस्तै 18 नोभेम्बरमा एलिमिनेटर खेल हुने तालिका छ। 19 नोभेम्बरमा क्वालिफायर 2 हुनेछ, जसमा क्वालिफायर 1 पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने 21 नोभेम्बरमा हुनेछ। अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्णा.

0: काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङ, पाँच दर्शन, कसबा लगायतका 43 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ 10 को बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन भोलिबाट निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। आज र भोलि देशका 6,743 वटामा वडा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा बाढीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदेश्वर नरसिंह केसीले उद्धार र राहतको प्रसङ्ग निकाल्नु भएको छ। या त स्थानीय सरकारले हो जनता पार्टी, अहिले स्थानीय सरकारले जुन युद्ध स्तरमा काम गर्यो, लाजसम्म उठाउनु हेरेको छ। र हाम्रो सिन्धु नगरपालिकाले प्रत्येक भाग 15 लाख 15 हजार भाग भाडा स्थानीय सरकार छोड्दै भयो, अन्य सरकार कहाँ छ? यसैबीच केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले जानकारी दिनुभएको छ। सभापति थापाका अनुसार संविधान दिवसकै दिन सुरु भएको कार्यक्रमले संविधानका मूलभूत मान्यता आफ्नोमा आफ्नो अडान थप प्रष्ट पार्नेछ।
1: नेपाली कङ्ग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौँ, तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ, जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
0: काङ्ग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ, नगर र वडा वडामा अधिवेशन गर्न लागिएको हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको सम्झाउनु भएको छ।
1: त्यसैले यो अधिवेशन हाम्रा बीचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनको क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
0: अब खबर फटाफट।
2: रसुवा भोटेको सीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गर्न समिति गठन। उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी बाढीको कारण स्वरूप र वैज्ञानिक प्रमाण संकलन गरिने। भदौमा 5 अर्ब भन्दा बढीको विद्युत निर्यात। चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनामा बाढीले क्षति पुर्याएपछि बङ्गलादेशतर्फको विद्युत निर्यात भने हाललाई रोकियो। नास्ट र चिनिया विज्ञान प्रतिष्ठानको सहयोगमा धुलीखेलमा रसायन विनय पानी शुद्धिकरण केन्द्र सञ्चालन। आधुनिक प्रशोधन केन्द्रले दैनिक 1,50,000 लिटरसम्म पानी शुद्धिकरण गरी करिब 1,200लाई खाने पानी उपलब्ध गराउने। तनहु दूध, मासु र अण्डामा आत्मनिर्भर। माछा प्रति व्यक्तिको हिसाब गर्दा अपुग। नेपालगंजको रामलीला सांस्कृतिक पहिचान बन्दै करिब 1.5 शताब्दी पुरानो नेपालगंज रामलीला महोत्सवको 159 संस्करण असोज 25 गते घटस्थापनादेखि शुरू हुने। वृन्दावनबाट कलाकार ल्याएर राति 8 बजेदेखि 12 बजेसम्म राम जन्मदेखि राज्यारोहणसम्मको कथा मञ्चन गरिने। बाँदरबाट हैरान भोजपुरका किसानले रोजे घर तरुल खेती। बाँदरले मकै, कोदो र आलु बाली नष्ट गर्न थालेपछि किसान जमिनमुनि फल्ने घर तरुल खेतीतर्फ आकर्षित।
0: संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाएका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत थुर्बमा लागेका ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको सम्बोधन सरकार लक्षित गर्नुभएको छ।
3: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मुलुक भोटेको र त्रिशुलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ। तर सरकार त्यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत छ। म
0: अहिलेसम्मका खबर यति नै।
4: यो बीएफबीएस गोर्खा रेडियो।

0: सुनसरीको दिवानगंज एक कप्तानगंजमा गोली चल्दा स्थानीय निरज यादव घाइते हुनुभएको छ। 19 वर्षीय यादवको विराटनगर नोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सुनसरीका डीएसपी चन्द्र खड्काले घटना थप अनुसन्धान गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान विपक्ष बीच भएको झडपलाई लिएर भएका घटनामा 3 जनाको मृत्यु भएको थियो। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे र त्रिशुली बजार जोड्ने बेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाईको बेली ब्रिज उपलब्ध गराउन सड़क विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाफ प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर एक ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेली ब्रिज चढानको थप प्राविधिक जानकारीका लागि वरिष्ठ अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतेको बाढीले सो ठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटा
1: सम्भव नहुने भन्ने कुरै आएन, त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन, यो हामीले सुधार गर्नैपर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको। 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दछ। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गरेर जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
0: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
1: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ। यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
0: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाम भएर बस्नु परेको टिप्पणी गर्नुभएको छ।
2: हेर्नुहोस् जुडिसियल जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियल किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले। अब त्यस्तो प्रधान न्यायाधीशलाई हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भने त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियललाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ। अहिले सकारात्मक कुरा के आएको छ भने सत्ताधारी भित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ, हिजोसम्म त्यो थिएन।
0: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
3: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको शव फेला परेको छ, तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। शव पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो।
0: ग्रीनल्याण्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा जाँच जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रीनल्याण्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन्।
4: To get a little nervous, but then I read what it was about, and it seems like that actually the U.S. had the right and maybe obligation to put their defense at Greenland as they have had since World War II. So I guess that's okay. That's good, actually.
5: It's going to be more quiet now, and I think that the United States is probably going to get what they could. कुरामा
0: हौस् त अहिलेसम्मका खबर।

0: यमनमा इरान समर्थित हुथी लडाकुहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र मार्फत आक्रमण गरेको बताएका छन्। साउदी अधिकारीहरूले रियादलाई लक्षित गर्दै प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको बताएका छन्। उनीहरूले अन्य कुनै आक्रमण वा हाताहातीबारे भने पुष्टि गरेका छैनन्। थिङ्क ट्याङ्की क्यारोलिन रोज:
1: We're seeing an active shift in the Houthi strategy. It's no longer about creating chokeholds over key maritime corridors and trying to restrict the global energy infrastructure, but now it's about trying to